0: सोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सांचे सोलु एफएम स्टुडियो टाइम
2: 6 PM.
3: भोटेको सिमाडीको पीड़ामा आज राष्ट्रिय शोक उद्धारसँगै पुनस्थापनामा जोड़ जलविद्युतको सुरुङभित्र खोजी चल्दै रसुवाका जंगल र नदी किनारामा गस्ती
2: सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेलाई खोज्दै सरकार कसैको अपमान हुने गरी कमेन्ट लेख्नेलाई जरिवाना र कैदसम्म हुने कानूनी व्यवस्था
3: बाढ़ी प्रभावित क्षेत्रका बालबालिकामा मनोवैज्ञानिक असरको जोखिम कक्षा शुरू हुनु अघि सामान्य जीवनमा फर्काउन सहयोग जरूरी
4: नयाँ एटमोस्फियरमा एडजस्ट गर्न सक्ने नयाँ टिचरहरू नयाँ साथीहरूसित एडजस्ट गर्न सक्ने र आफ्नो जीवनलाई एउटा नर्मल प्याटर्नमा ल्याउन सक्ने काम गराउनुपर्छ
2: जर्मनीको राज्य चुनावमा दक्षिणपन्थी एएफडी पार्टीको ऐतिहासिक सफलता परम्परागत मूलधारका दलहरूलाई ठूलो धक्का
3: र एमभीएलमा कर्णाली शिवराजको लगातार दोस्रो जित
5: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
6: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा संचालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
6: बीई सिभिल बीई इलेक्ट्रिकल बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सीधा भर्ना लिइरहेको जानकारी गराइन्छ
5: तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आज एनपीआईबाट शुरू गरौं
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617
5: मोबाइल 98550-7678 98550-7679 98511-62594 98510-5424

चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुल। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्ष देखि संचालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्स्योरेन्स कंपनी लाचिमपात काठमाडौं
1: काया कैरनमा अब खबरको सिलसिला भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढ़ीले गुमेका जीवनको सम्झना आफन्त गुमाएका परिवारको पीड़ा र अझै फर्किने आशामा बाटो कुरिरहेका हजारौं आँखाको प्रतीक्षामा देश शोकमग्न छ। भोटेकोसीको बाढ़ीले छोडेको पीड़ा तत्काल मेटिने छैन। हजारौं परिवार अझै आफन्तको खोजीमा छन्। सयौं परिवार घरबार विहीन छन् र ध्वस्त संरचनाले सामान्य जनजीवन फर्काउन समय लाग्ने देखिएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्झना व्यक्त गर्ने मात्र नभई बेपत्ताको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने र विपदले भत्काएको जीवन पुननिर्माण गर्ने राष्ट्रिय संकल्प गर्ने दिन समेत हो भनेर आजको गोर्खापत्रले खबर लेखेको छ। यही विनाशकारी घटनाको 13 दिनमा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। गृह मन्त्रालयका अनुसार राष्ट्रिय शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। आज सार्वजनिक विदा भने नरहेको सरकारले प्रष्ट पारिसकेको छ।
2: यसैबीच बाढ़ीपछि रसुवाका जंगल भीर तथा नदी किनारामा मानिस फँसेको हुन सक्ने आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीले ती क्षेत्रमा गस्ती तीव्र पारेका छन्। सुरक्षा निकायका अनुसार जंगल तथा नदी आसपासका सम्भावित जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ। सम्पर्कविहीन भएका व्यक्तिले आफ्ना आफन्तहरू जंगल तथा भीरमा रहेको आशंका गरेका छन्। यसैलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले सम्भावित ठाउँमा निगरानी बढ़ाएका छन्। बाढ़ी आएको पहिलो दिनदेखि नै नदी किनार तथा त्यस आसपासका माथिल्ला क्षेत्रमा हेलिकप्टर मार्फत निगरानी र रेकी गरिएको सुरक्षा निकायले जनाएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा निगरानी बढ़ाए पनि अहिलेसम्म कसैलाई फेला पार्न नसकिएको सुरक्षा निकायको भनाई छ। नयाँ पत्रिकामा खबर छ।
1: भोटेकोसी नदीमा बाढ़ी आएको 10औं 11औं दिनमा गरी चारजनाको उद्धार भएपछि प्रभावित क्षेत्रमा सम्पर्कविहीन व्यक्तिको उद्धारको आशालाई अझै जीवित राखेको छ। सरकारले उपलब्ध सबै संयन्त्रलाई परिचालन गरी उद्धारलाई निरन्तरता दिएको छ। खोज तथा उद्धारमा विदेशका सुरुङ विज्ञ समेत सहभागी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उद्धार तथा खोज कार्यको संयोजन गर्नुभएका उपसचिव रामबहादुर केसीका अनुसार भारत, चीन र दक्षिण कोरियाको विज्ञ सम्मिलित टोलीले नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। जलविद्युत आयोजनाको सुरुङ र घर बस्ती तथा बजार क्षेत्रमा गरी दुई तहमा उद्धार तथा खोजी भइरहेको छ। भोटेकोसी बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको उद्धारसँगै सरकारले पुनर्स्थापनाको काम पनि अघि बढ़ाएको छ। बाढ़ीका कारण घर जग्गा गुमाएका तथा जोखिमयुक्त ठाउँमा बसिरहेका परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरी पुनर्स्थापना गर्ने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समिति गठन गरेको हो।
2: यसैबीच सरकारले नदी र खोला किनारका जोखिमयुक्त ठाउँको बसोबास सार्न कानून निर्माणको गृह कार्य थालेको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीले तटीय क्षेत्रका बस्ती र बजार ध्वस्त पारेपछि सरकार कानून बनाएर दीर्घकालीन समाधान र सुरक्षित आवासको प्रबन्ध गर्ने योजनामा अघि बढ़ेको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नागरिकको सुरक्षित आवासको प्रबन्ध सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो। त्यसैले कानून बनाएरै जोखिमयुक्त बस्ती स्थानान्तरणलाई अगाडि बढ़ाउन लागेको उहाँको भनाई छ। भूमि मन्त्रालयले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। त्यहाँ जोखिमयुक्त स्थानको बसोबास सार्ने कानून व्यवस्था प्रस्ताव गरिएको छ। सरकारले जोखिमयुक्त ठाउँमा बसेका भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि केन्द्र र जिल्ला तहमा समिति र कार्यदल गठन गर्न सक्ने भनिएको छ। कार्यदलले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान, जग्गा पहिचान गर्ने, स्थलगत अध्ययन गरी जग्गाको लगत लिने र प्रमाण संकलन गरी जग्गा उपलब्ध गराउन सक्ने मस्यौदामा भनिएको खबर आजको नयाँ पत्रिकामा छ।
1: सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउने विरूद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि नेपाल प्रहरीको साइबर ब्यूरोले 10 जनाको टीम बनाएर अनुसन्धान अगाडि बढ़ाएको छ। पीड़ितका तर्फबाट कुनै उजुरी नपरे पनि पीड़ितमाथि असंवेदनशील कमेन्ट गर्नेहरूको सूची बनाइरहेको ब्यूरोले जनाएको छ। ब्यूरोका प्रवक्ता प्रहरी उपेक्षक दिलीप कुमार गिरीले सामाजिक सञ्जालमा बाढ़ी पीड़ितलाई थप पीड़ा दिने गरी कमेन्ट सिक्नेहरूको प्रोफाइल हेर्ने, ठेगाना र फोन नम्बर पत्ता लगाउने काम भइरहेको जानकारी दिनुभयो। यसमा 10 जनाको टीमले काम गरिरहेको छ। बाढ़ी पीड़ितलाई थप पीड़ा दिने यस्ता कामलाई निरुत्साहित गरिन्छ। जसले गरेको छ कार्यवाही हुन्छ उहाँले भन्नुभएको छ। प्रधानमन्त्री शाहले शनिबार अस्तिको फेसबुक स्टार्टर पछि पनि बाढ़ी पीड़ितमाथि नकारात्मक कमेन्ट गर्ने क्रम रोकिएको छैन। सामाजिक सञ्जालमा कसैको अपमान हुने गरी कमेन्ट लेख्नेलाई जरिवाना कैदसम्म हुने कानूनी व्यवस्था छ। कान्तिपुरमा खबर छ। काया कैरनमा बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकामा पर्न सक्ने मनोवैज्ञानिक असर र ध्यान दिनुपर्ने विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्यूटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
4: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
3: फोन नम्बर 01-5670-924, 5670-925।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5-97-12-22 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीको पीड़ामा आज राष्ट्रिय शोक उद्धार सँगै पुनर्स्थापनामा जोड़, जलविद्युतको सुरुङभित्र खोजी चल्दै, रसुवाका जंगल र नदी किनारामा गस्ती, जोखिमयुक्त ठाउँको बसोबास सार्न कानून बनाउँदै सरकार, सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेलाई खोज्दै लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकाहरूको समस्या घर र विद्यालय क्षतिग्रस्त हुनमा मात्र सीमित छैन, उनीहरूको मानसिक स्वास्थ्य, पढ़ाई, सामाजिक सम्बन्ध र दैनिक दिनचर्यामा समेत गहिरो असर पर्न थालेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार आपतकालीन घटनाबाट प्रभावित अधिकांश मानिसमा कुनै न कुनै स्तरको मनोवैज्ञानिक तनाव देखिन सक्छ। त्यसमध्ये बालबालिका अझ बढ़ी संवेदनशील भएकाले उनीहरूको मनोविज्ञानमा छिट्टै असर पुर्याउने सम्भावना धेरै हुन्छ। यो समयमा उनीहरूलाई शिक्षासँग जोड्नु अघि के गर्ने भनेर साथी सम्झना महर्जनले मनोविद प्राध्यापक डाक्टर गंगा पाठकलाई सोध्नु भएको छ।
8: अहिले 3 कुरामा चाहिँ जोड़ दिनुपर्छ। एउटा कुरा, त्यहाँ भएका हरेक व्यक्तिलाई फर्स्ट एड काउन्सिलिङ, हरेकलाई, वहाँ अडल्ट जतिलाई बेग्लै एउटा काउन्सिलिङ, अनि अर्को भनेको टिनएज एडोलेसेन्सलाई अर्कै काउन्सिलिङ हुन्छ। उनीहरूलाई पनि त्यो कति काम गर्न सक्छन् जिम्मेवारी दिने के बच्चा, अर्को बच्चालाई तिमीले यो सिकाऊ, तिमी यो पढाऊ, यसो गर, यो खेलाऊ, है तिमीले आफ्नो अभिभावकलाई यो भन, यस्तो भन, इत्यादि जिम्मेवारी दिने। अनि त्यसपछि सानो बालबालिकालाई त एकदमै प्रोटेक्सन चाहिन्छ, साइकोलोजिकल एस्योरेन्स चाहियो। साँच्चै मैले भन्नु साइकोलोजिकल कोमा हो यो, त्यो साइकोलोजिकल कोमा अवस्थाबाट बाहिर निकाल्नु पर्यो। यो 3 काम चाहिँ एकदमै जरुरी छ। र यो 3 काम गर्ने भनेको यो व्यक्तिगत रूपमा हामी एक्लै एक्लै गएर हुँदैन, अथवा कुनै एउटा पार्टीका केही 2-4 जना केही उसो गएर पनि हुँदैन। यो एउटा के त भने नेसनल रूपमै एउटा टिम तयार गर्नुपर्छ, गभर्नमेन्टको लिडिङमा, उहाँहरूले नेतृत्वमा चाहिँ नि यस्तो विज्ञहरूको, यो भनेको चाइल्ड साइकोलोजिस्ट पनि चाहियो, एडोलेसेन्ट साइकोलोजिस्ट पनि चाहियो, काउन्सिलर पनि चाहियो। हेर्नुहोस्, यो सबैलाई एउटा टिम बनाएर त्यो ठाउँमा लगेर फिल्डमा जानुपर्छ र त्यसको एउटा प्रोटोकल तयार गर्नुपर्छ, जसमा त्यो सहयोगी व्यक्तिहरूले के गर्ने कसै गर्ने हुँदैन।
9: बाल बालिकालाई शिक्षासँग जोड्ने कि नजोड्ने यतिखेर अथवा कुन अवस्थामा जोड्ने
8: पढ्ने वातावरण अब तुरन्तै गर्नुपर्छ। त्यसको लागि ब्रिज बनाउनु पर्यो। कसरी हुन्छ त यो टेन्टमा बसेको छ भने अर्को एउटा टेन्ट बनाउनु पर्यो र यो चाहिँ तिमीहरूको स्कुल है टिचर भाइले बनाउनु पर्यो अनि त्यहाँ गएर उनीहरूको किताब त सबै ब्यागहरू स्कुल जाने बाल बालिकाको एकदम अभिन्न साथी भनेको त्यही ब्याग हो।
9: पढ़ाई शुरू गर्दाखेरि चाहिँ जोसँग पढ़िरहेको हो तिनै शिक्षकहरू हुनु कतिको जरूरी छ यो विषय चाहिँ
8: जरूरी त छ तर त्यो सम्भावना पनि कमै हुन्छ। त्यसकै निम्ति पुल बनाउने हो कि यो पुलको कुरा गर्दैछु नि त्यो पुल बनाउने काम त विज्ञ टोलीले गरिदिन्छ नि त अनि उनीहरूको जम्मै ब्यागहरू त गभर्मेन्टले प्रोभाइड गर्नु पर्यो होइन। कमसे कम स्टोरी टेलिङ मात्रै भनेर गर्नु पर्यो कमसे कम चित्र मात्रै भनेर कोर्नु पर्यो कमसे कम त्यो बुक पल्टाएर इन्जोय गरोस् होइन कमसे कम उसलाई मन लागेको कुरा लेखोस् त्यो भनेको ब्रिज हो जुन पठन पाठन शुरू गर्नु अगाडि उनीहरूको ध्यान केन्द्रित गर्न सक्ने एक ठाउँमा स्टेबल भएर बस्न सक्ने साथीहरूसित इन्टरेक्ट गर्न सक्ने नयाँ एटमोस्फियरमा एडजस्ट गर्न सक्ने नयाँ टिचरहरू नयाँ साथीहरूसित एडजस्ट गर्न सक्ने र आफ्नो जीवनलाई एउटा नर्मल प्याटर्नमा ल्याउन सक्ने काम गराउनु पर्छ।
9: त्यसको लागि पालिकाले चाहिँ के गर्ने
8: पालिकाको मेन हातै पालिकाको छ। पालिकाको सपोर्ट बिना स्थानीय सरकारको सपोर्ट बिना त यो हुनै सक्दैन।
9: कतिपय पालिका चाहिँ यतिखेर आफै घाइते छ होइन अवस्था होइन यो बेला चाहिँ संघले प्रदेशले कसरी सपोर्ट गर्ने
8: यही रोल खेल्ने हो। यो जरुरी भएको हुनाले म गर्छु भनेर त्यो भित्रबाट एउटा आफै जाग्नु पर्छ कि यो कुरा आफै आउनुपर्छ अथवा आएन भने त्यो काउन्सिलिङ गरेर काउन्सिलरहरूले काउन्सिलिङ गरेर यो कुरालाई इनसाइट डेभलप गराइदिनुपर्छ।
1: मनोविद प्राध्यापक डाक्टर गंगा पाठकसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलित नेपालमा सुन्न सकिन्छ। फेरि खबरकै सिलसिला भोटिकोशीमा आएको बाढ़ीले मानवीय कृषिदेखि खाद्य उत्पादनमा समेत धेरै क्षति पुर्याएको छ। कृषियोग्य भूमिमा क्षति पुगेसँगै खाद्य उत्पादनमा रास आउने जोखिम बढ़ेको छ। बाढ़ीले ठूलो क्षेत्रफलको कृषियोग्य जमीन खेतबारी र बालीमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रको खाद्यान्न उत्पादन घट्ने सम्भावना छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदन अनुसार बाढ़ी प्रभावित क्षेत्रमा 1806 हेक्टर कृषियोग्य जमीनमा क्षति पुगेको छ। बाढ़ीबाट कृषियोग्य जमीन तथा उत्पादनशील पूँजीमा भएको क्षतिले समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने जोखिम बढ़ेको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो। कृषि उत्पादन घट्दा आन्तरिक माग धान्न खाद्यान्न आयात बन्ने अवस्था सृजना भएको उहाँको भनाइ छ। भोटेकुसीमा आएको बाढ़ीले पहिरोबाट पशुपन्छी तथा मत्स्य क्षेत्रमा समेत ठूलो असर पुगेको छ। रसुवा नुवाकोट धादिङ गोर्खा लगायत जिल्लामा पशुपन्छीका गोठ खोर तथा फार्ममा क्षति पुगेको पशु सेवा विभागको प्रभावित जिल्लाबाट संकलन गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।
2: भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले नेप्सेमा सूचीकृत 111 जलविद्युत कम्पनी मध्ये प्रारम्भिक रूपमा 1 दर्जन जति आयोजनालाई मात्र प्रत्यक्ष असर पारे पनि त्यसको त्रासले समग्र जलविद्युत र निर्जीवन बीमा कम्पनीका शेयर बिक्रीमा चाप बढ़ाएको छ। बाढ़ीले क्षति पुर्याएका मध्ये बजारमा सूचीकृत कम्पनी भने रसुवागढ़ी चिलिने मैलिङ र माथिल्लो त्रिशुली बी मात्र हुन्। बजारमा बाढ़ीबाट क्षति नपुगेका जलविद्युत कम्पनीका शेयर समेत घट्नु र निर्जीवन बीमा उपसमूहको परिसूचक बढ़िएता 63 अंकले ओह्रालो लाग्नुले वास्तविक क्षतिग्रस्त लगानीकर्ताहरूको मनोवैज्ञानिक प्रभाव बजारमा ठूलो देखिएको जानकारहरू बताउँछन्। प्रभावित आयोजनाहरूको वास्तविक क्षति बीमा दावी र पुनर्निर्माण लागत एकिन नभइसकेकाले अहिलेको गिरावटलाई दीर्घकालीन जोखिमका रूपमा हेर्न नहुने उनीहरूको भनाइ छ। कान्तिपुरमा खबर छ।
1: काठमाडौँ उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग अवरूद्ध हुँदा काठमाडौँ उपत्यकालाई अत्यावश्यक पर्ने खाद्यान्न ग्यास पेट्रोलियम लगायतका सामग्री ढुवानीको आपूर्ति श्रृंखलामा असर परेको छ। यसले गर्दा उपभोक्तामा दैनिक उपभोग्य सामग्री अभाव हुने महँगीको त्रास फैलिएको छ। तर वैकल्पिक मार्गबाट समेत नियमित रूपमा अत्यावश्यक सामग्री आइरहेका कारण काठमाडौँ उपत्यकाको माग अनुसार खाद्यान्न आपूर्ति सुनिश्चित भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तारानाथ लुङ्टेले जानकारी दिनुभएको छ। अहिले सरकारले खाद्यान्न इन्धन लगायतका ठूला मालवाहक गाड़ीका लागि त्रिभुवन राजपथको सड़क छुट्याएको छ। बाढ़ीपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव झन चर्किएको छ। सामान्य अवस्थामा आफूले ल्याउने डिपोमा नाम लेखाएको आधा महिना पुग्दा समेत ग्यास पाउने आश नभएपछि अहिले काठमाडौँ उपत्यका उपभोक्ता एक सिलिण्डर ग्यास लिन उद्योग तथा सरकारले तोकेको बिक्री केन्द्रमा रातभर लाइनमा बसिरहेका खबर नागरिक दैनिकले लेखेको छ।
2: पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णवीर पहिरो नियन्त्रण गरेर यातायात सुचारू गर्न सरकारले दीर्घकालीन समाधानको योजना अघि बढ़ाएको छ। सड़क विभाग तथा भौतिक पूर्वाधार मन्त्रालयले तत्कालीन र दीर्घकालीन समाधानका उपाय अगाडि सारेको हो। विभागका महानिर्देशक डाक्टर संजय जयसी सहितको टोलीले हिजो स्थलगत अनुगमनका क्रममा कृष्णवीरको भौगोलिक अवस्था र भावी दीर्घकालीन योजनाबारे जानकारी दिनुभएको छ। कृष्णवीरको पहिरो समस्यालाई सदाका लागि अन्त्य गर्न सड़क विभागले दुईवटा मुख्य विकल्पमा गृह कार्य गरिरहेको छ। महानिर्देशक जयसीका अनुसार पहिलो विकल्पका रूपमा त्यहाँ सुरुङमार्ग टनल निर्माण गर्ने र दोस्रो विकल्पका रूपमा त्रिशूली नदीको अर्को किनाराबाट वैकल्पिक सड़क विस्तारका लागि दुईवटा पुल बनाउने विषयमा अध्ययन भइरहेको छ। यसरी सड़क विभागले त्रिशूली करिडोर र अन्य क्षेत्रमा क्षति पुगेका झण्डै 29 पुलको मरमत सम्हार र पुननिर्माणलाई समेत प्राथमिकतामा राखेको छ। यसै क्रममा धादिङको फुर्केखोला पुलको 94 मिटर लामो स्पानमा पिलर बिनाको बेली ब्रिज राख्ने विषयमा चिनिया विशेषज्ञसँग पनि परामर्श भइरहेको छ। चीनबाट ल्याइएको 100 मिटर लामो पुल त्यहाँ जडान गर्न सकिएमा आउँदो 2-3 हप्ताभित्र यातायात पूर्ण रूपमा सञ्चालन गर्न सकिने प्राविधिक आकलन समेत गरिएको कारोबार दैनिकमा खबर छ।

0: सुधारको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
1: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौं।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आपको एकमात्र DTH के बाद डिश हो
1: डिश हो खुशी को कनेक्शन
0: हरेक मान्छेको सपना जपना र चाहना पैसा
2: पैसामा छ शक्ति पैसामा छ सहारा
0: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म
2: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
0: यो चाहिँ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा गाँठका कुरा
0: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर नवयुवा आन्दोलनका क्रममा तोडफोड आगजनी र लुटपाटबाट तहस नहस भएका निजी क्षेत्रका उद्योग व्यवसायीले भौतिक संरचना उठाएर फेरि संचालनमा ल्याएका छन्। भौतिक संरचना उठे पनि लगानी रोजगारी र आर्थिक गतिविधिलाई गति दिने व्यवसायहरूको मनोबल पनि अझै पुरानै अवस्थामा रहेको छ। एक वर्ष अघि भएको हिंसात्मक आन्दोलनबाट क्षतिग्रस्त सुपर मार्केट होटल रेस्टुरेन्ट सिनेमा हल कार्यालय तथा अन्य व्यवसाय मरमत सम्मान र पुननिर्माण पछि क्रमशः सञ्चालनमा फर्किएका छन्। तर सुरक्षा जोखिमको त्रास लगानी प्रतिको अनिश्चितता शेयर बजारको गिरावट बैंकिङ क्षेत्रमा तरलता थुप्रिनु नयाँ परियोजनाको सुस्तता र विदेशी लगानी नआउनुले निजी क्षेत्रको आत्मविश्वास नउठिसकेको व्यवसायहरू बताउँछन्। नवयुवा आन्दोलनका क्रममा आक्रोशित तथा अनियन्त्रित भीड़ले भाट भटेनीका 21 सुपर मार्केट हिल्टन होटल एनसेल मुख्यालय बिग मार्ट सेन्ट्रल बिजनेस पार्क सीजी चन्द्रागिरी केबल कार त्यसै गरी गाड़ीका शोरूम चलचित्र हल लगायत निजी लगानीका उद्योग व्यवसायमा मात्र नभई निजी घरमा समेत तोड़फोड आगजनी तथा लुटपाट भयो। त्यसमध्ये सामान्य क्षति भएका उद्योग व्यवसायले मरमत सम्हार गरेर तत्कालै संचालन गरेका थिए भने त्यसपछि आवश्यक पुननिर्माण तथा पुनस्थापनाको काम पूरा गर्दै उद्योग व्यवसाय तथा कम्पनीहरू क्रमशः संचालनमा फर्किएका छन्। नयाँ पत्रिकामा खबर छ।
3: अब विदेशको खबर जर्मनीको पूर्वी राज्य स्याक्सनी अनहाल्टमा भएको राज्य चुनावमा दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी एएफडीले ऐतिहासिक सफलता हासिल गरेको छ। हिजो भएको चुनावमा एएफडीले झण्डै 44% मत प्राप्त गर्दै राज्यको सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ। यो परिणाम दोस्रो विश्वयुद्धपछि जर्मनीको कुनै पनि राज्य चुनावमा एएफडीले हासिल गरेको सबैभन्दा ठूलो सफलता भएको द गार्जियनले जनाएको छ। एएफडीका 35 वर्षीय प्रमुख उम्मेद्वार उल्रिस जिगमुन्डले चुनाव परिणामलाई जर्मनीको राजनीतिमा नयाँ परिवर्तनको शुरूआत भएको बताउनु भएको छ। चुनाव परिणामले जर्मनीका परम्परागत मूलधारका दललाई भने ठूलो धक्का दिएको छ।
4: अब खेल खबर कर्णाली शिवराजले नेपाल भलिबल लीग एनभीएलमा लगातार दोस्रो जीत निकालेको छ। हिजो भएको दोस्रो खेलमा खप्तड फाल्कन्सलाई 3-0 को सोलो सेटमा हराउँदै कर्णालीले महत्वपूर्ण 3 अंक जोडेको हो। त्रिपुरको राष्ट्रिय खेलकुद परिषदको कवर हालमा भएको खेलमा खप्तडलाई 25-19 र 25-19 पराजित गर्दै कर्णालीले सहज जीत निकालेको हो। लगातारको दोस्रो जीत चाहिँ कर्णालीले 6 अंक बनाएको छ। खप्तडले पनि लगातार दोस्रो हार बेहोरेको छ। उसले अंकको खाता खोल्न सकेको छैन। यसअघि हिजै भएको खेलमा अन्नपूर्ण सुपर स्ट्राइकर्सले काठमाडौँ रेड्सलाई 3-0 को सोझो सेटमा हराउँदै पहिलो जीत निकालेको छ। एनभीएलमा आज मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स तथा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच खेल हुनेछ। लीगमा कुल 6 वटा टोली सहभागी छन्।
3: आया कैरनमा अब केही खबर संक्षेपमा। अहिले पूर्वी क्षेत्रका केही ठाउँमा पानी परिरहेको छ। गैराती काठमाडौँ उपत्यका

0: सहितका धेरै ठाउँमा पानी परेको थियो। भक्तपुरको हनुमन्ती खोला र काठमाडौँको बागमती नदीमा बाढ़ी आएकाले सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग, कर्णाली प्रदेशका पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
1: माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले राहत प्याकेज ल्याउने भएका छन्। बाढ़ीबाट प्रभावित कामदार कर्मचारी तथा अन्यहरूका परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने गरी यसै हप्ता राहत प्याकेज ल्याउने तयारी भइरहेको कम्पनीहरूले जनाएका छन्।
0: राजनीतिक दलहरूले भोटेकोशी बाढ़ीबाट प्रभावित नुवाकोट, रसुवा र धादिङ जिल्लामा राहत उद्धार र पुनर्स्थापनाका काममा कार्यकर्तालाई परिचालन गरेका छन्। विपदको अवस्था बुझ्न शीर्ष नेताहरू आफै पनि प्रभावित क्षेत्र पुगिरहेका छन्।
1: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा मात्रै खर्ब रूपियाँको भौतिक क्षति भएको छ। यो क्षेत्रको पुननिर्माणका लागि झण्डै 4 खर्ब रूपियाँ आवश्यक पर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको द्रुत क्षति तथा आवश्यक मूल्यांकन आरडीएनएले प्रारम्भिक अनुमान गरेको छ।
0: नेपालमा पर्यटनको मुख्य सीजन शुरू हुने समयमा आएको विनाशकारी भोटेकोशी बाढ़ीले पर्यटकको आगमनमा असर पार्ने देखिएको छ। नेपालमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनालाई पर्यटक आगमनको प्रमुख सीजन मानिन्छ। तर भोटेकोशी बाढ़ीले रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लामा व्यापक जनधनको क्षति भएपछि नेपाल भ्रमणमा आउन लागेका केही पर्यटकले बुकिङ रद्द गरेका पर्यटन व्यवसायीले बताएका छन्। बाढ़ी पहिरोको अवस्थालाई लिएर सिंगो नेपाल नै असुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय रूपमा नलैजान सरकारवालाहरूले आग्रह गरेका छन्।
1: नुवाकोटको विदुर नगरपालिकाका विभिन्न स्रोतबाट संकलन गरिएका 15 खानेपानीका नमूना मध्ये 5 हानिकारक सूक्ष्म जीवाणु ई कोली भेटिएको खबर कान्तिपुर
0: भोटेकोशी बाढ़ी पीड़ितका लागि वितरण गर्न पठाइन लागेका सामग्रीको गुणस्तरमा समस्या देखिएको छ। राहतका लागि दाताले प्रदान गरेका सामग्री न्यून गुणस्तरका र म्याद नागेका पाइएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको संयुक्त टोलीले राहत खाद्य सामग्रीको गुणस्तर र स्वच्छता सुनिश्चित गर्न संकलन केन्द्रमै अनुगमन गर्दा यस्तो पाइएको हो।
1: कांग्रेसको आन्तरिक विवाद समाधानका लागि सभापति गगन थापा, नेता शेखर कोइरालाको नेतृत्वमा महाधिवेशन गर्ने छुट्टै राजनैतिक संयन्त्र बनाउन तयार देखिनु भएको खबर कान्तिपुर दैनिकमा छ।
0: काया कैरनमा अब पालो उखानको,
1: रोजी सकेपछि भिजिन के को डर।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: भोटेकोशी बाढ़ीको पीड़ामा आज राष्ट्रिय स्रोत उद्धारसँगै पुनस्थापनामा जोड़। जलविद्युतको सुरुङभित्र खोजी चल्दै रसुवाका जंगल र नदी किनारामा गस्ती।
0: सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेलाई खोज्दै सरकार। कसैको अपमान हुने गरी कमेन्ट लेख्नेलाई जरिवाना र कैदसम्म हुने कानूनी व्यवस्था।
1: बाढ़ी प्रभावित क्षेत्रका बालबालिकामा मनोवैज्ञानिक असरको जोखिम। कक्षा शुरू हुनु अघि सामान्य जीवनमा फर्काउन सहयोग जरूरी।
0: जर्मनीको राज्य चुनावमा दक्षिणपन्थी एफडी पार्टीको ऐतिहासिक सफलता। परम्परागत मूलधारका दलहरूलाई ठूलो धक्का।
1: र एमभीएलमा कर्णाली शिवराजको लगातार दोस्रो जीत।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। पीड़ा र आक्रोश पोख्ने बाढ़ी पीड़ितलाई जथाभावी कमेन्ट लेख्नेहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ दुईजना मान्छे छन्, एउटाले मोबाइलमा फेसबुक हेर्दैछ अनि अर्कोले भन्दैछ, हेर त हेर, सरकार विरूद्ध कोही बोलिया छ कि, बक्कु गाली दिनुपर्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। डेंगी लाग्न नदिन, लामखुट्टेको टोकाईबाट बसौं। नमस्कार।

0: नमस्कार कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द कार्यक्रम जीवन रक्षाको आजको अंकमा हामीसँग सम्वादका लागि आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकाल हुनुहुन्छ यहाँ हार्दिक स्वागत छ
1: नमस्ते
0: भेटेको छु भदौ 10 गते गएको बाढी पछि नराम्रो दिन दुबै लाग्दाखेरि उद्धारको काम पनि त्यतिकै भइरहेको छ

0: भेट्नुभयो
1: रात धेरै भएको छ रात राम्रोसँग भएको छ तर फर्स्ट केही दिन चाहिँ अब अलिकति अनुभव जस्तो तिन चार दिन त अनुभव जस्तो हो रातको विषयमा अर्को हुनुको कारणहरू छ हामी जुन वान डोरको कुरा गरेका छौँ होइन
0: एक डोरको छ
1: डोर क्वालिटी त्यसमा अलिकति छलफल गर्नुलाई अहिले रात गएको छ अब हाम्रो हिसाबले भने चाहिँ हामी इमिडिएट हिँड्दोसम्म रुमलामा त्यो बाहिर जाँदा म मैले नौ बजी बिहान यो आयो भन्ने थाहा भएपछि मेरो बहिनीले भनेपछि मेरो अब मेरो घर पनि त्यतै हो त्यसरी तिर्नु छ मेरो बहिनीको घर अनि म दुई बजी काठमाडौँ आइपुगिहालेँ फ्लाइटमा अनि त्यसपछि हामी इमिडिएटली रेस्पोन्समा गयौँ र पहिलो रेस्पोन्स त्यही दिन बेलुकाबाट सुरु गरेर हामीले 1000 परिवारलाई फुड बास्केट भनौँ खानाको झोला बनाएर सिल काठमाडौँ सिल मैले जिम्मेवारी काठमाडौँ सिल पनि इमिडिएटली त्यो सबैभन्दा निडको काम रहेछ अनि इमिडिएटली भन्नुपर्ने बिहानै सबै हजारमै एमआई सिस्टमद्वारा रोसवा भयो अनि त्यसपछि हामी अरू अरू यतापट्टि साइडमा राहतको काममा लाग्यौँ र अनि खोला वारी विदुर बटार साइडमा चाहिँ प्रशस्त खानेकुराहरू भएको र मान्छेहरू पनि आफै जानु भएर गाउँलेहरूले स्कुलहरूलाई हेल्पपोस्टलाई पनि यो होल्डिङ सेन्टरको रूपमा मान्छेहरूलाई राखेको आफन्तहरूले घर घरमा मान्छे राखेको मेरो आफ्नै बहिनी घरमा 16 मान्छेले सबैले आफैले स्वत स्फूर्त भनिदिने राखेको र नुवाकोट जिल्ला आफै पनि अन्यको भन्दा भएको हुनाले उहाँहरूलाई के अरे खानाको खासै त्यो भनौँ क्राइसिस चाहिँ यो रुम चाहिँ थिएन तर खोला पारी चाहिँ मान्छेहरू त्रिशुली पारी चाहिँ एकदम मान्छे कम मान्छेहरू गएको हुनाले त्यसको पर्सि पर्दा चाहिँ हामी त्यहाँ फोन गरेर खाद्यान्नको अवस्था के छ औषधिको अवस्था के छ सबै सोध्यौँ स्थानीयलाई र जाँदाखेरि खानाको अवस्था ठिक थियो हामीले खाना लगेनौँ अनि त्यतिखेर अलिकति चाहिँ हाइजिनको स्पेसली बच्चाहरूलाई हाइजिनको साबुनको सेनिटाइजरको लगायतको कुराहरूको अथवा टुथपेस्टको मास्कको त्यस्तो कुराहरू खाँचो थियो त्यो लिएर हामी चाहिँ जब हामी सब गाडी बाटोमा फसेको काम गर्दा 17 घन्टा गाडीमै बसेर 17 घन्टा याद आउने जाने गरेर 17

0: 저는 고기 사다 안 해봤네. 아니, 빈다가 구라고 가서, 뭐, 빈다고 가봤지. 여러가지, 아니, 어머, 아빠 먹는 거니, 내리구라고, 아무로 술을 챙겨 해가. 아무로 술을 챙겨 하는 거 아빠이, 걔 이해서도 가는 거, 공부적으로 되면, 어머, 아니, 고령에서 뭐라, 킹여래, 뭐, 무인스타르바라, 킹여래, 뭐, 뭐라, 뭐, 기본적으로 배틀 코스톤 되면, 띵여래, 아니, 우스파이거니, 제 차인차 또 가는 거 알지? 이스탄에 가서 꾸미스 가서 신경선어 아드미스는 꾸미스는 기 엑자기 해 차이로 그 뜻 꾸미스는 말은 뭐는 이제 아무로 봐서 근데 갭스는 갭스는 좀 자 갭스 그 자 꾸미스 나 꾸미리 우리 자 기 무슨 소리 하잖아 그 그러나 아니 이스탄에 가 아니 요 약간 무슨 이스탄에 가 이런 좀 소크리에선 꾸미스는 좀 포지티브 선티 거는 건데 이상이 좀 보는데 근데 뭐 진짜더라니 근데 우리 소원이 괜찮 와는데 거기 있으면 와서 아니 एउटा काम हुनु करो त्यहाँ के ग्याप्स के ल्याप्स सबै छ पब्लिकको लागि सिक्युरिटी पर्सनलाई रिस्किङ गर्नको लागि भन्नु उद्धार कार्यको लागि हाम्रा सुरक्षा निकायले के के कुरामा खाँच के कुराले गर्दा गाह्रो भइरहेछ कमजोर थियो नि त्यसमा हैन हामीले हामी दुईको संस्था मिलेर 2016 जुर जुकाले रुपैयाँ पछि ढोका भन्नु पर्छ नि पुग्यो
1: मार्क सुरक्षा निकायको
0: मार्क मार्क हातमा लगाउनु पन्जा युटिलिटी यस्तो कुराहरू सुरक्षा निकायलाई डोरी तपाईँको त्यो स्ट्याटिङ रुप भन्छ नि होइन पुलिसहरूले प्रयोग गर्ने डोरीहरू कति महत्त्वपूर्ण छ
1: उद्धारको
0: क्रममा त्यस्ता कुराहरू गर्यौँ हामी
1: जस्तो अब त्यहाँ तपाईँले आउने जाने अथवा संयन्त्र मार्फत सूचनाहरू लिने त्यसले गर्दाखेरि झण्डै दुई हप्ता बितिरहँदाखेरि त्यहाँको अवस्था त्यो सही तरिकाले राहत वितरण प्रक्रिया त्यसको व्यवस्थापनमा राम्रै देखिएको छ अथवा केही अझ हामीले सुधार्न सक्यौँ भने अझ राम्रो हुनेवाला छ
0: होइन अहिले त स्टेबल छ अहिले चाहिँ अब त्यो ठाउँ विभिन्न स्थानीय जनप्रतिनिधिहरूको कारणले स्थानीय सरकारको कारणले सुरक्षा निकायको कारणले धेरै कुरा स्टेबल छ स्टेबल कुरामा हामी एप्रिसिएट गर्नुपर्छ तर चार दिन जति चाहिँ हामीहरूले यो एक द्वारको कुराले कन्फ्युजन भयो है मलाई के लाग्छ मेरो आफ्नो विचार चाहिँ के भने एक द्वार नीति चाहिँ सामान्य समयमा हो कि वर्षको अरू सबै समय एक द्वार गरौँ तर इमर्जेन्सीमा एक द्वार नगरौँ इमर्जेन्सीमा यो कोसीमा 56 ढोका छ एक बाढी आउँदा एक द्वार गरियो भने त्यो डिजास्टर हुन्छ मैले उदाहरण खालि एनालोजी मात्रै है यो त्यसै गरी एक द्वार इमर्जेन्सीमा होइन एक द्वार सामान्य समयमा एक द्वार गरौँ इमर्जेन्सीको समयमा कोर्डिनेसन गरौँ मोबिलाइज गरौँ सहकार्य गरौँ सबैलाई स्वागत गरौँ है यदि मैले म्यानेज गर्ने हो भने मैले सबैलाई आउनु म यो सबै नाकाहरूमा हामी गृहमन्त्रालयको अथवा स्थानीय सरकारको कसैको पनि हुन सक्छ टिम सुरक्षाकर्मीसहित बस्ने आउने सबै सहयोगहरूलाई ती रिसिभ गर्ने त्यहाँ रेकर्ड गर्ने एकजना सुरक्षाकर्मीसहित तपाईँ यो ठाउँमा जानु यो ठाउँमा बढी खाँचो छ भनेर प्रत्येक कोर्डिनेसन सेन्टर बाटो बाटोमा राखेर त्यो एकदमै राम्रो कोर्डिनेसन एकदमै राम्रो फेसिलिटेसन हामी सबै ट्रक्सहरूलाई सबै राहत सामग्रीहरूलाई पहिलो चरणको राहत सामग्रीहरूलाई सुरक्षाकर्मी प्रत्येक गाडीमा एउटा सुरक्षाकर्मी राखेर प्रत्येक आवश्यक ठाउँमा पठाउनु र प्रत्येक कुराको रेकर्ड गएको रेकर्ड बाँडेको रेकर्ड र फर्किँदाखेरि थ्याङ्क यू लेटर सुद्धा दिन सकिन्छ हामीले धन्यवाद सहित दिएर पठाउन सकिन्छ
1: त्यसो भए स्थानीय प्रशासन अथवा सरकारले नै जुन एकद्वार नीति भनेर ल्याएको छ त्यो गलत छ
0: होइन म चाहिँ यो इमर्जेन्सीको समयमा क्याटेस्ट्रोफी विपदको समयमा चाहिँ एकद्वार नीति अरू बेलामा तयारी हुँदा वा एकद्वार गर्नुहोस् तयारी गर्नु पर्यो नि प्रिपेयरनेस भन्छ नि हामीले तयारी गर्दाखेरि एकद्वार नीति चाहियो कि वर्षको अरू सबै 355 दिन एकद्वार गर्नुहोस् तर त्यो 10 दिनलाई फेरि मैले जथावायु गर्नुहोस् भन्दिनँ सुशासन एकदम महत्वपूर्ण छ सरकारलाई रिपोर्ट दिन एकदम महत्वपूर्ण छ यो दुरुपयोग नहुनको लागि धेरै महत्वपूर्ण छ होइन यो बेलामा धेरै दुरुपयोग हुन्छ धेरै कुराहरू चलखेल हुन्छ मान्छेहरू अनेक एक्सिन जस्तो सोसल वर्क भन्छ नि एउटा यो डिजास्टर टुरिज्म पनि हुन्छ त्यो बेला मान्छे जाने फोटो खिच्ने एकछिन हेलिकप्टर चढौँ भन्ने मान्छे पनि हुन्छन् है यो डिजास्टरलाई सबैले एकदम डिजास्टर रूपमा लिन्छन् भन्ने पनि छैन कतिले एकदम भावनावश काम गर्न एकदम इमोसनल भएर काम गरिरहेको नै हुन्छन् यो सबैलाई कोर्डिनेसन होइन समन्वय सहकार्य र सहयोग गर्न जरुरी छ र सजिलै तरिकाले गर्न सक्छ र सबैभन्दा ठूलो कुरो भनेको विपद नपर्दाखेरिको तयारी महत्वपूर्ण हुन्छ विपदमा विपद नहुँदाखेरि हामीले तयारी गर्नु पर्यो, जुन तयारी छ सरकारको सबै निकायमा, हाम्रो सशस्त्र प्रहरी बल, नेपाल नेपाली सेना होइन नेपाल प्रहरी, सरकार गृह मन्त्रालयमा प्रिपेयरनेस छ, तर त्यो प्रिपेयरनेस एकद्वार हुनु पर्यो कि तयारी। हामी संघ संस्था निकाय अन्तर्राष्ट्रिय निकाय सबैसँग काम गरेर वर्षभरि एकद्वार गरौं, तर इमर्जेन्सी हुँदा चाहिँ सबैलाई मोबिलाइज गरेर सहकार्य गरेर हामीले रूपमा काम गर्नुपर्छ। र अर्को कुरा, जस्तो अन्तर्राष्ट्रिय मान्छेहरू आउँछ नि, हामी वसुधैव कुटुम्बकम भन्ने हाम्रो त यो ऊ हो नि, हाम्रो वैदिक के अरे हाम्रो चाहिँ सनातनदेखि चलिआएको कुरा हो नि वसुधैव कुटुम्बकम। हामी गुजरातमा भूकम्प जाँदा हामी जानुपर्छ, हामी गएको पनि छौँ, पाकिस्तानमा पर्दा पनि जानुपर्छ, क्याम्बोडियामा हुँदा पनि जानुपर्छ, हामी जानु पनि पर्छ, हामीले उहाँहरूलाई आउन पनि दिनुपर्छ, विश्व एउटा परिवार हो।
1: अहिले पछिल्लो समयमा जुन नेपाल प्रतिको सहानुभूति राख्ने देशहरूको संख्या र उनीहरूले पठाइराखेको राहतलाई हेर्दा त्यो पनि त्यसले पनि त्यसैको संकेत गर्छ भन्नुपर्छ होला।
0: हो त, तर हामीले केही समय हामी यसमा अलम ल्यायौं, म यसमा कसैको केही नियत अथवा केहीमा जानेवाला छैन, म सबै पोजिटिभ मात्र कुरा गर्छु, बेलामा यो दुःखको कुरा हो, पोजिटिभ कुरा गर्नुपर्छ। र के कुरो के हो भने हामी चाहिँ हामीले अरूलाई पनि सहयोग दिनुपर्छ, हामी सम्पन्न देश भयो भने हामी सम्पन्न देशलाई पनि सहयोग गर्नुपर्छ, हामी सम्पन्न नभए पनि सम्पन्न देशहरूलाई हामीले सहयोग गर्नु छ, हाम्रो सेनाले सहयोग गर्न सक्छ, हाम्रो सेना एकदमै सक्षम छ, हाम्रो सशस्त्र प्रहरी बल एकदम सक्षम छ, हामीले धनी देशहरूलाई पनि सहयोग गर्छ, चाइनालाई भारतलाई पनि हाम्रो सहयोग गर्न सक्ने क्षमता हाम्रो सुरक्षा निकायले राख्छ, हामीले गएर सहयोग उहाँहरूलाई पनि सहयोग दिनुपर्छ, उहाँहरूसँग सहयोग लिनलाई पनि हामीले अलिकति हिचकिचाउनु हुँदैन।
1: अहिलेको भटेको सिट बाँधेको अहिलेको अभ्यासले चाहिँ त्यो हामीले सिकाउनु भन्नु पर्यो,
0: हामी भूकम्पमै सिकिसकेका थियौँ कि, तर हाम्रो चाहिँ सिकेको कुराहरूलाई हाम्रो मेमोरी चाहिँ हाम्रो मेमोरी इन्स्टिट्युसनल मेमोरी नलेज मेमोरी कम भयो कि, भूकम्पमा प्रशस्त सिकायो तपाईँको पर अरू अन्तै परेन नि। हामीले बुङ्गुबुङ्गु बस पार्कमा कतिपय विदेशी होइन निकायहरू विदेशी एक्सपर्टहरूले आएर ड्रिल गरेर मान्छेहरू निकाल्यो भने त हामीले सके होइन नि त, हामीलाई गाह्रो थियो नि, त्यत्रो म्यासिभ ऊ भएको थियो, ठुलो हाम्रो इम्प्याक्ट परेको थियो, यति धेरै जनधनको र सम्पत्तिको नाश भएको थियो, व्यवस्थापन गर्नु कति गाह्रो भएको थियो।
1: त्यो अहिलेको हाम्रो भटेको सी बाढी माटो प्रभावितहरूमा पनि सुरुमा सरकारले विदेशी सहयोग लिने कि नलिने भन्ने बारेमा केही केही अन्य त्यहाँ पनि देखियो, जसरी अघि तपाईँले एकद्वार नीति पनि सुनाइ उठाउनु भयो, भनेपछि एकद्वार नीतिलाई हामीले कडाईका साथ लागू गर्दाखेरि तपाईँले अघि जुन चार दिनको अलमलको कुरा सुनाउनु भयो नि, के सजिलो हुन्थ्यो यदि हामीले एकद्वार नीति नभएर अघि जुन नाकाको कुरा गर्नु, नाकामा कति आयो त्यसको हिसाब किताब राखेर पठाइदिनु भइहाल्यो नि तपाईँले भन्नुभयो नि, के चाहिँ सजिलो हुन्थ्यो यदि त्यहाँ हामीले अलिकति साधनले अपनाएको भए।
0: मैले हजुरलाई मैले जहिले पनि यो विपदको कुरा गर्दाखेरि तयारीको पूर्व तयारीको कुरा गर्छु, प्रिपेयरनेसको कुरा गर्छु, त्यो किन महत्वपूर्ण छ भने त्यो एकद्वार चाहिँ त्यो भएर हुनुपर्छ कि, हामी सबैको तयारी, हामी सबैको होइन हामी हाम्रो सबै निकायहरू सरकारले एक सिटी बजाउँदाखेरि जम्मा भएर काम गर्ने हुनुपर्छ। मैले अघि उदाहरण चाहिँ दिएको त एउटा उदाहरण हो, हाम्रो प्रत्येक नाकाहरूमा त्यो क्षतिग्रस्त नाकाहरूमा जाने ठाउँमा हामी सुरक्षा फौजसहित गृह मन्त्रालयका होइन एक्सपर्टहरूसहित अथवा को हुनसक्छ पछि स्थानीय सरकारका मान्छेहरूसहित त्यहाँ बसेर एउटा युनिट परिचालन गरेर प्रत्येक गाडीमा सुरक्षाकर्मी राखेर हामी सहयोग गर्न सक्छौँ। अनि जाँदाखेरि कहाँ वितरण गर्ने हामीलाई थाहा हुन्थ्यो, ट्रान्सपेरेन्सी पनि हुन्थ्यो, फर्केर आउँदा रिपोर्ट कति वितरण गर्नु रिपोर्ट पनि लिनुहोस्, धन्यवादसहित पठाउनुहोस्, प्रत्येक गाडीमा के सामान छ पहिले छोतपुछ गर्नु, चेक गर्नुहोस् अथवा स्क्यान गर्नुहोस् के गर्नुपर्छ, होइन हरियो स्टिकर लाउनुहोस् ल जानुहोस् भने एकजना सुरक्षाकर्मीसहित सबैभन्दा आवश्यक ठाउँमा तपाईँ यता जानुहोस्, तपाईँ यता नजानुहोस्, तपाईँको गाडीमा फोर विल छैन रहेछ तपाईँ जानु सक्नुहुन्न, हामीले सबै कुरो त्यहीँबाट भनेर पठाउनु सकिहाल्थ्यौँ।
1: तर फेरि स्थानीय प्रशासन अथवा सरकारले के भन्छ भने एकजना नीति लियो भने दोहोरिने र छुट्ने कम त्यस्तो हुनु सक्छ, त्यस कारण लियो भनेर पनि भनिरहेको हामी सुन्छौँ नि।
0: यसरी गर्दाखेरि एकद्वार पनि भयो, सबैलाई स्वागत पनि भयो नि, त्यही भएर मैले प्रिपेयरनेस हामीले अनुभवबाट भूकम्पको अनुभवबाट सिक्ने होइन र भूकम्पमा भएको गल्तीहरू नदोहोऱ्याउने, र म फेरि पनि भन्छु एकद्वार नीति भनेको इमर्जेन्सीको बेलामा त सबै मिलेर काम गर्ने, सबै मिलेर रेस्पोन्स गर्ने हो, कोअर्डिनेसनमा काम गर्ने हो, र त्यो कसरी गर्न सकिन्छ भन्ने कुरा, एकद्वार नीति त तयारीमा गर्ने हो, वर्षभरि गर्ने हो, 355 दिन चाहिँ एकद्वार नीति गर्ने हो, दस दिन चाहिँ सबै मिलेर काम गर्ने हो कि
1: हिन्दीमा नेपाली लाग्छ
0: हो सबै मिलेर जस्तो एउटा परिवारमा टिमवर्क भन्ने हुन्छ नि त्यसै घर देशमा भएको सबै संस्थाले टिमवर्कको हिसाबले काम गर्ने हो र सरकारलाई केन्द्रमा राखेर सरकारको निकाय कुन छ त्यसलाई केन्द्रमा राखेर हामी सबैले जिम्मेवार भएर त्यसलाई रिपोर्टिङ गर्ने ट्रान्सपेरेन्सी गर्ने होइन यो एकदमै बढी सुशासनको जरुरी छ अनि त्यसपछि एकदम क्षमता नभए मान्छेहरू एकदम भावनात्मक रूपमा म जानुपर्छ भनेर गएर आउँछन् उनीहरूले जाँदाखेरि कतिपयले त राम्रो गरेर कतिपयले झन् बढी ड्यामेज गरेर आउलान् होइन बच्चाहरू म अस्ति जाँदाखेरि बच्चाहरू लाइन बस्ने बानी परिसकेछ कोही मान्छे गाडी लिएर आएन बच्चा टक्क टक्क लाइन बस्ने अब केही त आयो बानी भन्छ भन्ने हिसाबले अनि जस्तो हामी जाँदा हामी त बाँड्दैनौँ हामी त म चाहिँ केमा विश्वास गर्नु कसैको यो एकजनाको हात माथि एउटा नेपालीको हात माथि एउटा नेपालीको हात तल बाँधेर राखेर बाँड्नु तपाईँलाई कस्तो लाग्छ मलाई त एकदम दर्दनाक भन्छ त्यो हेर्नु मन लाग्दैन मलाई
1: आधार नेपालले आफैले लगेर

0: माथिमा हामी अनि गाउँको गाउँको सबै मान्छे सबै गाउँको सबै पक्षलाई एक ठाउँमा राख्ने हजुरहरू यति छ हाम्रो सामान यसको कस्ट यति हो यति पैसा परेको चाहिँ यहाँ किन्नु हो बिल्नु हो है तपाईँहरूले केही प्रशासन ग्रहण गर्नुहोस् अब यहाँ हाम्रा प्रधानहरू हुन्छ स्थानीय प्रतिनिधिहरू हुनुहुन्छ हामी जिल्ला प्रशासनका हाम्रा साथीहरू हुनुहुन्छ सबै मिलेर मिलाएर झगडा नमारिकन शान्तसँग आरामले बाँड्नुहोस् भन्ने हो
1: तर अहिले हामी कतिलाई कस्तो देख्छौँ भने सानो त्यो संख्या अथवा पुरैमा जे जति मिलेर भए पनि सबै आफ्नो दिन पाएन हुन्थ्यो भन्ने हामी देखिरहेका हुन्छौँ यो भनेको सरकार

0: त्यसले तपाईँको आफ्नो अघम आफ्नो इगो बुस्ट गरिराखेको छ र धेरै भिजिबिलिटी यस्तो यस्तो दुःखको बेला भिजिबिलिटी खोल्ने हाम्रो त अझ संस्कार त दाइनीहरूले दुःख देव्रीहरूले थाल्नु पाओस् भने संस्कार सुनेको है अनि त्यस कारणले यो मलाई चाहिँ मलाई सिम्पल के लाग्छ भने धेरै लाउड हिसाबले यो यो गर्ने समय होइन कसैलाई हामीसँग भएको सुरक्षा साधन हामी सबैको हो त्यस कारणले मैले यो तलमाथि गर्न जरुरी छैन अथवा या कसैको हात तल कसैको हात माथि मैले दिएँ होइन कसैले मैले गरेँ कसैले पायो भने यो गर्ने कहिले कुनै पनि समयमा जरुरी छैन नर्मल समयमा जरुरी छैन झन् डिजास्टरमा त सम्मान गरौँ न जनताको डिग्निटी र सम्मान गरौँ उहाँहरूलाई उहाँहरू आफै खेतीपाती गरे नेपाली परिवार कस्ता हुन् भने आफै खेती गर्छन् आफै फलाउँछन् साग फलाउँछन् ऊ फलाउँछन् स्वाभिमानी परिवारहरूलाई दुःखको बेलामा झन् स्वाभिमानी हुँदैन हामीले
1: अनि अहिले यो जुन हात वितरण कार्यहरू गरिरहेका छ र कतिपय व्यक्तिहरूलाई होल्डिङ सेन्टर भनेर राखियो र त्यहाँ विद्यालयमा मानसम्म निर्वाचन भनेर पनि भनिएको भनेर हामीले त्यहाँ सुन्यो स्थानभित्रमा पुग्दाखेरि अबको निश्चित चरण विपदपछि पनि विभिन्न चरणहरूमध्ये अब कस्तो खालको अभ्यास हामीले

0: त्यो महसुस हुन सक्छ उनीहरूमा. अब यसलाई दुई चरणमा हेरौँ. एउटा हाम्रो अब तीन महिनापछि यी सबै रागको बिहानमा टाँसेको जाने होइन, अनि त्यसपछि एकदम ज्याकेट लगाएर जाने हाम्रा यी स्वाभाविक मनहरू तीन महिनापछि हुन्छ नि फिल्ममा एक्चुली हलिउडमा एक्चुली हेर्नु होला. मेरो अनुभव चाहिँ के छ भने तीन महिनापछि लगभग यो राहतका गाडीहरू, राहतका सामानहरू, अनि ज्याकेट लगाएको मान्छेहरू होइन, यो सबै हुँदैनन् त्यो अवस्थामा. तयारी गर्नुपर्ने तयारी हुनु त्यहाँनिर नै हुनु पर्यो. त्यो भनेको के हो भने त्यो बेलामा त्यहाँ बस्ने महिला बालबालिका छोरी चेली बच्चाहरूको सुरक्षा र उनीहरूको कम्फर्ट, अनि त्यहाँबाट वृद्धहरूलाई औषधिका कुराहरू, उनीहरूको बसाइको कुरा, खानाको कुरा, टोटल बाँच्ने कुराहरू कसरी त्यो हुन सक्छ तीन महिनापछि. तीन महिनापछि यो भिड यो गाडीको होइन हुँदैन. यो तीन महिनापछि शून्य हुन्छ त्यहाँ. अहिले मान्छेको लाइन छ बिहान भेटी नभेटी, गाडी पार्किङ गर्ने ठाउँ छैन त्यो होल्डिङ सेन्टर छ. तीन महिनापछि त हुँदैन, स्योर छ. अब त्यो तीन महिनापछि चाहिँ के गर्ने त्यो महत्व. तीन महिनापछि हाम्रा सबै साझेदार निकायमा मिलिलाउन गर्ने हो. तपाईँ त्यहाँ जानुहोस्, तपाईँ त्यहाँ गइदिनुहोस्, त्यहाँ तपाईँ गइदिनुहोस्, बालबालिकाको होल्डिङ सेन्टरको, बालबालिकाको एजुकेसनको, स्वास्थ्यको, खानेपानीको, सरसफाइको, टोयलेटको, कस्तो के एक्सपर्टिज छ तपाईँ त्यहाँ हामीसँग रोस्टर हुनु पर्यो नि. वासमा उदाहरण है, टोयलेटमा को एक्सपर्ट छ ल प्लिज गइदिनुहोस्. पारिपट्टि पाँचवटा होल्डिङ सेन्टर छ, वारिपट्टि सातवटा छ, अब कतिवटा छ होल्डिङ सेन्टर. त्यो होल्डिङ सेन्टर अलिक बढ्ने घट्ने भएर मैले उदाहरण दिएँ. होल्डिङ सेन्टरमा हिँड्ने तपाईँहरूले गरिदिनुहोस् न. हामीले जुन एरियाको जस्तो हामी बाल संरक्षण र बालबाल शिक्षामा हामी अनुभवी छौँ, हामी 28 वर्षले यो काम गरिरहेको छौँ नेपालमा. तपाईँहरूले शिक्षा र बालबालिकाको संरक्षण होइन, उहाँहरूको सेफ गार्डिङ र अनि अलिकति बालबालिकाको सुरक्षित ठाउँहरू बनाइदिनुहोस् न भन्यो भने हामी ह्याप्पी नै हुन्छ. सरकारले भन्नु पर्यो
1: भनेको त्यसको लागि अब संघीय सरकारले नै तोकिदिनु पर्यो, अथवा स्थानीय प्रशासन, स्थानीय जो सरकारहरू तोकिएको छ उनीहरूले पनि त्यसरी चाहिँ सहयोगका लागि सहयोग गर्न आवश्यक छ.
0: मलाई त के लाग्छ भने त्यहाँको आवश्यकता के हो, त्यहाँको आवश्यकता र स्थानीय स्तरमा सहयोग गर्ने काम स्थानीय सरकारले गर्नु पर्यो. हाम्रो संविधानले त्यही कुरो भन्छ, स्थानीय सरकार त्यहाँको लिड स्थानीय सरकार हुनु पर्यो. तर केन्द्र अब राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूलाई र निकायहरूलाई अथवा सरकारी निकाय गैर सरकारी निकाय नागरिक संगठन ज जसँग जे स्रोत क्षमता अनुभव छ उहाँहरूलाई त्यो क्षेत्रमा गइदिनुहोस् भन्ने काम चाहिँ केन्द्रीय स्तरबाट जस्तो
1: सरकारबाट
0: समाज कल्याणबाट डाटा लिन सक्नुहुन्छ, अथवा त बालबालिका महिला हाम्रो समाज कल्याण मन्त्रालयबाट डाटा लिन सक्नुहुन्छ. त्यहाँ लिएर एउटा त तपाईँको क्षेत्र कुन हो, तपाईँको क्षेत्र कुन हो, यो गइदिनुहोस् यो गइदिनुहोस् भन्नाले उहाँहरूलाई परिचालन गर्ने, गइदिनुहोस् भन्ने काम गर्न सक्छन्. तर फेसिलिटेसन गर्ने, रिसिभ गर्ने, परिचालन गर्ने काम चाहिँ स्थानीय सरकारले गर्नुपर्छ. हाम्रो संविधानले पनि त्यसै भन्छ.
1: तर अहिले जुन खालको समन्वय र सहकार्य अथवा जसरी भइराखेको छ नि, त्यसमा हामीले अझै यो काम गर्दै गर्दाखेरि सोच्याउनु पर्ने ठाउँहरू केही छन् कि छैन, अथवा राम्रै भइरहेको छ अहिले
0: त्यो होइन. अब मैले यो दुई तिन महिना यस्तो केही सर्टेन फेज चाहिँ मेरो चाहिँ एकदम स्पष्ट धारणा छ. के छ भने हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनुभन्दा उहाँहरूलाई हामीले अहिले यो अन्तर्राष्ट्रिय के भन्छ बेस्ट प्र्याक्टिस हुन्छ नि, तपाईँको नमुना कामहरू पनि छन् एकदमै सुरक्षित तरिकाले उहाँहरूलाई हामीले दाल चामल तरकारी किनेर लानुपर्छ त उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ. त्यो सामान आफ्नो चोइसको खान्छ नि. हामीले लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ. हामीलाई दाल खानु हुँदैन, सबै कसैलाई युरिक एसिड छ. तपाईँ पैसा दिनुहोस् न. मलाई विश्वास गर्न सकिन्छ भने एकजना जो बाढी पीड़ित छन् अथवा भूकम्प पीड़ित छन्, दैवी प्रकोप पीड़ित मान्छे, त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न. मलाई चाहिँ विश्वास गरेर लाखौं रुपियाँ दिन सकिन्छ, ल काम गर्नुहोस् भनेर हो. तपाईँलाई दिन सकिन्छ, त्यो पीड़ित परिवारलाई पनि त तपाईँले ल भनौँ न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्, यो गर्छु, यो गर्न पाउनुहुन्छ यो पैसाले, यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जहाँ रसिमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, तर उहाँहरूलाई हामीलाई मलाई पैसा दिनुको सट्टा सरकारले मलाई दिनु मलाई विसर्जन त फ्री हुँदैन भयो तर उहाँहरूलाई झन् बढी विसर्जन चाहिन्छ उहाँहरूलाई दिनुहोस् उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस् चामल मन लाग्यो चामल किनेर खान्छन् मकैको पिठो मन लाग्यो पिठो किनेर खान्छन् नुडल खान मन लाग्यो नुडल खान्छन् नुडलमा चाहिँ एकदम हाम्रो ह्यान्डिमेडमा कुरा गर्दैछ है आफूलाई जे आफ्नो शरीरलाई सुहाउने आफ्नो बालबच्चाले इच्छा गरेको बच्चाको स्वाद एउटा हुन्छ हामी चामल लगेर होल्डिङ सेन्टरमा पेलिरहेका छौँ बच्चालाई चाहिएको छ अर्को बच्चाको स्वाद अर्को छ निड अर्को छ बुढाबुढीलाई डायबिटिज छ हामीलाई चामल दिइरहेछौँ हो निस्किँदाखेरि अर्को समस्या पर्ला फेरि होइन र त्यस कारणले पैसा दिनुभन्दा औषधि नि आफै किनेर खान्छन् कोदोको पिठो किनेर खान् ढिँडो खान्छन् अथवा रोटी खान्छन् भात खान्छन् आफ्नो चोइस हुन्छ नि
1: तर पैसा दिँदाखेरि कति कसरी पैसा के कति दिने कति क्षति भयो कति दिने भन्ने अर्को अनुमान हुने होला नि त सरकारले अथवा चुचुरबाटवाला निकायलाई
0: मेरो विचारमा यो परिवार संख्या हेरेर परिवार संख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन् हामी बसेर सल्लाह गर्न सक्छौँ नि हामी अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू अन्तर्राष्ट्रिय रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छौँ म यो किन भन्दैछु नि यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि फेरि हात तल र हात माथिको कुरो भएन नि ब्याङ्क ट्रान्सफर गर्नुहोस् सिस्टमबाट ट्रान्सफर गर्नुहोस् पैसा दिनुहोस् हिसाब राख्न लाउनुहोस् एग्रिमेन्ट गर्नुहोस् लुज र डन्स गर्नु हुने काम गर्नु नहुने पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्न नहुने क्षेत्र तोकिदिनुहोस् मोनिटर गर्नु स्थानीय निकायहरू छन् स्थानीय सरकार छ होइन मोनिटर गर्नुहोस् उहाँको अझै त्योभन्दा राम्रो के हो थाहा छ 100 रुपियाँ अलिक कति बढी खर्च गरेर बिल राख्नुहोस् हाम्रो आइआरडी हाम्रो करमा अहिले चिठ्यामा हाल्नुहोस् हो कर पनि दिइरहेको हुन्छ उतापट्टि तपाईँ पैसा पनि दिइरहनु भएको छ कर उता बिल लिन पनि सिकाइरहनु भएको छ बिल लिएपछि हाम्रो के अरे आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठ्यालाई पनि हाल्छन् कर पनि सङ्कलन भइरहेको कर कति राम्रो सङ्कलन भइरहेको छ तपाईँले हेरिरहनु भएको डेटा होइन यो सबै कुरा कति राम्रोसँग गर्न सकिन्छ
1: अहिले हाम्रो नेपालको अभ्यास उपलब्ध जनशक्ति स्रोत साधन प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै अब जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नु हुने अथवा के जुन समयमा हामी लिएर भए पनि त्यो गर्नुपर्छ
0: एउटा टेक्नोलोजी छ हेर्नुहोस् एउटा मान्छे हामी सब प्रशस्त मान्छे छ स्थानीय निकाय म स्पेसल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरको पनि प्रशस्त एक्सपर्टहरू छन् हाम्रो टेक्नोलोजीमा हाम्रो युथहरू हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न युथहरू यहाँ नेपालमा यो काम गर्नलाई यो मोनिटर गर्न यसलाई सहयोग गर्नको लागि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् यति क्यापेबल छन् कि वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्र गर्नुहोस् न हाम्रो युवाहरू म त अहिले हाम्रो बाढीपुरी क्षेत्रमा हामी म युथ एजेन्सिजहरू छन् हामी उहाँहरूसँग सेकेन्ड डेदेखि छौँ हामी युवासँग काम गर्छौँ कि हाम्रो संस्थाले व्यापक युवासँग काम गर्ने संस्था हो पहिलेदेखि आजभन्दा 15-20 वर्ष अगाडिदेखि नै ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गर्यो सुरुमा उहाँहरूले अहिले यहाँ सबैभन्दा मोबाइल चलेन ब्याट्री छैन ब्याट्री चाहियो सोलर चाहियो फोन चाहियो सानो फोन हुन्छ नि सानो फोनहरू युवाहरू त्यो बोकेर भोलिपल्ट गए हामीलाई फेरि खोला बढ्यो पानी बढ्यो फेरि फुट्यो हल्ला भयो ती युवाहरूलाई तल माथि डाँडामा तल हामी त त्यो फोनमा उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ तल जाऊ माथि जाऊ माथि जाऊ तल जाऊ भन्दै म त आफ्नो परिवारका भनौँ मेरो बहिनीहरू पनि मोबिलाइज थिए के उहाँहरूलाई सेफ राख्नुलाई तर यो ट्रस्ट तपाईँ के छ भने हाम्रो युवाहरू तयार छन् हाम्रो स्थानीय निकायमा प्रशस्त कर्मचारी छन् हाम्रो ब्याङ्किङ सिस्टम यति डिजिटाइज भएको छ कि तपाईँ अहिले यो फोनबाट सबै क्युआर गरेर पैसा तिर्ने जुन नेपालमा छ नि जुन नेटवर्क छ नि तपाईँ त्यो युरोपमा अमेरिकामा पाउनुहुन्न नि क्युआरबाट सब ट्रान्सफर हुन्छ हाम्रो तपाईँ अमेरिका गएर क्युआर छ एप्पल पे के पे भन्ने छ तर क्युआरको सिस्टम हामी कहाँ जति डेभलप भएको छ होइन हामी कहाँ यस्तो अनलाइन सिस्टम ब्याङ्कहरू यति इक्विप यति ऊ छ म हुम्लामा सबै क्युआर गरेर हिँड्छु म त धेरै वर्षको लगभग 4-5 महिना हुँदा बस्छौँ नगर्ने होइन त्यहाँ सबै क्युआर चल्छ तर यति सिस्टमेटाइज भएको छ फेरि मेरो अगेन यहाँ टेक्नोलोजीको कुरा भन्दा पनि मान्छेको डिग्निटीको कुरा केन्द्रमा हो कि पैसा दिनुहोस् आफूले छानेर किनेर खान्छन् नि विश्वास गर्नु मलाई विश्वास गर्नुहुन्छ मलाई नि गर्नुहुन्छ लगिन होला
1: यो कुनै पनि विपद पछिको विभिन्न चरणमध्ये अब हामीले शान्ति सुरक्षाको कुरा त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नुको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ के छ तपाईँको विचार यसमा
0: पहिला पनि त्यो यो समय चाहिँ एकदम परिवार सेपरेट हुने मान्छेहरू छुट्टिने आफन्तहरूकोमा जाने होइन अनि स्पेसली बालबालिका अब किशोर किशोरीहरू अझै नेपालको हिसाबमा भन्दा किशोरीहरू छोरीहरू माथि हिंसा यौन हिंसा दुर्व्यवहार हुन सक्छ ग्रुप लेभलमा यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरी चेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है किनभने उनीहरू परिवारको छेउछाउ हुन्छन् अनि उनीहरू अब आफन्तकोमा बस्दा अथवा चाहिँ उनीहरूले ट्राभल गर्दा यो अवस्थामा चाहिँ एकदम रेकर्ड राख्ने होइन एउटा सिस्टम चाहिन्छ कि यो चाइल्ड प्रोटेक्सन अथवा चाहिँ संरक्षणको लागि सिस्टम चाहिन्छ।

0: नमस्कार. पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेखन 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sulekhan.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अंजु कार्की. सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षक एउटै वादीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय झण्डा आधा झुकाइने. फोटेकोशी वादीमा बेपत्ताको पहिचानका लागि सोलेबाट 10 जनाको डीएनए संकलन. निजामती सेवा दिवसको अवसरमा सोलुकुममा सरसफाई. सोलुकुमका प्रिन्स राईले उत्कृष्ट नतिजाले स्नातकोत्तर तेस्रो सेमेस्टरमा हासिल गरे 4 जीपीए. सोलुकुममा ट्राफिक नियम उल्लंघन गर्ने 10 सवारी साधन कार्यवाहीमा. लुक्ला विमानस्थलमा बढ़े पर्यटकको चहलपहल. भोटेकोशी वादीमा 1,341 वटा शव भेटियो. 4,996 जना चाहिँ सम्पर्कविहीन. र नेपाल भलिबल लीग एनबीएलमा काठमाडौँलाई हराउँदै अन्नपूर्णको पहिलो जीत. रसुवाको भोटेकोशी नदीमा 10 पदोमा आएको विनाशकारी बाढ़ीमा परि मृत्यु भएका व्यक्तिको सम्झनामा आज राष्ट्रिय शोक दिवस मनाइँदैछ. 18 भदोमा बसेको मन्त्री परिषदको बैठकले भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढ़ीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको थियो. आज नेपालभरिका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी बाढ़ीमा परेर अहिलेसम्म 1,342 जनाको मृत्यु भइसकेको छ भने 4,996 जना सम्पर्कविहीन छन्. विनाशकारी बाढ़ीमा परे 6,093 घाइते भएका छन्. खोज उद्धार तथा राहतका लागि 21,465 सुरक्षाकर्मी परिचालन गरिएको छ. बाढ़ी प्रभावित क्षेत्रबाट 13,391 जनाको उद्धार गरिएको छ. रसुवा वादीमा बेपत्ताको पहिचानका लागि सोलुकुम्बुबाट 10 जनाको डीएनए नमूना संकलन गरिएको छ. रसुवा वादीमा बेपत्ता व्यक्तिहरूको पहिचानका लागि सोलुकुम्बुमा आफन्तले डीएनए परीक्षण गर्नका लागि नमूना संकलन गरिएको हो. पहिलो चरणमा हिजो 10 जनाको नमूना संकलन गरिएको जिल्ला प्रहरी कार्यालय सोलुकुम्बुका सूचना अधिकारी निर्मल थापाले जानकारी दिनुभएको छ. प्रहरीका अनुसार सोलुकुम्बुका 51 बेपत्ता भएका मध्ये 20 जनाले नमूना दिइसके को 18 जनाले जिल्ला बाहिर नमूना दिने तयारी गरिरहेको र 11 जनाले हिजो संकलन हुने नमूनामा नाम टिपाएकोमा 1 जना उपस्थित नभएको पाइएको छ. 2 जना भने सम्पर्कमा आएको प्रहरीले जनाएको छ. हिजो संकलन भएको नमूना आज नै काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ.
1: आज कुल 11 जना आउनुपर्ने हजुर हामीले सबै आफन्तहरूसँग सम्पर्क गर्दा र त्यसपछि केही जनप्रतिनिधिहरूसँग सम्पर्क गर्दा केहीले चाहिँ काठमाडौँमा दिएको भन्नुभएको छ. अब यो चाहिँ हाम्रो पहिलो चरणको मात्रै हो. यो गरेपछि हामीले आज कलेक्सन गरेको स्याम्पल भोलि नै परीक्षणको लागि सुरक्षित राख्न पठाउँछौँ र हामीले सेकेन्ड चरणमा छुटपुट भएकालाई फेरि गर्ने प्लान छ. त्यसो अब हराएका लिस्ट मध्ये हामी कतिजनाले गर्नुभयो भएन फेरि एकिन गर्छौँ. सो एकिन गरिसके पछाडि कतिजना बाँकी हुनुहुन्छ उहाँहरूलाई काठमाडौँमा दिन सजिलो हुन्छ अथवा उहाँ बसेको स्थानमा दिन सजिलो हुन्छ अथवा यहाँ सजिलो हुन्छ त्यो हेर्छौँ र त्यस्तो डेट कतिजना हुनुहुन्छ त्यस पछाडि हामी डेट फिक्स गरेर उहाँहरूलाई बोलाएर
2: हजुर. जस्तै अब यहाँ डीएनएको लागि आउनुभएको धेरैहरू प्राय बुवा आमा आउनुभएको छ. यहाँ आउनको लागि चाहिँ के कागजात लिएर आउनुपर्छ, के के फर्म भर्नुपर्छ?
1: यो एकदमै राम्रो प्रश्न सोध्नुभयो. म्याम हाम्रो यो सबैभन्दा हामीले सूचनामै फर्स्ट रिलेटिभ भनेर मागेको थियौँ. फर्स्ट रिलेटिभ भनेको बुवा आमा छोरा र छोरी मात्रै हो. सम्भव भएछ हामीले बुवा आमा छोरा र छोरी मात्रै आउनुहोस् र दाजुभाइ दिदीहरू चाहिँ सेकेन्ड रिलेटिभमा पर्नुहुन्छ भनेको थियौँ. र यहाँ आउनको लागि चाहिँ उहाँहरूले हराएको व्यक्तिको परिचय खोल्ने विवरण, डीएनएको नमुना दिने व्यक्तिको परिचय खोल्ने विवरण,
0: सोनी लिटकुल्ले नगरपालिका पांच आवडाँडादेखि जीरो पॉइंट सम्मको सार्वजनिक क्षेत्र तथा नालाको सरसफाई गरिएको छ। निजामती सेवा दिवसको अवसर पारेर जिल्ला प्रशासनकाले सुलुखुम्बुका प्रमुख सेना अधिकारी कमान सिंह थापा मगरको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख नेपाली सेना नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बार सार्वजनिक स्थलको सरसफाई गरेको हो। सार्वजनिक स्थलको स्वच्छता वातावरण संरक्षण तथा समुदाय र सुरक्षा बीचको सहकार्य एवं सामाजिक उत्तरदायित्व वृद्धि गर्ने उद्देश्यले सरसफाई गरिएको उल्लेख गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरले देशको विषम परिस्थिति र शोक अवस्थालाई मध्यनजर गर्दै दिवसको अन्य औपचारिक तथा विविध कार्यक्रम स्थगित गरी सांकेतिक रूपमा नाला एवं नगर सरसफाई गरिएको बताउनु भएको छ। बाढ़ी प्रभावित जिल्लाहरू रसुवा नुवाकोट र धादिङमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले सरकारसँगको समन्वयमा राहत तथा पुनर्स्थापनामा काम तीव्र बनाएका छन्। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा गैर सरकारी संस्थाहरू प्रभावित क्षेत्रमा सक्रिय बनेका छन्। नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको संजाल एआईएनएममा आबद्ध 30 वटा संस्थाले खाद्यान्न त्रिपाल बल हाइजिन किट तथा डाइजेस्टिक किट जस्ता अत्यावश्यक सामग्री वितरण गरिरहेका छन्। राहत दोहोरिने वा छुट्ने समस्या नहोस् भनेर जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरी भूगोल विभाजन गरेर काम भइरहेको एआईएनका अध्यक्ष डाक्टर संजय कार्कीले बताउनु भएको छ। प्राथमिक चरणको राहत वितरणपछि अब प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शको साथै खाद्य सुरक्षा बाल बालिका महिला र अपाङ्गता भएका व्यक्तिको सुरक्षामा ध्यान दिँदै पुनर्स्थापनाको काम अगाडि बढ़ाइने उल्लेख गरिएको छ। भदौ 10 गतेको रसुवा भोटेपछि बाढ़ी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी पीड़ितका लागि पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारले समिति बनाएको छ। सरकारले बाढ़ीपछि विस्थापित र जोखिममा परेका बस्तीलाई स्थानान्तरणका लागि आवश्यक जग्गा खोज्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा 13 सदस्यीय समिति बनाएको छ। समितिमा मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव दिवक ढकाल, पूर्वाधार विकास मन्त्रालयको उपसचिव, भूमि व्यवस्थापन तथा लेखमा विभागका निर्देशक र नापी विभागमा कार्यरत उपसचिव तथा सम्बन्धित जिल्लाबाट पनि प्रतिनिधि सदस्य बन्नेछन्। जिल्लाबाट हुने सदस्यमा सम्बन्धित जिल्ला समन्वय समितिमा कार्यरत जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, सशस्त्र प्रहरी नायब उपरीक्षक र सम्बन्धित जिल्लाको भूमि प्रशासन कार्य तथा नापी कार्यका प्रमुखहरू पनि समितिका सदस्य रहने उल्लेख गरिएको छ। सोलुखुम्बु जिल्लाको माप्तो दुधकोशी गाउँपालिका छासकोर निवासी प्रेमस राई स्नातकोत्तर तहमा सर्वोत्कृष्ट शैक्षिक सफलता हासिल गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत किर्तिपुर स्थित केन्द्रीय प्राणी शास्त्र विभागमा अध्ययनरत राईले एमएसएससी जेलेन्स्की प्यारासाइटोलोजी विषयको सेमेस्टर परीक्षामा उत्कृष्ट शैक्षिक सफलता हासिल गर्नुभएको हो। हालै प्रकाशित सेमेस्टर परीक्षा 2026 को तेस्रो सेमेस्टरको नतिजामा वहाँले 4 रिपोर्ट प्राप्त गर्दै विभागमै सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल हुनुभएको छ। दुर्गम गाउँबाट जन्मेर कठिन मेहनतका साथ अध्ययन अगाडि बढ़ाउनुभएका राईको यो सफलताले उहाँको परिवार गाउँपालिका र सम्पूर्ण सोलुखुम्बु जिल्लाकै मान प्रतिष्ठा बढ़ाएको छ। उहाँको यस उपलब्धिप्रति स्थानीयवासी शिक्षक तथा शुभचिन्तकहरूले बधाई तथा उज्जवल भविष्यको शुभकामना व्यक्त गरेका छन्। बुबा जोरदेव राई र आमा कोपिला राईका सुपुत्र प्रिन्स राईले तेस्रो सेमेस्टरका सबै मेडिकल प्यारासाइन्टिसोलोजी एण्ड माइक्रोबायोलोजी भेटनरी प्यारासाइटोलोजी एण्ड फाइटोलोजीमा पनि सर्वोत्कृष्ट स्थान हासिल गर्नुभएको थियो। यसरी पनि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएका राईले स्नातकोत्तर पहिलो सेमेस्टरमा 4 GPA दोस्रो सेमेस्टरमा 3.96 GPA प्राप्त गर्नुभएको थियो। पर्यटकीय सीजन शुरू भएसँगै सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा पर्यटकको चहल पहल बढ़ेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार पछिल्लो एक सातामा मात्रै 353 जना विदेशी पर्यटक हवाई मार्ग हुँदै खुम्बु क्षेत्र प्रवेश गरेका छन्। सगरमाथा क्षेत्र पदयात्रा तथा हिमशिखर आरोहणका लागि विश्वभरि नै प्रख्यात रहेकाले अनुकूल मौसम शुरू हुन साथ यहाँ पर्यटकको चाप बढ़ने गर्दछ। नयाँ पर्यटक आउने क्रम बढ़ेसँगै खुम्बु भ्रमण सकेर फर्कनेको आवागमन बाँकी यही अवधिमा भ्रमण सम्पन्न गरी 112 जना पर्यटक हवाई जहाज मार्फत काठमाडौँ फर्किएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले एक हप्ताको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने 10 सवारी साधनलाई कार्यवाही गरेको छ। ट्राफिक नियम पालना गर्न पटक पटक सचेत गराउँदा समेत नियम उल्लंघन गरेपछि ती सवारी साधनलाई नियन्त्रणमा लिएर कार्यवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यवाहीबाट 10,500 रूपियाँ राजस्व संकलन भएको छ। कार्यवाहीमा पर्ने सवारी साधनमा एउटा ट्र्याक्टर 6 जीप तथा कार 3 मोटरसाइकल रहेका छन्। मोटरसाइकल चलाउँदा हेलमेट प्रयोग नगर्ने 2 भन्दा बढ़ी सवार राख्ने तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कार्यवाही गरिएको प्रहरीले जनाएको छ। नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर्स किङ्सले पहिलो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाको कवर्ड हलमा त्रिपोसरमा हिजो भएको पहिलो खेलमा अन्नपूर्णले काठमाडौँ रेडर्सलाई 3-0 सोझो सेटमा हराएको छ। अन्नपूर्णले पहिलो सेट 25-23, दोस्रो सेट 28-26 र तेस्रो सेट 25-23 जित हासिल गरेको छ। अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो। यस्तै काठमाडौँको यो पहिलो हार छ। काठमाडौँले पहिलो खेलमा मध्यवेश वारियन्सलाई हराएको थियो। 6 टोली सहभागी पहिलो संस्करणको एनभीएलको विजेताले 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आउँदो 28 आइतबार हुनेछ। हवस् त बिहान 7 बजेको सोलो समाचारबाट अन्तकारकी विदा हुन्छु। बिहान 10 बजे सोल हलचल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो फिल्म सुन्दै रहनुहोला।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि हुलाकमा जाऊ न,
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
0: ए सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।

0: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका प्रधानहार।
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जन सन्देश।
2: क्या खतरा समाचार आइसक्यो?
3: बाप्रे,
2: अब चाहिँ के हुने हो?
4: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिमा यस्तो त जसले पनि लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो उनीहरूको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियत गर्छ आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।

पनि हिंसाबाट बचौं र बचाऊ। यौनपन्ने हिंसा सामाजिक अपराध हो। बालबालिका यौनपन्ने हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको

0: प्रभार ध्यान राखौं। बालबालिकाको चालचलन, बानी व्यवहार, अत्यभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: ferrou, sacrou, pode do rosai.
1: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ वस्तु सेवाको मूल्य मात्रा म्याचर कि मिति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: खुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी चोलु खुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्षीय एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको निमित्त भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 98/51-01-05-56, 98/41-28-45-46 र 98/42-84-87-75। गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस कलिरी। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुङमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98/58-70-3/5 र 98/61-34-213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्बु नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो।
1: ल सुन बहिनी, सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई भने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुपकुण्ड नगरपालिका 5 सोलिरी सुनु खुम्बु।
3: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना।
4: गत 2026 अगस्त 2020 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकुल छौ। सोही राष्ट्रिय विपत्तिको घुटीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: अध्यक्ष निमा टेन्डुप शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाष सोलुखुम्बु।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र शुष्क ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कलकत्तामा देखिने जस्तै लक्षण छ त। कतै लागौसो त भाइ, के भएको तिमीलाई? रुधाती भन त।
3: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्न सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लर लागेछ, छाट्न सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुर्को सबै छाड्नु पर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्न मौका दिउ नि।
4: भारिस्ता लज सृजना गरी दुवेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार पसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ, स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा कार्यक्षेत्र ओखलडुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, भूमि आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्वको कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा टेलिफोन नम्बर 0735207011 वा सूचना अधिकारीको नम्बर 9852280 र जोन प्राविधिक एकाई सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा।

0: Ai, o rádio no sono é perco banda.
1: Sign check. Sono FM. Studio time.
2: It's 8 a.m. Bihar ko 8 baje raha hai. Time check ko saath ma. New Star Digital Color Lab tatha Dwarama Offset
3: Press. Stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: विकास भएको हुँदैन त्यति उनीहरूले एनालाइज गर्ने विश्लेषण गर्ने वस्तुस्थितिलाई बुझ्ने त्यही अनुसार आफूलाई चाहिँ नि समायोजन गर्न सक्ने क्षमता हुँदैन त्यसले गर्दाखेरि त्यो वर्ग चाहिँ नि सबभन्दा धेरै प्रताडित छ त्यसमा पनि कतिपय बालबालिकाले आफ्नो आमा बुवा गुमाएको स्थिति छ आमा बुवा मात्रै होइन आफ्नो साथीभाइ छिमेकी होइन अरू स्कुल टिचर त्यो जम्मै मिसिङ भइरहेको स्थितिमा त उनीहरूले त्यो सानो केटाकेटीहरूले त अझ यो के भइरहेछ भन्ने कुरा नै बुझिरहेको छैन त्यसले गर्दाखेरि त्यो एउटा जुन हामी 10 वर्षभन्दा मुनिका बालबालिका छन् तिनीहरूलाई चाहिँ नि एकदमै हाम्रो अडल्टहरूको हामी सिनियरहरूको अथवा एउटा अभिभावकको त जिम्मेवारी लिनुपर्ने जरुरत देखिन्छ र त्योभन्दा माथि 10-18 बच्चाहरूलाई चाहिँ नि उनीहरूले चाहिँ के गर्न सक्छन् यो अवस्थामा कसरी आफूलाई त्यो सिचुएसनसित समायोजन कोप अप गर्ने भन्ने विषयमा के हामीले चाहिँ सहयोग गर्नुपर्ने स्थिति देखिन्छ
7: हजुर अब यहाँले बाल बालिकालाई दुई फरक उमेर समूहमा बाँड्नुभयो होइन एउटा चाहिँ 10 वर्ष मुनिको लिने सोच्ने तरिका र 10 वर्ष माथिकोले सोच्ने तरिका होइन अब यो दुईटै बाल बालिकालाई एकै ठाउँमा राखेर सोच्नु हामीले हाम्रो पनि बुझाइ गलत हुन सक्छ होइन भनेपछि 10 वर्ष मुनिका बाल बालिकालाई यो जुन घटनाले चाहिँ उसलाई कस्तो खालको समस्याहरू चाहिँ निम्त्याइरहेको हुन सक्छ
6: अब सबभन्दा धेरै चाहिँ के त भने यो 10 वर्ष मुनिको बाल बालिका भने चाहिँ उनीहरूको विकासको चरणमा चाहिँ त्यति कग्निटिभ भन्छन् बौद्धिक विकास नभएको र उनीहरूले आफूलाई पनि अब के गर्ने भनेर सोच्न सक्दैनन् समस्याको समाधानको खोजी गर्ने क्षमता विकास भइसकेको हुँदैन त्यो भनेको आफ्नो आमा बुवा अथवा शिक्षक नजिकको दाजुभाइ दिदी बहिनी साथीहरूसित उनीहरू चाहिँ नि क्लोज भएर बस्ने समय हो यो समयमा कतिपय बालबालिकाले अब म त फिल्डमा गएको छैन तर मेरो केही विद्यार्थीहरू छन् त्यहाँ फिल्डमा काम गरिरहेछन् अनि उनीहरूले मसित कम्युनिकेट गर्छन् मेरो यस्तो छ यो बेला के गर्ने हुन्छ के छ भनेर मैले सोद्धाखेरि होइन अब त्यहाँ भएको जेन्युन प्रब्लम नै भनौँ न एक थरी बालबालिका एकदम आत्तिने नरम हुने बोल्न पनि नसक्ने जुन नर्मल क्रियाकलापै गर्न नसक्ने होइन राति झस्किने टोलाएर बस्ने एक थरीका बालबालिका छन् अर्को थरी बालिका रोइरहने झगडा गरिरहन्छन् है अनि त्यसपछि केही केही गर्दा पनि शान्त नभएको त्यो एकदम भित्रैबाट चाहिँ नि छटपटी भइरहेको त्यस्तो स्थिति देखियो अरे यो भनेको के हो त भने उनीहरूलाई त ट्रमा भइरहेछ
7: भनेपछि आघात जन्ने अवस्थामै छ दुवै
6: एकदमै त्यो कस्तो भने मानसिक आघात पनि छ नि ट्रमा है त्यो बच्चालाई थाहै छैन के भएको कि त्यो सानो बच्चाहरूलाई त सडन्ली भयो अचानक विदिन 10-15 सेकेन्डभित्रै जम्मै यो उनीहरूको आँखा अगाडि त भइसक्यो नि त अनि उनीहरूलाई त के यो सपना विपना रियालिटी के हो थाहै छैन अनि आफूसँग बसेका मान्छे छैनन् है कति देखेको होला बाढीले त्यो पानीले बगाएर लगाएको घर भत्केको थिचेको त्यही देखा होला नि अब त्यो त उनीहरूको आँखा अगाडि यसरी आइराखेको छ कि त्यो मूल्यले स्वीकार्न सक्छन् त्यो किसिमको त बौद्धिक विकासै भइसकेको छैन नि त अनि त्यो क्वेसन त उनीहरूको अगाडि त भइरहेछ के भएको होला कहाँ गयो होला मेरो प्यारेन्ट्स कहाँ गयो होला होइन यो के भइरहेको छ यो तिनीहरूलाई चाहिँ यस्तो अन्योल नर्भसनेस एङ्जाइटी होइन चिन्ता एकदम विक्षिप्त अवस्था
7: भनेको थुप्रै प्रश्नहरू पनि उनीहरूभित्रै आइरहेको छ जुन
6: तर अभिव्यक्त गर्न सक्दैन
7: हजुर
6: त्यो किनभने त्यो क्षमतै छैन अभिव्यक्त गर्न सक्नाले त्यो फेरि दबियो हेर्नुहोस् मनभित्रै रोइरह्यो नि त अब मनभित्रै रोइरहेको कुराले त बच्चालाई छौँ धेरै असर गर्छ
7: जस्तो यही बेला मैले जोडिहाल्नु खोजे अब थुप्रै प्रश्न उनीहरूको मनभित्र छ जुन चाहिँ दबिएर बसेको छ र यो आघातजन्य अवस्था भनेर यहाँले भनिसक्नुभयो भनेपछि त्यस्ता प्रश्नको उत्तर उनीहरूले खोजेसी दिने कि उनीहरूले खोज्नु अगाडि नै त्यो यस्तो प्रश्नको उत्तर चाहिँ दिन जरुरी छ यो बेला
6: त्यो सानो दस वर्षभन्दा मुनिको बाल बालिकाले बुझ्दैन तपाईँले त्यो क्वेसनको म यो प्रश्नको उत्तर म आफै दिन्छु यो सिचुएसनलाई म विस्तारित रूपमा भनिदिन्छु भन्यो भने त्यो बच्चाको बुझ्ने स्थिति हुँदैन अब के गर्ने त भन्दाखेरि हामी अभिभावकले अथवा गभर्मेन्टले लोकल स्थानीय सरकारले विज्ञहरूले जोसुकैले पनि एउटा के त संयुक्त रूपमा उनीहरूले चाहिँ योजना बनाउनुपर्छ है सबै मिलेर किनभने सबैको उद्देश्य त्यो बालबालिका जुन विक्षिप्त अवस्थामा छ जुन ट्रमामा छ आघात अवस्थामा छ त्यो बच्चालाई एउटा नर्मल एकदम सामान्य जीवनयापन गर्न सक्ने बनाउने हो अहिले त्यसको निम्ति सबै बसेर छलफल गरेर एउटा प्रोटोकल तयार गर्नु पर्यो र के गर्ने के नगर्ने गर्ने नहुने कुराहरू के हो र अहिले एकदम अत्यावश्यक गर्नुपर्ने कुरा चाहिँ के हो त अब पहिला म गर्नुपर्ने कुरैबाट भन्छु एक नम्बरमा भनेको त्यो बालबालिकालाई एकदमै सुरक्षित सेफ जोन भन्छ नि चाइल्ड फ्रेन्डली इन्भाइरोमेन्ट भन्छ
7: बाल मैत्री
6: वातावरण होइन त्यो वातावरण चाहिँ एक नम्बरमा क्रिएट गर्नुपर्छ त्यहाँ अरूले जिस्क्याउने केही भनिदिने त्यस्ता कुराहरू आफूले टक गर्ने हुन्छ नि यस्तो भएछ अरे उस्तो भएछ बच्चाको अगाडि नभन्ने है त्यो वातावरण चाहिँ यस्तो स्वस्थ सौहार्द र सपोर्टिभ है सहयोगीपूर्ण भावनाले एउटा वातावरण क्रिएट गर्नु पर्यो त्यो बालबालिकालाई त्यो एउटा टेन्टमा अथवा एउटा स्थानमा कोठामा राखेर उनीहरूलाई के त भने त्यो सुस्फूर्त रूपले उनीहरूको भित्रको दबिएको चिन्ता है त्यो जुन डर जुन किसिमको एउटा अघि मैले भने नि प्रश्न उब्जिराखेको छ ती कुराहरूलाई सहज तरिकाले एकदमै सुस्फूर्त रूपले अभिव्यक्त गर्न सक्ने वातावरण सिर्जना गरिदिने
7: हजुर
6: त्यो कसरी हुन्छ भन्दाखेरि त्यस्ता कुरा बुक्सहरू हुन्छ किताबहरू हुन्छ स्टोरी बुक दिने पढ्छन् कलर गर्न दिने बेसकरी कलरिङ है चित्र कोर्ने कलर गर्ने अनि खेल्ने ट्वाइजहरू हुन्छ होइन इमोसनलाई पोख्न खेल हुन्छ है हामी त्यसलाई प्रिटेन प्ले भन्छौ अथवा यो स्यान्ड प्लेहरू हुन्छ हो त्यसको व्यवस्था त्यो विज्ञहरूले गराउनु पर्यो ज्ञान भएर त्यो राख्नु पर्यो विभिन्न सफ्ट ट्वाइज हुन सक्छ फेमिली ट्वाइज हुन सक्छ है त्यो गर्दा गर्दै त्यो काम गर्दा गर्दै र त्यो विज्ञहरूले पनि त्यसलाई कनेक्ट गरेर संयोजन गरेर उनीहरूले नै त्यो ड्रामा गरिदिन्छन् कथा भनिदिन्छन् उनीहरूलाई थेरापिटिक गेम भन्छ होइन उपचार गराउने खेलहरू हुन्छ त्यो विज्ञले जानेको हुन्छ र त्यो खेलहरू खेलाइ खेलाइ बच्चाले थाहै नपाउने अवस्थाबाट त्यसलाई हामीले रिलिज गर्न सक्छौँ निकालेर शरीर मनबाट निकालेर फ्याँक्न सक्छौँ
7: अब शरीर मनमा आएका जुन पीड़ा दुःखहरू जुन आघात जन्ने अवस्थाको यहाँले कुरा गरिरहँदाखेरि चाहिँ अलिकति अघि यहाँले भन्नुभयो दस वर्ष मुनिकोलाई आउने समस्यालाई चाहिँ उनीहरूले आफैले स्वतस्फूर्त बाहिर निकाल्ने चाहिँ वातावरण सृजना गर्नु पर्यो होइन अर्को भनेको अब दसदेखि अठार वर्षकाहरू उनीहरूले त प्राय भनिरहेका हुन्छन् पीड़ाहरू पोख्न पनि सक्छन् होइन अब उनीहरूमा चाहिँ कस्तो खालको समस्याहरू जस्तो मानसिक शारीरिक सँगसँगै चाहिँ कस्ता खालका समस्याहरू चाहिँ अझ भनौँ यो आघातजन्य अवस्था चाहिँ निम्तिन सक्छ यो बेला
6: यो चाहिँ कस्तो होइन अझकल्टो उमेरो अझकल्टो किन त भने पूर्ण रूपले उनीहरूको बौद्धिक विकास पनि भइसकेको हुँदैन आफैले केही गर्नु पनि सक्दैनन् र अर्को चाहिँ के त भने बच्चै छ नि त हामी त बच्चै भनेर डिल गरिराखेका हुन्छौ नि त त्यसले गर्दाखेरि उमेरमा चाहिँ के हुन्छ यस्तो कन्फ्युजन के भएको होला यो के गर्ने एकदम अप्यास लाग्ने डराउने नाइट बियर हुन्छ राति सुतेको बेला झस्किने नाइट टेरर भन्छ हामी अतालिएर उठ्ने चिचिचिचिच पसिना आउने छटपट छटपट हुने एक ठाउँमा चुप लगाएर बस्न नसक्ने मनमा यति कौतूहल यति धेरै कुराहरू आउँछ नेगेटिभ आउँछ पोजिटिभ कमै आउँछ अनि त्यो नेगेटिभ कुराले के हुन्छ एकदम ओभर रियाक्ट गर्न थाल्यो नचाहिने कुरा बोल्ने नचाहिने क्वेसन सोध्ने एउटै क्वेसन बारम्बार सोध्ने होइन एस्योर गर्न खोज्ने के भएको भनेर फेरि आउँछ अरे हो बाढी फेरि यस्तो हुन्छ अरे हो है मेरो बुवा आमालाई भेट्यो अथवा मेरो यस्तो भयो यो कहाँ गएछ सहस क्वेसन गर्न थाल्छ नि यो ग्रुपले चाहिँ र उनीहरू आफैले आफ्नो भावनालाई नियन्त्रण त गर्न सक्दैन अनि त्यो भावनाको अभिव्यक्ति रोएर कराएर रिसाएर गर्छन् यिनीहरू रिसाउँछन् पनि एकदम रिसाउने डाङडुङ हान्ने होइन एकदम आफूलाई चाहिँ नियन्त्रण गर्न नसक्ने स्थितिमा चाहिँ यिनीहरूको हुन्छ है एकदम अस्थिर चञ्चल मनस्थिति हुन्छ
7: यिनीहरू अब यसरी अस्थिर अनि चञ्चल अनि एकदमै भनौँ न आक्रोशित अवस्था चाहिँ हुन्छ उनीहरू होइन अब उनीहरूलाई चाहिँ सम्हाल्ने कसरी त
6: अब त्यसको साइकोलोजी बुझेर होइन त्यो उनीहरू 11 वर्षदेखि 18 वर्षसम्मको बालबालिकाको साइकोलोजी बुझेर साइकोलोजी पनि नर्मल साइकोलोजी मात्रै बुझेर भएन उनीहरूको यो भन्छ नि यसलाई चाहिँ होइन डिजास्टर साइकोलोजी भन्छ नेचुरल डिजास्टर भनेको प्राकृतिक रूपले जे आयो त्यो होइन हो त्यो अकल्पनीय घटनासित जुड्नको निम्ति तयारी गर्ने अथवा त्यसको रियल इन्फर्मेसन पनि दिनुपर्छ ग्रुपले बुझ्छ रियल इन्फर्मेसन सही तथ्य जानकारी यिनीहरूलाई दिने र त्यसपछि उनीहरूलाई कसरी यो वातावरणसित कोपअप गर्ने होइन आफूलाई
7: सामना गर्ने
6: सहजीकरण गरिदिने काम चाहिँ फेरि विज्ञकै हो यो चाहिँ एडोलेसेन्ट साइकोलोजी पढेकाहरूले गर्नुपर्छ यो किशोर अवस्थाको साइकोलोजी पढेका हुन्छन् विज्ञहरू हुन्छन् अनि उहाँहरूले गर्नुपर्छ यसमा भन्ने चाहिँ नि सबभन्दा पहिला सोसियो इमोसनल भन्छन् भावना र सामाजिक रूपले चाहिँ आफूमा दृढता विकास गर्ने सिप हुन्छ सोसल इमोसनल स्किल भन्छ होइन दोस्रो भनेको चाहिँ इमोसन रेगुलेसन भन्छ आफ्नो भावनालाई कसरी स्वस्थकर ढङ्गबाट अभिव्यक्त गर्ने व्यवस्थापन गर्ने ट्रेनिङ जस्तै हुन्छ त्यो चाहिँ कोच हुन्छ त्यहाँ एक्टिभिटिजहरू हुन्छ होइन अर्को भनेको चाहिँ नि उनीहरूको भित्र दबिएको लुकेको पीडालाई अनुभूतिलाई र त्यो डर त्रास जे छ त्यसलाई अभिव्यक्त गर्नको निम्ति जर्नल राइटिङ भन्छ होइन त्यो लेख्न लगाउने अथवा कोर्न लगाउने कुनै चित्रको माध्यमबाट पनि हुन सक्छ होइन अथवा कथा भनेर पनि हुन सक्छ उनीहरूले अन द स्पोट त्यही नै कथा पनि बनाएर भन्न सक्छन् त्यसरी भित्रको कुरालाई जति सकेको निकालेर मुल्काउने काथारसिस भन्छ साइकोलोजीमा है भेन्टिलेट गर्ने पोख्ने हो त्यो पोख्ने वातावरण चाहिँ बनाइदिनुपर्छ त्यो भनेको किशोर अवस्थाका विज्ञहरूले त्यो जानेका हुन्छन् र त्यो गराउनुपर्छ
7: अब यहाँ अघि यहाँले भन्नुभयो एक चरण 10 वर्ष मुनिकोले जसले आफ्नो मनभित्रको पीड़ा पोख्न सक्दैन बाहिर निकाल्न सक्दैन अर्को भनेको 10 वर्ष माथिको जसले आफ्नो पीड़ाहरू चाहिँ अभिव्यक्त गर्न सक्छ विभिन्न माध्यमबाट अब हामी चर्चा गरौं जसले यी डर चिन्ता पीड़ाहरू जुन भित्र व्यक्त गर्न सकेका हुँदैन नि त्यसको चाहिँ हामीले पहिचान कसरी गर्ने कतिको सहज छ त यो पहिचान गर्न
6: यो खेलको माध्यमबाट सकिन्छ प्ले थेरापी भन्छ होइन त्यसमा चाहिँ विभिन्न चित्रहरू कोरेर चित्रको बारेमा सुन्ने कस्तो कलर गरिरहेछ कलरिङ गरेको होइन आर्ट थेरापी छ नि त हो त्यो माध्यमबाट हामीले थापाउनु त बिग्रिन थापाउन सक्छ उनीहरूको बिहेभियर अब्जर्भेसन हुन्छ बच्चाले कस्तो व्यवहार देखाइरहेको छ उसको उमेर चाहिँ भनौँ 8 वर्ष भइसक्यो तर उसले 4 वर्ष 5 वर्ष जस्तोको व्यवहार देखाउने रिग्रेसन हुन्छ नि त यो बेलामा त त्यस्तो व्यवहार देखाउनुहुन्छ कि उसको सानो बच्चाहरूले ओछ्यामा पिसाब फेर्दैनथ्यो तर अहिले चाहिँ अचानक पिसाब फेर्न थाल्यो नुन टोक्न थाल्यो अन्न चुस्न थाल्यो सोसल विथड्रल ग्रुप नबस्ने एक्लै बस्न थाल्यो अर्को कुरा नसुन्ने टोलाएर बसे यो त बिहेभियर अब्जर्भेसन हो है त्यो ती विभिन्न उसको व्यवहारको हाउभाव बोली कोही चाहिँ अति रोइरहन्छ फेरि कोही चाहिँ फेरि यस्तो हुन्छ कि एउटा कोही मान्छेले अलिकति माया देखायो भने त्यसलाई च्याप्प समातिरहन्छ छोड्नै चाहँदैन किन उसलाई त सेपरेसन एङ्जाइटी छ नि त घर छोड्यो है घर घुम्यो घर आफ्नो कोठा सामान खेलौना किताब ब्याग
7: सबैले
6: परिवार घुमेको छ भने अब उसलाई के हो त सेपरेसन एङ्जाइटी भएको छ उसित त केही पनि छैन है त्यो एङ्जाइटी भएको बेलामा त्यो बच्चाले चाहिँ कि त कसैलाई च्याप्प समाउँछ छोड्दै छोड्दैन है कि त भने ऊ कसैलाई मन पराउँदैन एक्लै कुनामा बसिरहन्छ टोलाएर खान मन लाग्दैन उसलाई निन्द्रा लाग्दैन झस्किरहन्छ मान्छेले कुरा गर्यो भने तर्सिन्छ त्यसै पनि तर्सिन्छ त्यो व्यवहार त्यो हाउभाव हेरेर मनोविदले चाहिँ बुझ्न सक्छ
7: भनेको यस्तो आघातजन्य अवस्थामा केही शारीरिक लक्षणहरू देखा पर्छ केही मानसिक लक्षणहरू देखा पर्छ अनि केही व्यवहारगत लक्षणहरू देखा पर्छ जुन चाहिँ हामीले छुट्याएर बुझेर त्यसको चाहिँ समाधानतिर लाग्नुपर्छ समाधानको बारे हामी पछि कुरा गरौंला अझै पनि हामी यो समस्याकै बारे चर्चा गरौं जस्तै विभिन्न लक्षणहरू देखा परेको बेला चाहिँ यो आघातजन्य अवस्थामा जस्तो कति समयसम्म यो तत्काल विपद आइसकेपछि देखिने आघातजन्य अवस्था चाहिँ यो त सामान्य सबैलाई हुन्छ भन्ने नै छ बालबालिकादेखि ज्येष्ठ नागरिक सबैलाई नै हुन्छ तर कति समयपछि चाहिँ सामान्य अवस्थामा गएन भने साँच्चीकै उसलाई चाहिँ ट्रमामै छ आघातजन्य अवस्थामै छ भनेर बुझ्ने हामीले
6: अब यो चाहिने परिस्थिति हेरेर हुन्छ हेर्नुहोस् होइन जस्तो भुइँचालोको अवस्थामा हामीले झन्डै दुई तीन महिना लागेको थियो नर्मल कन्डिसनमा ल्याउनलाई त्यो बेला त म एकदमै एक्टिभली लागेको थिएँ होइन मेरो त जम्मै सेल्टर हलमा हामीले टिभी गएर मोबाइल काउन्सिलिङ गुन्थे काउन्सिलिङ भनेरै राखेको थियो भएको थियो अब अहिलेको स्थिति चाहिँ के छ भन्दाखेरि त्यो भन्दा पनि अति भयावह छ मान्छे हामी जस्तोले पनि त्यो हेरेर टर्लेटै गर्न छ नि सहनै नसक्छ
7: पहिलो पटक देखिएको दृश्य भनौँ सबैको लागि
6: अक्कल पनि के त्यो पनि कसैले सोचेकै थिएन त्यो अब त्यस्तो स्थिति छ अनि फेरि के न्युजहरू आउँछ फेरि फुट्छ अरे फेरि आउँछ अरे हेर्नुहोस् है त अनि त्यसले गर्दा त अनिश्चित जीवनमा बाँचेको छ नि त त्यहाँको बालबालिका अथवा जो कोही पनि
7: झन् ट्रमा बढाउने पनि सङ्केतहरू देखाउन सक्छ
6: सुरक्षितको अनुभूति नै भएन अब विचारले गर्दा जस्तो टेन्टमा राख्यो तिनीहरूलाई सबै एउटा होइन व्यवस्थापन थियो हामी नै गएर कति ठाउँमा प्रोग्रामहरू गरिरहेको थियौँ त्यो गर्दाखेरि एउटा के थियो भने सुनिश्चितता थियो कि अब त्यो विचार फर्केर आउँदैन अब सिद्धि जति सेकिङ हुनु पनि सानसानो आउने आइसक्यो गइसक्यो होइन अब हुँदैन नै भन्ने भएपछि त्यसपछि उनीहरूको बिस्तारो त्यो नर्मल कन्डिसन हामीले पढाउन थाल्यौँ हामी किताब कपीहरू लिएर पढाउन त्यही सेल्टरमै पढाउन थाल्यौँ अनि उनीहरू साथीहरू अब रमाइलो भयो नि त उनीहरूलाई साथीहरू भेट्ने त्यसपछि खाजा खाने उनीहरूको कलरिङ गर्ने खेल्ने बाहिरी गेम भित्री गेम होइन सबै गर्दै गएपछि बिस्तारो उनीहरूको सहजतातिर चाहिँ आयो तीन महिना लागेको थियो अब यो अहिलेको कन्डिसन झन्डै अहिले 12 दिन भयो जस्तो लाग्छ मलाई छैन अहिले त तातै छैन यस्तो छ कि अझ पनि यस्तो यो आँखा अगाडि त्यो दृश्यहरू फ्ल्यासब्याक आउँछ नि त दृश्यहरू आउँछ आउँदै होला आउँछ नि त्यो त अनि बस्ने ठाउँ पनि सायद यो हाम्रो जियो स्ट्रक्चरले गर्दा त्यो ठाउँ अलि गाह्रै छ होला काठमाडौँ जति सहज त छैन नि त होइन गाह्रै छ अब उनीहरूको दैनिकी बिग्रिएको छ होइन सुत्ने उठ्ने खाने के पनि छैन नि त अहिले त टाइममा दैनिकी नै बिग्रेको छ त्यसले गर्दाखेरि यो ट्रमाले चाहिँ अलिक समय लाग्छ तर समय लाग्छ भनेर हामीले काम गर्न छोड्नुहुन्न हामीले त जति सकेको त्यही दिन भोलिपल्टदेखि गर्नुपर्ने थियो होइन
7: हजुर भनेको समस्याको बावजुद पनि आफू जहाँ जे गरिरहेको थियो त्यसमा चाहिँ केही न केही गरी भुल्नु पर्यो कोसिसै गर्नु पर्यो भन्न खोज्नु
6: हजुर त्यो जो कोहीलाई पनि म त अडल्टलाई पनि भन्छु बाल बालिकालाई त्यो सोच्ने र त्यही दिमागमा आउने अवस्थाबाट त पर राख्न सक्नु पर्यो
7: केही न केही
6: माइन्ड डाइभर्ट गराउने भन्छ होइन माइन्ड डाइभर्ट गराउनु पर्यो तर केमा भन्दा
8: क्रिएटिभ र थेरापिटिक एक्टिभिटिजमा.
7: हजुर, हामी त्यसमा फेरि पनि चर्चा गर्नेछौ. यतिखेर हामी कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकामा देखिने मनोवैज्ञानिक असर, पढ़ाईमा परेको प्रभाव लगायतका बारेमा हामी चर्चा गरिरहेका छौ मनोविद प्राध्यापक डाक्टर गंगा पाठकज्यूसँग. हामी फेरि पनि कुराकानीलाई निरन्तरता दिन्छौ. जस्तो अभिभावक स्वयं चाहिँ तनाव चिन्तामा छन्, आघातजन्य अवस्थामै छन् होइन, यसको असर चाहिँ बाल बालिकालाई के पर्न सक्छ?
8: यो एकदमै धेरै. हेर्नुहोस् है, एउटा कुरा त के भने तीन थरीको बाल बालिका भयो. एउटा बाल बालिका सानै छ, बुझ्दैन, तर उसले हुनसक्छ आमा बुवा गुमाएको हुनसक्छ अथवा कुनै एउटा पेरेन्ट्स गुमाएको हुनसक्छ. अर्को थरीको बाल बालिका कस्तो हुन्छ, छन् सबै सँगै छन् है, गुमाएको छैन, कोही व्यक्ति गुमेको छैन, तर घर गएको छ है, अरू कुरा गएको छ, उसको अरू सामानहरू प्रोपर्टीहरू गएको छ. तेस्रो हुन्छ, तेस्रो बालबालिका चाहिँ कस्तो छ भन्दाखेरि त्यो बालबालिका कति संवेदनशील छ त,

0: असरहरू चाहिँ हुन्छ जसलाई चाहिँ हामीले बुझ्न सक्नु पर्यो होइन. अब परिवारले चाहिँ अभिभावकले चाहिँ उसमा देखिएका समस्याहरूलाई बुझेर चाहिँ अभिभावकबाट आउनुपर्ने चाहिँ उसलाई कहीँ न कहीँ बुलाउने अभिभावकले के गर्न सक्छ यतिखेर?
1: हजुर, म अघि त कनेक्सन गर्दै थिएँ है टुट्यो. हजुर, यहाँको क्वेसन थियो अब अभिभावक अथवा अडल्टहरूको मानसिक स्थितिले कति असर पर्छ भन्नुभएको थियो. असर पर्ने भने त्यो तीनटा क्याटेगोरीमा पर्छ होइन. अब जो बच्चाले आफ्नो अभिभावक पनि गुमाएको छ र अरूको हेर्छ, हेरेपछि उसलाई के अरू अडल्ट हेर्छ नि, हेरेपछि उसलाई के हुन्छ त भन्दा त्यो रिअकरेन्स आइरहन्छ बारम्बार. आफ्नो आमा बुवा होइन आफ्नो अभिभावकको त अनुहार आइरहन्छ नि, जजलको आइरहन्छ. उनीहरूले हेरेपछि उनीहरू झन् विचलित हुन्छ है, अरूको छ मेरो छैन, उसको छ मेरो छैन होइन. अनि जो बच्चा भावनात्मक रूपले कमजोर छ उसले के गर्छ, जे कुरालाई पनि नेगेटिभली हेर्छ. हेर्नुहोस् है त, हुनसक्छ उनीहरू कराउलान्, रोलान्, छटपटिएलान् होइन, अनि गुमाएकोमा अब दौडधुप अनि कनेक्ट छ होला नि त, जीवन बाँच्नको निम्ति त लडाईँमा त लडिरहेका होलान्. त्यो देखेपछि अझ उनीहरूलाई के त असुरक्षित फिलिङ हुन्छ, इनसेक्योर भन्छ त्यसलाई होइन. त्यो भने के त भने आफ्नो गार्जियन नै यस्तो स्थिति छ भने म के सुरक्षित छु त, मेरो गार्जियन नै यो कन्डिसन छ भने उसलाई त पीड़ा त छन् धेरै बढ्छ. हेर्नुहोस्, उसको कन्फिडेन्स पनि डाउन हुन्छ, अनि उसको त्यो चाहिँ के त नर्भसनेस र त्यो जुन है चिन्ता छ त्यो त
0: भनेपछि अभिभावकले चाहिँ अझ यो बेला चाहिँ
1: संयमता लिनुपर्छ. यति संयमता लिनुपर्छ कि आफूलाई जस्तो सुकै पीड़ा भए पनि त्यो पीड़ाको अभिव्यक्ति बाल बालिकाको अगाडि गर्नु हुँदैन है. उहाँहरूले चाहिँ समय सिचुएसन यसो छ है, केही हामी फेरि उठ्न सक्छौ, हामी फेरि गर्न सक्छौ, तिमी चिन्ता नलिऊ है, सबै राम्रो हुन्छ, अब सबै कुरो समाधान हुन्छ, सबै कुराले एउटा के त बाटो अब लिइसकेको छ, छिट्टै नै फेरि हामी के त सामान्य अवस्थामा आउँछौ भन्ने भाइब्स दिनुपर्छ. त्यो किसिमको है मेसेज चाहिँ नै बाल बालिकालाई दिनुपर्छ. तर बाल बालिकाको अगाडि बसेर रुने, कराउने, पीड़ा त्यो क्रम अभिव्यक्त गर्ने काम चाहिँ गर्नु हुँदैन. छटपट्टि गर्ने, यता उता दौडिरहने त्यो चाहिँ गर्नु हुँदैन.
0: अब यो समय भनेको विद्यालयहरू भत्केका छन्, विद्यालयहरूमा फेरि जान सक्ने स्थिति पनि छैन होइन. कति शिक्षकहरू र विद्यार्थीहरू आफै पनि हराइरहेको अवस्था छ होइन. त्यो अवस्थामा चाहिँ अब विद्यालय फेरि शुरू गर्न सकिने अवस्था धेरै नै गाह्रो कठिनाईको अवस्था छ यतिखेर होइन. के गर्ने त यो बेला? अब शिक्षा तार गर्नु पर्छ कि पर्दैन, अथवा बाल बालिकालाई शिक्षासँग जोड्ने कि नजोड्ने यतिखेर, अथवा कुन अवस्थामा जोड्ने?
1: हजुर, यो चाहिँ मैले पनि एउटा भिडियो हेरेको थिएँ, विशेष बाल बालिकाको ब्याग किताब एउटा स्कूलको डेस्क नै थियो, सबै हिलै हिलो लागेको थियो होइन. अनि त्यसबाट मैले यसो सोचे, अनि यस्तो अवस्थामा बाल बालिका स्कूल जाने बाल बालिकाको एकदम अभिन्न साथी भनेको त्यही ब्याग हो है. ब्याग बोकेर जाने ब्याग उनीहरूको भनेको, उनीहरूको अट्याचमेन्ट पनि त्यो ब्यागमा हुन्छ है. अनि मैले यसो खोजेँ, धेरै हेरेँ, अध्ययन गरेँ, अनि किन हाम्रो त विद्यार्थी त्यहाँ काम गरिरहेछ नि त, उनीहरूलाई नि म्यासेज दिनुपर्छ, तिमीहरूले यसो गर, यो गर, यो नगर भन्नुपर्छ नि त होइन. अनि मलाई कस्तो लाग्यो भन्दाखेरि अहिले तिनवटा कुरामा चाहिँ जोड दिनुपर्छ. एउटा कुरा, त्यहाँ भएका हरेक व्यक्तिलाई फर्स्ट एड काउन्सिलिङ, हरेक्लाई, अडल्टलाई बेग्लै, त्यहाँको स्थानीय पालिकाका हुन्छन्, स्थानीय बासिन्दाहरू जो सुकै हुन्छ उहाँ अडल्ट जतिलाई बेग्लै एउटा काउन्सिलिङ, किनभने उहाँ पनि त अहिले विचित्र अवस्थामै हुनुहुन्छ नि. अनि अर्को भनेको टिनएज अडोलेसेन्सलाई अर्कै काउन्सिलिङ हुन्छ, असर्टिभ ट्रेनिङ दिने हुन्छ, उनीहरूलाई इमोसन रेगुलेसन गर्ने हुन्छ, उनीहरूलाई पनि त्यो कति काम गर्न सक्छन् जिम्मेवारी दिने के बच्चा अर्को बच्चालाई, तिमीले यो सिकाऊ, तिमी यो पढाऊ, यसो गर, यो खेलाऊ है, तिमीले आफ्नो अभिभावकलाई यो भन, यस्तो भन इत्यादि,
0: त्यो जिम्मेवारी दिने,
1: जिम्मेवारी दिने. अनि त्यसपछि सानो बाल बालिकालाई त एकदमै प्रोटेक्सन चाहिन्छ, साइकोलोजिकल एस्योरेन्स चाहियो है. उनीहरूलाई जसरी हुन्छ, साँच्चै मैले भन्नु साइकोलोजिकल कोमा हो यो, त्यो साइकोलोजिकल कोमा अवस्थाबाट बाहिर निकाल्नु पर्यो. यो तीनटा काम चाहिँ एकदमै जरुरी छ र यो तीनटा काम गर्ने भनेको यो व्यक्तिगत रूपमा हामी एक्लै एक्लै गएर हुँदैन अथवा कुनै एउटा पार्टीका केही दुई चारजना केही उस्तै गएर पनि

0: यो एउटा के त भने नेशनल रूपमै एउटा टीम तयार गर्नुपर्छ गभर्नमेन्टको लिडिङमा उहाँहरूले नेतृत्वमा चाहिँ नि यस्तो विज्ञहरूको यो भनेको चाइल्ड साइकोलोजिस्ट पनि चाहियो एडोलेसेन्ट साइकोलोजिस्ट पनि चाहियो काउन्सलर पनि चाहियो हेर्नुहोस् सबै साइकोलोजिस्ट काउन्सलर हुँदैन है काउन्सलर भनेको अर्कै नै यो ऊ हो होइन पेसा हो त्यो तिनैवटालाई समाज त्यतिमध्ये पेडियाट्रिसियन पनि चाहियो बाल मनोचिकित्सक पनि चाहियो है यो सबैलाई एउटा टिम बनाएर अनि त्यो ठाउँमा लगेर प्रोग्राम बनाउनुपर्छ फिल्डमा जानुपर्छ र त्यसको एउटा प्रोटोकल तयार गर्नुपर्छ जसमा त्यो सहयोगी व्यक्तिहरूले के गर्ने कसै गर्ने हुँदैन किनभने आफ्नो मन खुसले उसले यस्तो गरेछ उसले यस्तो गरेछ गर्यो भने
1: यही मैले जोड्नु
0: खोजेको रिजल्ट आउनु नै राम्रो
1: जस्तो अहिले हामीले सामाजिक सञ्जालहरूमा पनि हेर्छौँ र समाचारहरू पनि आइरहेछ कुनै एउटा दलले पनि पठाछ मनो सामाजिक परामर्शकर्ताहरू पठाछ कुनै संस्थाले पठाछ कहीँ कुनै संस्थाले पठाछ कहीँ पालिकाले पठाछ आफ्नो आफ्नो हिसाबले छ नि एउटै हातको पाँचवटा औंला फरक फरक रूपमा हिँड्या जत्तिकै भनौँ न फरक बाटोहरू तय भएको छ एउटै ठाउँमा फरक हिसाबले गइरहेछ होइन दुरी भेटिने चाहिँ कहाँ हो
0: कस्तो राम्रो एक्जाम्पल दिनुभयो मैले त्यो जोड्नै लागेको थिएँ मैले एक्जाम्पललाई यहाँ हत्के लागै दिनु लागेको थिएँ है
1: हजुर
0: हाम्रो हातमा पाँचवटा औंला छ यसले एउटा काम है यसले एउटा काम हरेक औंलाले एउटा एउटा गर्यो भने त त्यो सफलै हुँदैन र इफेक्टिभ प्रभावकारी पनि हुँदैन तर यो पाँचैवटालाई हामीले एउटै उसमा गऱ्यौँ भने त धेरै कुरा प्राप्त गर्न सक्छौँ त्यसले मैले पनि यो देखेँ देखेपछि मलाई मनमा लागेको कुरा यो भएन किनभने एउटा ठुलो टिमकै जरुरत छ या त विज्ञकै टिम चाहिएको छ यहाँ म नि काउन्सिलिङ गर्न सक्छु बच्चालाई खेलाउन जान सक्छु भनेर त्यस्तो मान्छे होइन खेलाउनु त खेलाउने तर उद्देश्यमूलक खेल थेरापिटिक उपचारात्मक खेल खेलाउनु पर्यो त्यसको पनि नियम हुन्छ त्यसको पनि तरिकाहरू हुन्छ है त्यसले गर्दाखेरि यो विज्ञहरू मिलेर योजना बनाएर एउटा प्रोटोकल अघि नै मैले भने के गर्नुहुन्छ के गर्नुहुन्न कुन ग्रुप हो त्यहाँ त डिभाइड गर्नुपर्छ हेर्नुहोस् किनभने जबदेखि छ वर्षसम्मको बच्चाको एउटा डेभलपमेन्टल स्टेजमा एउटा साइकोलोजी हुन्छ सात वर्षदेखि नौ वर्षसम्मको लेट चाइल्डहुड भन्छ अर्को हुन्छ त्यसपछि दस वर्षदेखि तेह्र वर्षको प्री टिन भन्छ होइन टिनेज आएको हुन्छ त्यसको एउटा हुन्छ चौध वर्षदेखि अठार वर्षसम्मको एडोलेसेन्स अर्को हुन्छ यो पढेको विद्यार्थी चाहियो के चाइल्ड डेभलपमेन्ट पढेको डेभलपमेन्टल साइकोलोजी बुझेको अनि त्यो साइकोलोजी अघि तपाईँले पहिले क्वेसन गर्नुभएको थियो उनीहरूको व्यवहारहरू चाहिँ नि समस्यामूलक बन्दैछ भने कसरी थाहा पाउने त्यो डायग्नोसिस एसेसमेन्ट गर्न सक्ने र त्यसको लागि प्लान बनाउन सक्ने यस्तो विज्ञ चाहिन्छ
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा हामीले बाल बालिकाको मनोविज्ञान र उनीहरूलाई शिक्षासँग जोड्ने विषयमा कुराकानी गरिरहेका छौं मनोविद प्राध्यापक डाक्टर गंगा पाठकसँगको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: कृषि मन्त्र नाग सिंह
2: मध्य पहाड़मा भण्डारण गरिएका आलुमा रोग लाग्न नदिन जनकदेव बिजिरे कार्डिनल खुमल सेतो एक खुमल लक्ष्मी खुमल उज्जवल खुमल उपहार खुमल विकास मध्ये उपलब्ध जातका स्वस्थ आलु छनौट गरौं आलु शीत भण्डारबाट निकालेर उज्यालो ठाउँमा सिजाई हरियो टुसा आएपछि मात्र रोपौं

0: 사쿠라 퍼스트비자 우주 라디오 네트워크
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले बाल बालिकामा मनोवैज्ञानिक असर, पढ़ाईमा परेको प्रभावका बारेमा मनोविद प्राध्यापक डाक्टर गंगा पाठकसँग कुराकानी गरिरहेका छौं। अब भने हामी बाल बालिकामा देखिएका मनोवैज्ञानिक असर, पढ़ाईमा परेको प्रभावसँगै यसलाई न्यूनीकरण गर्नका लागि के कस्ता पहल आवश्यक छ भन्ने बारेमा कुराकानी गर्छौं। फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई।
2: धन्यवाद।
1: हजुर, हामीले धेरै समस्याहरूको बारेमा चाहिँ चर्चा गर्यौं अघि होइन, अब अलिकति समाधानतर्फ नै लाग्छौ, समाधानलाई के गर्न सकिन्छ भनेर। मलाई फेरि यहाँ जोड्न मन लाग्यो, अघि यहाँले पीएफए को बारे भन्नुभएको थियो, मनोवैज्ञानिक प्राथमिक उपचारको बारेमा। यो कस्तो खालको उपचार हो जुन चाहिँ तत्काल आघातजन्य अवस्थामा चाहिँ हामीले यसलाई चाहिँ तत्काल शुरू गरिहाल्नु जरूरी छ, अझ बाल बालिकालाई
2: भन्छ। यो त भन्छ विदिन केही मिनट पछि नै शुरू गर्नुपर्छ भन्छ होइन, दुर्घटना भइसक्यो भनेपछि 10 गते त ठूलो उयो भइसक्यो, दुर्घटना भयो होइन, 11 गतेबाट नै शुरू गर्नुपर्ने हो यो। अब किन त भन्दाखेरि सबभन्दा पहिला त त्यो नेचुरल प्राकृतिक जुन विपन्नता छ हो त्यसले सबभन्दा धेरै असर मानसिक पर्छ, मानसिक स्वास्थ्यमा पर्छ, त्यसको असर पछि शारीरिकमा हुने हो। पहिला त मानसिकै पर्छ, अन्त मानसिक असर पर्ने हुनाले मानसिक रूपमा उहाँहरूलाई चाहिँ के त भने एकदम सामान्य अवस्थामा ल्याउनको निम्ति गर्ने यो चाहिँ प्राथमिक उपचार हो। यो उपचार भनेको यही गर्नु पर्यो, जस्तै तपाईँको यहाँ घाउ भयो भने सबभन्दा पहिला त्यसलाई सफा गरेर है औषधि लाएर टेप लाउने हो नि त, हो त्यही हो। अब मनको घाउ त देखिँदै हेर्नुहोस् होइन, तर त्यो मनको घाउलाई पढ्नु पर्यो, विज्ञले पढ्छ, पढेर अनि के गर्नु पर्यो भन्दाखेरि पहिला त हिल गर्नु पर्यो। हिल गर्ने भनेको हुनसक्छ उहाँहरूलाई सामान्य एक्सर्साइज गर्नलाई मदत गर्ने, शरीरबाट पनि त्यो टक्सिक त्यो नेगेटिभ त्यो डर त फ्याँक्नु पर्यो नि त होइन, अनि सामान्य एक्सर्साइजहरू गर्ने, ग्रुपमा राखेर योगाहरू गराउने, मेडिटेसन गराउने, मनलाई शान्त बनाउनको निम्ति ग्राउन्डिङ मेडिटेसन भन्छ, माइन्डफुलनेस मेडिटेसन भन्छ, बक्सिङ मेडिटेसन भन्छ, एकदम सास तान्ने फ्याँक्ने, छिटो छिटो सास तान्ने फ्याँक्ने, सास तान्ने फ्याँक्ने कि यो हाम्रो सारा नर्भस सिस्टम ब्रेनले चाहिँ के त त्यो मान्छेको भित्रको नकारात्मक जति असर परेको छ त्यसलाई बिस्तार फ्याँक्छ। पहिलो है यो फर्स्ट एडको चाहिँ नि प्राथमिक उपचारमा यो गर्ने। दोस्रो, तपाईँको सबै अब राम्रो हुन्छ भन्ने शब्द बिल्कुल बोल्नु हुँदैन, त्यो भविष्य हामीले जाने छैन, के हुन्छ त हामीलाई थाहै छैन नि, एकछिन के हुन सक्छ थाहा छैन, तर त्योमा भनेर प्रेरण नै फोकस गर्ने है, कमसेकम तपाईँहरू सुरक्षित हुनुहुन्छ होइन, कमसेकम तपाईँहरूसित ताकत छ, बल छ, विवेक छ, क्षमता छ, सिप छ, त्यसमा गौरव गर्नुहोस्, प्रेजेन्टलाई नै फोकस गरिरहनु,
1: जीवन प्राप्ति नै अमूल्य
2: अमूल्य हो भने पास्टको कुरा छोडिदिनुहोस्, त्यो सम्झेर रोएर हामी जति गरे पनि हामी फर्काउन सक्दैनौँ, त्यसले गर्दा त्यो त नजाने प्रेजेन्टमा फोकस। भविष्य भने अनिश्चित छ, हामीलाई थाहा छैन, भविष्यलाई अहिले चिन्ता गरेर फेरि हामी अझ होइन हाम्रो उसलाई चाहिँ स्थितिलाई अझ कमजोर नबनाऊ भनेर पहिला प्रेजेन्टलाई नै फोकस गर्ने हामी स्पिरिचुअल काउन्सिलिङ भन्छौँ नि त्यसलाई त होइन, त्यो स्पिरिचुअल काउन्सिलिङमा लगाउने उहाँहरूलाई, त्यसपछि उहाँहरूको कुरा सुनिदिने, एकदम सुनिदिने, त्यो पीडालाई भेन्टिलेट गराइदिने, उहाँहरू रोएर कराएर भन्नुहुन्छ यस हामी चाहिँ एकदम उहाँकै ठाउँमा बसेर एम्पेथेटिक भन्छ नि है, उहाँकै ठाउँमा बसेर एकदम बुझेर सुनिदिने, तर नरुनुहोस् चुप लानुहोस् नभन्ने,
1: समानुभूति मात्रै दिने,
2: एकदमै एकदमै सहानु त होइन,
1: सहानुभूति भन्दा नि
2: समानुभूति चाहिँ दिने है, म बुझ्छु यो कुरालाई, मैले बुझेको छु भनिरहनु पर्यो होइन, त्यसले गर्दाखेरि जति सकेको त्यो भेन्टिलेट गर्ने अवस्था त्यो इन्भाइरोमेन्ट क्रिएट गरिदिनुपर्छ उहाँले, त्यो पुख्ता पुख्ता पुख्ता हुन्छ नि, हाम्रो कोही एकदम नियरेस्ट वनको डेथ भयो भने पहिला हामी सब रुन्छौँ नि त होइन, अटोमेटिकली रुन्छौँ, अनि उहाँहरू 13 दिनसम्म आफ्नो कल्चर अनुसार बस्नुहुन्छ, कसको के छ त्यो हुन्छ, हरेक मान्छे भेट्न जान्छ, त्यही कुरा भन्नुहुन्छ, अहिले के भएको थियो, यस्तो भएको थियो, यस्तो भएको थियो भन्नुहुन्छ, फेरि अर्को मान्छेलाई भन्नुहुन्छ, फेरि अर्को मान्छे 13 दिनमा त उहाँ हिल भइसकेको हुनुहुन्छ,
3: त्यो भन्दा
2: भन्दा भन्दा छ उहाँ त्यो के हो त भनेको जति सकेको त्यो भिक्टिमलाई चाहिँ नि आफ्नो पीड़ाहरूलाई त्यो सिचुएसनलाई जति सकेको भन्न दिनुपर्छ, पोख्न लगाइदिनुपर्छ।
3: हजुर, यो गर्दाखेरि चाहिँ जस्तो हामीले भूकम्प बेहोर्यौं त्यसपछि यो के भन्छ कोविडको टाइममा कोरोनाको टाइममा पनि त्यो विभिन्न खालका भनौं न आघातजन्य अवस्था बेहोर्नु पर्यो। अस्ति भनौं न यो नवयुवा आन्दोलनको बेलामा पनि होइन थुप्रै हाम्रा भनौं न चरण चरणगत रूपमा आघातजन्य अवस्थाहरू आइरह्यो, त्यसलाई चाहिँ सामना गर्दै गयौं, त्यही भन्दा चाहिँ यो कतिको फरक हो र हिल गर्नलाई चाहिँ कतिको समय लाग्छ अथवा यसलाई चाहिँ हामीले त्यही अनुसार चाहिँ अनुकूलन गर्दै जानुपर्छ अथवा सामना गर्दै जानुपर्छ।
2: यो चाहिँ कस्तो भने सबै कुरो नेचुरल भयो के, भूचालो पनि नेचुरल हामीहरूको हातमा थिएन, कोरोना पनि अनएक्सपेक्टेड हामीहरूको हातमा थिएन, त्यो अस्तिको प्रोटेस्ट जुन हाम्रो जेन्जीको थियो अकल्पनीय अनएक्सपेक्टेड नै भयो, र यो सबै के हुन्छ त भने अहिलेको पनि अकल्पनीय अनएक्सपेक्टेड नै हो सिचुएसन। हामी जुन नेचुरल डिजास्टर चाहिँ नि टाइप फरक होला तर त्यसले एकै किसिमको त पीड़ा त जन्माएको छ, पीड़ै हो नि जो सबै पीड़ै ल्याएछ होइन। तर अहिले चाहिँ के छ त भन्दा अहिलेसम्म हामीले भूचालोदेखि अहिलेसम्म भोगेकोमा सबभन्दा ठूलो छ कोरोनामा मान्छे गुमे, घर केही भाइ भएको छैन, प्रोपर्टी केही पनि भएको छैन होइन। भूचालो जाँदाखेरि भूचालो जति त्यो वरिपरिको केही स्थानहरू धेरै घरहरू गए न त अक्सर थिएन, त्यस्तो धेरै मान्छे मरेको पनि यो बच्चाहरूले पनि देखेको छैन होइन। त्यसले गर्दाखेरि यो नेचुरल डिजास्टरले जन्माउने ऊ चाहिँ एउटै हुन्छ हेर्नुहोस् है, आघात पीड़ा चाहिँ एउटै हुन्छ, तर त्यो प्रकृति फरक भएको हुनाले त्यो प्रकृतिले गर्दाखेरि पीड़ा अहिले चाहिँ सबभन्दा बेसी छ। अहिलेको सिचुएसन चाहिँ झन् धेरै चुनौतीपूर्ण छ, संवेदनशील छ, चुनौतीपूर्ण छ, र हामी अडल्ट विज्ञहरूले अहिले बुद्धि पुर्याएनौं भने चाहिँ भोलिको जेनेरेसन चाहिँ छन् रोगी हुन्छ हेर्नुहोस्।
3: अब मनोपरामर्श दिने अघि यहाँले जुन पीएफए दिनेको कुरा गर्नुभयो, अभिभावकलाई नि जरूरी छ, बाल बालिकालाई नि जरूरी छ, शिक्षकलाई पनि जरूरी छ।
0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
0: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
0: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
0: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
0: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: मैले अलिअलि जानेको भरमा चाहिँ हुँदैन यो फेरि सेन्सिटिभ भएको हुनाले जो कन्फिडेन्टली त्यो म प्रोग्रामलाई एकदम इफेक्टिभली लन्च गर्न सक्छु, रिजल्ट ओरिएन्टेड दिन सक्छु भन्ने ग्रुपलाई लानु पर्यो।
3: पहिला भूकम्पको बेला कोविडको बेला जुन गाइडलाइन छ नि त्यही नै पर्याप्त छ अथवा यसको लागि फरक गाइडलाइन चाहिन्छ जुन चाहिँ कसरी सुझाव चाहिँ के दिनुहुन्छ यहाँनिर?
2: गाइडलाइन अक्सर यो नेचुरल डिजास्टरमा एउटै किसिमको हुन्छ, भूचालोको बेलामा शिक्षा विभाग र उसित मिलेर युनिसेफसित मिलेर हामीले नै एउटा तयार गरेका छौँ, गाइड बुक छ त्यो लाइब्रेरीमा पनि छ अन्त नै अभाइलेबल छ। हो त्यो गाइड बुक चाहिँ नि त्यसलाई अलि मात्रै रिभ्यू गर्नुपर्छ, धेरै पर्दैन किन समय त त्यो त 2000 भयो होइन,
3: 10-11 वर्ष
2: भयो होइन, बेसिक चाहिँ त्यो हो तर अलिकति रिभ्यू चाहिँ नि गर्नुपर्छ किनभने यो अहिलेको चाहिँ नि हामीले गर्नुपर्ने के छ भने सबभन्दा धेरै शिक्षकलाई पनि भन्नु पर्नेछ. हाम्रो बालबालिकासित त अब शिक्षकहरू दैनिक रूपमा जाने हो नि. शिक्षकहरूमा डिप्रेसन हुनु भएन, एङ्जाइटी हुनु भएन, शिक्षकहरूमा त्यस्तो नाइटमेयर हुने अथवा त्यो ट्रमा हुनु भएन. होइन, शिक्षकलाई स्वस्थ बनाउनु पर्यो, शिक्षकलाई फोकस गर्नुपर्छ है. त्यसै गरेर पेरेन्ट्स त सधैँभरि हाम्रो साथमा हुने, पेरेन्ट्सलाई बोल्नु बनाउनु, पेरेन्ट्सलाई नै फोकस गर्नुपर्छ र त्यो प्रोटोकल्समा गर्नु हुने केही कुराहरू. त्यस बेलामा हामीलाई फिडब्याक पनि आएको थियो, त्यो फिडब्याक अनुसार त्यहाँ रिभ्यू त गरेको छैन, फिडब्याक चाहिँ हामीलाई आएको थियो. त्यसपछि त्यो भुइँचालो गयो, सब मान्छेले बिर्से, त्यसले रिभ्यू गर्नपट्टि कोही लाग्दैन,
3: गर्नै नहुने चाहिँ
2: गर्नै नहुने कुरा छ है. जस्तै एक नम्बरमा चाहिँ के छ त भन्दाखेरि, यस्तो सेफ सेक्युरिटी हुनुपर्छ कि त्यो बालबालिका बसेको ठाउँमा, किनभने हाम्रो छोरी बालिका पनि छ त्यहाँ र हाम्रो समाज त्यस्तै हो. हेर्नुहोस् है, एकदमै सेफ हुनु पर्यो. अनि सेफ हुने वातावरणमा कसैले त्यो बालिकालाई मिसयुज गर्नु भएन, एब्युज गर्ने किसिमको होइन, हेरेसमेन्ट दिने किसिमको इन्भाइरोमेन्ट त बिल्कुलै क्रिएट गर्नु भएन. त्यो तुरन्तै कसैले गरेको छ भने त्यो बिग्रिएको टोलीले उसलाई लगाएर काउन्सिलिङ गरिहाल्नु पर्यो है. सेफ राख्नु पर्यो, सेक्युरिटीको ध्यान दिनु पर्यो. दोस्रो कुरो भनेको, जब बालबालिकाले आफ्नो पेटभरि खान पाउँदैनन् होइन, नर्मल इटिङ ऊ हुँदैन, फूड हेबिट फूडिङ ऊ हुँदैन, बच्चाले त त्यसलाई टोलरेट गर्न सक्दैन. हामी अर्डरले 3 दिन नखाए पनि सकौँला, तर बच्चाले सक्दैन. बच्चालाई विशेष त्यो न्युट्रिसनल फुडमा फोकस गर्नै पर्छ है. तेस्रो भनेको उनीहरूको सुत्ने नाइट बेयर हुन्छ त्यो बच्चाको. त्यस कारण एकजना विश्वासपात्र अडल्ट अथवा उनीहरूको आमा हुनुहुन्छ भने आमासँग त्यो बाल बालिकालाई सुत्ने व्यवस्था सुरक्षित बनाउनु पर्छ. आमासित छुट्याउन पाइँदैन होइन, त्यो एकदम उनीहरूलाई सिक्योर अट्याचमेन्ट हुन्छ त्यसले. तेस्रो भनेको त्यो बाल बालिकालाई नचाहिने मेसेज दिनै हुन्न, डर लाग्दो भिडियो देखाउनै भएन, डर लाग्दो कुरा सुनाउनै भएन, बिल्कुल सुनाउनु हुँदैन. उनीहरूले म यसो गरिदिन्छु ल, तिमीलाई यसो ल, म तिमीलाई यस्तो किनिदिन्छु नि त, तिमीलाई म यस्तो गरिदिन्छु नि त, तिमी म पेरेन्ट्सलाई यसो भनिदिन्छु त, बुवा नै भन्नु भएन त, आश देखाउन पाइँदैन है. त्यो आश देखाउने काम बिल्कुल गर्नु हुँदैन, सुन्ने हो, आफूले सकेको खेलाउने उर्ने हो है. अर्को भनेको पढ्ने पढ्ने वातावरण अब तुरन्तै गर्नुपर्छ, किनभने 10-11 दिन भइसक्यो, 12 दिन भइसक्यो, पढ्ने वातावरण सुरु तुरन्त. त्यसको लागि ब्रिज बनाउनु पर्यो. कसरी हुन्छ त, यो टेन्टमा बसेको छ भने अर्को एउटा टेन्ट बनाउनु पर्यो र यो चाहिँ तिमीहरूको स्कुल है, टिचर भाइले बनाउनु पर्यो. अनि त्यहाँ लगाएर उनीहरूको अब किताब सिताब त्यो सबै ब्यागहरू प्रोभाइड गर्नु
3: हो. पढाइ यहाँले सुरु गर्ने भन्नु पनि, पढाइ सुरु गर्दाखेरि चाहिँ जोसँग पढिरहेको हो तिनै शिक्षकहरू हुनु कतिको जरुरी छ. जस्तो आफूले सधैँ देखिरहेको शिक्षकहरू नदेख्दा उसलाई केही मिसिङ भएको त्यो अनुभव भइरहेको हुन्छ, कतिको जरुरी छ यो विषय चाहिँ.
2: जरुरी त छ, तर त्यो सम्भावना पनि कमै हुन्छ. त्यसकै निम्ति पुल बनाउने हो कि, यो पुलको कुरा गर्दैछु नि, पुल बनाउने कि. त्यो पुल बनाउने काम त विज्ञ टोलीले गरिदिन्छ नि त, त्यो चाहिँ नि तिमीहरूको स्कुल ल, यो स्कुल अब न्यू स्कुल तिमीहरूको भन्नु पर्यो. अनि उनीहरूको जम्मै ब्यागहरू त गभर्मेन्टले प्रोभाइड गर्नु पर्यो होइन. अनि किताब मुलर कमसे कम स्टोरी टेलिङ मात्रै भनेर गर्नु पर्यो, कमसे कम चित्र मात्रै भनेर कोर्नु पर्यो, कमसे कम त्यो बुक पल्टाएर इन्जोय गरोस् होइन, कमसे कम उसलाई मन लागेको कुरा लेखोस्, त्यो भनेको ब्रिज हो. अब साँच्चै नै स्कुलिङ जुन पठन पाठन शुरू गर्नु अगाडि उनीहरूको ध्यान केन्द्रित गर्न सक्ने, एक ठाउँमा स्टेबल भएर बस्न सक्ने, साथीहरूसित इन्टरेक्ट गर्न सक्ने, नयाँ एटमोस्फियरमा एडजस्ट गर्न सक्ने, नयाँ टिचरहरू नयाँ साथीहरूसित एडजस्ट गर्न सक्ने र आफ्नो जीवनलाई एउटा नर्मल प्याटर्नमा लिन सक्ने काम गराउनु पर्छ. त्यो कामबाट वञ्चित गराउन पाइँदै पाइँदैन.
3: त्यसको लागि पालिकाले चाहिँ के गर्ने,
2: पालिकाको मेन हातै पालिकाको छ होइन. पालिकाको सपोर्ट बिना, स्थानीय सरकारको सपोर्ट बिना त यो हुनै सक्दैन.
3: जस्तो कतिपय पालिका चाहिँ यतिखेर आफै घाइते छ होइन,
2: अघि नै मैले भने
3: क्षेत्र त्यस्तै छ अवस्था होइन. यो बेला चाहिँ संघले प्रदेशले कसरी सपोर्ट गर्ने,
2: यही रोल खेल्ने हो. एक नम्बरमा यो जरुरी छ, प्रायोरिटाइज गर्नु पर्यो नि त. त्यसरी यो जरुरी भएको हुनाले म गर्छु भनेर त्यो भित्रबाट एउटा आफै जाग्नुपर्छ कि यो कुरा, यतिले गर न यतिले गर न भनेर हुँदैन. यो अवस्थामा उसले नि भित्रबाट फिल गर्नुपर्छ कि यी त मेरै भविष्यका ऊ हुन् नि त, मेरै देशका कर्णधार हुन् नि त, त्यसले गर्दा यिनीहरूलाई मैले स्वस्थ बनाउनु पर्छ भन्ने त्यो रियलाइजेसन हुनुपर्छ र आफै आउनुपर्छ अथवा आएन भने त्यो काउन्सिलिङ गरेर काउन्सिलरहरूले काउन्सिलिङ गरेर यो कुरालाई इन्साइट डेभलप गराइदिनुपर्छ।
3: त्यही थुप्रै मनोसामाजिक परामर्शकर्ताहरू चाहिँ उत्पादन पनि भएका छन् तर बेरोजगार छन् होइन, यो बेला चाहिँ उहाँहरूलाई कसरी प्रयोगमा ल्याउने?
2: अब पहिला एउटा निकाल्नै पर्यो कि गभर्मेन्टले सम्पर्क गर भनेर सम्पर्क गर्ने एउटा स्थान बनाउनु पर्यो अनि त्यसमा विज्ञहरू राखेर उनीहरूको जिम्मेवारी के हो के गर्ने भनेर उनीहरूलाई सर्ट ट्रेनिङ विज्ञहरूले त्यो प्रोटोकल्स गाइडलाइन्स तयार गर्नु पर्यो उनीहरूको हातमा दिएर है यिनीहरूलाई सामान्य प्रशिक्षण एउटा ओरिएन्टेसन विज्ञहरूले त तुरन्तै बुझ्छ कसरी गर्ने भनेर होइन गरेर उनीहरूलाई फिल्डमा पठाउनु जरुरी छ है त्यो गभर्मेन्टको जिम्मेवारीको काम हो। त्यहाँ गएपछि स्थानीयले उनीहरूलाई सपोर्ट गर्नुपर्छ, त्यहाँको स्थानीयले सपोर्ट गरेन भने उनीहरूले काम गर्न सक्दैनन् इफेक्टिभली काम गर्न सक्दैनन्। जुन अहिले हामीले फर्स्ट एड भने चाहिँ मेन हुनु परामर्शकर्ता छ महिनाको ट्रेनिङ लिएका हुन्छन् अनि उनीहरूले फर्स्ट एडको काउन्सिलिङ गर्न सक्छ, मजाले गर्न सक्छ। त्यो अर्थक्वेक जाँदाखेरि पनि हामीले हेर्नु सबै यो मनो परामर्शकर्ताहरूलाई नै पठाएको हो। त्यो बेला त 14 जिल्ला भिक्टिम थियो, 14 जिल्लालाई चाहिँ हामीले पठाएको थियौँ,
3: अहिले
2: त 5 जिल्ला हो।
3: अब सरकारले विशेष गरेर शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालय सँगसँगै बाल बालिका महिला तथा बाल बालिका मन्त्रालय पनि होइन, यो तीनटै मन्त्रालयले चाहिँ समन्वय गरेर चाहिँ तत्काल गरिहाल्नुपर्ने काम चाहिँ सुझाव दिनुपर्दा चाहिँ के दिनुहुन्छ यतिखेर?
2: एक नम्बरमा मैले भनेको त्यो तीनटै मन्त्रालय पोजिटिभ हुनु पर्यो, तीनटै मन्त्रालय एक्टिभ रोल प्ले गर्नु पर्यो, जिम्मेवारी महसुस तीनटै मन्त्रालयले गर्नु पर्यो। अर्को भनेको तीनटै मन्त्रालयको कोअर्डिनेशनमा अब यो एउटा नोटिस निकालेर कोअर्डिनेसन गर्ने भेट्ने काम गरिहाल्नु पर्यो, अब लेट गर्नु हुँदैन, टु लेट हुन्छ, किनभने एउटा मान्छे मनोविक्षिप्त भएर सधैँ थियो तर उसमा डिप्रेसनको लक्षण आइसक्यो एन्जाइटीको लक्षण आइसक्यो भने त्यो सक्ने काम नगरेर उसलाई औषधि खुवाउन त लानु भएन नि त, त्यो स्टेजसम्म नजाओस् त्यसको निम्ति चाहिँ एकदमै इमर्जेन्सी प्लानहरू गरेर होइन तुरन्तै गर्न सकिन्छ, यो ठूलो कुरो छैन।
3: हजुर, अब जो आघातजन्य अवस्थामा छन् बाल बालिकाहरूका अभिभावक भनौ शिक्षक शिक्षिका भनौ अभिभावक र शिक्षक शिक्षिकालाई सुझाव दिनुपर्दा चाहिँ के दिनुहुन्छ?
2: अब सबैभन्दा ठूलो कुरो बच्चा तपाईँहरूको बच्चालाई स्वस्थ बनाउने एक नम्बरको होइन जिम्मेवारी त्यो प्रकृतिले दिएको जिम्मेवारी हो। तपाईँहरूलाई जति चिन्ता छ त्यति सायद अरूलाई कम हुन सक्छ, त्यही मात्रामा नहुन पनि सक्छ। त्यसले गर्दा एक महिना तपाईँहरू संयम हुनुहोस्, दुई महिनामा अलिकति आफ्नो आत्मबललाई बलियो बनाउनुहोस्, तीन नम्बरमा आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुहोस् होइन, अब जे भयो भयो सिद्धि, अब म प्रेजेन्टदेखि म फेरि आफ्नो नर्मल लाइफ बाँच्ने कोसिस गर्छु है, आफ्नो त्यो लाइफ स्टाइललाई अलिकति चेन्ज गर्नुहोस्। चार नम्बरमा भनेको आफ्नो स्थानीय सरकारलाई पनि पहल गरेर शिक्षक सबैसित कुरा गरेर अब बाल बालिकाको विषयमा चाहिँ सोचौँ है भनेर त्यतातिर पनि अलिकति काम गर्नु सुरु गर्नुहोस् होइन, भन्छ नि घचघच्याउनुहोस् है, घचघच्याउनु पर्यो। अर्को भनेको आफू चाहिँ के त भने बाल बालिका अगाडि एकदम हेल्दी स्वस्थ हुनुहोस्, बाल बालिकालाई एकदम माया सिक्योर अट्याचमेन्ट दिनुहोस् है, तपाईँ बेसी चाहिँ बिल्कुल बाल बालिका अगाडि नहुनुहोस्, त्यो स्थिति नदेखाउनुहोस् र तपाईँले गर्न सक्ने पहिला जे जे गर्नुहुन्थ्यो आफ्नो केटाकेटीलाई त्यो निरन्तरता दिनुहोस्, त्यसमा कुनै पनि चेन्ज बिहेभियरमा चेन्ज अथवा आफूले गर्नुपर्ने जिम्मेवारीमा चेन्ज नल्याउनुहोस्।
3: हजुर, अब यही गर्दाखेरि चाहिँ हामीले भने जस्तो उहाँलाई गर्न साँच्चीकै कठिन एकदम परिस्थिति गाह्रो छ होइन, कठिन छ यो व्यवहारमा परिवर्तन ल्याउन, यति हुँदाहुँदै पनि बाल बालिकालाई चाहिँ असर नपरोस् भन्नको लागि उसलाई चाहिँ यो घटनासँग जुझ्नको लागि सामना गर्ने तरिकाहरू चाहिँ के सिकाउने केही उपायहरू हुन सक्छ?
2: उहाँहरूले त खासै त्यस्तो म त अब नर्मल प्यारेन्टिङ त हाम्रो पेरेन्ट्सहरूले जान्नुभएको छैन, हेर्नुहोस् म त त्यहाँसम्मको भन्दिनँ, यही काठमाडौँकै कुरा गर्छु, काठमाडौँमै नर्मल प्यारेन्टिङ कस्तो गर्नुपर्छ भन्ने कुरा कस्तो पढे लेखेको मान्छेहरूले पनि प्र्याक्टिसमा ल्याउनुहुन्न भने उहाँहरूले त अहिले प्यारेन्टिङ गर्न त जान्नु नै भएको छैन, त्यो पार्टमा म अहिले बोल्दै बोल्दिनँ,
3: के सुझाव दिनु पर्छ
2: तर त्यही हो आफूले गर्नुपर्ने कामलाई निरन्तरता दिनुहोस्, तर झर्किने फर्कने रिसाउने गाली गर्ने जाऊ त तै यस्तो त उस्तो गर्ने ब्लेम गर्ने के भएको छ किन रोइरहेको ऊ हेर यस्तो छ ऊ हेर यस्तो छ भने त्यो कम्पेयर गर्ने दाज्ने तुलना गर्ने प्रेसर दिने काम चाहिँ बिल्कुल गर्नु भएन
3: भनेपछि अलिकति हामीले यो बेला चाहिँ आफूलाई सम्हालेर बच्चाहरूलाई सकेसम्म माया दिएर उनीहरूले गर्न चाहेको कामलाई चाहिँ अलिकति सहज गराउने काम चाहिँ गर्न सकियो भने पनि यो समयमा त्यति पनि धेरै ठूलो हुने भयो होइन अब जस्तो यी विभिन्न कुराहरू गर्दा मलाई एकदम जोड्न मन लागेको जस्तो बच्चाहरू बाल बालिकाको तस्विरहरू राख्ने मिडिया होस् अथवा कुनै अहिले यो सामाजिक सञ्जालमा जोले पनि राख्ने गरेका छ उद्धार गरेको अथवा भनौँ उसको त्यो घरसँग जोडिएका फोटोहरू बाल बालिकाको कुनै न कुनै रूपमा फोटोहरू जुन आइरहेछ नि बाहिर यसले बाल बालिकालाई चाहिँ कस्तो खालको असर पर्छ जुन चाहिँ गर्नै हुँदैन थियो
2: एकदमै कस्तो राम्रो क्वेसन एकचोटि मैले यही टपिकमा बोलाएको थिएँ सानसानो बाल बालिकाहरूलाई पनि टिकटक बनाएर राखिरहेछ होइन यो बिल्कुल गलत हो सामान्य त होइन गर्नुहुन्न भनिराखेको छु भने अब अहिले त हेर्नुहोस् डिजास्टरसित जोडिएर फोटोहरू राखेर मैले त साँच्चै भन्नुहुन्छ आज 5 दिन भयो मैले न्युज युट्युब बन्द गरेँ हेर्दिन मलाई त असर गर्यो म एउटा होइन 38 इयर्स कम्प्लिट गरिसकेको यो काउन्सिलिङको प्रोफेसनमा मलाई त त्यसले असर गर्यो मलाई राति सपनामा त्यही कुरा आयो होइन अनि त्यसले गर्दाखेरि ओ यो हुन्न किनभने यस्तोसित एक्सपोजर हुनु भनेको हाम्रो मस्तिष्कले त त्यसलाई खिचेर हामीसितै राख्छ नि त
3: हजुर
2: त्यो राख्नु भनेको त मैले त त्यो ट्रमा त आफैले लिइराखेको छु कि मैले बोलाएर लिएको हो नि त भनेर मैले 5 दिन म त्यो न्युज यो युट्युब के पनि हेर्दिनँ है अनुभव यो राख्दिनाले के असर गर्यो त भन्दाखेरि अरू मान्छेलाई पनि त्यसले त एउटा विश्लिप्तता त बनाइहालेको छ तर त्यही बच्चाले हेर्यो अथवा कसैले देखाइदियो
3: अथवा त्यो आघात जाने अवस्थामा भएका कसैले
2: हेर्यो भने त्योभन्दा ठूलो पीड़ा त झन् के गजलको आइरह झसलको आएर फेरि आयो होइन गर्दाखेरि भोलिपर्सि हाम्रो मस्तिष्कबाट मेट्न पनि गाह्रो हुन्छ
3: भनेको मानसिक कडा प्रकृतिको रोग पनि
2: हुन सक्छ त्यही कारणले मान्छे स्किजोफ्रेनिया भएर कराउँदै नाङ्गै कुद्ने पनि हुन सक्छ हेर्नुहोस् किनभने यो हाम्रो मानसिक स्थिति त बडो कमजोर छ नि त होइन सबैको एकनास त छैन नि जो कमजोर छ उसले त सहन सक्ने लिमिट मागेपछि त्यसले मानसिक स्थिति गुम्ने क्षण आउन सक्छ यस्तो कामहरू बिल्कुल गर्नु
3: भनेपछि अब हामीले सुझाव दिनुपर्छ
2: इमेज आफ्नो इमेज बनाउने
3: आम व्यक्तिलाई
2: आफ्नो इमेज बनाउने आइडेन्टिटी सिक गर्ने होइन यस्तो कामको लागि चाहिँ नि कसैले युज नगरौँ कसैको व्यथालाई पीड़ालाई चाहिँ नि हतियार नबनाऊ बिल्कुल बनाउनु हुँदैन
3: हस् म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु यस्तो व्यस्त समयको बावजुद पनि स्टुडियोमै आएर होइन हामीलाई यो महत्वपूर्ण एकदमै गम्भीर विषयमा चाहिँ कुराकानी गर्न आइदिनु भएकोमा धेरै धेरै हृदयदेखि धन्यवाद दिनु
2: थ्याङ्क यू सो मच मेरो पनि आफ्नो अनुभवलाई सेयर गर्ने मौका दिनु म फिल्ममा जान्न पाएँ टाढा बसेर भने पनि मेरो भोइस गयो थ्याङ्क यू सो मच
3: उहाँ हुनुहुन्थ्यो मनोविद प्राध्यापक डाक्टर गंगा पाठक बाल बालिकामा मनोवैज्ञानिक असर पढ़ाईमा परेको प्रभाव र सामान्य जीवनमा फर्काउन संयुक्त पहलका बारेमा उहाँसँग गरिएको कुराकानीसँगै बदलिदो नेपालको आजको समय सकिएको छ भोलि बदलिदो नेपालमा देश परदेश सुन्न सक्नुहुन्छ भने अर्को सोमबार स्वास्थ्य र शिक्षासँग सम्बन्धित कुराकानी लिएर आउने नै छौ प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु नमस्कार

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज
1: उज्जवल भविष्य को लागी हम अभियान
2: संचय सोलु एफएम स्टूडियो टाइम
3: इट्स 8 AM बिहार को 8 बजे
4: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलु दुपुन नगर पालिका 5 सोलु खुम्बू
5: करमाथा र कर्णालीले खेल्दै नेपाल खबरमा अब पूरा खबर रसुवाको भोटेको सीमा आएको भीषण बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ। विनाशकारी घटनाको 13 दिनमा आज राष्ट्रिय शोक मनाउन लागि हो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको एकीकृतता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आज झुकाइनेछ। तर सार्वजनिक विदा हुने नरहेको सरकारले जनाएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्दै सम्पर्कमा नरहेकाहरूको खोजीलाई तीव्र बनाउने, विस्थापितहरूलाई सुरक्षित घर फर्काउने तथा पुनस्थापना र पुननिर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 4,996 जना अझै सम्पर्क दिइन्छन्। खोजी र उद्धारको काम निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित रसुवाको गाउँ बस्तीमा ड्रोन उपकरण मार्फत खाद्यान्न ढुवानी प्रक्रिया पनि शुरू भएको छ। ड्रोन ढुवानी सेवाको पहिलो दिन हिजो धुम्जीदेखि हाँकु बेसी क्षेत्रमा खाद्यान्न पुर्याइएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार चीन सरकारबाट प्राप्त ड्रोनको पारवहन क्षमता 80 किलो भनिए पनि परीक्षणका क्रममा प्रति उडान 53 किलोका दरले ढुवानी गरिएको छ। चीन सरकारले नेपाललाई बाढ़ी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अरू राहत सामग्रीका ढुवानीका लागि 4 ड्रोन उपलब्ध गराएको थियो। यसैबीच भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढ़ेको छ। दूषित पानी, फोहोर र लामखुट्टेका वृद्धिका कारण विभिन्न रोगको जोखिम हुने भएकाले सतर्क रहन विज्ञले सुझाव दिएका छन्। बाढ़ीको पानी वा बाढ़ीले छोएको पानी पिउनाले झाडा पखाला, हैजा लगायतका पानीजन्य रोगको जोखिम बढ़न सक्ने विज्ञको भनाइ छ। शुक्रराज ट्रपिकल तथा सररोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर विमल शर्मा चालिसेका अनुसार विपदमा एकदमै सचेत हुनुपर्ने अवस्था भनेकै व्यक्तिगत सरसफाईमा ध्यान दिनु रहेको छ। यस्तै अवस्थामा दूषित पानी र फोहोर खानाका कारण झाड़ा पखाला र हैजा तीव्र रूपमा फैलन सक्छ। टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोगको संक्रमण पनि हुन सक्छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन विगतको समयमा किडजन्य भन्दा पनि शुरूआती दिनमा पानीजन्य रोगको बढ़ी सम्भावना रहेको बताउनुहुन्छ। डाक्टर पुन यसबाट विशेषत बालबालिका, वृद्ध वृद्धा, गर्भवती तथा दीर्घरोगी भएका बिरामीलाई जोगाउनु पर्ने आवश्यकता छ। उहाँका अनुसार सबलाई लामो समयसम्म व्यवस्थापन गर्न नसक्दा त्यसबाट विभिन्न प्रकारका महामारी निम्तन सक्ने जोखिम रहन्छ। यस्तै बाढ़ी प्रभावित जिल्ला मध्येको नुवाकोटको विदुर नगरपालिकाका विभिन्न होल्डिङ सेन्टरको खानेपानीको नमूना लिने क्रममा 15 पिउने पानीका नमूना मध्ये 5 ई कोलीको संक्रमण भेटिएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाल तथा पहाड़का साथै सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमालका केही ठाउँ तथा पहाड़का धेरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै ठाउँमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। अहिले पूर्वी तराईका केही ठाउँमा पानी परिरहेको छ। पछिल्लो 3 घण्टामा झापामा 50 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ। गैराती देशका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भयो। लगातारको वर्षाका कारण नदी तथा खोला आसपासमा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने तथा यात्रा गर्दा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। नारायणकट मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द हुन थालेको छ। मुगलिन बजार नजिकैको तुलिम खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले गाड़ी आवागमनमा आंशिक रूपमा रोकिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। प्रशासनका अनुसार कृष्णभीरमा सड़क मरम्मतको काम भइरहेको समयको सदुपयोग गरी नारायणगढ मुगलिन सड़कको तुलिम खोला परियोजनाको माटो कटान गर्न लागि छ। कार्यालयका अनुसार नारायणगढ मुगलिन सड़क खण्ड बिहान 8 बजेदेखि बेलुकी 8 बजे, 10:30 बजेदेखि 11 बजे दिवसों एक बजे देखि साढ़े एक बजे साढ़े तीन बजे देखि चार बजे बेलुका छ बजे पछिको समय में संचालन गरिने छ। यस बाहेकको समय में गाड़ी रोकेर काम हुने सूचना में उल्लेख छ। तुनखोला में समय समय में पहिरो झर्ने गर्छ। संभावित पहिरो झर्न सक्ने भागलाई झारेर व्यवस्थापनको काम गर्न लागिएको हो। यस्तै पहिरोले क्षति पुर्याएपछि सुर्खेत जुम्ला सड़क खण्ड अन्तर्गत कर्णाली राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क डिभिजन कार्यालय जुम्लाका अनुसार अस्तिदेखि गगनी क्षेत्रमा पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको हो। सड़क खुलाउन मेसिन र प्राविधिक टोली परिचालन गरी अस्ति शनिबार बिहानदेखि निरन्तर काम भइरहेको छ। ठूलो वर्षाका कारण कालीकोटका विभिन्न ठाउँमा सड़कमा थप क्षति पुगेको छ। यसमोड क्षेत्रमा ठूला ढुङ्गा र चट्टान खसेर सड़क अवरूद्ध भएको छ भने पिली क्षेत्रमा गेग्रान र माटो बगाउँदा सड़कको आधार संरचना समेत क्षतिग्रस्त भएको कार्यालयले जनाएको छ। यसैबीच कालीकोटको नरहरीनाथ गाउँपालिका चार र पाँचको सीमामा रहेको जातारा खोलाको काठे पुलबाट खस्दा एकजना पुरूष बेपत्ता हुनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान नौ बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
7: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ पाँच वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
7: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2161-596-617
6: मोबाइल 98550-6078 98550-6079 98511-62594 98510-5424

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म,
2: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रमा अवरात्र खटिएका सुरक्षाकर्मीको योगदानको उच्च कदर गरिने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत हिजो सन्देश दिँदै प्रधानमन्त्री शाहले विपद व्यवस्थापनमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने बताउनु भएको हो। प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको त्याग, निष्ठा र साहसका कारण संकटका बेला लाखौं नागरिकले सुरक्षित महसुस गर्न पाएको उल्लेख गर्दै उनीहरूको योगदानको उच्च सम्मान हुने बताउनुभयो। संकटका बेला सुरक्षाकर्मीलाई खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति पनि उहाँले कृतज्ञता व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री शाहका अनुसार तीनवटा सुरक्षा निकायको संयुक्त प्रयासमा बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म 13,391 जनाको उद्धार गरिएको छ। नेपाल चीन उत्तरी कोरला नाकाको लमानथाङ गाउँपालिका 4 नेचुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट क्वारेन्टाइन कार्यालयमा कर्मचारी थपिएका छन्। मुस्ताङ भन्सारका लागि 6 जना कर्मचारी थप गरी भन्सार विभागले खटाउने अन्तिम तयारी गरेको छ भने वनस्पति क्वारेन्टाइन तथा विषाद व्यवस्थापन केन्द्रले 3 जना कर्मचारीलाई मुस्ताङ पठाइसकेको छ। रसुवाको भोटेकोसिनमा आएको विनाशकारी बाढ़ीका कारण रसुवाबाडी केरुङनाका पूर्ण रूपमा बन्द भएसँगै भन्सार विभागले मुस्ताङको कोरला नाकाको भन्सार कार्यालयका लागि 6 जना कर्मचारी काजमा पठाउने तयारी गरेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा कार्यरत 3 वटै कम्पनीले राहत प्याकेज ल्याउने भएका छन्। बाढ़ी बाढ़ प्रभावित कामदार, कर्मचारी तथा उनीहरूका परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने गरी यसै हप्ता राहत प्याकेज ल्याउने तयारी भइरहेको कम्पनीले जनाएका छन्। विपदपछि खोज तथा उद्धार कामलाई प्राथमिकतामा राख्नु परेकाले राहत प्याकेज ल्याउन ढिलाइ भएको छ। नेपाल वाटर एण्ड इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी तथा आयोजनामा सम्बन्धित ठेकेदार कम्पनीहरूले सुरक्षा निकायसँग समन्वय गर्दै खोज तथा उद्धार कार्यमा आवश्यक सहयोग समेत गर्दै आएका छन्। अब विदेशको खबर। अमेरिकी प्रतिनिधि जारेड कुस्नर र स्टिभ विटकफले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग रूस युक्रेन युद्ध अन्त्य गर्ने विषयमा वार्ता गर्नुभएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अस्ति शनिबार मस्कोमा भेटवार्ता गरेपछि अमेरिकी प्रतिनिधिहरू हिजो युक्रेनको राजधानी किएव पुग्नु भएको एएफपीले जनाएको छ। वार्तामा युक्रेनका उच्च सुरक्षा अधिकारीका साथै वार्ताकारका अन्य केही युरोपेली देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको समेत सहभागिता रहेको खबरमा उल्लेख छ। कुस्नर र विटकफले अस्ति शनिबार रूसी राष्ट्रपति पुटिनसँग गरी रूस युक्रेन युद्धमा शान्तिका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एजेण्डा अघि बढ़ाउने विषयमा छलफल गर्नुभएको व्हाइट हाउसले जनाएको छ। भेटमा आगामी कदमका लागि ठोस योजनाबारे छलफल भएको र त्यस सम्बन्धी घोषणा आगामी हप्ताहरूमा गरिने खबरमा उल्लेख छ। अमेरिकी प्रतिनिधिहरूको भ्रमणलाई लक्षित गर्दै रूस र युक्रेनले 3 दिनसम्म एकअर्काको राजधानीमाथि आक्रमण नगर्ने प्रतिबद्धता समेत जनाएका छन्। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा आज पनि 2 वटा खेल हुँदैछन्। पहिलो खेल मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स बीच दिउँसो 4 बजे शुरू हुनेछ भने आज दोस्रो खेल सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच बेलुकी 7 बजे शुरू हुनेछ। यसरी हिजो कर्णालीले लगातार दोस्रो जित निकालेको छ। खत्तर फाल्कन्सलाई 3-0 सोलो सेटमा हराउँदै कर्णालीले महत्वपूर्ण 3 अंक जोड़ेको हो। हिजो भएको खेलमा अन्नपूर्ण सुपर स्पाइकर्सले काठमाडौँ रेड्सलाई 3-0 सोलो सेटमा हराउँदै पहिलो जित हात पारेको छ। लीगमा कुल 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख पुरस्कार पाउनेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेको छ बाढ़ीको पीड़ामा आज राष्ट्रिय शोक खोज र उद्धारसँगै पनि स्थापनाको काम चल्दै प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम आज कोशी बागमती गण्डकी र सुदूरपश्चिमका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना जोखिममुक्त क्षेत्रमा आवश्यक सतर्कता अप्नाउन महासंघको आग्रह नारायणगढ़ मुगलिङ सड़क खण्ड आजदेखि आंशिक बन्द तुइन खोलामा पहिरो रोकथामको काम चल्दै पहिरोले अवरूद्ध कर्णाली राजमार्ग खोलाउने प्रयास रूस युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी प्रतिनिधिहरू कियेवमा पुटिनपछि जेलेन्स्कीसँग शान्ति वार्ता र एनफिल्डमा आज मधेस र अन्नपूर्ण र सगरमाथा र कर्णालीले खेल्दै
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप
5: करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रितपूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ आवश्यक कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइक पाँचौ तह संख्या 2 स्टाफ नर्स साइक पाँचौ तह संख्या 1 बायोमेडिकल टेक्निसियन साइक पाँचौ तह संख्या 1 उम्मेद्वारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष ननागेको हुनुपर्नेछ पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकिएको बमोजिम हुनेछ दरखास्त दस्तुर साइक पाँचौ तहको लागि रु 700 मात्र लाग्नेछ फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ व्यक्तिगत विवरण भाइ डाटा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाब्रु सोलखुमा बुझाउनु पर्नेछ अनुभवीलाई प्राथमिकता दिइनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल फाब्रु सल्लेरी सोलखुमा
6: यो काम छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
7: होइन यी कान्छा गीत गाउँदै कता हिँडी
8: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
7: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
8: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
7: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन छेउमा जापानी भाषा पढ्ने अनि जापान जाने
8: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
7: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपीए ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
8: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुने रहेछ
7: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफ्नो सेट सुरक्षित गरिहाले कान्छा
8: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
9: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबैल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
7: प्रोपाइटर सुरेश घिमिरे
9: 9855079779 र 01592226 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल चुच्चेपाटी काठमाडौँ

0: नमस्ते नमस्कार टेस्टी दिले कहाँबाट को बोल्नुहुन्छ गारमा स्कुलबाट फुर्बा शेर्पा ओके फुर्बाजी यो समयमा के खाना बनाउनुहुन्छ होला फुर्बाजीले
1: खाना बनाउँदैछु
0: ल ठिक छ त खाना पाक्न लाग्यो ल ठिक छ त पाकिसकेपछि हामी प्रोग्राम सक्ने बित्तिकै हाम्रो फुर्बाजीको खाना खानलाई हामी आउँछौँ नि है ल ठिक छ त आउनु होला सोलिफिङ घुमेर जानु होला भन्न चाहे है फुर्बाजी ओके फुर्बाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ हाम्रो फुर्बाजीको लागि पहिलो प्रश्न राख्न चाहन्छु पहिलो प्रश्न तपाईँको लागि यस्तो रहेको छ ध्यान दिएर सुन्नुहोला है त प्रश्न यस्तो रहेको छ संस्कृत शिक्षाका प्रथम डाइरेक्टर को हुनुहुन्छ पास भन्नुहुन्छ यसको सही उत्तर रहेको छ हेमराज पाण्डे रहेको छ है ओके दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ पहिलो शिक्षा बोर्डमा कति सदस्य रहेका थिए तेह्र भन्नुहुन्छ ओके एन सलामी ल गर्दैछौ यसको सही उत्तर रहेको छ बाइस जना रहेको छ है ओके अहिले पनि हामी छुट्यौं सोलुखुम्बुको गार्मबाट हुनुहुन्थ्यो फुर्बा शेर्पा फुर्बा शेर्पाले पनि प्रयास गरेर पनि साथी छुट्टी सक्नु भएको छ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार हेलो नमस्कार नमस्कार भन्दै थिए साथीको फोन पनि डिस्कनेक्ट भइसकेको छ प्रयास गरेर चाहिँ नबुल्नु होला भन्न चाहे र अवश्य पनि हामी कार्यक्रम लकीको पहिलो अनि छोटो विश्राम जाने बेला भइसकेको छ पहिलो अनि छोटो विश्राम जानेछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछौ

0: अध्यक्ष निमा टेन्डुर शेर्पा हिमाली स्वास्थ्य र वातावरण सुभाष चोलुकुन्डु यदि तपाईको बसमा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडै स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
0: अंकमा 9852055768

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841653537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: The radio next to your heart.
1: Solu FM 101.2 MHz.
2: Lucky is sponsored by Bursa Electronic and Service Center. Solu Dut Kundinagar Palika Pass Soleri Solu Kumbo.
3: Lucky. कार्यक्रम लकीको पहिलो अनि छोटो विश्रामलाई पनि पारी गरेर पनि फेभन तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। सुन्दैनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफिम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई लिएर उपस्थित भइ नै सकेका छौ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो, नमस्कार। नमस्ते, नमस्कार। हजुर कहाँबाट बोल्नुहुन्छ? प्युठानबाट ऋषिराम पाण्डे। ओके ऋषिरामजी, यो समयमा के गरिदिनुहुन्छ? घडासी काम गर्दै बसिराख्नु भएको छ। लै ठिक छ त, तपाईँको लागि प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई। ऋषिरामजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, अस्ट्रेलिया महादेशको सबैभन्दा लामो नदी कुन हो? के भन्नुभयो? ओके, एन्सर हामी लग गर्दैछौ। ऋषिरामजी, यसको सही उत्तर रहेको छ मरे डार्लिङ रहेको छ है। ओके, दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, मानव शरीरको सबैभन्दा लामो हात कुन कहाँको हुन्छ? ओके, एन्सर हामी लग गर्छौं। बधाई छ, पहिलो दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि। तेस्रो प्रश्न राख्न चाहे, तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, नेपाली परिष्कार वादी धाराको शुरू गर्ने कवि को हुनुहुन्छ? लेखनाथ पौडेल भन्नुहुन्छ। ओके, आन्सर हामी लग गर्दैछौ। बधाई छ, तपाईँले पहिलो प्रश्नको दोस्रो र तेस्रो प्रश्नको सही उत्तर दिनुभएको छ। कार्यक्रममा अन्तिम समयसम्म सुनेर साथ दिनुलाई त। ओके, नमस्ते। साथी हुनुहुन्थ्यो प्युठानबाट ऋषिरामजी। ऋषिरामजीले पनि लकी नम्बर प्राप्त गरेर भने साथी छुटिसक्नु भएको छ र यसरी नै जोडिन चाहनुहुन्छ भने 97.64 लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। सबिन तामाङ खोटाङको बरा पोखरीबाट। ओके सबिनजीको लागि पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुलाई। प्रश्न यस्तो रहेको छ, गोठाली उपनामले चिनिने साहित्यकार को हुनुहुन्छ? गोठाली उपनामले चिनिने साहित्यकार को हुनुहुन्छ? शंकर लामिछाने। ओके, एन्सर लामी लग गर्दैछौं। यसको चाहिँ उत्तर रहेको छ गोविन्द बहादुर मल्ल रहेको छ है। ओके, दोस्रो प्रश्न राख्न चाहे तपाईँको लागि, दोस्रो प्रश्न सबिनजीको लागि पहिलो दोस्रो प्रश्न यस्तो रहेको छ, जलवायु परिवर्तन सम्बन्धी सगरमाथाको आदर्श शिविरमा मन्त्री परिषदको बैठक कहिले भएको हो? विक्रम सम्वतमा पुरानीति भन्नुहोला। जलवायु परिवर्तन सम्बन्धी सगरमाथाको आदर्श शिविरमा मन्त्री परिषदको बैठक कहिले भएको हो? विक्रम सम्म 2066 मंगसिर 19 गते भन्नुहुन्छ। ओके, एन्सर हामी लग गर्छौं। बधाई छ, दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ सबिनजीले। तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे, तेस्रो प्रश्न ध्यान दिएर सुन्नुलाई त। तेस्रो प्रश्न तपाईको लागि यस्तो रहेको छ, फुटबल खेलको विश्वको ठूलो संस्था कुन हो? फुटबल खेलको विश्वको ठूलो संस्था कुन हो? फिफा भन्नुहुन्छ, ओके आन्सर हामी लक गर्छौं। बधाई छ सबिनजी, लकी नम्बर प्राप्त गर्नु भएको छ। कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर साथ दिनुलाई त। ओके साथी हुनुहुन्थ्यो खुट्याङबाट सबिन तमाङ, सबिनजीले पनि लकी नम्बर प्राप्त गरेर भने साथी छोडिसक्नु भएको छ। आउन सक्नुहुनेछ 97564570 लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार। नमस्ते नमस्कार, कहाँबाट को हुनुहुन्छ? उदयपुरबाट दिनेश मगराती। ओके दिनेशीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, ध्यान दिएर सुन्नुलाई त। प्रश्न तपाईको लागि यस्तो रहेको छ, ब्याडमिन्टन खेलमा कतिजना एक टीममा कतिजना खेलाडी रहेका हुन्छन्? कति भन्नुभयो? फेरि पनि तपाईँको एन्सरलाई भन्नुहोस् है, तपाईँको आवाज चाहिँ सानो हामी सुनिरहेको छ। पाँच भन्नुभएको कि पाँचजना भन्नुभएको? पाँचजना हो कि एन्सर हामी लक गर्छौँ। एक टीममा चाहिँ कतिजना हुन्छ भने एक वा दुईजना हुन्छ है। ओके दोस्रो प्रश्न राख्न चाहे दिनेशीको लागि, दोस्रो प्रश्न यस्तो रहेको छ, चलचित्र माइतीघरको अभिनेत्री को हुनुहुन्छ? पास भन्नुहुन्छ, यसको सही उत्तर रहेको छ माला सिन्हा हुनुहुन्छ है। साथी हुनुहुन्थ्यो उदयपुरबाट दिनेश मकराती, दिनेशजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। र यसरी नै जोडिन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97564570 लाइनमा। कुनै मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार भन्दै थिए। साथीको फोन डिस्कनेक्ट भइसकेको छ, पूर्ण प्रयास गर्न चाहिँ नभुल्होला भन्न चाहे। कुनै मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार।
4: नमस्ते,
3: लक्ष्मी मिरिङ सिंह उदयपुरबाट। ओके लक्ष्मीजीको लागि प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नलाई त। ओके लक्ष्मीजीको लागि प्रश्न यस्तो रहेको छ, तपाईँको लागि युरोपको सबभन्दा लामो नदी कुन हो? एनएससी नदी। ओके आन्सर हामी लक गर्छौं। बधाई छ, पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, भाइबरको स्थापना कहिले गरिएको हो? 2000 कति भन्नुहुन्छ? 2007। ओके आन्सर हामी लक गर्छौं। यसको सम्बन्ध रहेको छ विक्रम सम्बत 2010 डिसेम्बर 2 रहेको छ है। ओके तेस्रो प्रश्न राख्न चाहे तपाईँको लागि, तेस्रो प्रश्न यसो रहेको छ, जैविक विविधता प्रणालीलाई कति प्रकारमा विभाजन गर्न सकिन्छ? दुई भाग। ओके आन्सर हामी लगाउँछौ। ओके अहिले छुटौं, साथी हुनुहुन्थ्यो उदयपुरबाट लक्ष्मी मिरिङ सिंह, लक्ष्मी मिरिङ सिंहले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। र अवश्य पनि हामी कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्राम जाने बेला भइसकेको छ। दोस्रो अनि अन्तिम विश्राम जानेछौ, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।
5: मानव दोष विख्यात तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
5: देश विघन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विघन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: एहुरो आज मेरो जन्मदिन हो, याद त छ नि।
9: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
8: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
9: ल अब आँखा खोला त।
8: वाउ कस्तो राम्रो उठी। अनि मंगलसूत्र पनि? ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र?
10: अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 9742840456 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
11: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
12: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
11: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
12: ल सुन बहिनी, सुलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइज भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
11: लौ नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
13: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97630057484 र विवेक श्रेष्ठ 98682800000। सुनु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु।
14: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना।
15: गत 2026 अगस्त 26 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकुल छौ। सोही राष्ट्रिय विपत्तिको घुटीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतुल्य सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
14: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सुभाषको लुकुन्दु।
16: जहाँबाट टल्किन्छ सगरमाथा, जहाँबाट छचल्किन्छ दुधकोशी, त्यहीबाट गुञ्जन छ तपाईँ हाम्रै आवाज।
17: धर्म, रीतिरिवाज र सांस्कृतिक सम्मानमा सधैँ अगाडि, सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।
2: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
18: लक्की

कार्यक्रम लकी को दोस्रो अनि अन्तिम विश्रामलाई फेरि पार गरेर भने फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। सुन्दै हुनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफिम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्थ्यो, साथीको फोन पनि डिस्कनेक्ट भइ नै सकेको छ। पुनः प्रयास गर्न चाहिँ नभुल्नु होला भन्न चाहे 97.54 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ। विशेष तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिलेर सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लोकीलाई लिएर उपस्थित हुने गर्दछौ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्नुहुन्छ? ओके, प्रेम प्रसाद भण्डारी कटारीबाट बोल्दैछ। ओके प्रेम प्रसादजीको लागि पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नु होला है त। नेपालको सबैभन्दा बढी व्यापार कुन मुलुकसँग हुने गरेको छ? भारतसँग भन्नुहुन्छ। ओके आन्सरलाई नि ल गर्छौं। बधाई छ प्रेम प्रसादजी, पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। दोस्रो प्रश्न राख्न चाहे तपाईँको लागि, अस्ट्रेलिया महादेशको सबैभन्दा ठूलो मरूभूमि कुन हो? के भन्नुभयो तपाईँको आवाज कति आइरहेको छ प्रेम प्रसादजी? फेरि एकपटक भन्नुहोस् न है तपाईँको आन्सरलाई। के भन्नुभयो? ओके आन्सरलाई हामी लक गर्छौं। यसको चाहिँ उत्तर रहेको छ ग्रेट भिक्टोरिया रहेको छ है। ओके तेस्रो प्रश्न राख्न चाहे तपाईँको लागि, तेस्रो प्रश्न यस्तो रहेको छ। तेस्रो प्रश्न प्रेम प्रसादजीको लागि यसो रहेको छ, मानव बसोबास नभएको एकमात्र महादेश कुन हो? ओके सलामी ल गर्छौं। बधाई छ प्रेम प्रसादजी, लकी नम्बर प्राप्त गर्नुभएको छ। कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहोलाई त। ओके साथी हुनुहुन्थ्यो उदयपुरबाट प्रेम प्रसाद भण्डारी। प्रेम प्रसादजीले पनि लकी नम्बर प्राप्त गरेर भने साथी छुटिसक्नु भएको छ। र यसरी नै जोडिन चाहनुहुन्छ भने 97.54 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि भने टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र विशेष त तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लकीलाई लिएर उपस्थित हुने गर्दछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो हेलो नमस्कार। नमस्ते नमस्कार, कहाँबाट को बोल्नुहुन्छ? तपाईँको लागि पहिलो प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नलाई त। प्रश्न यस्तो रहेको छ, साइनाई पहाड कुन देशमा पर्दछ? साइनाई पहाड कुन देशमा अवस्थित रहेको छ? साइनाई पहाड कुन देशमा पर्दछ? साथी हुनुहुन्थ्यो नेतो सल्यानबाट, साथीले चाहिँ हाम्रो आवाज सुनिराख्नु भएको थिएन भन्दै हुनुहुन्थ्यो। र यसको चाहिँ उत्तर रहेको छ, साइनाई पहाड कुन देशमा पर्दछ? यसको चाहिँ उत्तर रहेको छ, इजिप्ट रहेको छ। र अवश्य पनि हामी साथीहरूको फोन लाइन लिन सक्दैनौ है, किनकि कार्यक्रमले निर्धारित गरेको समय भने सकिनै सकेको छ। र आज धेरैजना साथीले कल गर्नुभयो, कल ट्राई गर्नुभयो अन्तिम समयसम्म सुनेर साथ दिनुहुने तमाम श्रोतालाई विशेष आभार प्रकट गर्न चाहन्छु। र
अवश्य भने हामी साथीहरूको फोनलाइन लिन सक्दैनौ। कार्यक्रमले निर्धारित गरेको समय भने सकिने सकेको छ र सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु र आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुभयो, कचाई गर्नुभयो, प्रयास गर्नुभयो। सम्पूर्ण श्रोतालाई विशेष आभार प्रकट गर्न चाहे र सम्पूर्ण साथीलाई विशेष धन्यवाद दिँदै मेरो बन्दकोटक आवाज तपाईँको रेडियो सेट अनि मोबाइल सेवसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्ने प्राविधिक मित्र सेर्की लमु शेर्पालाई पनि विशेष धन्यवाद दिन चाहन्छु। राजा लकी नम्बर प्राप्त गर्नुभएको छ तीनजना साथीले प्युठानबाट हुनुहुन्थ्यो। विश्राम पाण्डे विश्रामजीको लकी नम्बर 10 रहेको छ भने सबिन तमाङ खोटाङबाट हुनुहुन्थ्यो 11 र प्रेम प्रसाद भण्डारी उदयपुरबाट हुनुहुन्थ्यो। प्रेमजीको 12 रहेको छ। लकी नम्बर कविमा सुरक्षित साथी पोट गरेर राख्नुहोला भन्न चाहे र सम्पूर्ण साथीलाई विशेष धन्यवाद दिँदै आज प्रयास गर्नुभयो, कल ट्राई गर्नुभयो, सम्पूर्ण साथीलाई विशेष धन्यवाद दिन चाहन्छु र आजको कार्यक्रम लकीको विषय वाचन कार्यक्रम प्रस्तुता रेविका राय पनि विदा हुन्छु। नमस्ते, नमस्कार, शुभ दिन। लकी।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौ, सभ्य समाजको निर्माण गरौ, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा हित नेपालद्वारा जनहितमा जारी सन्देश।
2: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न।
3: नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
2: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
3: यो त लागौ सत कलकत्तामा देखिने जस्तै लक्षण छ त।
2: कतै श्री लागौ सत
3: भाइ, के भएको तिमीलाई?
2: नधाती भन त।
4: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुर्को सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ?
2: सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित
3: प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
4: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि।
0: बारिशमा लज सिर्जना गरी दुवैसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भने परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ, स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा कार्यक्षेत्र ओखलडुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिन्छ। सुनिनेछ। संचालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलू जोन बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
5: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूचित 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा, टेलिफोन नम्बर 0735520711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक इकाइ सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।
5: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 110.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढ़ेको छ। दूषित पानी फोहोर र लामखुट्टेका वृद्धिका कारण विभिन्न रोगको जोखिम उच्च हुने भएकाले सतर्क रहन विज्ञले सूचना दिनु भएको छ। बाढ़ीको पानी वा बाढ़ीले छोएको पानी पिउनाले झाडा पखाला हैजा लगायतका पानीजन्य रोगको जोखिम बढ़न सक्ने भएकाले विज्ञले सतर्क रहन आग्रह गरेका छन्। शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर विमल शर्मा चालिसेका अनुसार विपद एकदमै सचेत हुनुपर्ने अवस्था भनेकै व्यक्तिगत सरसफाईमा ध्यान दिनु हो। यस्तो अवस्थामा दूषित पानी र फोहोर खानाका कारण झाडा पखाला र हैजा तीव्र रूपमा फैलन सक्छ। टाइफाइड हेपाटाइटिस ए तथा ई जस्ता रोगको संक्रमण पनि हुन सक्छ। संक्रमक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुरा विपदको समयमा खेर छोड्ने भन्दा पनि शुरूआती दिनमा पानी जन्ने रोगको बढ़ी सम्भावना रहने बताउनुहुन्छ। आज कोशी बागमती गण्डकी प्रदेशका हिमाल तथा पहाड़का साथै सुदूरपश्चिम प्रदेशको पहाड़ र तराईका एक दुई ठाउँमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमालका केही ठाउँमा तथा पहाड़का धेरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा तथा मधेस बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा पनि मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको जनाइएको छ। अहिले पूर्वी तराईका केही ठाउँमा पानी परिरहेको पछिल्लो तीन घण्टामा झापा क्षेत्रमा 50 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ। गैराती पनि देशका धेरै जसो ठाउँमा मध्यमदेखि वर्षा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाढ़ी प्रभावित रसुवाको गाउँ बस्तीमा ड्रोन उपकरण मार्फत खाद्यान्न ढुवानी शुरू गरिएको छ। ड्रोन ढुवानी सेवाको पहिलो दिन हिजो थुन्चेदेखि हाकुबेसी क्षेत्रमा खाद्यान्न पुर्याइएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार चीन सरकारबाट प्राप्त ड्रोनको पार वहन क्षमता 80 किलो भनिए पनि परीक्षणका क्रममा प्रति उडान 53 किलोका दरले ढुवानी गरिएको छ। चीन सरकारले नेपाललाई बाढ़ी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अरू राहत सामग्री ढुवानीका लागि 4 वटा ड्रोन उपलब्ध गराएको हो। अब देश बाहिरका समाचार। जर्मनीको पूर्वी राज्य स्याक्सनी अनहाल्टमा भएको राज्य निर्वाचनमा दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी एएफडीले ऐतिहासिक सफलता हासिल गरेको छ। हिजो सम्पन्न निर्वाचनमा एएफडीले झण्डै 44% मत प्राप्त गर्दै राज्यको सबैभन्दा ठूलो राजनैतिक दल बनेको छ। यो परिणाम दोस्रो विश्वयुद्धपछि जर्मनीको कुनै पनि राज्य निर्वाचनमा एएफडीले हासिल गरेको सबैभन्दा ठूलो सफलता भएको द गार्जियनले जनाएको छ। अन्तिममा खेल समाचार। कर्णाली एम शिवराज नेपाल भलिबल लीग एनभीएलमा लगातार दोस्रो जित निकालेको छ। हिजो भएको दोस्रो खेलमा खत्तर फाल्कन्सलाई 3-0 सोझो सेटमा हराउँदै कर्णालीले महत्वपूर्ण 3 अंक जोड़ेको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा भएको खेलमा खत्तरलाई 25-19 र 25-19 पराजित गर्दै कर्णालीले सोहो जित निकालेको हो। लगातारको दोस्रो जितसँगै कर्णालीले 6 अंक बनाएको छ।
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 2016 मा फोन वा सुन वा फ्याम न्यूज @gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुन हालचाल सकियो। अपराह 4 बजेको सुन हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन वा फ्याम सुन्दै रहनुहोला। नमस्कार।

0: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले हैरान बनायो। युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनु दिदी अरू सँगै जाउँ।
2: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाछो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98434986852, 98247718, 98443459696 र 98613314. आमजी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ। जाउँ न मेरो साथी।
4: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड। नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे। छानी छानी किन्ने हो आज।
5: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98340909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
6: जन्मदर्ता गरेको छैन नि म्याडम।
7: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
8: त्यति मात्रै हो र दाई? जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गाउँदा साथीभाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
2: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
1: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
2: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
4: हिंसाबाट बचाउ र बचाऊ, यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र छोरीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, बाली व्यवहार, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: 펀치 도로사이.
1: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ वस्तु सेवाको मूल्य मात्रा म्याच सकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगौ निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
3: खुम्बु कानून क्याम्पस एलएल दुमा भर्ना सम्बन्धी
2: चोलीखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले नियमअनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ
4: भर्ना कार्यक्रमको निमित्त
2: भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 9851005 9841285445 र 9842847075 गीता घिमिरे क्याम्पस प्रमुख

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुखुम्बु दुधकुण्ड नगरपालिका उडानबर 5 सन्निधिको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हटेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु?
2: हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ?
2: म त खोज्दा खोज्दा थाकिसके हो।
3: ल सुन बहिनी, सुलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे कुछ त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु, यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखकुण्ड नगरपालिका 5 पल्लिरी सुनुखुम्बु।
4: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना।
5: गत 26 अगस्त 2020 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको स्थितिप्रति हामी गहिरो शोकाकुल छौं। सोही राष्ट्रिय विपत्तिको घुजीलाई गम्भीरतापूर्वक ध्यान दिएर म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाग सोलुखुम्बु।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। लौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौ कलकत्तामा देखिने जस्तै लक्षण छ त, कतै लागौ त। भाइ, के भएको तिमीलाई? घाँटी भन त।
3: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले कुनै नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्न सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सत्य छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ।
4: बारिशमा लज सिर्जना गरी दुवेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग, ओसार प्रसार, रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती मालो गरौं। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा कार्यक्षेत्र ओखलडुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
5: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूचित 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
5: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा, टेलिफोन नम्बर 0335527711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक इकाइ सोलुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा।

0: 彩花就绿所路 FM
1: सोलू एफएम 101.2 MHz
0: उज्जवल भविष्य को लागी
2: मौसम संबंधी सही सूचना प्राप्त कराओ सुरक्षित भविष्य निर्माण कराओ
3: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर लैब तथा ध्वनामय अफसेट प्रेस सोनू दुतुन नगर पालिका 5 सोनू खुम्बु
2: दीदी आज भोलि मेरे श्रीमानले के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुबाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिन जस्तो पो भइसक्यो लौन दिदी सम्झाइ दिनु पर्यो यो त नागौँसो कोलकातामा बस्ने जस्तै लक्षण छ त कोटेश्वर नागौँसो त भाइ के भएको तिमीलाई घाँटी भन त
4: खै दिदी के भन्नु साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
2: गाह्रो साह्रो मलाई केही थाहा छैन अब कुरुक्कै सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
4: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर
2: बारिशमा लज सृजना गरी दुबसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लघु औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलुख हो र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्
5: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083/84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भए सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न
6: सञ्चालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार आलु जोन बुङ आलु क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार केबी जोन प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्म संभार, केवी बगैचामा थाक्रमा सहयोग, बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
5: पेश गर्नुपर्ने कागजातहरू रु 10 कोटी कर सहित अनुसूचित 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवडा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
6: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई उपढुङ्गा टेलिफोन नम्बर 0735527711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ।
5: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई उखलढुङ्गा।

श्रोतावृन्द, तपाई अहिले सुन्नु भएको छ सुन्नु एफएम। सुन्नु एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।

0: सड़क सेवामा प्रकृति गर्ने सम्बन्धी सूचना।
1: प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला अस्पताल फार्मेसी सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको संचालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फार्मेसी सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेट पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। स्टाफ नर्स साइट 5 बायोमेडिकल टेक्निसियन साइट 5 उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नमागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेशले तोकिएको बहुमुखी हुनेछ। दरखास्त दस्तुर साइट 5 लागि 700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण बाई डाटा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फार्मेसी सुलुखुम्बुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल फार्मेसी सल्लेरी सुलुखुम्बु।
2: कान्छ ठट्टै मायो वैसा जान लाग्यो जाँदैन बाँच खेर पर्ख लिन आउला।
3: होइन ए कान्छ, गीत गाउँदै कता हिँड्ने?
4: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
4: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
4: होइन, त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कममार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
4: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
3: सुन कान्छ, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छ।
4: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
5: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क 9850170979 र 01-592-2616। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिन किच्चेपाटी, काठमाडौँ।
3: यदि तपाईँको बस्नामा जन्मसाथ पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगर पालिका उडानमस्तुर सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068 अङ्कमा 9852557068।

0: सरकार विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुस दिन उचाडो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: कुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556 9841-63-53 र 0385-2456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: देश विखण्ड तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्ता वा सुचारू महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क

0: खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियाद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौ, सभ्य समाजको निर्माण गरौ, लैङ्गिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा हित नेताद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेताद्वारा जनहितमा जन सन्देश

0: আইসাতেন হেরে নেই কেনা খত সমস্যার আইসাতে দেয়ার ট্রেন আমাদের কি হলো
1: কোথায় কি আয় দিস হ্যাঁ এত্তিকে পত্রে আসে রোহন সামাজিক সংগ্রাম আমাদের এত্তিকে পত্রে অনু পড়ছে তো মিথ্যারে ভ্রামক সূচনা ঔষধ স্যার এসে না আছে না এসে তো জলেন লেগে আছে
0: মিথ্যা ভ্রামক মানুষ কি মনে করছে
1: তুমি থাকে না
0: থাকে না
1: শোনা মিথ্যা সূচনা ভনেকো আসলে থাকা নাই না পায়েকো কুরা লেখনি বা ফৈলাউনে কুরা অনে ভ্রামক সূচনা ভনেকো যে জানি জানি নিয়ত বস আপনি ফাইদা বা স্বার্থকা লাগে ফৈলাউনে গলত সূচনা এস্তা সূচনালে সমাজলাই ভ্রামিত বনাউছ খণ্ডিত পার্ছ নিরাশা বড়াউছ র অবিশ্বাস পনি সৃজনা গর্ছ
0: ওহো त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: होइन भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास
2: गराउ
4: हेलो हेलो म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
5: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
6: हजुर
5: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी
6: हेलो नमस्ते
4: हेलो हजुर त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
6: ए मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
5: ए नानी के भने के भयो
6: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
5: ल ल ल किन दिन्थे
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
7: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
8: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
9: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिनँ
8: मलाई मुखले घाँटेको क्यान्सर छ बाँचेर पनि म मलाई तुल्य भयो
10: म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य श्वासमै समस्या देखियो
8: धूमपान गर्न छोड स्वस्थ जीवन बाँचौ
2: नेपाल सरकार विज्ञापन बोर्ड
1: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
11: हो र
1: होइन होला त्यस्तो त
11: सोहिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
1: के होइन मिस
11: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
1: हुन्छ
2: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्ते डाक्टर सर
12: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
6: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन, बेला बेलामा उठ्छ डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
12: अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
12: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
12: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
12: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: क्या खतरा समाचार आई सको अब
0: क्या आयो ये पत्याई रोहन सामाजिक संजल में आऊदन ये पत्यान पर्च मिथ्या भ्रामक सूचना हो सो नाथे इस जल्ले लगी हाल
1: मिथ्या भ्रामक मन क्यों
0: तुम्हें ठा थे
1: ठा थे
0: सुन मिथ्या सूचना आपने ठा नई नपा लेखने वा फैलाउने कुरा हो भ्रामक सूचना जानी जानी नियतवश आपको फायदा वा स्वार्थ का लगी फैलाउने गलत सूचना हो यस्ता सूचना ले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
0: होले भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास
2: गराऊ
4: बाबा मैं आज स्कूल जाने मन छेन आज जानी
1: नहीं
4: हाई होती जाने मन लगे
1: मैं
4: साइंस को कन्टे करना सकिन सर
1: मैं तुम संगे जा नमस्ते मैडम म रीना गुरुङ
5: नमस्ते कति काम ले पाल्नु भयो
1: आज रीनाले स्कुल जान्न भन्यो साइन्स को कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैछ
5: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
4: हस् म्याडम
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-13 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोरबौद्ध सुलुखुम्बु
8: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार खडा खाँदै हुने व्यवस्था रहेको छ
9: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
10: किन खोज्नु भएको होला हजुर
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
10: हजुर रेडियोले त भनिरहन्छ नि बहिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
9: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
10: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
0: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
11: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दियौं।

0: Raio Rádio Insolo é
1: Tempo. Sound check. Studio time.
2: Welcome. Madrana Kovaro.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: खबरमा थारो कर्णाली लेखिन्दै पाल खबरमा बतुरा खबर रसुवाको भोटेपछि मारको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ। विनाशकारी घटनाको 13 दिनमा आज राष्ट्रिय शोक मनाउन लागेको हो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्दै सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्दै सम्पर्कमा नरहेकाहरूको खोजीलाई तीव्र बनाउने, विस्थापितहरूलाई सुरक्षित घर फर्काउने तथा पुनस्थापना र पुननिर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 4996 जना अझै सम्पर्क विहीन छन्। अहिलेसम्म 1355 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामी छाने र अमेरिकी विदेश मन्त्री मार्को रुबियोबीच आज टेलिफोन कुराकानी भएको छ। टेलिफोन वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोशी बाढ़ीमा ज्यान गुमाएकाहरूप्रति संवेदना व्यक्त गर्दै नेपाली नागरिक तथा सरकारप्रति ऐक्यबद्धता जनाउनु भएको राजसभाले जनाएको छ। सभापति लामी छानेले त्यस अवसरमा नेपाल सरकारको जारी खोज उद्धार तथा राहत वितरणका काममा पार्टीका तर्फबाट अधिकतम प्रयास भइरहेको बताउनुभयो। साथै उहाँले विदेश मन्त्री रुबियोलाई हालै यहाँ आएको बाढ़ीबाट प्रभावित विदेशी नागरिकको सुरक्षा र संरक्षणको लागि नेपाल प्रतिबद्ध रहेको विश्वास दिलाउनुभयो। यसैबीच विदेश मन्त्री रुबियोले नेपाल सरकारलाई थप आर्थिक सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताउनु भएको राजसभाले जनाएको छ। आज देशका 40 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथरी, इलाम, धनकुटा, झापा, मोरङ, खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुर, दोलखा, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धु पाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहु, लमजुङ र काँसीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला भएर बहने ससाना नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने अनुमान छ। विशेष गरी सुर्खेत, दैलेखा, छाम, कालीकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतली, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा समेत साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ़न सक्ने अनुमान छ। महाशाखाले ती क्षेत्रमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। समयमा ठूलो वर्षा हुँदा साना खोला, खहरी तथा नदीमा पानीको सफा एक्कासी बढ़न सक्ने भएकाले नदी तथा खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकहरूलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। भोटेपछि बाढ़ीबाट प्रभावित भएर घर बस्न योग्य नभएका परिवारलाई नुवाकोटको विदुर नगरपालिकाले कोठा भाड़ा बाबत प्रति परिवार 10,000 रूपियाँ उपलब्ध गराउने भएको छ। हिजो बसेको नगर कार्यपालिकाको 137 बैठकले बाढ़ी प्रभावितलाई होल्डिङ सेन्टरको बसाई छुट्याउँदै सुरक्षित ठाउँमा कोठा भाड़ामा लिएर बस्न प्रोत्साहित गर्ने निर्णय समेत गरेको छ। यस्तै विदुर नगरपालिकाभित्र बाढ़ीपछि प्रभावित विद्यालयको पठन पाठन भदौ 24 गते पछिदेखि नियमित संचालन गर्ने निर्णय भएको छ। अन्तर्राष्ट्रिय सुरुङ उद्धार विज्ञ प्राध्यापक आर्नोल्ड टिक्सले जलविद्युत आयोजनाका सुरुङहरूमा भइरहेका उद्धार अभियान आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा भएको बताउनु भएको छ। उद्धार अभियानको नेतृत्व र प्राविधिक परामर्शमा व्यस्त अस्ट्रेलियाली भूगर्भविद तथा इन्जिनियर डिक्सले सामाजिक सञ्जाल मार्फत आफ्नो अनुभव र सन्देश सार्वजनिक गर्दै यस्तो बताउनु भएको हो। उद्धार कार्यमा आशा, अनुशासन, करुणा र कर्तव्यलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ। झारङगत मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द हुन थालेको छ। मुगलिन बजार नजिकैको तुम खुलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले गाड़ी आवागमन आंशिक रूपमा रोकिएको जिल्ला प्रशासन कार्यालय चितावनले जनाएको छ। प्रशासनका अनुसार कृष्णगिरीमा सड़क मरम्मतको काम भइरहेका समयको सदुपयोग गर्दै नारायणगढ़ मुगलिन सड़कको तुम खुला परियोजनाको माटो कटान गर्न लागेको छ। कार्यालयका अनुसार नारायणगढ़ मुगलिन सड़क खण्ड बिहान 8 बजेदेखि 8:30 बजेसम्म 10:30 बजेदेखि 11 बजेसम्म 201 बजेदेखि 1:30 बजेसम्म 3:30 बजेदेखि 4 बजेसम्म र बेलुका 6 बजेपछिको समयमा सञ्चालन गरिनेछ। पृथ्वी राजमार्गको कृष्णगिरी लगायत ठाउँमा सड़क भाँसिएर अवरूद्ध बनेपछि भरतपुर काठमाडौँ हवाई यात्रामा चाप बढ़ेको छ। यात्रीको चाप बढ़ेसँगै भरतपुरबाट उडान दोब्बर भन्दा बढ़ी गरिएका छन्। भरतपुरबाट काठमाडौँका लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएको थियो। बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तभानु बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौँका लागि दैनिक 5 उडान हुँदै आएकामा सड़क असहज भनेसँगै संख्या बढ़ाएर 11 वटा सामान उडान भइरहेका छन्। दैनिक उडान आवश्यकता अनुसार 9 देखि 11 पुर्याइएको उहाँको भनाइ छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचाँदीको भाव आज घट्यो, चेपाङ समुदायले आज नगी अर्थात छुनाम पर्व मनाउँदै लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601 98578-3599 98578-3584 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
1: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा संचालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
1: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2162-596-617
0: मोबाइल 9855-6678-8 9855-6679 9511-62594 9510-5422-4
2: सिन्धाकुरा प्रश्न विचार युवा जल रेडियो नेटवर्क काठमाडौँमा बन्द आर्जेटिजल हामीले बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक मनाउँदै 40 जिल्लामा बाढ़ीको जोखिम लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनचाँदीको भाव आज घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुनको भाव 2400 रूपियाँले घटेर 3,01,900 रूपियाँमा कारोबार भइरहेको छ। हिजो पनि सुनको भाव तोलामा 3,100 रूपियाँले घटेर 3,01,900 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 75 रूपियाँले घटेको छ। आज चाँदी तोलाको 4,690 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चेपाङ समुदायले आज नुहारी अर्थात छुनान पर्व मनाउँदैछन्। चेपाङ समुदायको बसोबास रहेका जिल्ला मकवानपुर, धादिङ र चितवनमा बागमती प्रदेश सरकारले आज सार्वजनिक विदा समय दिएको छ। चेपाङ समुदायले हरेक वर्ष भदौ 22 गते छुनान पर्व मनाउने गर्छन्। छब्बीस 27 को नया शैक्षिक सत्र शुरू होने लगे संगे राजधानी दमास्कस का बजार में शैक्षिक सामग्री खरीद करने अभिभावक को भीड़ लगे। लामो समयदी आर्थिक संकट और महंगी को सामना कर रखे सीरिया में आपने बाल बालिका आवश्यक शैक्षिक सामग्री जुड़ाने अभिभावक निके कठिन भईर अंतर्राष्ट्रीय संचार मध्यम जना दमास्कस को स्टेशनरी सामग्री को प्रमुख बजार में भेट स्थानीय बासिंदा शैक्षिक सामग्री को मूल्य अत्यधिक बढ़े गुनासो कर। नेपाल भलिबल लीग एनपीएलमा आज पनि दुईवटा खेल हुँदैछन्। पहिलो खेल मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स 20:04 बजे शुरू हुनेछ। यस्तै दोस्रो खेल सगरमाथा सर्स र कर्णाली शिवराज बीच बेलुका

सिपाहीको अस्ति काठमा रेड्सलाई 3-0 सोझो सेटमा हराउँदै पहिलो जित हात पार्यो। लीगमा कुल 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20,00,000 प्राप्त गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा मध्यनिक आठबाट प्रसारण भइरहेको 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक मनाइँदै राष्ट्रिय झण्डा आज झुकाइयो। आज 40 जिल्लामा बाढ़ीको जोखिम जोखिममुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह। नारायणगढ़ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द। भरतपुर काठमाडौँ उडान यात्रीको चाप। आर्थिक संकट र महंगीका बीच सिरियामा नयाँ शैक्षिक सत्रको तयारी। अभिभावकलाई खर्च धान्न मुस्किल। भयमा आज मधेस र अन्नपूर्ण तथा सगरमाथा र कर्णालीले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा मध्यनिक आँच र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु।

0: Sahasra Prashna Vichar Ujjalo Radio Network सर्पको टोकाइबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दिउँ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झोल लगाएर सुत्ने बानी गरौं।
1: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बान्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आफैले हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धानी झाँक्री र अरू घरेलु उपचार पुर्याउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: कृषि मन्त्री मार्क सिंह।
1: मध्य पहाड़मा भण्डारण गरिएका आलुमा रोग लाग्न नदिन जनकदेव, बिजिरे, कार्डिनल, खुमल सेतो एक, खुमल लक्ष्मी, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातका स्वस्थ आलु छनौट गरौ। आलु शीत भण्डारबाट निकालेर उज्यालो ठाउँमा सिजाई हरियो पिसा आएपछि मात्र रोपौ।
0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
0: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।

Singapura, Pasha Bizar, Yahoo Radio Network. हामीले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ नसुने बहिनी सुनु दुक्कुमा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्न खोज्दा बौता मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू

0: कुल नारायण श्रेष्ठ 97-63-00-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सोलो ढुकुण्ड नगरपालिका 5 सोलेरी सुनखुम्बु। रेड पांडा मैराथन को नीति परिवर्तन संबंधी सूचना। गत 2026 अगस्त 20 में आयोग विनाशकारी बाजी पहरो ठूल जनधन को स्थिति प्रति हमी गहरो सही राष्ट्रीय विपत्ति को गुजीलाई गंभीरता पूर्वक ध्यान दी उक्त मैराथन को मिति सारे हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति दुखा अतीत सहयोग विश्वास को हमी संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दी। नया नीति में इस मैराथन भव्य और सफलतापूर्वक संपन्न करना हामीलाई थप सहयोग सूचना तथा शुभकामना प्रदान करना हार्दिक आग्रह रेड पांडा नेटवर्क संघ को सहकार में इस आयोजक समिति ने आगामी 2026 सेप्टेम्बर 5 में आयोजना करने वाले रेड पांडा मैराथन को नीति परिवर्तन करी 2026 नवम्बर 28 में आयोजना करने निर्णय विवरा संबंधी सभी में जानकारी कराई। वातावरण मौसम संबंधी सही सूचना प्राप्त करौ, सुरक्षित भविष्य निर्माण करौ, मौसम तथा जलवायु संबंधी सूचना लिने दिने करौ, मौसम पूर्वानुमान को जानकारी नियमित रूप लिने करौ, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तन का असर घटाउन सामूहिक प्रयास करौ, वन संरक्षण वृक्षारोपण में सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत स्वच्छ ऊर्जा को प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियंत्रण में जिम्मेवार बनाऊ, वातावरण संरक्षण करौ, जीवन रक्षा करौ।
1: आंतरिक मामला तथा कानून मंत्रालय कोशी प्रदेश द्वारा जनहित में जारी संदेश।
2: दीदी आज भोलि मेरे श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुबाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौँछु कोलकातामा बेच्ने जस्तो लक्ष्य छ त कोटेश लागौँछ त भाइ के भएको तिमीलाई घाँटी भन त
3: खै दिदी के हुनु साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
2: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमीले त हो
3: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै नै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
2: बारिशमा मद सुझना गरी दुबेसरी तुलाउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो लागू औषध मुक्त समाज निर्माणका लागि जिल्लाका सांसद कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083-84 में राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा कार्यक्षेत्र ओखलडुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू संचालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भए
1: सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
4: संचालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार आलु जोन भूमि आलु क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार केबी जोन प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार केबी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
1: पेस गर्नुपर्ने कागजातहरू रु 10 कोटि कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
4: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 037-520-711 वा सूचना अधिकारीको नम्बर 9852-8283 जोन प्राविधिक एकाई सोलुखुम्बु 038-520-400 सम्पर्क राख्न सक्नुहुनेछ।
1: हेमबहादुर आलमगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: चरण सेवामा प्रस्तुति गर्ने सम्बन्धी सूचना। प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनमा निर्यात जिल्ला अस्पताल फार्मेसी सुनकुम्बुको आधारभूत स्वास्थ्य सेवाको संचालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फार्मेसी सुनकुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रितपूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। संख्या 2 स्टाफ नर्स साइट 5 तह संख्या 1 बायोमेडिकल टेक्निशियन साइट 5 तह संख्या 1 उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नमागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकिएको बमोजिम हुनेछ। दरखास्त दस्तुर साइट 5 तहको लागि रु 700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू सबै कागजातहरू निकट फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण, बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि, फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फार्मेसी सुनकुम्बुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल फार्मेसी सुनकुम्बु।
1: कान्छन् ठट्टै मायो भैसाजन लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
2: होइन ए कान्छा, गीत गाउँदै कता हिँड्ने?
3: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
2: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
3: मेरो त मत चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो।
2: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चेकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
3: होइन, त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
2: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। यसका साथै कममा ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
3: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालनले कति साह्रो हुँदैछ?
2: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
3: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
4: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाँदैन केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
2: 9855017979
4: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिन किच्चेपाटी, काठमाडौँ।
2: यदि तपाईँको दशमा समाचार पोतारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काफ्री पुनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिक बाटो फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98 52 55 7068 अङ्कमा 9852055 768

0: नेपाल विद्युत प्राधिकरण सोलुखु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समय नै महत्व दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्। होस् गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउँ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकाउँ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुठी गुरु व्यवहार दबाव प्रकार वा सुचारू महिलालाई स्वतन्त्रको भोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा महात्मा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझौ?
2: ए, शहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेताद्वारा जनहितमा जन सन्देश
2: साथी हेर न क्या खतरा समाचार आइसक्यो
3: भयो ट्रेन
2: अब चाहिँ के हो
4: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्याले भ्रामक सूचना हुनसक्छ यसो नआतिन यसरी जल्दै लगिहाल्छ नि
2: अरे मिथ्या भ्रामक पाउँछ के उनीहरूको चाहिँ
4: तिमीलाई थाहा थिएन
2: थाहा थिएन
4: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानु नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
2: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
4: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
5: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास
5: गराउ
7: हेलो हेलो हेलो म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
8: हुन्छ हुन्छ पाउँछ है ए ए नानी छोरी
9: हजुर
8: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
9: ल हेलो नमस्ते
7: हेलो हजुर यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
9: ए मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
8: ए नानी के भने के भयो
9: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
8: ल ल ल किन दिन्थे
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
10: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
10: अनलाइन ठगी बारे सचेत बनौ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
11: धूमपानका कारण आज मेरो फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
12: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिनँ
11: मलाई मुखले घटेको क्यान्सर चाहिँ बाँचेर पनि मैले तुल्यो भने
13: म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य श्वासमै समस्या देखियो
11: धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
5: नेपाल सरकार विज्ञापन बोर्ड
14: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि
15: हो र नानी उसलाई त्यस्तो त
16: सरिता
3: तिमी हरुको के खासकुस कुराउँदैछ के भो भन त
15: के भएन मिस
3: मैले सुनि सके हेर बक्सा बक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपैयाँसम्म जरिवाना हुन्छ बक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
15: हुन्छ
16: बक्सी अन्धविश्वास हो बक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
17: नेपाल सरकार विज्ञापन बोर्ड
18: नमस्ते डाक्टर सर
19: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
18: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
19: यहाँ उभ्याउनु थियो एकचोटि तोलेर अनि खाना कति हो खान्छ नि
18: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
19: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
18: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
19: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
18: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
19: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
20: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
21: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: क्या खतरा समाचार आई सको
2: भेड़ ट्रेन
1: अब क्या
0: इतिकै पत्ते हाल्छु रोहन सामाजिक सञ्जालमा आउँदैन इतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाथेन यसो त जसले लगिहाल्छ नि
1: मिथ्या भ्रामक भन्छ
0: उनीहरूको चाहिँ तिमीलाई थाहा थिएन
1: थाहा थिएन
0: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
0: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sanche Sulu FM Studio Time
2: It's 1 PM Dusako Egg Butter
0: Time check ko saathma New Star Digital Color Lab tatha Dwaramai Offset Press Sulu Dutkunda Nagar Palika 5 Sulu Khumbu
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुलु एफएम सुलु एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न

0: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि, हो र होइन होला त्यस्तो त?
1: सोहिता, तिनीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
2: केही होइन मिस,
1: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
2: हुन्छ।
3: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनुहोस्।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: साथी हेर न क्या खतरा समाचार आइसक्यो
2: भारत
1: अब चाहिँ के हुने हो
3: खोइ के आयो त्यस्तो यत्तिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाथेन यसो त जसले पनि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक हुन्छ के हो यो उनीहरूको चाहिँ
3: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: बाबा मलाई आज स्कूल जाने मन छैन आज जाँदिन नि है
1: नो किन नि के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठे गर्न सकिन सरले कुट्नुहुन्छ
1: ए कुरा त्यस्तो हो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरु
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-13 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा ठोर बौद्ध सुलुखुम्बु
5: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
6: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
7: किन खोज्नु भएको होला हजुर को पढ्नु हो
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
6: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयमा आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
7: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगराउनु हजुर
8: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ

0: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डीनगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु जलमय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98-21-12-990 र 97-46-58-43-87
5: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
5: त्यसै जिस्किन हुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र
7: अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना झुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका

0: महिनाले चलाउन सक्ने किन्नर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्का हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
2: खेतबारी जोत्न, रोपाई गर्न, ज्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मा मिस कल गर्नुहोस्। लगतै तपाईँलाई फोन आउनेछ।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ हुन्न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँजा फाट्ने वा पहिले फाटेको छ भने ढाँजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन भयो।
4: ए, के भयो? के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हुने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौकिया।
2: होंडा का विशेषता
3: जापानीज उच्च प्रविधि उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भर पर्दो
3: अफ रोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको
3: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुंगा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने
2: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनु का साथ ही सर्विसिंग सेवा
3: एक्सचेंज को सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निःशुल्क दिइने
2: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
3: ओखलढुंगा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिचरण नगरपालिका 11
2: संपर्क नंबर 0 37 590 222 98 52 88 0 222 र 98 42 80 30 00।
4: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
10: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
11: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0 38 5 20 129, 98 43 79 80 86 52, 98 24 74 17 18, 98 43 43 59 96 र 98 61 23 14 72. अंजी औषधालय सोलोदूत कुंड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि.
12: ए दाई, राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी.
13: म पनि राईको साधा स्टोरमा नै जान लागेको. ल हिँड. नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज.
14: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्. नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्. यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ. प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809. राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुदूत कुमार नगरपालिका 5 सल्लेरी सोलुखुम्बु.
5: खै जन्मदाता दिनुहोस् त.
15: जन्मदाता गरेको छैन नि म्याडम.
5: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
15: मलाई त थाहा नै थिएन म्याडम.
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
16: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको ओडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
17: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले ओडा कार्यालयमा गराउनु पर्छ.
16: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
17: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
7: नेपाल सरकार विज्ञापन बोर्ड.
18: वन जंगल को छोड़ना घर आना.

0: आउँदा साथी भाइ बुझ्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
3: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
2: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
4: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोप्राइटर अजय पन्छियार सम्पर्क नम्बर 9809909094 र 9863868418
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पास कलेरी सोलुकुम्बु
4: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
5: हिंसाबाट बचौ र बचाऊ यौनचन्नी हिंसा सामाजिक अपराध हो बाल बालिका यौनचन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: 番組を聞いてください。
1: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रोसरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याद सकी मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: खुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी
1: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। थप जानकारीका लागि 98-51-05-56, 98-41-28-45-45 र 98-42-84-87-75। गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून।

0: Sound check. Studio time. Studio time.
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सोलुखुम्बु कानून क्याम्पसको एनएलडीमा भर्ना सम्बन्धी
4: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष ग्यालरी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले नियमअनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ।
5: भर्ना कार्यक्रमको नीति
4: भर्नाको लागि आवेदन फारम वितरण 1 गतेदेखि 30 गतेसम्म प्रवेश परीक्षा 10 गते नतिजा प्रकाशन 11 गते भर्ना म्याथ 12 गतेदेखि 25 गतेसम्म कक्षा सञ्चालन 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ 30 गतेसम्म सब जानकारीका लागि 98-51-05-56 98-41-28-45-46 र 98-42-84-87-75 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस पल्ली।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
6: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ, चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-58-70-3-5 र 98-61-34-213।
6: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतुबा नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
7: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
8: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
7: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सोलुखुम्बुमा सबै थोक पाइन्छ त।
9: ए हो र दिदी
10: कहाँ पाइन्छ
9: म त खोज्दा खोज्दा थाकिसके हो
10: नसुन बहिनी सुली दुखुन्द नगरपालिका ओडा नम्बर 5 मा भएको शान्ति स्टोर एन्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार
9: लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने
10: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
11: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु धुपकुण्ड नगरपालिका 5 सोलिरी सुनुखुम्बु
12: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना
13: गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सतर्क छौं सोही राष्ट्रिय विपत्तिको हुजीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक हामीलाई सब सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ
12: अध्यक्ष निमा टेन्डुर शेर्पा हिमालय स्वास्थ्य र वातावरण सुभाग सोलुखुम्बु
14: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ
15: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोटि प्रदेशद्वारा जनहितमा जारी सन्देश
16: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न लौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारे बिग्रिन जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो लो यो त लागौँछ कोलकातामा देखिने जस्तै लक्षण छ त कतै लागौँछ त भाइ के भएको तिमीलाई निधाती भन त
17: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि न भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
16: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
17: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
16: बारिशमा लज सृजना गरी धुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भएर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिनु स्वस्थ जीवन
6: सभ्य समाज ढिरबाडमा हाते मालो गरौं। लागू औषध बुक्का समाज ढिरबाडका लागि जिल्ला प्रशासन कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
18: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
19: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
18: पेश गर्नुपर्ने कागजातहरू: रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
19: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735-20711 वा सूचना अधिकारीको नम्बर 9852-82-80 र जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-20-40 सम्पर्क राख्न सक्नुहुनेछ।
18: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: स्वास्थ्य ऐना प्रतिपूर्ति गर्ने सम्बन्धी सूचना।
1: प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल फाप्री सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको संचालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्री सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेत पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। संख्या 2 हिसाब नर्स साइक पाँचौ तह संख्या 1 बायोमेडिकल टेक्निसियन साइक पाँचौ तह संख्या 1 उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नलागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकिएको बहुमुखी हुनेछ। दरखास्त दस्तुर साइक पाँचौ तहको लागि रु 700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण बायोडाटा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्री सुलुखुम्बुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल फाप्री सल्लेरी सुलुखुम्बु।
2: कान्छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
3: होइन ए कान्छ, गीत गाउँदै कता हिँड्ने?
4: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
4: मेरो तनाव चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने।
4: होइन, यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
4: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुने रहेछ?
3: सुन कान्छ, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू सोच सुरक्षित गरिहाले कान्छ।
4: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
5: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौ तला, काठमाडौँ। सम्पर्क 9850017979 र 01-592-2616। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल चुच्चेपाटी, काठमाडौँ।
0: सूचना
3: यदि तपाईँको बच्चामा जन्मजात पैतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनः स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
3: अङ्कमा 9852055768

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा गणहितमा सारी सन्देश।

0: थुम्मु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरू द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस चुनखुम्बु बहुमुखी क्याम्पसमा 37/17/2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98/51/01/56, 98/41/63/53 र 38/52/456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: नाना देश विखंत तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखंत र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखंत तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहार।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: क्या खतरा समाचार आइसक्यो?
3: बाप्रे,
2: अब चाहिँ के हुनु हो?
4: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआत्थेन, यसो त जसले पनि लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
7: हेलो
8: हेलो,
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
9: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी।
9: लु त, हेलो, नमस्ते।
7: हेलो हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए, मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
8: ए नानी, के भन्ने रहेछ, के भयो?
9: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है।
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
10: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
10: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: धुम्रपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ, यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
12: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
11: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए।
13: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
11: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि, हो र होइन होला त्यस्तो त?
15: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ, के भयो भन त?
14: के भएन मिस,
15: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ।

0: कसैलाई बोक्सेको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौलेहरू। अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तरक्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाउनु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: साथी हेर न क्या खतरा समाचार आई सके भाई अब तो क्या हो
2: खाई क्या आए तक इतिक पत्याल रोहन सामाजिक संजल में आदमी इतिक पत्या पर्च मिथ्या भ्रामक सूचना हो सो नाथे इस जल्द लगी हाल
1: अरे मिथ्या भ्रामक मन क्यों
2: तुम्हें ठा थे
1: ठा थे
2: सुन मिथ्या सूचना आपूले ठा नई नपाई क्रा लेखने वा फैलाउने क्रा हो भ्रामक सूचना जानी जानी नियतवश आपको फायदा वा स्वार्थ का लगी फैलाउने गलत सूचना हो यस्ता सूचना ले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है।
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ।
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास
3: गराऊ।
5: बाबा मैं आज स्कूल जाने मन छेन आज जाने
1: नहीं
5: आई नती जाने मन लगे
1: ये
5: मैं साइंस को कन्टे कर सकिन सर
1: कुरा तस्त मिम संगे जा नमस्ते मैडम म रीना गुरुङ
6: नमस्ते कति काम ले पाल्नु भयो
1: आज रीना ने स्कूल जान भन्नु साइंस को कन्ट्रो गर्न सकिन रे सर ले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो हो र हजुर आरे राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न।
5: हस् म्याडम
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-83-19 समुद्र साक्य 9861-83-34 टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसर मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोरबौद सुलु
8: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
9: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
10: किन खोज्नु भएको होला हजुर
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
10: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
9: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
10: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगर्नु न हजुर
0: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
11: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिउँ।
12: गुरु आज मेरो जन्मदिन हो, याद त छ नि।
13: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
12: त्यस्तै जुसी हुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
13: ल अब आँखा खोला त।
12: वाउ कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मङबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान र हताल। सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलुखुम्बु नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
14: आया आया भनेर पो बसेछ त। बिरामी हो क्या हो?
15: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
14: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
15: हो र के डेन्टल रे?
12: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुधकुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
14: हाम्रा सेवाहरू
12: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
16: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म। पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
17: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।
18: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि अलि मैलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने मैलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
19: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
18: यो कहाँ किन्न पाइन्छ? अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
19: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
20: खेतबारी जोत्न, रोपाई गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
21: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222। 98528-80-222 साथै 98010-20-895 मा मिस कल गर्नुहोस् नगदै तपाईलाई फोन आउनेछ
2: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
4: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
22: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
4: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
4: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
22: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
2: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
23: नेपाल सरकार विज्ञापन
24: के भयो के को हल्ला खल्ला हो यो
25: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
23: के सकिनु नि गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
24: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या सुन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
23: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
25: हामीले त ध्यानै नदिएको
23: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
26: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

सापले ढुसिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनुहोला यति कार्पेट कार्पेटको शेरनशाह

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब उखरिढुंगा को मिलन क्षेत्रमा। होंडा का विशेषता
2: जापानीज उच्च प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भरपर्दो
2: अफरोड का लागि पनि उपयुक्त
1: BS6 तथा नया नया वर्षन बजार में लंच भइरहेको
2: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू
2: उखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सब मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
1: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स पाइनु का साथ ही सर्विसिंग सेवा
2: एक्सचेंज को सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निःशुल्क दिइने
1: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
2: उखलढुंगा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिशरण नगरपालिका 11 गुरुमारी भुजाङ उखलढुंगा।
1: संपर्क नंबर 0375902222 9852880222 र 9842880300।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए बाबु, मैले मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
9: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, बरु सँगै जाउँ।
10: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथ रोग, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843049682। 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 अंजी औषधालय सोलो दुध कुंड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नंबर ओडा कार्यालय केही अगाडी
11: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
12: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
10: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 98 43 90 89 09 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु उत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
13: खै जन्मदाता दिनुहोस् त
14: जन्मदाता गरेको छैन नि म्याडम
13: लौ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
14: मलाई त थाहा नै थिएन म्याडम
13: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
15: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
16: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
15: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
16: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: వివాహంలో
1: మితాల్ సర్కార్ విజ్ఞాపన్ బోర్డ్.
2: अस्ति भर्खरे किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ. ए कान्छी, ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज.
3: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त. जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिकेट हुन्छ त. ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ.
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्.
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ.
2: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ. चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ.
4: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ.
2: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809904994 र 9833668418.
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
4: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र.
5: हिंसाबाट बचौ र बचाउ. यौनकन्य हिंसा सामाजिक अपराध हो. बाल बालिका यौनकन्य हिंसाको जोखिममा हुन सक्छन्. हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नातेदार जोसुकीबाट हुन सक्छ. अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ. बाल बालिकाको चालचलन, बानी व्यवहार अतिभाविक परिवर्तन आएको हुन सक्छ. त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ. बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं.
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: मधु एफएम 101.2 MHz उज्जवल भविष्य को लागी
1: डिजिटल कलर लैब तथा ध्वनामय ऑफसेट प्रेस सोलू दुतु नगर पालिका 5 सोलू कुम्बु
2: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिनको असिन किनेर कसरी छ
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Vino.fm and the Vino Radio app.
0: Where do we begin?
3: With international news you can trust, BBC News.
0: Journeys into the heart of global events.
3: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
3: The BBC World Service, right here on Vino.fm and the Vino Radio app.
5: भएको छ उहाँले अहिले 3:30 बजे राष्ट्रको नाममा सम्बोधन गर्दै हुनुहुन्छ। बाढ़ीपछिको खोजी अभियानमा श्रम तथा भग्नावशेषबाट जीवितै मानिस उद्धार फेला पार्न थालेपछि उद्धार कर्मीहरूले थप उत्साहका साथ काम अघि बढ़ाएका छन्। नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी गरी 21,400 भन्दा बढ़ी सुरक्षा कर्मी परिचालन भएका छन्। नेपाली सेनाको नेतृत्वमा रोसुवागढ़ी त्रिशुली र चिलिमी जस्ता द्वारा विद्युत आयोजनाका श्रम तथा भूमिगत पावर हाउसहरूमा थर्मल क्यामेरा र अत्याधुनिक उपकरण सहित खोजी तीव्र पारिएको छ। मुरैदेखि नलपासीको पश्चिमको नारायणी नदीसम्मै स्थलगत खोजी चलिरहेको छ। उद्धार कार्य अन्तर्गत सेनाको हेलिकप्टरबाट 1,159 पटक उडान गरी अहिलेसम्म 13,300 भन्दा बढ़ीको उद्धार भएको छ। यस्तै फेला परेका शवहरूको डीएनए परीक्षण मार्फत पहिचान गर्ने कामलाई पनि प्रहरीले अघि बढ़ाएको छ। सरकारले राहत स्वरूप रसुवा र नुवाकोटलाई 1 करोड़ र धादिङलाई 50 लाख रूपियाँ उपलब्ध गराइसकेको छ। प्रभावित 15 पालिकाका लागि कुल 13 करोड़ 50 लाख रूपियाँ रकम विनियोजन भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ी प्रभावित धेरै क्षेत्रमा राहत पुगिसकेको दावी गर्नुभएको छ। आज आयोजित कार्यक्रममा उहाँले हेलिकप्टर प्रयोग गर्नुपर्ने क्षेत्र बाहेक अरू ठाउँमा राहत पुगिसकेको जानकारी दिनुभएको हो। अहिले हेलिकप्टरलाई खोज तथा उद्धारमा प्राथमिकता दिएकाले कतिपय ठाउँमा राहत पठाउन कठिन भएको र त्यस्ता ठाउँमा त्रिशुली वा रसुवा जस्ता नजिकका बिन्दुबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उहाँले बताउनुभयो। विपदको पहिलो दिनदेखि नै एउटै सुरक्षा निकाय र उद्धार र राहतमा 24 घण्टा सक्रिय रहेको बताउँदै डाक्टर उप्रेतीले सामाजिक सञ्जालमा भ्रम नफैलाउन र फेक भिडियो शेयर नगर्न आग्रह गर्नुभयो। गलत भिडियोले जनमानसमा नकारात्मक प्रभाव पार्ने भएकोले सचेत रहन उहाँको अपील छ। छिमेकी देशहरूसँग समन्वय गरेर आवश्यक सहयोग लिइरहेको र बेपत्ता व्यक्तिको सूचना आउन साथ खोजीको कामलाई तीव्रता दिएको प्राधिकरणले जनाएको छ। उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ। साउनको पहिलो हप्तादेखि नै सहज रूपमा ग्यास पाउन नसकेका उपभोक्ताहरू पछिल्लो समय भोटेकोशीको बाढ़ी र पृथ्वी राजमार्ग अन्तर्गत कृष्णगिरीमा गएको पहिरोपछि झनै पीड़ित बनेका छन्। काठमाडौँ उपत्यकामा ग्यास सिलिण्डर भर्ने 19 प्लान्ट भए पनि कृष्णगिरीमा सड़क अवरूद्ध हुँदा ठूला ग्यास बुलेटहरू आउन सकेका छैनन्। व्यवसायहरूले हेटौँदा वीरगंज नवलपरासी र धनुषा लगायतका ठाउँमा ग्यास भरेर उपत्यका ल्याइरहेका छन्। वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढ़ेको भन्दै एलपी ग्यास उद्योग संघले निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा थप 105.38 रूपियाँ जोडेर बिक्री गर्न भनेको छ। तर उपभोक्ताहरूले तोकेको यो बढ़ेको मूल्य तिर्न तयार हुँदा समेत सहजै ग्यास पाउन सकेका छैनन्। नेपाल ऑयल निगमका अनुसार काठमाडौँ उपत्यकामा सामान्य अवस्थामा दैनिक 35,000 देखि 40,000 सिलिण्डर ग्यास आवश्यक पर्ने भए पनि अहिले दैनिक औसत 30,000 सिलिण्डर मात्र भित्रिरहेको छ। ग्यास नपाएपछि अहिले बालाजी औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वार लगायत उपत्यकाका विभिन्न डिपोहरूमा बिहानदेखि ग्यास सिलिण्डर बोकेर लाइन बस्ने उपभोक्ताहरूको घुइँचो देखिन थालेको छ। मध्य प्रदेश सरकारले असारी विकासको प्रवृत्ति अन्त्य गर्ने प्रयास स्वरूप आर्थिक वर्षको शुरूदेखि नै बजेट कार्यान्वयनमा लैजाने नयाँ अभ्यास थालेको छ। प्रदेश अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई बजेटको अख्तियारी दिएसँगै भदौ महिनादेखि नै विकास आयोजनाका काम अघि बढ़ाउन बाटो खुलेको छ। प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले अब विगतमा जस्तो आर्थिक वर्षको अन्त्यमा हतार विकास निर्माण गर्नुपर्ने अवस्था नआउने बताउनुभयो। उहाँका अनुसार शुरूमै बजेट उपलब्ध गराएकाले अब मन्त्रालयले योजना तयारी र बोलपत्र आह्वानको काम तत्काल थाल्नेछन्। वर्षदेखि कर्णाली प्रदेश सरकारले एक करोड़ रूपियाँ भन्दा कम लागतका योजना बजेटमा समावेश गरेको छैन। टुक्रे योजना र उपभोक्ता समिति मार्फत हुने काममा अनियमितता बढ़ेको भन्दै चालू आर्थिक वर्षको 41 अर्ब 13 करोड़ बराबरको बजेटलाई दोलपत्र प्रणाली मार्फत ठूला र परिणाममुखी आयोजनामा मात्र केन्द्रित गरिएको छ। यद्यपि समयमै ठेक्का लागे पनि निर्माण व्यवसायीले काम ओगट्ने स्रोतको अनिश्चितता हुने र काम गुणस्तरीय नहुने जोखिम भने कायमै रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: मेरो कथा ब्याङ्किङ गर्दैछु। स्याम्जीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
7: अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा भएको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजी सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
6: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: फोन 0 4 94 3 5 55।

0: day, Halloween. Don't know how they make their body. Walk up by me, it's your feel like Cooper's and the body.
1: यो चाड़ पर्व में यूरोपेन्स प्रस्तुत गर्न छ रंगीन से घर वर्षीय से उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाउनुहोस् लकी डॉ कूपन अनि पाउनुहोस् 3 वर्ष AC 1 साल 2 फ्री इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाउनुहोस् 1 जोड़ी को लागि 2 बाली टूल यूरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
2: थोरै बचत धेरै फाइदा बीमा का छन् फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रंगसनापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
3: सीधा कुरा प्रश्न विचार यह हो उज्यालो रेडियो नेटवर्क काठमाडौं में 90 MHz नेपाल खबर में अब तक खबर जंगली हात्ती को त्रास र क्षति का कारण पीड़ित झापा का बासिंदा ने सरकार ने प्रस्ताव गरेको हात्ती करिडोर नीति तत्काल फिर्ता लिन माग गरेका छन्। मेचीनगर नगरपालिका र बुद्ध शांति गाउँपालिका का स्थानीय बासिंदा ने यह अवधारणा ने परापूर्व काल देखि मानव बस्ती में विस्थापित होने भन्दै कड़ा विरोध जनाएका हुन्। हात्ती करिडोर ने झापा देखि उदयपुर सम्म का लाखौं नागरिक प्रभावित होने भन्दै स्थानीयले कृषि भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाओ अभियान शुरू गरेका छन्। हात्तीबाट अति प्रभावित मेचीनगरका बासिन्दा प्रधानले नीलकण्ठ तिवारीको संयोजकत्वमा 105 सदस्यीय संघर्ष समिति समेत गठन गरेको छ। विदेशको खबर अस्ट्रेलियामा नयाँ शैक्षिक सत्र शुरू भएसँगै 14 वर्ष मुनिका छात्राका लागि विद्यालयमा हेड स्कार्फ अर्थात टाउको सुक्ने कपड़ा लगाउने प्रतिबन्ध लगाउने कानून लागू भएको छ। कानूनले देशभरका सार्वजनिक तथा निजी विद्यालयहरूमा हिजाब वा बुर्का जस्ता टाउको छोप्ने परम्परागत मुस्लिम कपड़ामाथि रोक लगाएको विदेशले जनाएको छ। कानूनमा व्यवस्था भए अनुसार यदि बारम्बार प्रतिबन्ध उल्लंघन भएमा बाल कल्याण सेवालाई जानकारी गराउनु पर्नेछ र अन्तिम उपायका रूपमा अभिभावकलाई 800 युरो अर्थात झण्डै 1,40,000 रूपियाँसम्म जरिमाना तिराउन सकिन्दैछ। तर आलोचकहरूले नयाँ कानूनले देशमा मुस्लिम विरोधी भावनालाई बढ़ावा दिइरहेको र यो संवैधानिक पनि हुन सक्ने बताएका खबरमा उल्लेख छ। यो कानून तीनवटा मध्यमार्गी दलहरूको रूढ़िवादी नेतृत्वको गठबन्धनले ल्याएको हो। उनीहरूका अनुसार यो कानून लैंगिक समानताप्रतिको स्पष्ट प्रतिबद्धता हो। यसको उद्देश्य किशोरीहरूको अधिकारको रक्षा गर्नु रहेको छ। अस्ट्रेलियाको धार्मिक तटस्थताको सिद्धान्त विपरीत रहेको भन्दै अदालतले 2020 प्राथमिक विद्यालयमा हेड स्कार्फमाथि लगाएको पूर्ण प्रतिबन्ध भने खारेज गरेको थियो। खेल खबर फिफाका अध्यक्ष जियानी इन्फान्टिनो आउँदो मार्चमा हुने चुनावमा पुनः उम्मेद्वार बन्ने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस बारेमा जानकारी दिएको हो। 2016 फिफा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका इन्फान्टिनो फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्ता र कम्पनीहरूलाई हिस्सेदारी बिक्री गर्ने आफ्नो योजना रद्द गरेपछि दबावमा परेका छन्। इन्फान्टिनोको आकर्षक योजनाले विश्वव्यापी विरोध निम्त्याएको थियो। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले विश्वकप सहित फिफाका सबै प्रतियोगिताहरू बहिष्कार गर्ने चेतावनी दिइरहेको छ। गएको जुलाईमा सम्पन्न विश्वकपपछि नयाँ कार्यकालका लागि निर्धारित गरिने योजना सार्वजनिक भए त इन्फान्टिनोले फेरि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने कुरा फिफाले पहिलो पटक बताएको हो। गएको जुलाईको मध्यसम्म पनि इन्फान्टिनो पुननिर्वाचित हुने कुरा निश्चित मानिएको थियो, तर आफ्नो विवादास्पद योजना रद्द भएपछि उनीमाथि दबाव बढ़ेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। छोटेपोसीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइँदै 1,355 जनाको ज्यान गएको पुष्टि। अझै जीवित भेटिने आशामा खोजी कार्य चल्दै। काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव धेरै मूल्य तिरेर पनि ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो। आर्थिक वर्षको अन्त्यमा हुने बजेट खर्च रोक्न मध्य प्रदेशको नयाँ परीक्षण। सबै मन्त्रालयले बजेटको अख्तियार पाए। निर्माण व्यवसायले ढिलाइ गर्ने काम को गुणस्तर लगायत जोखिम भने कायमै। अस्ट्रेलियामा 14 वर्ष मुनिका छात्राका लागि टाउको छुट्ने कपड़ा लगाउन प्रतिबन्ध। प्रतिबन्ध उल्लंघन भएमा अभावकहरूलाई 800 युरोसम्म जरिवाना तिराउन सक्ने। र जियानी इन्फान्टिनो फेरि फिफा अध्यक्ष

0: Sanyo niko sila.
1: Muli jod ko kak.
0: Chacha, chunda rasni takatiti.
1: Santira ananda ko anihuti.
0: Shambar bata tanga.
1: Sahar bata naji kai.
0: Tabanko swagat rati tikalagi sadin tappar.
1: Juli Organic Farm Resort.
2: विस्तृत जानकारी का लागि फोन नम्बर 9816946661 र 9814295481 वेबसाइट jhule.com.np
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% र 3 लाख सम्मको निशुल्क लाइफटाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू होने सा सातै दिन 24 घंटा 01-597-1222 मा कल गर्नु हुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
4: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: सुनेको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
6: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
2: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44-28-242 कम अन यू स्ट्रेचिंग विल बी बेनिफिटेड
7: जन रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार बन्जा मित्र खबरमा तपाईँलाई फेरि स्वागत छ काठमाडौँ उपत्यकामा रात्रिकालीन यातायात सेवालाई विस्तार गर्न अन्तर्नगर यातायात सञ्जाल विकास गरिने भएको छ काठमाडौँ महानगरपालिका कार्यवाहक मेयर सुनिता डंगोलले काठमाडौँ उपत्यकाका पालिकाहरूसँग सहकार्य गरेर दिगो रात्रिकालीन यातायात प्रणाली स्थापनाको तयारी भइरहेको जानकारी दिनुभएको हो गएको वैशाख गतेदेखि साझा यातायात संघको सहकार्यमा संचालित परिचालन कानून सेवाको अध्ययन कार्यालयले बुझाएको प्रतिवेदन अनुसार 3 महिनाको अवधिमा झन्डै 67,000 यात्रुले सेवा लिएका छन् अहिले 7 बस मार्फत 2 रूटमा संचालित सेवामा एउटा बसले दैनिक औसत 142 यात्रु बोक्ने गरेको र 1,690 रूपियाँ घाटा भइरहेको प्रतिवेदनले देखाएको छ सेवालाई थप प्रभावकारी बनाउन कार्यदलले बसको संख्या बढ़ाएर 28 पुर्याउन र 6 नयाँ रूट थप्न सिफारिश गरेको छ प्रस्तावित नयाँ रूटहरूमा गोदावरी बुढाङ्गाकण्ठ चक्रपथ दोहोरो सेवा जगाती ठमेल र कृतिपुर नेपाल वायु सेवा निगम रहेका छन् काठमाडौँ ललितपुर बुढाङ्गाकण्ठ चन्द्रागिरी श्री विनायक मध्यपुर थिमी गोदावरी कृतिपुर नगरपालिकाको सहभागितामा सेवा विस्तार गरेमा काठमाडौँ उपत्यकाको रात्रिकालीन अर्थतन्त्र चलायमान हुने र निजी गाड़ीमाथिको निर्भरता घट्ने अपेक्षा छ रातीको वर्षाले भक्तपुरका किसानले लगाएको धान बालीमा ठूलो क्षति पुगेको छ धान काट्ने समय नजिकै गर्दा भएको वर्षा र हावाहुरीले खेतमा धान ढलेपछि वर्षभरिको मेहनत खेर जाने चिन्तामा किसानहरू परेका छन् विशेष गरी चाङमा नारायण र सूर्य विनायक नगरपालिकाका विभिन्न क्षेत्रमा खोला तथा कोलसाको पानी खेतमा पस्दा धान बाली डुबान्न परेको छ खोलामा जम्मा भएको फोहोर समेत खेतमा पस्दा बाली नष्ट भएको स्थानीय किसान सौगात गिरीले बताउनुभयो ढलेको धान फेरि उठाउँदा पनि भूस मात्र हुने र धान नफल्ने किसान राम पेरिसवालको भनाइ छ नियन्त्रित भौतिक विकासका कारण प्राकृतिक पानीको निकास रोकिएकाले खोला व्यवस्थापन र करिडोर निर्माण गर्न किसानहरूले माग गरेका छन् किसानहरूले क्षतिको तत्काल स्थलगत अनुगमन गरी प्रभावित किसानलाई राहत र सहयोग पुर्याउन पालिकासँग आग्रह गरेका छन् माथिल्लो त्रिशुली 3D जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी कार्यलाई प्रथमित दिन माग गर्दै पीड़ित परिवारले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन् आयोजनामा फँसेका व्यक्तिका आफन्तले उद्धार तथा खोजी कामलाई सरकारले चासो नदिएको आरोप लगाएका छन् सरकार आफूले पनि खोजी कार्यमा चासो नदिएको र आफन्तहरूलाई पनि खोजी गर्न जान नदिएको उनीहरूको गुनासो छ रसुवा बाढ़ीपछि त्रिशुली 3D जलविद्युत आयोजनामा कार्यरत 178 जना कर्मचारी तथा श्रमिक सम्पर्क विहीन छन् बाढ़ीले आयोजनालाई पूर्ण रूपमा क्षति गरेको छ सरकारले उद्धार तथा खोजी कार्यको लागि आयोजनाको भौतिक संरचनामा पत्ता लगाउन सकेको छैन आयोजनामा उद्धार कार्य कठिनाई देखिएको सरकारको भनाइ छ तर पीड़ितहरू भने यो उद्धारमा कठिनाई छ भन्दैमा सरकार पञ्चीमा नमिल्ने बताउँछन् सरकारले हराएकाहरू जीवित भए जीवित र नभएमा सब भए पनि आफन्तलाई उपलब्ध गराउनु पर्ने पीड़ितहरूको भनाइ छ ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर 52 धाराचोकमा चोक सड़कमा बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ। मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा नुवाकोट घरबाई महालक्ष्मी नगरपालिका चार बस्ने 24 वर्षका आशिष सुनारको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका सुनारको किष्ट अस्पतालमा उपचार क्रममा ज्यान गएको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। उपत्यकामा ग्यासको चरम अभाव, धेरै मूल्य तिरेर पनि ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो। काठमाडौँ उपत्यकामा रात्रिकालीन यातायात सेवालाई विस्तार गर्न अन्तर नगर यातायात सञ्जाल विकास गर्ने 6 रूट थपेर बसको संख्या 28 गर्ने प्रस्ताव। गैरातीको वर्षाले भक्तपुरका किसानले लगाएको धान बालीमा ठूलो क्षति। अहिलेलाई 4 भन्ज्याङ भित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 MHz र उज्यालो online.com पर्दै सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्था बारे जानकारी लिने

0: शरणसेवामा पछुटी गर्ने सम्बन्धी सूचना। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशन अनियात, जिल्ला अस्पताल फाब्रिक सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको संचालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाब्रिक सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेट पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। संख्या दुई स्टाफ नर्स साइट पाँचौं तह संख्या एक बायोमेडिकल टेक्निसियन साइट पाँचौं तह संख्या एक उम्मेद्वारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नलागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकेको बहुमुखी हुनेछ। दरखास्त दस्तुर साइट पाँचौं तहको लागि ₹700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त वस्तु किएपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भने प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण बायोडाटा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाब्रिक सुलुखुम्बुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल फाब्रिक सुलुखुम्बु। रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना। गति 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकु छौं। सोही राष्ट्रिय विपत्तिको भुजीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सूचना तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क सङ्घको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डु शेर्पा हिमाली स्वास्थ्य र वातावरण सुभाग सुलुखुम्बु।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइ दिनु पर्यो। यो त लागौसो कोलकातामा बस्ने जस्तो लक्ष्य त कोटेसी लागौसो त भाइ, के भएको तिमीलाई? भाइ भन त
3: खै दिदी, के हो मेरो साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाक्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब त छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको इज्जत प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर।
2: बारिशमा मत सृजना गरी धुँदाखेरि तिराउने वस्तुमा पदार्थ नागु पदार्थ वा लघु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु, स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालु। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा कार्यक्षेत्र ओखलडुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात् भदौ 23 गते भित्र यस कार्यक्रम कार्य

0: जुन एकाई ओखलढुंगा र जुन प्राविधिक एकाई सोलुखुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जुन प्राविधिक एकाई सोलुखुमा वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: संचालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने ताजा जातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भएको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा टेलिफोन नम्बर 037-525-711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक एकाई सोलुखुम्बु 038-520-400 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आलेमगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा।

0: साजन लाग्यो जाँदैन बाछा खेर पर्ख लिन आउला
1: होइन एक अच्छा गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिउँला है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिनेर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छ
1: सुन कान्छ यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छ
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबैन केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन किच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बच्चामा जन्मसार पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 99 16 00 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ यस्ता समस्या भएमा वाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98 52 55 78 अङ्कमा 9852 055 768

0: तपाई विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतोडेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: गत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम हुने मिति
0: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: देश विखा तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई पकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउन्।
0: देश विखा र ओसार पसारबाट बचौं, सिप सिकाउं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखा तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कुरा सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव कर्ता वा स्वेच्छाचारी महिलालाई स्वतन्त्रको भोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एजमा अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, शहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय भनेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा स्वयं नबस्यौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेपालद्वारा

0: साथी हेर न के खत्रो समाचार आइसक्यो मेरो फ्रेन्ड अब चाहिँ के हुनु
1: खोजे के आयो त्यस्तो यत्तिकै पत्ते आउँछ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते आउनुपर्छ त मिथ्याले भ्रामक सूचना हुनसक्छ यसो नआतिन यसो त जल्ले पनि लगिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ ठिक छ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास सृजना गर्छ
0: त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास
2: गराउ
4: हेलो
5: हेलो हेलो
4: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
5: हुन्छ हुन्छ पाउँछ है ए नानी छोरी
6: हजुर
5: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
6: हेलो नमस्ते
4: हेलो हजुर त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
6: ए मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
5: ए नानी के भने रहेछ के भयो
6: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनुहुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
5: ल ल ल किन दिन्थे
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
7: अनलाइन ठगी बारे सचेत बनाउ यसबाट आफू पनि जोगियो र अरूलाई पनि जोगाउ
2: नेपाल सरकार विज्ञापन
8: बोर्ड धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
9: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
8: मलाई मुखले घटेको क्यान्सर चाहिँ बाँचेर पनि मलाई तुल्यो भयो म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य समस्या देखियो धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँच्छ

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलिया एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soliaefm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको अपराह्न 4 बजेको सोलो हालचाल लिएर आइपुगे म सरस्वती पुरी। राष्ट्रपति रामचन्द्र पौडेलले भेटेको शिवाड़ी प्रभावित क्षेत्र नुवाकोटको अवस्था बारे जानकारी लिनु भएको छ। वहाँले जिल्ला विपद व्यवस्थापन समितिबाट बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उदारहात वितरण होल्डिङ सेन्टर संचालन तथा पुनर्स्थापनामा भइरहेको कार्यको जानकारी लिनुभयो। त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी सहितका समितिका सदस्यले भेटेको शिवाड़ीले नुवाकोटमा पुर्याएको जनधनको क्षतिबारी विवरण प्रस्तुत गराउनु भएको थियो। प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढ़ी पीड़ितको खोजोद्धार राहत पुनर्स्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भइरहेका काम बारे राष्ट्रपति पौडेललाई अवगत गराउनु भएको छ। काठमाण्डु उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ। शामको पहिलो हप्तादेखि नै सहज रूपमा ग्यास पाउन नसकेका उपभोक्ताहरू पछिल्लो समय भेटेको सिकोबाड़ी र पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा गएको पहिरोपछि झनै प्रेरित बनेका हुन। काठमाण्डु उपत्यकामा ग्यास सिलिण्डर भर्ने 19 वटा प्लान्ट भए पनि कृष्ण भीरमा सड़क अवरूद्ध हुँदा ठूला ग्यास बुलेटहरू आउन सकेका छैनन्। व्यवसायीहरूले हेटौड़ा दुर्गंश नबल परासी र धनुषा लगायतका ठाउँबाट ग्यास भरेर उपत्यकामा ल्याइरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा भाग लिन असोज 6 गते न्यूयोर्क जाने हुनु भएको छ। वहाँ असोज 9 गते स्वदेश फर्किने तय भएको हो। वहाँ त्यहाँ सम्बोधन गर्न छोटो अवधिका लागि मात्र जान लाग्नु भएको हो। वहाँले भेटेको शिवाड़ीका कारण ठूला जनधनको क्षति भएपछि यस पटक जलवायु परिवर्तनको असरको बारेमा राष्ट्र संघको ध्यानकर्षण गराउनु हुने भएको छ। यसअघि परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने तय भएको थियो, तर बाढ़ीपछि प्रधानमन्त्री शाह नै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लाग्नु भएको हो। प्रधानमन्त्रीको भ्रमण प्रतिनिधिमण्डल पनि 10 मार्चसम्मको हुने बताइएको छ। अब देश बाहिरका समाचार। भारतमा कुकुरको शुद्धि क्षमता र कृत्रिम बुद्धिमत्ता अर्थात एआईको संयोजनबाट क्यान्सरको प्रारम्भिक संकेत पहिचान गर्ने प्रयास अघि बढ़ाइएको छ। बेंगलुरूमा रहेको स्टार्टअप डेंगनोसिस र कुकुरको गन्ध प्रतिको प्रतिक्रिया एआई मार्फत विश्लेषण गरी परीक्षण विधि विकास गरिरहेको समाचार संस्था एफपीले जनाएको छ। अन्तिममा खेल समाचार। फिफाका अध्यक्ष जियानी इन्फान्टिनो आउँदो मार्चमा हुने चुनावमा पुनः उम्मेद्वार बन्ने हुनु भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसबारेमा जानकारी दिएको हो। सन् 2016 फिफा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका इन्फान्टिनो फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्ता कम्पनीहरूलाई हिस्सेदारी बिक्री गर्ने आफ्नो योजना रद्द गरेपछि दबावमा परेका छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835216 फोन वा सुलुवा फ्याम newsjr@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त साँझ 5 बजेको सोलु हालसालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुलुवा फ्याम सुन्दै रहनुहोला। नमस्कार।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो जमानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान, जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
1: सुलु दुधकुण्ड नगरपालिका 5 सोलेरी सुलु खुम्बु।
3: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना।
4: गत 2026 अगस्त 26 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकुल छौ। सोही राष्ट्रिय विपत्तिको घटीलाई गम्भीरतापूर्वक ध्यान दिई उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकारीमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: अध्यक्ष निमा टेलुक शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सेवा सोलुखुम्बु।
5: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
6: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र शुष्क ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्लाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
1: लौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
0: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
1: ल, यो त लागु औषध प्रयोगकर्तामा देखिने जस्तै लक्षण छ त। लागु औषध त भाइ, के भएको तिमीलाई? रुधाती भन त।
8: खै दिदी, के भनौ र, साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नाइ भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो सारो मलाई केही थाहा छैन, अब खुरुक्क यो सबै छाड्नु पर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको इज्जत प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी नै त हो।
8: हुन्छ दिदी, धन्यवाद। अब म यो सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रने मौका देऊ न है।
9: पारिसमा लज सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
10: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा कार्यक्षेत्र ओखलडुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
11: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, टिभी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, किबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
10: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटि कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
11: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा टेलिफोन नम्बर 0735-520-711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-20-400 सम्पर्क राख्न सक्नुहुनेछ।
10: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज।
2: नेपाली गीतहरुको संगालो
1: कार्यक्रम

गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गिरी गीतको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित बनिसकेका छौ जालीको मित्रको साथमा मावासमा रेविका राई र सुन्दनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुनेफिम 101.2 मेगाहर्जमा कार्यक्रम गीती गीतलाई सुनिराख्नु भएको छ र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित बनिसकेका छौं र साथीहरू हाम्रो कार्यक्रम गीत गीतको प्रतीक्षामा हुनुहुन्थ्यो होला तपाईँको प्रतीक्षाको घडी भने चाहिँ आई नै सकेको छ र 9964574 को लाइनमा चाहिँ कल ट्राई गर्दै गर्नुहोला भन्न चाहे र आज पनि हामी पाँच अभिधाका गीतका क्लिप्सहरू लिएर उपस्थित भइ नै सकेका छौं। ढिला नगरी मिसन हो आज बस्ने गीतका क्लिप्सहरू

0: भर्खरै मात्रमा हामीले एकदम मीठा मीठा गीतका क्लिप स्वरूपै सुनि नै सकेका छौ। अब पालो तपाईँको सम्बन्ध 64-49-70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल भन्दै थिए। साथीको फोन पनि डिस्कनेक्ट भइ नै सकेको छ। पूर्ण प्रयास गर्न चाहिँ नभुल्नुहोला भन्न चाहे र टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल। हेलो नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्नुहुन्छ? गोरी मगर उदयपुरबाट। गोरीजी, अनि तपाईँको हाल खबर के कस्तो छ नि? हाम्रो पनि एकदम ठिकठाक छ भन्नु पर्ला गोरीजी। अनि गोरीजीले आजको दिनमा के गरेर बिताउनु भयो? ल ठिक छ त, उदयपुरतिर नभए पानी परिरहेको छ है। अनि खाजा लिनुभयो त गोरीजीले? हाम्रो बाँकी छ भन्नु पर्ला गोरीजी। अनि गोरीजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ, र आज कुन गीतहरू सुन्छ गोरीजीले? ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस्नेछ आफ्नो नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई साथी हुनुहुन्थ्यो दिपहरूबाट गोरी मगर गोरीजी भने पनि छुटिसक्नु भएको सर। र टेलिफोनमा कुनै मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्नुहुन्छ? उदयपुरबाट धनराज मगर। धनराजी, यो समयमा के गर्दिनुहुन्छ?
1: यो समयमा ड्युटी गर्दै
0: सुन्नुहुन्छ। ड्युटी गर्दै हामीलाई सुन्दै हुनुहुन्छ।
1: हजुर।
0: अनि धनराजी खाजा दिनुभयो त?
1: खाजा लिसकै हजुर लिनुभयो।
0: हाम्रो बाँकी छ भन्नु पर्ला धनराजी। अनि धनराजीले खाजामा के लिनुभयो नि?
1: मैले खाजामा
0: हजुर
1: चाउमिन लिएँ भन्नुहोस् है।
0: चाउमिन लिनुभएछ, एकदम खुसी लाग्यो। ल ठिक छ त, एकदम मिठो खाना खाजा खानुभएछ धनराशिले। हाम्रो गोरीजीले एकदम मिठो गीत रोजिसक्नु भएको छ है। गुराँसे फुल्दा बनी घमाइलो भने एकदम मिठो गीत रहेको छ। यो मिठो गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके, भाइ भाइ साथी हुनुहुन्थ्यो रुपुरबाट धनराज मगर। धनराजी पनि छुटिसक्नु भएको छ, र उसै पनि हामी धनराजीको रोजाईतर्फ, धनराजी र हाम्रो गोरीजीको रोजाईमा पर्ण सफल गीततर्फ पनि हामी जानेछौ है। एकदम मिठो गीत रहेको छ, गुराँसे फुल्दा बनी घमाइलो, एकदम मिठो गीत रहेको छ, जुन चाहिँ मास्टरले मुभीबाट लिएको नयाँ गीत एकदम रहेको छ है। जुन चाहिँ यसमा आवाज भन्नुभएको छ मेली नडाई, यसमा लिरिक्स भन्नुभएको छ दयाराम दाहालको आवाज छ भने, म्युजिक भन्नुभएको छ सजिन सिंहको आवाजमा। सजिक एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई सुन्दै कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछ।

0: क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्या दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याथ 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म।

0: आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
2: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
5: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
4: हाम्रा सेवाहरू
5: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
4: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98528703-5 र 98160034-213।
5: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुधकुण्ड नगरपालिका, वडा नम्बर 5 सलेरी, सोलुखुम्बु।

0: कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्राम पश्चात फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोन एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ। हामीसँग जे पनि चारवटा गीत भने बाँकी रहेको छ। अब पालो तपाईँको सम्पन्न 64-5570 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूले मनपर्ने गीत रोजेर आफ्ना नजिकका मित्र सम्झन सक्नुहुनेछ। टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार।
1: नमस्ते
0: नमस्कार हजुर, कहाँबाट को

0: evening, sir.
1: उदयपुर बाट अस्मिता मगर अस्मिता जी कार्यक्रम में पहिलो पटक सहभागिता जनाउँदै हुनुहुन्छ।
0: हजुर दिदी,
1: कार्यक्रम गीतगीतमा यहाँलाई स्वागत छ है त। अस्मिता जी को हाल खबर के कसो छ नि? हाम्रो पनि एकदम ठीक ठाक छ भन्नुपर्ला। अस्मिता जी तपाईहरुको माया अनि साथी हामी पनि एकदम ठीक ठाक छौं। अनि अस्मिता जीले खाजा दिनुभयो त? हाम्रो पनि बाँकी छ भन्नु पर्ला अस्मिताजी। र अब अस्मिताजीसँग हामी सँगै खानु पर्ला जस्तो छ है खाजा। ओके, भइहाल्छ नि। हाम्रो अस्मिताजीले एकदम मिठो गरी पकाएर राख्नु होला। हामी पक्कै पनि हामी प्रोग्राम सक्ने बित्तिकै हाम्रो अस्मिताजीको हातको खाजा खानेलाई हामी आउने नै छौँ है। अनि अस्मिताजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ। राज गुल्ने गीत रोशन छ अस्मिताजीले। ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस्दिने इच्छा आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई साथी हुनुहुन्थ्यो उदयपुरबाट अस्मिता मगर। अस्मिता आजै पनि सुटिसक्नु भएको छ। राउन सक्नुहुनेछ 9674570 को लाइनमा। कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गर्नु। हेलो हेलो, नमस्कार।
2: नमस्ते
1: नमस्कार हजुर, कहाँबाट को बोल्नुहुन्छ? उदयपुरबाट गणेश परियार। गणेशजी यो समयमा के गरिदिनुहुन्छ? हाम्रो कार्यक्रम सुन्दै मजाले बसिराख्नु भएको छ गणेशजी। ल ठिक छ त, गणेशजी खाजा लिनुभयो त तपाईँले? हाम्रो बाँकी छ भन्नु पर्ला। हाम्रो गणेशजीले त खाजा त आफैले खानु भएछ त, हामीलाई खै सम्झिनु भएको नि गणेशजी। अनि खाजामा के लिनु हुँदैछ गणेशजीले? मकै भटमास खादिनु छ। ल ठिक छ त, कार्यक्रममा सहभागिता जनाउनु भएको छ गणेशजी। हाम्रो अस्मिताजीले एकदम मिठो गीत रोजिसक्नु भएको छ है। गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई साथी हुनुहुन्थ्यो उदयपुरबाट गणेश परियार। सानु भाइ हुनुहुन्थ्यो है, उहाँ पनि सुटिसक्नु भएको छ। र अवश्य पनि हामी अस्मिता मगर हाम्रो गणेश परियारको रुचाइतर्फ पनि जानेछौँ है। एकदम मिठो गीत भर्न सफल रहेको छ है, जुन चाहिँ पुरानो गीत पनि रहेको छ, गुल्लीमा भन्ने गीतको बोल रहेको छ है, जसमा आवाज भर्नु भएको छ मेलिना राई र किरण भुजेलका आवाजमा। सजिलो एकदम मिठो गीत रहेको छ, जसमा यसमा लिरिक्स लेख्नु भएको छ तारा अधिकारी, म्युजिक भर्नु भएको छ दीपक शर्माको रहेको छ। यो मिठो गीत हामी एकैछिन सुन्नेछौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौ।

0: भर्खरै मात्रामा हामीले एकदम मिठो गीत सुनिरहे सकेका छौ। गुन्डिलीमा एकदम मिठो गीत रहेको थियो। पक्कै पनि यो गीत सुनेर धेरैजना साथीले मनोरञ्जनता लिनु भयो होला है। र हामीसँग अझै पनि गीतहरू बाँकी नै रहेको छ, तीनवटा गीत भने बाँकी रहेको छ। आउनुहोस् भने ९४ लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूले मनपर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई पनि सम्झन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार हेलो नमस्कार हेलो नमस्कार नमस्कार भन्दै थिए। साथीको आवाजलाई चाहिँ हामी सुन्न सकिरहेको छैनौ, साथीको फोन डिस्कनेक्ट भइसकेको छ। पूर्ण प्रयास चाहिँ गर्नुहोला भन्न चाहन्छु है, प्रयास गर्न चाहिँ नभुल्नुहोला भन्न चाहे। टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो हेलो नमस्कार। नमस्ते हजुर, कहाँ बाटोको बोलिदिनुहुन्छ? चितवनबाट सुरेश तामाङ। चितवन पहिलो पटक सहभागिता जनाउँदिनुहुन्छ सुरेशजीले? सायद धेरै दिनपछि कल गर्नुभएको होला है सुरेशजीले। ल ठिक छ त, नि चितवनदेखि हामीलाई के मात्र सुन्दिनुहुन्छ सुरेशजीले? हाम्रो पात्रोबाट सुन्दै हुनुहुन्छ, ल ठिक छ त, एकदम खुसी लाग्यो सुरेशजी, कार्यक्रममा स्वागत छ यहाँलाई। र सुरेशजी अनि यो समयमा के गरिदिनुहुन्छ, खाजा लिनु भयो त?
1: हजुर, मेरो खाजा भइसकेको छ।
0: ओके, हाम्रो चाहिँ बाँकी नै छ भन्नु पर्ला, खाजा चाहिँ हाम्रो प्रोग्राम सक्ने बित्तिकै हुनेछ। क्याटेगोरीमा सहभागी त जनाउनु भएको छ, आज कुन गीत रोज हुन्छ त हाम्रो सुरेशजीले? ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस्ने इच्छा आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके, धन्यवाद।
1: अनि मेरो साथीहरू रवित, विकास, विक्रम, ज्ञानी र सुन्नु मलाई सुरेश तामाङ भन्ने चाहिँ भन्ने सम्म सुन्नलाई सुनाउन चाहन्छु।
0: ओके, बाई बाई, नमस्ते, नमस्कार। साथी हुनुहुन्थ्यो चितवनबाट सुरेश तामाङ, सुरेशजी पनि छुटिसक्नु भएको सर। र आउन सक्नुहुनेछ 9497570 लाइनमा, कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार भन्दै थिए। नमस्ते नमस्कार, कहाँ बाटोको बोलिदिनुहुन्छ? खिचिटेम्बाबाट मिङमा डोमा शेर्पा बोल्दिनुहुन्छ। ओहो, साथीको फोन पनि डिस्कनेक्ट भइसकेको छ, प्रयास गर्न चाहिँ नभुल्नु होला भनेर साई। र अब चाहिँ पनि हामी सुरेशजीको रोजाईतर्फ पनि जाँदैछौ है। र सुरेशजीको रोजाईमा पूर्ण सफल गीत रहेको छ, झुटो होइन यो कुरा साँचो छ, एकदम मिठो गीत रहेको छ जसको आवाज गर्नुभएको छ उदित नारायण झा र दिपा छाक आवाजमा। सजिलो एकदम मिठो गीत रहेको छ यो मिठो गीत, हामी एक किसिम सुन्नेछौ। त्यस पश्चात कार्यक्रम गीत गीतको दोस्रो अनि अन्तिम विश्राम जानेछौ, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना। गत 2026 अगस्त 20 में आएको विनाशकारी बाढ़ी पहिरो भएको ठूलो जनधन को क्षति प्रति हामी गहिरो शोकाकुल छौ। सोही राष्ट्रीय विपत्ति को घटीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथन को मिति सारिएको हो। यस कठिन परिस्थिति में पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वास को लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न हामीलाई सब सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 मा आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 मा आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सुभाष लुकुन्डु।
2: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: कार्यक्रम गीत गीतको दोस्रो अनि अन्तिम विश्राम पश्चात फेरि पनि स्वागत गर्न चाहन्छौ। सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलह एफएम 100.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ। हामीसँग अझै पनि गीतहरू भने दुईवटा बाँकी रहेको छ। अब पालो तपाईँको 97.5 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र आफूलाई मनपर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ। टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्कार नमस्कार, हजुर कहाँ बाटोको बोल्दैछ? उदयपुरबाट अनिसा परियार। अनिसाजी यो समयमा के गरिदिनुहुन्छ? कार्यक्रम सुन्दै बसिराख्नु भएको छ। अनि अनिसाजीले खाजा दिनुभयो त? हाम्रो बाँकी छ भन्नु पर्ला अनिसाजी। अनि अनिसाजीले खाजामा के लिनुभयो नि? मकै भटमास खानुभयो। ल ठिक छ त, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। हामी कार्यक्रमको अन्तिम चरणमा पनि हामी आइसकेका छौँ र कुन गीत रोज हुन्छ त आज अनिसाजीले? ओके, पक्की पनि हाम्रो अनिसाजीको लागि यो गीत बस्नेछ। आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके नमस्ते भाइ भाइ। साथी हुनुहुन्थ्यो उदयपुरबाट अनिसा परियार। अनिसाजी भने पनि छुटी सक्नु भएको छ र एकदम मिठो गीत रोजेर भने छुटी सक्नु भएको छ। जिफ लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। हेलो नमस्कार।
1: नमस्ते दिदी।
0: नमस्ते नमस्कार, कहाँ बाटोको बोल्दैछ?
1: उदयपुरबाट
0: पवित्रा मगर। पवित्राजी यो समयमा के गर्दैछ? कार्यक्रम सुन्दै बसिराख्नु भएको छ। ल ठिक छ त, कार्यक्रममा सहभागिता जनाउनु भएको छ पवित्राजी। हाम्रो अनिसाजीले एकदम मिठो गीत रोजिसक्नु भएको छ। घर हाम्रो नेपाल भने एकदम मिठो गीत रहेको छ। यो मिठो गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है।
1: हुन्छ दिदी, भर्सना दिदी हजुरको लागि र साथीहरू भन्नु पर्यो त्यहाँ साथी असुन्दा मगर, गरी मगर, भगवती मगर, कमला लुङ्गेली मगर, देवराज श्रेष्ठ भन्दैछु चिन्छ तिमीलाई।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो उदयपुरबाट पवित्रा मगर। पवित्राजी पनि छुटिसक्नु भएको छ र अझै पनि हामी साथीहरूको रोजाइतर पनि जानेछौ। अनिसा परियार र पवित्र मगरजीको रोजाइमा पढ्न सक्ने गीत रहेको छ घर हाम्रो नेपाल, एकदम मिठो गीत रहेको छ। यसमा आवाज गर्नुभएको छ विपिन घिमिरेको आवाजमा, म्युजिक चाहिँ विपिन घिमिरेले गर्नुभएको छ भने यसमा आवाज गर्नुभएको छ तीर्थराज पोखरेल, दिपेन्द्र भट्टाचार्य, शिला विष्ट, विपिन घिमिरे, दुर्गा परियार, प्रभाकर देव शर्मा एण्ड र वीरेन्द्र हमालको आवाजमा सजिएको एकदम मिठो गीत रहेको छ। राष्ट्रिय भावले सजिएको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुन्नेछौ, त्यस पश्चात फेरि उपस्थित

भर्खरै मात्रमा हामीले यो मिठोरी सुनिसकेका छौ। राष्ट्रिय भावले सजेको घर हाम्रो नेपाल एकदम मिठो गीत रहेको थियो। पछि पनि सुनेर कतिजना साथीले मनोरञ्जन त लिनुभयोलाई र हामीसँग अझै पनि एउटा गीत भने बाँकी रहेको छ। गोपाल उत्पाईको सन्तन विश्वसिटी 49570 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन पनि सक्नुहुनेछ र कार्यक्रम गर्ने मध्यम चरणमा हामी आइसकेका छौ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्कार भन्दै थिए, साथीको फोन पनि डिस्कनेक्ट भइसकेको छ र अवश्य पनि हामी साथीहरूको फोन लाइन लिन सक्दैनौ है, किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिने सकेको छ र यति बेरसम्म सुनेर साथ दिनुभयो। आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहुने र काम गर्दै पनि हामीलाई सुन्नुभयो, कार्यक्रममा कचाई गर्नुभयो, प्रयास गर्नुभयो, सहभागिता जनाउनुभयो, यहाँ सबैजनालाई विशेष त म हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिन पनि यसरी नै सहभागिता जनाउनुहोला भन्न चाहे र विशेष धन्यवाद दिन चाहन्छु वीरबन्ध कोटकाबा सबैको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सेन्की लमु शेर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै अन्तिममा एकदम मिठो गीत बाँकी नै रहेको सायद एकदम मिठो गीत रहेको छ। दौड़ा सुरुवाल भने एकदम मिठो गीतको बोल रहेको छ, जसमा आवाज गर्नुभएको छ एलबी बराइली र एलिसिबा वाइबक आवाजमा सजेको एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई छाड्दै आजको कार्यक्रम गीत गीतको बसाईबाट म कार्यक्रम प्रस्तुता रेविका राई पनि बिदा हुन्छु। नमस्ते, नमस्कार।

0: जतमा पा छैन खट खट खट गरेर बिग्री हाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ
2: खेतबारी जोत्न रोपाई गर्न ड्याङ बनाउन उखेरा लगाउन फुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मा मिस कल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन बो
8: नमस्ते डाक्टर सर
9: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
8: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्नु

0: नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सूर्य एफएम 102.2 मेगाहर्ज देश का विभिन्न भाग www.suryafm.com संसार भर एक साथ प्रसारण भईर सांझ 5 बजे सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी राष्ट्रपति रामचन्द्र पौडेलले विपदको समयमा सबै एकताबद्ध भएर उभिन आह्वान गर्नुभएको छ। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विपदको यस कठिन घड़ीमा राजनैतिक दल जनप्रतिनिधि नागरिक समाज मानवीय सहायता तथा उद्धारमा संलग्न संघ संस्था निजी क्षेत्र व्यवसायी समुदाय लगायत सम्पूर्ण नागरिकहरूलाई एकजुट हुन आह्वान गर्नुभएको हो। यो निर्वाचनको समय होइन एक अर्कालाई दोषारोपण राजनैतिक विवाद र तकराव अल्झिने समय पनि नभएको राष्ट्रपतिले बताउनु भएको छ। वहाँले अप्रत्याशित तथा भयानक विपत्तिको सामना गर्दै त्यसबाट पार पाउन सबैलाई आवश्यक शक्ति र साहस प्राप्त होस् भन्ने कामना पनि गर्नुभयो। राष्ट्रपति पौडेलले उद्धार गरिएका प्रत्येक व्यक्तिका लागि खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधि उपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित गर्नु पर्नेमा जोड़ दिन भएको छ। कोशी प्रदेश सरकार संचालनका लागि सत्ताधारी दलहरू नेकपा एमाले र नेकपाले न्यूनतम साझा कार्यक्रम तयार पारेका छन्। सरकार गठनका समयमा भएको सहमति अनुसार दुवै दलले न्यूनतम साझा कार्यक्रम बनाएका हुन। साझा कार्यक्रम बनाउन कठिन गठित कार्यदलले आपसी समझदारी कायम गर्दै नयाँ नीति, प्राथमिकता र प्रतिबद्धता समेटिएको प्रतिवेदन मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई बुझाएको छ। दलमा नेकपा संसदीय दलका नेता इन्द्र बहादुर आङ्गो, एमाले संसदीय दलका उपनेता तिल बहादुर मेनियाङ्गो, मन्त्री तिलचन्द पाठक, सांसदहरु बाबुराम गौतम, गणेश उप्रेती, रेवती रमन भण्डारी र एमाले प्रदेश कमिटी सचिव राजकुमार भण्डारी छन्। कोशी प्रदेशको समृद्धिलाई आधार बनाएर साझा कार्यक्रम बनाइएको कार्यदलका सदस्य एवं एमाले संसदीय दलका उपनेता तिल बहादुर मेनियाङ्गोले बताउनु भएको छ। उहाँका सर आर्थिक समृद्धि, प्रशासनिक सुधार, स्वास्थ्य, शिक्षा, पूर्वाधार र उत्पादन वृद्धिलाई मुख्य प्राथमिकतामा राखिएको छ। रामेछापमा वृद्ध दम्पतिलाई बन्दक बनाई लुटपाट गर्ने गिरोहका 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। गत बिहिबार राति करिब 12 बजे रामेछापको खाडादेवी गाउँपालिका 2 मजुवा नेवार टोल स्थित 85 वर्षीय बखतमान लामा र उहाँकी 86 वर्षीय श्रीमती कान्छीमाया तामाङ आफ्नै घरमा सुतिरहेको अवस्थामा नकाबधारी 3 जनाको समूह घरभित्र प्रवेश गरेको थियो। उनीहरूले वृद्ध दम्पतिको हात प्लास्टिकको टेपले बाँधेका साथै मुख थुनेर आँखामा पट्टी बाँधेका थिए। ज्यानमारे धम्की दिँदै नियन्त्रणमा लिएर उनीहरूले वृद्ध दम्पतिले लगाएका गर गहना तथा घरमा राखिएको नगद लुटपाट गरी फरार भएका थिए। घटनाबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले लुटपाटमा संलग्न 5 जनालाई शनिबार भक्तपुरका विभिन्न स्थानबाट लुटपाटका सामान तथा घटनामा प्रयोग गरिएका सवारी साधन सहित पक्राउ गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अकल्पनीय प्राकृतिक विपत्तिले सिंगो देशलाई स्तब्ध बनाएको बताउनु भएको छ। भुटेकोशी बाढ़ीको 13 दिन शोक वक्तव्य मार्फत ओलीले बाढ़ीले पुर्याएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। उद्धार राहत कार्यमा खटिने सुरक्षा निकाय तथा स्वयंसेवकहरूले उहाँको प्रशंसा गरेका छन्। अझै पनि बेपत्ता रहेका नागरिकहरूको सकुशल उद्धार हुने आशा जनाउँदै उहाँले राहत र पुनर्स्थापनाका कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। अब देश बाहिरका समाचार अस्ट्रेलियामा नयाँ शैक्षिक सत्र शुरू भएसँगै 14 वर्ष मुनिका छात्राका लागि विद्यालय ड्रेसर स्कार्फ अर्थात टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध लगाउने कानून लागू भएको छ। कानूनले देशभरका सार्वजनिक तथा निजी विद्यालयहरूमा हिजाब वा बुर्का जस्ता टाउको छोप्ने परम्परागत मुस्लिम कपड़ामाथि रोक लगाएको बीबीसीले जनाएको छ। अन्तिममा खेल समाचार। तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको ओटीटी प्रसारण अधिकार ट्रिब्यूनल प्राप्त गरेको छ। नेपाल क्रिकेट संघले आह्वान गरेको बोलपत्रमा 18,08,00,000 रूपियाँमा ट्रिब्यूनलले ओटीटी अधिकार पाएको हो। ओटीटी प्लेटफर्मले नेपाल भित्रबाट कर सहित अधिकतम 400 रूपियाँ, खाड़ी देशबाट 600 रूपियाँ र अन्य देशबाट 10 अमेरिकी डलरसम्म शुल्क लिन पाउँछन्। यस्तै नेपाल भित्र लिनियर टेलिभिजन अधिकार 14,64,00,000 रूपियाँमा हिमालय टेलिभिजन नेटवर्क प्रणालीले पाएको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 08552016 फोन वा सोलुवा एफएम न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अवस्था अहिलेलाई सुरुभाषा सकियो। साँझ 7 बजेको सोलु समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा एफएम सुन्दै रहनुहोला। नमस्कार।
1: जत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
2: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
1: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
2: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
3: खेतबारी जोत्न, रोपाई गर्न, ढ्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
4: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्रणाली, सिटी चरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिसकल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
5: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनसन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583327, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
0: समयमै महसुल दिनौ, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: पश्चिममा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा 37/17/83 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9141653537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुख।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यसो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: देश विखण र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिले जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौ, सभ्य समाजको निर्माण गरौ, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: यौन हिंसाबाट बचौ र बचाओ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: セージを100度飛ばしてください。
1: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

चोलुकुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि र स्टेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। थप जानकारीका लागि 98-51-05-56, 98-41-28-45-45 र 98-42-84-87-75। गीता घिमिरे, क्याम्पस प्रमुख।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ।

0: 3 5 र 98130034213
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुत्कुमा नगरपालिका वडा नम्बर 5 पलेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
0: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
0: ल सुन बहिनी, सुलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइज भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
4: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97630054 र विवेक श्रेष्ठ 98682800।
0: सुनु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना।
1: गत 2026 अगस्त 2020 में आये विनाशकारी बाढ़ी पहरो ठूल जनधन को क्षति प्रति हमी गहिरो शोकाकुल छौं। सोही राष्ट्रीय विपत्ति को घटीलाई गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को मिति सारिएको हो। यस कठिन परिस्थिति में पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतुट सहयोग र विश्वास को लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं। नयाँ मितिमा यस मैराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाषको।
3: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
4: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसत प्रकोतामा देखिने जस्तै लक्षण छ त। कति लागौसत त भाइ, के भएको तिमीलाई? घाँटी भन त।
7: खै दिदी, के भन्नु र? साथीहरूले गाजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
6: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
7: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका देऊ नि।
8: भारिसमा लज सिर्जना गरी दुर्वेचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग ओसार प्रसार, रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौ। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।

0: मायाले ढाकेको छ सागर।
1: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
2: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जाँच फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैँचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राकोट निर्माणका लागि अनुदान।
1: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवडा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
2: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0375-2711 वा सूचना अधिकारीको नम्बर 9852-8283 र जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-2700 सम्पर्क राख्न सक्नुहुनेछ।
1: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: सरह सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना।
1: प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल फाप्लु सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकिएको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्लु सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेट पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइट तह संख्या 2, स्टाफ नर्स साइट 5 तह संख्या 1, बायोमेडिकल टेक्निसियन साइट 5 तह संख्या 1। उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष ननागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेशले तोकिएको बमोजिम हुनेछ। दरखास्त दस्तुर सहायक 5 तहको लागि रु 700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर फिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरी प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू, सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण, बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि। फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्लु सोलखुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166। जिल्ला अस्पताल फाप्लु सल्लेरी सोलखुमा।
2: यो काम छ ठट्टैमा यो भैसा जान लाग्यो, जाँदैन बाचा खेर पर्ख लिन आउला।
3: होइन यी कान्छा, गीत गाउँदै कता हिँडिस्?
4: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडिस् संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्दा है।
4: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
4: होइन, यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागुया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
4: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति छ हुने रहेछ?
3: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफ्नो सेट सुरक्षित गरिहाले कान्छा।
4: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
5: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबैल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क 9855017979 र 01592626। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल, चुच्चेपाटी, काठमाडौँ।

0: यदि तपाईको वर्षामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
0: अंकमा 9852557068।
2: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मुख्य खबरका शीर्षकहरूबाट भोलिको सीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइयो। अझै पनि जीवित भेटिने आशामा खोजी कार्य चल्दै जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपील। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव, तीन दिन लाइन बस्दा पनि नपाएको गुनासो, कालो बजारी हुँदा पनि सरकार मौन बसेको उपभोक्ताको आरोप। नेवार समुदायका परम्परागत मुकुण्ड नाच पुस्तकमा हराउँदै गएका नाचहरू चिनाउने प्रयास गरेको लेखक जोशीको भनाई, मदन पुरस्कारले कलाप्रति सम्मान गरेको भन्दै खुशी व्यक्त।
1: उहाँहरूको हाम्रो कलाप्रतिको रेस्पेक्ट देखेर अझ गर्व लाग्यो कि खुसी लाग्यो, धेरै खुसी लाग्यो।
0: भारतमा क्यान्सर पत्ता लगाउन कुकुर र एआईको सहकार्यको परीक्षण, सहज र कम खर्चिलो परीक्षण विधिलाई अर्को वर्ष व्यावसायिक रूपमा बजारमा ल्याउने लक्ष्य।
2: र एनपीएलको ओटीटी प्रसारण अधिकार नेट टीभीले पायो। नेपालका बाढ़ी पीड़ित प्रति यूएफएको ऐक्यबद्धता, यो हप्ता हुने च्याम्पियन्स लीगका सबै खेल अघि एक मिनट मौन धारण गर्ने।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षीय बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261-596-617,
3: मोबाइल 98550-6076-8, 98550-6079, 98511-62594, 98510-5422-4।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको 13 दिन आज सरकारले देशभर राष्ट्रिय शोक मनाएको छ। आज नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। बाढ़ी आएको 13 दिनसम्ममा 1355 जनाको शव फेला परेको छ भने झण्डै 5,000 मानिसहरू सम्पर्कविहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार चीनसँगको सीमासँग जोडिएको रसुवादेखि भारतसँगको सीमा जोडिएको नवलप्रासी पश्चिमसम्ममा मानिसहरूको खोजी चलिरहेको छ। रसुवामा भोटेकोशी भनिने नदी नुवाकोट पुगेपछि त्रिशुली र चितवन देवघाट भन्दा तल्लो भूभागमा नारायणी नदी भनेर चिनिन्छ। अहिले नेपाली सेना विभिन्न जलविद्युत आयोजनाका श्रम तथा भूमिगत विद्युत गृह र हवाई मार्गबाट खोजी तथा उद्धारमा केन्द्रित छ। सशस्त्र प्रहरीले रसुवाको टिमुरेदेखि नवलप्रासी बर्दाघाट सुस्ता पश्चिमको गण्डक नहरसम्म नदी किनारसम्म स्थल अन्तर्गत खोजी गरिरहेको छ। आज सिलिमी जल विद्युत आयोजनाको पावर हाउससम्म पुग्ने प्रयास भएको नेपाली सेनाले जनाएको छ। यो आयोजनाको भूमिगत पावर हाउसभित्र जाने सुरुङमा अहिलेसम्म 100 मिटर भन्दा अगाडि जान सकिएको छैन र सहकारी जल विद्युत आयोजनाको भूमिगत विद्युत गृहसम्म उद्धार टोली पुगे पनि मानिसहरू नभेटेको नेपाली सेनाले जनाएको छ। लाङथाङमा पेनिस्टक पाइप काटेर भित्रसम्म पुग्दा दुईजनाको शव भेटिएको छ। माथिल्लो त्रिशुली एकमा धेरै सुरुङहरू रहेका कारण त्यसमा अहिलेसम्म नपुगेका ठाउँमा पुग्ने प्रयास भइरहेको सेनाले जनाएको छ। यसअघि नेपाली सेना र कोरियाली विज्ञहरूको विशेषज्ञ टोलीले यो आयोजनाबाट बाँचेको 11 दिनमा एक सिनियर नागरिकको जीवित उद्धार गरेको थियो भने दुईवटा शव निकालेको सेनाले जनाएको छ। त्यसभन्दा तल माथिल्लो त्रिशुली ए र माथिल्लो त्रिशुली बी को आयोजनामा सेना र शस्त्र प्रहरी दुवैको संयुक्त टोली खोजी र उद्धारमा खटिएको छ। त्रिशुली 3A को भूमिगत पावर हाउस क्षेत्रबाट बाँचेको 10 दिनमा दुईजना कर्मचारीको जीवित उद्धार भएको थियो। नेपाली सेनाले मानिसहरू जान नसकिने ठाउँमा ड्रोन प्रयोग गरेर पनि खोजी गरिरहेको जानकारी दिएको छ। सुरुङ संरचनामा मानिसहरू जीवितै रहेको हुन सक्ने आशा अझै कायम रहेको सेनाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा 84%, नुवाकोटमा 96% र धादिङमा 99% भन्दा धेरै घरधुरीमा विद्युत आपूर्ति भइसकेको जनाएको छ। अहिले बाढ़ीबाट विस्थापित भएका मानिसहरूलाई 39 होल्डिङ सेन्टरमा राखिएको छ।
2: राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्नुभएको छ। आज राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भोटेकोशी विपत्तिले हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र नदेखाएर निरन्तर बढ़दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न जोखिमप्रति गम्भीर रूपमा सचेत गराएको बताउनुभयो। नेपालले विगतमा पनि भूकम्प, बाढ़ी, पहिरो, महामारी तथा अन्य विभिन्न विपत्तिहरूको सामना गर्दै आएको स्मरण गर्दै राष्ट्रपति पौडेलले हरेक पटक नेपाली नागरिकले असाधारण साहस, धैर्य, संयम र अदम्य दृढ़ताका साथ कठिन परिस्थितिको सामना गर्दै आएको बताउनुभयो। उहाँले बाढ़ीले पुर्याएको क्षतिको पुनर्निर्माण, पुनर्स्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा नेपालले अपनाउँदै आएको विकास मोडेलमाथि पनि पुनर्विचार गर्नुपर्ने बताउनुभयो। उहाँले परिवारका सदस्य तथा साथीभाइहरूको खबरको प्रतीक्षामा रहेका सबैलाई खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले अस्थायी आश्रय स्थलहरू सुरक्षित तथा मर्यादित हुनुपर्नेमा सचेत र संवेदनशील रहन सरकारको ध्यानाकर्षण समेत गराउनु भएको छ।
0: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ी प्रभावित धेरै क्षेत्रमा राहत पुगिसकेको दावी गर्नुभएको छ। आज आयोजित कार्यक्रममा उहाँले हेलिकप्टर प्रयोग गर्नुपर्ने क्षेत्र बाहेक अन्य ठाउँमा राहत पुगिसकेको जानकारी दिनुभएको हो। अहिले हेलिकप्टरलाई खोज तथा उद्धारमा प्राथमिकता दिएकाले कतिपय ठाउँमा राहत पठाउन कठिन भएको र त्यस्ता ठाउँमा त्रिशुली वा रसुवा जस्ता नजिकका बिन्दुबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उहाँले बताउनुभयो। विपदको पहिलो दिनदेखि नै तीनवटै सुरक्षा निकाय उद्धार र राहतमा 24 घण्टा सक्रिय रहेका डाक्टर उप्रेतीको भनाई छ।
2: नेपाली कांग्रेसले रसुवाको भोटेकोशी बाढ़ी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई 1 करोड़ रूपियाँ आर्थिक सहयोग गरेको छ। पार्टी महामन्त्री प्रदीप पौडेल सहितको टोलीले सिंहदरबारमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेको हो। भेटका क्रममा अर्थमन्त्री डाक्टर वाग्लेलाई बाढ़ी प्रभावित नागरिकको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेको पार्टी महामन्त्री पौडेलले बताउनुभयो। भेटपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले बाढ़ीबाट क्षतिग्रस्त भएका जलविद्युत आयोजना सुरुङ तथा टनलमा फँसेका नागरिकको अवस्थाबारे जानकारी गराउन ध्यानाकर्षण गराएको बताउनुभयो।
0: यसैबीच भोटेकोशीमा आएको भीषण बाढ़ीबाट विस्थापित नागरिकको खाद्यान्न तथा बसोबास व्यवस्थापनको जिम्मेवारी बागमती प्रदेश सरकारले लिने भएको छ। आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री किरण थापा मगरले प्रादेशिक विपद व्यवस्थापन कोषबाट बजेट र सामग्री उपलब्ध गराउने जानकारी दिनुभयो। उहाँका अनुसार तीनै तहका सरकारबीच कामको स्पष्ट बाँडफाँड गरी विस्थापितलाई सेल्टरमा राख्ने, खाद्यान्न उपलब्ध गराउने र पालिकाले गरेको खर्च प्रदेश सरकारले बिहोर्ने व्यवस्था मिलाएको बताउनुभयो। साथै प्रदेश सरकारले डीएनए परीक्षण र शव व्यवस्थापनमा सहजीकरण गर्नुका साथै बाढ़ीमा परि अभिभावक गुमाएका बाल बालिकालाई कक्षा 12 आवासीय विद्यालयमा निशुल्क पढ़ाउने निर्णय गरेको छ। दार्जीलिङको कृष्णवीरमा पहिरो जाँदा काठमाडौँ उपत्यकामा ग्यास तथा खाद्यान्नको अभाव हुन थालेकाले भोलिदेखि कुलेखानी, भीमफेदी र कान्ति लोकपथलाई वैकल्पिक मार्गको रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि मुख्यमन्त्री थापाले बताउनुभयो।
2: सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित उद्योग तथा व्यवसायको पुनरुत्थानका लागि कर छुटदेखि सहुलियतपूर्ण कर्जासम्मको पहिलो चरणको राहत प्याकेज घोषणा गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार बाढ़ीबाट पूर्ण रूपमा क्षति भएका वा बगाएका व्यवसायिक गाड़ी प्लान्ट मेसिनरी र उपकरण नयाँ आयात गर्दा लाग्ने सम्पूर्ण भन्सार महसुल छुट दिइनेछ। साथै बाटैमा नष्ट भएका आयातित वस्तुको भन्सार महसुल आउँदो छ महिनाभित्र समायोजन गर्न सकिने व्यवस्था गरिएको छ। प्रभावित व्यवसायीका लागि कर विवरण र कर दाखिला गर्ने म्याद 2083 साल कार्तिक 25 गतेसम्म थप गरिएको छ। प्रभावित व्यक्तिहरूलाई आर्थिक वर्ष 2082-83 को आयकरमा पूर्ण छूट दिइनेछ भने क्षतिग्रस्त सम्पत्तिको मूल्य अभिवृद्धि कर दावी तथा समायोजन प्रक्रियालाई सरल बनाइनेछ। वित्तीय क्षेत्रतर्फ प्रभावित व्यवसायीको बैंक कर्जाको सावा तथा ब्याज एक पटकका लागि पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न सकिनेछ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा 2082 सालको मदन पुरस्कार विजेता पुस्तक नेवार समुदायका परम्परागत मुकुल उनासका लेखकसँगको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
4: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-84 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
3: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
4: पैसामा छ शक्ति पैसामा छ सहारा।
3: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
4: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
3: यो प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
4: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
3: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
4: इतिहास गाथा र कथा गाँठका कुरा
3: गाँठका कुरा
4: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भुटेको सीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइयो। अझै पनि जीवित भेटिने आशामा खोजी कार्य चल्दै जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपील विस्थापितको खाद्यान्न तथा बसोबास व्यवस्थापनको जिम्मेवारी बागमती प्रदेश सरकारले लिने प्रभावित उद्योग तथा व्यवसायको पुनरुत्थानको लागि पहिलो चरणको राहत प्याकेज घोषणा लगायत खबर प्रस्तुत गरियो।
2: नेपाल दर्पणमा अब बाँकी खबर काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ। सामको पहिलो हप्तादेखि नै सहज रूपमा ग्यास पाउन नसकेका उपभोक्ताहरू पछिल्लो समय भोटेकोशीको बाढ़ी र पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभेडमा गएको पहिरोपछि झनै पीड़ित बनेका छन्। काठमाडौँ उपत्यकामा ग्यास सिलिण्डर भर्ने 19 वटा प्लान्ट भए पनि कृष्णभेडमा सड़क अवरूद्ध हुँदा ठूला ग्यास बुलेटहरू आउन सकेका छैनन्। व्यवसायीहरूले हेटौड़ा बीरगंज नवलपरासी र धनुषा लगायतका ठाउँबाट ग्यास फरेर उपत्यका ल्याइरहेका छन्। वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढेको भन्दै एलपी ग्यास उद्योग संघले निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा थप 105 रूपियाँ 38 पैसा जोडेर बिक्री गर्न भनेको छ। तर उपभोक्ताहरूले बढेको मूल्य तिर्न तयार हुँदा समेत सहज ग्यास पाउन सकेका छैनन्। नेपाल आयल निगमका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक 35,000 देखि 40,000 सिलिण्डर ग्यास आवश्यक पर्ने भए पनि अहिले दैनिक औसत 30,000 सिलिण्डर मात्र भित्रिरहेको छ। ग्यास नपाएपछि अहिले बालाजु औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वार लगायत उपत्यका विभिन्न डिपोहरूमा बिहानैदेखि ग्यास सिलिण्डर बोकेर लाइन बस्ने उपभोक्ताहरूको घुइँचो देखिन थालेको छ। यता उपभोक्ता अधिकारवादी संघ संस्थाले भने बजारमा ग्यासको कृत्रिम अभाव सृजना गरी कालोबजारी भइरहँदा र मनपरी मूल्य बढ़ाउँदा समेत सरकारले प्रभावकारी अनुगमन र नियमन नगरेको आरोप लगाएका छन्।
0: मध्य प्रदेश सरकारले असरी विकासको प्रवृत्ति अन्त्य गर्ने प्रयास स्वरूप आर्थिक वर्षको शुरूदेखि नै बजेट कार्यान्वयनमा लैजाने नयाँ अभ्यास थालेको छ। प्रदेश अर्थ मन्त्रालयले सबै मन्त्रालयले बजेटको अख्तियार दिएसँगै भदौ महिनादेखि नै विकास आयोजनाका काम अघि बढ़ाउन बाटो खुलेको छ। प्रदेश अर्थमन्त्री युवराज भट्टराईले अब विगतमा जस्तो आर्थिक वर्षको अन्त्यमा हतार हतार विकास निर्माण गर्नुपर्ने अवस्था नआउने बताउनुभयो। उहाँका अनुसार शुरूमै बजेट उपलब्ध गराएकाले अब मन्त्रालयहरूले योजना तयारी र बोलपत्र आह्वानको काम तत्काल थाल्न सक्नेछन्। वर्षदेखि प्रदेश सरकारले 1 करोड़ रूपियाँ भन्दा कम लागतका योजना बजेटमा समावेश गरेको छैन। टुक्रे योजना र उपभोक्ता समिति मार्फत हुने काममा अनियमितता बढ़ेको भन्दै चालू आर्थिक वर्षको 41 अर्ब 13 करोड़ बराबरको बजेटलाई बोलपत्र प्रणाली मार्फत ठूला र परिणाममुखी आयोजना मात्र केन्द्रित गरेको छ। यद्यपि समयमै ठेक्का लागे पनि निर्माण व्यवसायहरूले काम ओगट्ने, स्रोतको अनिश्चितता हुने र काम गुणस्तरीय नहुने जोखिम भने कायमै छ। असारे विकासको संस्कार तोड्ने यो नीतिगत परीक्षण सफल भएमा मध्य प्रदेशको विकास प्रशासन र निर्माणको गुणस्तरमा ठूलो सुधार आउने अपेक्षा छ।
2: 2082 सालको मदन पुरस्कार विजेता वीणा जोशीले यो पुरस्कार एउटा कृति प्रति मात्र नभई नेवार संस्कृति प्रति सम्मान रहेको बताउनु भएको छ। मदन पुरस्कार गुठीको हिजोको बैठकले 2082 सालको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुकुण्ड नाच पुस्तकलाई दिने निर्णय गरेपछि उहाँले यस्तो बताउनु भएको हो। पुरस्कार पाउँदा कस्तो अनुभव भयो भनेर साथी सम्झना महर्जनले लेखक वीणा जोशी राज भण्डारीलाई सोध्नु भएको छ।
1: पुरस्कार पाउनु भन्ने कुरा नराम्रो त हुँदै हुँदैन। मैले पाउँदा मैले एक्सपेक्ट पनि गरेको थिइनँ। नेवार समुदायको परम्परागत मकुण्डो नाचको बारेमा भन्दैमा मानिसले कहिलेकाहीँ सिम्पली लिन्छ, तर मदन पुरस्कार गुठीले यसको गहराईलाई बुझेर मलाई दिनु भन्नुभयो है। उहाँको लागि मलाई भन्दा पनि उहाँहरूले नेवारी समाजको संस्कृतिलाई कलालाई बुझेर यो मलाई दिनु पुरस्कार होइन, नेवार समुदायको संस्कृति कलालाई बुझेर दिएको पुरस्कार ठान्छु र उहाँलाई धेरै धेरै धन्यवाद।
10: 298 जनाले आवेदन दिनुभएको
1: रहेछ। नेवार संस्कृति बुझ्ने मान्छे नेपालमा धेरै कम छ कि धेरै थोरै छ, तर उहाँले त्यो मेरो किताब पढेर लेखेको कुरालाई उहाँले बुझिदिनु भएकोले मलाई चाहिँ एकदम उहाँप्रति श्रद्धा छ। अब मैले व्यक्तिगत रूपमा पाएको कुरा त मलाई खुस नलाग्ने कुरै छैन नि, तर उहाँहरूको हाम्रो कलाप्रतिको रेस्पेक्ट देखेर अझ गर्व लाग्यो कि खुसी लाग्यो, धेरै खुसी लाग्यो।
10: नेवार समुदायको परम्परागत मुकुण्डो नाचको बारेमा थियो यो पुस्तक होइन, वास्तवमा पुस्तकमा चाहिँ मुख्य कुरा चाहिँ के छ?
1: मुख्य कुरा त यसो भनौँ, मैले 18 खण्डमा लेखेको छु अनि सकेसम्म चाहिँ मैले मकुन नाच कहाँ नेवारहरूले नाच्ने मकुन नाचहरूलाई संकलन गरेको, त्यसमा 40 वटा भन्दा बढ़ी छ होइन। अब एक एक किसिमको नाच पनि 3-4 ठाउँमा गर्दाखेरि एउटा खण्डमा राखेर अभ्यास टुटाएर लेखेको छु। सबैभन्दा पहिले त हाम्रो यो मकुन्ड नाचको परम्परा कसरी हुन्छ के हुन्छ भन्ने बुझाउने कोसिस गरेको। मेरो यो 50-55 वर्षको उसमा कतिवटा नाच बन्द पनि भइसकेको छ होइन, यस्तो नहोस् तर के गरे भयो भने अझ इतिहास भए पनि नेवारले नेपालीले चिनोस् जानोस् हामी कति प्राचीन थियौं, हाम्रो संस्कृति कतिको सिभिलाइज थियो, हामी हाम्रो अमूर्त मूर्त कलाहरू के थियो भन्ने कुरा, अमूर्त कलासँग मूर्त कला के जोडी छ, कसरी यो एक दुसरालाई बचाइरहेछ भन्ने कुराहरूलाई पनि मैले बुझाउन खोजेको हो।
10: जुन यो संकलन र अभिलेखीकरण गर्न के चुनौती थियो यहाँलाई?
1: मेरो ग्रेजुएसन डान्समा मैले गरेको हो, क्लासिकल डान्स इण्डियाबाट, डिप्लोमा पाकिस्तानबाट गरेको हो। 26 सालदेखि मैले सुरु गरेको हो, 26 साल 27 28 साल चाहिँ खुब लाग्यो, अनि त्यसपछि बिहा भएपछि अब यो बिहाको जिम्मेदारी आयो होइन अब दुई तिन वर्ष मैले बाहिर पनि बसिनु पर्यो ग्याप पनि धेरै भयो कहीँ नाच भयो भने जानुपर्ने घरमा कहिले कहिले दुध खाने छोरा छोरी पनि मैले रातभरि नाचेर जानुपर्ने हुन्थ्यो त्यो ठिकै छ त्यो मेरो इच्छा हो नि त
0: हुनुहुन्थ्यो लेखक बिना जोशी भण्डारी उहाँको कृति नेवार समुदायको परम्परागत मुकुन्डो नाचले 2082 सालको मदन पुरस्कार पाउने भएको छ नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला

0: नेपालको एकमात्र डीटीएच सेवा जिसको
1: खुशीको कनेक्शन दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर
2: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा नियमित दाँत जाँच स्केलिङ तथा पोलिसिङ फिलिङ रुट क्यानल दाँत निकाल्ने डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट
1: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
2: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल सम्पर्क 01-5454-666 व्हाट्सएप 98-65-44-24-96
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 18.07 अंकले बढ़ेर 2560.84 बिन्दुमा पुगेको छ। निफ्टी लगातार चौथो कारोबार दिन बढ़ेको हो। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको बिहिबार 3.46 अर्ब करोड़को कारोबार भएकोमा आज 352 कम्पनीका 92,98,000 कित्ता शेयर 3.83 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: बसेयम सकिसँगै प्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन पुनः बढ़न थालेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन एकएपका अनुसार भदौ महिनामा मात्र 614 जना पर्यटक र यस मार्गमा प्रवेश गरेका छन्। पछिल्लो दुई हप्ता यता विशेष गरी मनासले हिमालय आरोहण र पदमार्गका लागि पुग्ने पर्यटकको संख्या बढ़ेको छ। पर्यटकको आगमन बढ़ेसँगै लमजुङ र मनाङका होटल तथा पर्यटन व्यवसाय उत्साहित बनेका छन्। यद्यपि मुख्य यान शुरू हुनु अघि नै पदमार्ग को बाटो घाटो मर्मत तथा सुधार गर्नुपर्नेमा स्थानीय व्यवसायीको जोड़ छ।
4: काठमाण्डुको भद्रकालीमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कको परिसरमा जुम्ले स्याउ प्रदर्शनी तथा बिक्री सप्ताह शुरू भएको छ। जुम्लाको अर्ग्यानिक स्याउको प्रचार प्रसार तथा बजार प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो। प्रदर्शनीको पहिलो दिन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रदर्शनी स्थलको निरीक्षण तथा अवलोकन गर्नुभयो। उहाँले जुम्ले स्याउको गुणस्तर र यसको विशिष्ट पहिचानलाई मध्यनजर नजर गर्दै यसको ब्रान्डिङ र व्यवस्थित बजार व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। एक हप्ता चल्ने प्रदर्शनीमा जुम्लाका विभिन्न बगैंचाबाट ल्याएका अर्ग्यानिक स्याउहरू उपभोक्ताका लागि प्रत्यक्ष बिक्री वितरणमा राखिएका छन्।
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले 12 पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिसिया खोलामा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि एक हप्ताको समय सीमा दिनुभएको छ। मन्त्रालयमा उद्योगीहरूसँगको छलफलका क्रममा उहाँले वातावरण संरक्षण सम्बन्धी कानूनी मापदण्ड उल्लंघन गर्ने उद्योगहरूलाई कार्यवाहीको चेतावनी दिनुभएको हो। सिमरा र बीरगंज क्षेत्रका दर्जनौं उद्योगहरूले प्रशोधन नगरी ढल र औद्योगिक फोहोर सिधै खोलामा मिसाउँदा सिसिया खोला गम्भीर रूपमा प्रदूषित भएको छ। यसबाट बाराको सिमरा माहुली तथा वर्षाको सिसिया ताजपुर रामगढ़वा रामवन अशोक वाटिका र विन्ध्यवासिनी लगायत दर्जनौ गाउँका लाखौं वासिन्दा प्रभावित भएका छन्। मन्त्रीले उद्योगीहरूलाई यो विषयमा केवल औपचारिक बैठकको रूपमा मात्र लिन र तत्काल सुधारका कार्यहरू थाल्न निर्देशन दिनुभयो।
4: जंगली हात्तीको त्रास र क्षतिका कारण पीड़ित झापाका वासिन्दाले सरकारले प्रस्ताव गरेको हात्ती करिडोर नीति तत्काल फिर्ता लिन माग गरेका छन्। मेचीनगर नगरपालिका र बुद्ध शान्ति गाउँपालिकाका स्थानीय वासीले यो अवधारणाले परापूर्व कालदेखिको मानव बस्ती नै विस्थापित हुने भन्दै कड़ा विरोध जनाएका हुन्। हात्ती करिडोरले झापादेखि उदयपुरसम्मका लाखौं नागरिक प्रभावित हुने भन्दै स्थानीयले कृषि भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाओ अभियान शुरू गरेका छन्। हात्तीबाट अति प्रभावित मेचीनगरका वासिन्दाको भेलाले नीलकण्ठ तिवारीको संयोजकत्वमा 105 सदस्यीय संघर्ष समिति गठन गरेको छ। अभियानका संयोजक तिवारीले पर्यटन प्रवर्धन र हात्ती संरक्षणको नाममा मानव बसोबास र कृषि भूमि मास्न नहुने बताउनु भएको छ। हरेक वर्ष भारतबाट हुलमा आउने जंगली हात्तीले झापादेखि कोशी टप्पूसम्म ठूलो जनधनको क्षति गर्दै आएको छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा कुकुरको तीव्र सुन्ने क्षमता र कृत्रिम बुद्धिमत्ता अर्थात एआईको संयोजनबाट क्यान्सरको प्रारम्भिक संकेत पहिचान गर्ने नयाँ विधि विकास भइरहेको छ। बेंगलुरूमा रहेको स्टार्टअप डोग्नोसिसले 15 वटा विशेष तालिम प्राप्त कुकुरको गन्ध प्रतिको प्रतिक्रियालाई एआई मार्फत विश्लेषण गर्ने प्रविधि अघि बढ़ाएको हो। यो प्रक्रियामा बिरामीले झण्डै 10 मिनट कपासको मास्कमा सास फेर्नुपर्छ। पछि प्रयोगशालामा सेन्सरयुक्त उपकरण लगाएका कुकुरले यो नमूना सुक्दा उनीहरूको मस्तिष्क गतिविधि श्वास प्रश्वास र शरीरको भाषालाई एआईले विश्लेषण गर्छ। यस क्रममा बिरामी र कुकुर बीच प्रत्यक्ष सम्पर्क भने हुँदैन। कर्नाटकका 6 वटा अस्पतालमा 1500 भन्दा बढ़ी सहभागीमा गरेको अध्ययन अनुसार 7 प्रमुख प्रकारका क्यान्सर पहिचानमा यो विधिले 90% भन्दा बढ़ी शुद्धता दिएको छ। यो अनुसन्धान जर्नल अफ क्लिनिक अन्कोलोजीमा समेत प्रकाशित भइसकेको छ। मानिसको तुलनामा कुकुरको सुन्ने क्षमता अधिक हुने भएकाले रोगका कारण शरीरबाट निस्कने सूक्ष्म रसायन र गन्ध उनीहरूले सजिलै पहिचान गर्न सक्छन्। कम्पनीका अनुसार कुकुरहरूलाई सकारात्मक प्रोत्साहन मार्फत तालिम दिइन्छ र उनीहरूबाट दैनिक 30 देखि 45 मिनट मात्र काम

0: 14.64 लाख रूपियाँमा हिमालय टेलिभिजन नेटवर्क प्रहरीले पाएको छ। यस्तै टिकेटिङ अधिकार 85 लाख रूपियाँमा ई सेवाले पाएको छ। टिकेटिङबाट प्राप्त हुने आमदानीको 95% क्यानलाई र 5% ई सेवालाई प्राप्त हुनेछ। एनपीएल आउँदो कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म कीर्तिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ। एनपीएलको तेस्रो संस्करणलाई अझ सफल व्यवस्थित तथा प्रभावकारी बनाउन सबै साझेदारहरूसँग सहकार्य गर्ने क्यानले प्रतिबद्धता व्यक्त गरेको छ।
1: नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइक र किङ्स लगातार 2 जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेप कवर्ड हल त्रिपुरेश्वरमा केही बेर अघि सकिएको पहिलो खेलमा अन्नपूर्णले मधेस वारियर्सलाई 3-1 सिटमा हरायो। यसअघि अन्नपूर्ण पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौँ रेड्सलाई हराएको थियो। मधेसको यो लगातार तेस्रो हार हो। मधेस पहिलो खेलमा सगरमाथा स्म्यास र दोस्रो खेलमा काठमाडौँसँग पराजित भएको थियो। प्रतियोगितामा अहिले बेलुका 7 बजे सगरमाथा र कर्णाली खेल्दैछन्। 6 वटा टोली सहभागी। पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गति आइतबार हुनेछ।
0: र युरोपेली फुटबलको नियामक निकाय यूईएफएले नेपालमा भदौ 10 गते गएको बाढ़ीका पीड़ित प्रति ऐक्यबद्धता जनाएको छ। यूईएफएले यो हप्ता हुने च्याम्पियन्स लीगका सबै खेल अघि 1 मिनट मौन धारण गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ। त्यसक्रममा नेपाल तिमी एक्लै छैनौ भन्ने सन्देश लेखिएको ब्यानर पनि प्रदर्शन हुनेछ। यूईएफएका अध्यक्ष अलेक्जेन्डर केफेरिनले विपदमा परेका नेपाली प्रति आफ्नो संस्थाको ऐक्यबद्धता रहेको बताउनु भएको छ। यसअघि स्पेनी क्लब बार्सिलोना, रियल मेड्रिड लगायतले पनि खेल अघि नेपालका बाढ़ी पीड़ितको सम्झनामा मौन धारण गरेका थिए।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: भुटेघोसीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइयो। अझै पनि जीवित भेटिने आशामा खोजी कार्य चल्दै। जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपील।
1: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव। 3 दिन लाइन बस्न पनि नपाएको गुनासो। कालोबजारी हुँदा पनि सरकार मौन बसेको उपभोक्ताको आरोप।
0: नेवार समुदायका परम्परागत मुकुन्द नाच पुस्तक हराउँदै गएका नाचहरू चिनाउने प्रयास गरेको लेखक जोशीको भनाई। मदन पुरस्कारले कलाप्रति सम्मान गरेको भन्ने खुशी व्यक्त।
1: भारतमा क्यान्सर पत्ता लगाउन कुकुर र एआईको सहकार्यको परीक्षण। सहज र कम खर्चिलो परीक्षण विधिलाई अर्को वर्ष व्यावसायिक रूपमा बजारमा ल्याउने लक्ष्य।
0: र एनपीएलको ओटीटी प्रसारण अधिकार नेट टीभीले पायो। नेपालका बाढ़ी पीड़ित प्रति यूईएफएको ऐक्यबद्धता। यो हप्ता हुने च्याम्पियन्स लीगका सबै खेल अघि 1 मिनट मौन धारण गर्ने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: lyrics to your heart.
1: Zulu FM 101.2 MHz.
2: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन कार्यक्रम सुनेर आशीषित हुनुहोस्
3: प्रिय श्रोताहरू आज हामी त्यस्तो संसारमा रहेका छौं जुन अन्धकार पाप दुष्ट अनि भ्रष्टताले भरिएको छ संसारमा शान्ति आनन्द छैन यस्तो परिस्थितिमा हामीलाई जीवनको सच्चा शान्ति सच्चा मार्ग देखाउन नैतिकवान जीवन जिउन आत्मा शान्तिको जीवन आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ
4: आज यस मार्गदर्शन भिडियो कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ आगोमा जलिरहेको लास कहिले रुँदैन बरू जलाउनेहरूमा कोही कोही रोइरहेका हुन्छन् जमिन मुनि गाडिँदै गरेको लास कोही पनि बोल्दैन बरू गाड्नेहरू बोलिरहेका हुन्छन् कस्तो विचित्र छ जीवन कसरी जीवनलाई सार्थक बनाउन सकिन्छ होला यस्तै थुप्रै थुप्रै प्रश्न तपाईँ

मनमा कहिलेकाहीँ खेलिरहेका हुन्छन् होइन त कोही कोही हुन्छन् जो बरबराइरहन्छन् त्यौं त्यौं बोलिरहन्छ भर्खरै मैले एक व्यक्तिलाई भेटे हुन त म उसलाई भेट्न गएको थिइनँ मेरा मित्र बिरामी परेका थिए अनि ती व्यक्ति पनि त्यहीँ आइपुगे उनी बोलेको बोलेकै गरे म सुनिरहे तर मनमा सोचे यिनी पनि कति बोल्न सकेका हुन् अरूलाई दिक्क विरक्त लागेर आउँछ भनेर पनि किन नसोचेका होला हो कि मानिसहरूको यस्तै बानी हुन्छ आफू मात्र बोलेको बोले केही गर्छन् त्यस्तै एउटी महिलाको बारेमा मैले सुनेको कुरा तपाईँलाई बताउँछु इङ्ल्याण्डमा कतै इराबेला यङ नामकी महिलाको चिहानमाथि एउटा चिहानको ढुङ्गा रहेछ र त्यसमा यस्तो लेखिएको रहेछ यस ढुङ्गाको मुनि माटोको ढिका इराबेल यङ छिन् जो 24 मईको दिन बोल्न छाडिन् बुझ्नुभयो मई महिनाको 24 दिन इराबेल यङको मृत्यु भएको थियो उनी नरौ कि मुखबाट खराब कुराहरू बोलिरहन्थिन् सारा जीवन बोलेर बरबराएर बिताइन् एउटै कुराले उनलाई बोल्न बन्द गरायो त्यो थियो मृत्यु उनी त्यस्तो एउटा नराम्रो व्यवहारमा लिप्त थिइन् त्यसरी त्यस स्त्री अर्थात माटोको डल्लाको जिब्रो चल्न छाड्यो मानिसको कतिवटा बानी बेहोरा मृत्युसँग मात्र समाप्त हुन्छ अचम्म कुरा होइन त मैले के अनुभव गरेको छु भने राम्रो र असल कुराहरू पनि बोलेको बोलेकै गरे त्यो पनि उराट लाग्दो हुन्छ तपाईँलाई पनि यस्तो अनुभव होला खराब बोली शराब निन्दा बदखुवाई आलोचनाका कुराहरू मुखबाट बारम्बार निकालिरहनु झन्डै डरलाग्दो कुरा हुन्छ खराब कुराहरू मुखबाट निकाल्नु अफवाहहरू मुखबाट निकालेर उडाउनु त्यति राम्रो कुरा होइन परमेश्वरका भक्त याकुबले पवित्र ग्रन्थ बाइबलमा भनेका छन् मेरा भाइ बहिनी हो त्यसो नहुनु पर्ने हो नयाँ करार बाइबलमा विश्वासीहरूलाई अर्थी दिँदै याकुब भन्दछन् याकुबको पत्री 3:7-10 खण्ड हरेक किसिमको पशु पंक्षी घर्षणी जन्तु र समुद्रका जीव जन्तुलाई तह लगाउन सकिन्छ र मानिस जातिबाट नै तह लगाइएको छ तर जिब्रोलाई कुनै मानिसले तह लाउन सक्दैन घातक विषले भरिएको यो चञ्चल दुष्ट हो यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौ र यसैद्वारा परमेश्वरको स्वरूपमा बनेका मानिसहरूलाई हामी श्राप्त छौं एउटै मुखबाट आशीर्वाद र श्राप निस्कन्छन् मेरा भाइ हो यसो हुन नपर्ने हो यस्तो नहुनु पर्ने हो तपाईँले सर्कस त निश्चय हेर्नु भएको होला सर्कसमा खेलाड़ीको रूपमा मानिसहरू हुन्छन् साथै पशुहरू पनि हुन्छन् डर लाग्दा सिंह बाघ चितुवा हात्ती जस्ता पशुहरूलाई रिङ मास्टरले सानो सिर्कनुको बलमा बसमा राखेको हुन्छ त्यस्ता नरभक्षी पशुहरूलाई पूरै बसमा राख्छन् परमेश्वरका भक्त याकुब भन्छन् मानिसले भयानक पशुहरूलाई बसमा राखे पनि आफ्नै मुखभित्रको जिब्रोलाई बसमा राख्न गाह्रो हुन्छ परमेश्वरका भक्तले जिब्रोलाई दुष्ट भनेका छन् ओहो कस्तो गजबको कुरा हामीले त कुनै कुनै मानिसलाई मात्र दुष्टको रूपमा चिनेका थियौं तर परमेश्वरको वचनले त हाम्रो मुखभित्रको जिब्रो पनि दुष्ट छ भनेर बताउँदछ यहाँनिर म यो पनि भन्न चाहन्छु कि हाम्रो जिब्रो हाम्रो दिमाग सिधै जोडिएको हुन्छ दिमागले जे सोच्छ अनि जिब्रोले त्यही बोल्छ मुखबाट निस्केको शब्द र बन्दुकबाट छुटेको गोली फर्केर आउँदैन भनिन्छ नि होइन त बन्दुकको गोलीले एकै पटकमा मार्ला तर मुखबाट निस्केको शब्दले वा वचनले पीड़ित व्यक्तिलाई घरिघरि मारिरहन्छ घुचिरहन्छ जीवनलाई कष्टदायी बनाउँछ पवित्र बाइबलले हामीलाई सोचेर सम्झेर मात्र बोल्ने सल्लाह दिन्छ एक समझदार व्यक्ति जथाभावी बोल्दैन समझदार व्यक्तिले बोल्नुभन्दा अघि सोच विचार गर्छ मैले शुरूमा चर्चा गरेको महिला इराबेल यङ नकारात्मक कुराहरू बोलिरहन्थिन् जीवनभरि उनले आफ्नै घरका र बाहिरका मानिसहरूलाई पनि दिक्क वाक्क पारिसकेकी थिइन् उनले बोलेका शब्दहरू सुन्न पनि नसकिने जस्तै हुन्थ्यो कसैको बारेमा राम्रो कुरा तिनले कहिले गरेकी थिइन सबै मानिसमा दोष मात्र देख्थिन् सधैँभरि अरूमा दोष मात्र खोज्थिन् जो कसैको बारेमा गनगन गनगन गनगन गरिरहन्थिन् बिहानै उठ्न साथ परिवारका सदस्यहरूका दोष खोजेर हैरान पार्थिन् एकै बिहानै घर परिवारका सदस्यहरूलाई निराश पार्थिन् ओहो उनका घरका सदस्यहरूलाई कति ठूलो पीड़ा हुन्थ्यो कति धैर्यताको खाँचो हुन्थ्यो होइन त मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र जीवन छोटो छ यो जीवन कुन बेला समाप्त हुन्छ कसैलाई थाहा छैन कस्ता कस्ता मै हुँ भन्ने मानिसहरू कुनै बेला जमीनमाथि हिँडिरहेका थिए अहिले जमीन मुनि सुतिसकेका छन् सबैको नियति त्यही नै हो नतालिनुहोस् तपाई र म पनि त्यही बाटोबाट भएर जानेछौ हामीले अन्त्यलाई ध्यानमा राखेर जिउन सक्यौं भने कति सुन्दर हुनेछ
कति राम्रो हुनेछ हैन त मुखबाट खराब बोली निकाल्दा जिब्रोलाई जथाभावी प्रयोग गर्दा कसैलाई कुनै प्रकारको फाइदा हुँदैन जिब्रोको गलत प्रयोगले बरु मानिसले आफ्नो सम्मान गुमाउँछ पवित्र बाइबलमा परमेश्वरका आर्का भक्त तितसले भनेका छन् तितसको तीन अध्यायको नौ र दस पद मूर्ख वाद विवाद वंशावली फूट झगड़ाहरूबाट अलग बस किनकि ती बेफाइदा र व्यर्थका हुन्छन् फूट हाल्ने मानिसलाई चाहिँ एक वा दुई पटक चेतावनी दिएपछि त्यससँग अरू कुनै सरोकार नराख यो जानेर कि यस्ता मानिस भ्रष्ट र पापी हुन् त्यो आफै दोषी ठहरिएको छ याद गर्नुहोस् यो जिब्रो भनेको यो नराम्रो बोल्नलाई होइन यो त एउटा यो जिब्रोले आश्चर्य कर्म गर्छ जब तपाईँ नराम्रो बोल्नुहुन्छ यसले मान्छेलाई ढालिदिन्छ जब तपाईँ राम्रो बोल्नुहुन्छ यसले मानिसलाई ढलेको मान्छेलाई उठाइदिन्छ चमत्कार तपाईँको मुखमा छ तपाईँले बोल्ने वचनहरूमा ठूलो चमत्कार छ चमत्कार चाहिँ जादुगरहरूसित होइन तर तपाईँ र मसित छ हाम्रो बोली वचनले अचम्मको आशिषको काम गर्दछ जीवन दिने काम गर्दछ तपाईँ र मेरो मुखबाट हामीले असल कुराहरू बोल्न सक्छौ उत्साहका कुराहरू बोल्न सक्छौ जसद्वारा जीवन निर्माण हुन्छ जसद्वारा झगडाहरू मिलापमा परिणत हुन्छन् जसद्वारा शत्रुता मित्रतामा परिणत हुन्छ श्राप आशिषमा परिणत हुन्छ तपाईँ र मेरो मुखबाट निस्केका वचनहरूबाट जिब्रोलाई त लाएर नराख्दा नै विवादहरू उत्पन्न हुन्छ कतिपल्ट त ठूला झगडाहरू पनि हुन्छ बोलेको वचनबाट जिब्रोले मानिसलाई भ्रष्ट दुष्ट बनाउँछ यसकारण हामीले जिब्रोलाई होसियारी साथ चलाउनु पर्छ सारा समस्याको जरा नै धेरै पल्ट जिब्रो नै हुन्छ परमेश्वरका भक्त याकुब भन्छन् याकुब एक अध्यायको 26 पदमा यदि कसैले आफूलाई धर्मी सम्झन्छ र आफ्नो जिब्रोमा लगाम लगाउँदैन तर आफ्नो हृदयलाई धोका दिन्छ भने त त्यस मानिसको धर्म व्यर्थ हुन्छ हो पवित्र बाइबलको वचन याकुब एकको 26 मैले पाठ गरेको कुरो बुझ्नुभयो होइन त धर्मी मानिसले फोहोर कुराहरू बोल्नु हुँदैन चमत्कार तपाईँ र मेरो मुखमा छ असल कुरा मिठो कुरा आशिषका कुराहरू बोल्दै तपाईँहरू म हिँड्यौं भने हाम्रो शरीर पनि स्वस्थ रहनेछ अरूलाई पनि यसले स्वस्थ पार्नेछ अरूलाई हामीले गाली गर्न आवश्यक छैन धर्मी मानिसले आफ्नो जिब्रोलाई वशमा राख्दछ तपाईँले के गर्दै हुनुहुन्छ सोच्नुहोस् आफैलाई हामी सुधारौं हाम्रो जीवनमा हामीले हाम्रो जिब्रोलाई वशमा गरौं र यसद्वारा परमेश्वरको महिमा र उहाँको प्रशंसा गरौं परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन् आमेन।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छु
1: सोलो खुम्बु कानून क्याम्पस एलएल दुमा भर्ना सम्बन्धी सोलो खुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष ज्यालैबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि र स्टेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 98-51-01-05-56, 98-41-28-45-47 र 98-42-84-87-75। गीता घिमिरे, क्याम्पस प्रमुख।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्ब नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो।
3: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुधकुण्ड नगरपालिका 5 सोलेरी सुलुखुम्बु।
4: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना।
5: गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकुल छौं। सोही राष्ट्रिय विपत्तिको घुटीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई सब सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकारीमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ।
3: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कलकत्तामा देखिने जस्तै लक्षण छ त। कतै लागौसो त भाइ, के भएको तिमीलाई? रुधाती भन त।
7: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाड्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
7: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि।
1: बारिस्ता लज सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौ। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा कार्यक्षेत्र ओखलडुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
8: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग,
9: उन्नत प्रविधिको बाख्राकोट निर्माणका लागि अनुदान, पेश गर्नुपर्ने कागजातहरू, रु 10 कोटि कर सहित अनुसूचित 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
10: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा टेलिफोन नम्बर 037-520-711 वा सूचना अधिकारीको नम्बर 9852-82-80 र जोन प्राविधिक एकाइ सोलुखुम्बु 038-520-470 सम्पर्क राख्न सक्नुहुनेछ।
9: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा।

0: तपाईको बच्चामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपार नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्सेपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
0: अंकमान 9852557068

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यो। रेबिका राईसँगै सरस्वती पुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।
0: बाढ़ीमा बेपत्ता 51 परिवारलाई सोलु दुतकुण्ड नगरपालिकाले जनही 50,000 दिने। प्रधानमन्त्री राहत कोषमा सोलु खुम्बु उद्योग वाणिज्य संघको 3,00,000 बढ़ी सहयोग। माउन्ट एभरेस्ट स्कूलद्वारा 53,000 सहयोग।
1: र बाढ़ी पीड़ितका लागि रासोपा सोलुखुम्बुका उपसभापति शेर्पाद्वारा 3,33,000 सहयोग। राजपा सोलुको 14,500 सहयोग 3 महिनापछि सर्वसाधारणका लागि देने। हाइड्रो पावरको आईपीओ खोल्यो।
0: जल विद्युत आयोजनाको सुरुङभित्र 121 जना मात्रै फसेको सेनाको भनाई। बाढ़ी पीड़ितलाई होच्याएर भिडियो बनाउने युवक पक्राउ। कोशी सरकारको न्यूनतम साझा कार्यक्रम। मदिरा ब्रान्डिङदेखि बाँदर नियन्त्रणसम्म।
1: राष्ट्रपतिद्वारा राष्ट्रका नाममा सम्बोधन। राष्ट्रिय एकता र जलवायु न्यायका लागि आह्वान। प्रधानमन्त्री राहत कोषमा कांग्रेसको 1 करोड़ रूपियाँ र सहयोग। अधिकांश बाढ़ी प्रभावित क्षेत्रमा राहत पुगिसकेको विपद प्राधिकरणको दावी।
0: जर्मनीको राज्य निर्वाचनमा दक्षिणपन्थी एफडी पार्टीको ऐतिहासिक सफलता। अस्ट्रेलियामा 14 वर्ष मुनिका छात्राका लागि टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध।
1: र नेपाल भलिबल लीग एनबीएलमा मधेसलाई हराउँदै अन्नपूर्णको लगातार दोस्रो जित।
2: ए बाबु, नौन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले हैरान बनायो मेरो पनि। के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98434986652, 98247718, 98443449696 र 98613374। आन्जी औषधालय सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलु खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: अब समाचार विस्तारमा।
0: स्थानीय खबर। रसुवाको भटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीका कारण सम्पर्कविहीन भएका सोलुखुम्बुका नागरिकका परिवारलाई सोलु दुतकुण्ड नगरपालिकाले आर्थिक राहत उपलब्ध गराउने भएको छ। नगरपालिकाले सम्पर्कविहीन प्रत्येक व्यक्तिको परिवारलाई 50,000 रूपियाँका दरले राहत दिने निर्णय गरेको हो। प्रहरीको तथ्याङ्क अनुसार बाढ़ीपछि सोलुखुम्बुका 51 जना नागरिकहरू हालसम्म सम्पर्कविहीनमा छन्। सोलु एफएमसँगको कुराकानीमा नगर प्रमुख नामगेल साङ्गु शेर्पाले नगरपालिकाको विपद व्यवस्थापन कोषमा रहेको रकमबाट स्व राहत उपलब्ध गराइने जानकारी दिनुभयो। परिवारलाई सहज होस् भन्ने उद्देश्यले रकम सम्बन्धित व्यक्तिको बैंक खातामा पठाउने तयारी गरिएको उहाँको भनाई छ। राहत वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन नगरपालिकाले नेपाली प्रहरीसँग सम्पर्क विहीन नागरिकको विस्तृत विवरण माग गरेको पनि बताउनु भएको छ। प्रहरीको आधिकारिक तथ्याङ्क र सम्बन्धित एउटा कार्यालयको सिफारिशका आधारमा मात्र राहत रकम उपलब्ध गराइने नगर प्रमुख शेर्पाले बताउनु भयो। वडा कार्यालयको सिफारिश र प्रहरीको विवरण प्राप्त भएपछि कार्यपालिकाको बैठकबाट निर्णय गरी औपचारिक रूपमा राहत रकम हस्तान्तरण गरिनेछ। नगर प्रमुख शेर्पाका अनुसार बाढ़ी आएको शुरूआती समयदेखि नै सम्पर्क विहीन नागरिकको विवरण संकलन गरी खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ। नगरपालिकाले उपलब्ध गराउने राहतबाट बाढ़ीका कारण आफन्त सम्पर्क विहीन भएका परिवारलाई तत्कालको कठिन अवस्थामा केही सहयोग पुग्ने अपेक्षा गरिएको छ।
1: सोलुखुम्बु उद्योग वाणिज्य संघले रसुवाको फोटेकोशी बाढ़ी प्रभावित नागरिकहरूको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई रो 3,17,000 आर्थिक सहयोग गरेको छ। उद्योग वाणिज्य संघको एक टोलीले आज जिल्ला प्रशासनिक कार्यालय सोलुखुम्बु पुगेर प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरलाई सो सहयोग रकमको भौतिक औपचारिक रूपमा हस्तान्तरण गरेको हो। उक्त संकलित रकममा व्यवसायीहरू भोगेन्द्र खनालबाट रो 5,000, शिव कार्कीबाट रू 3,000 र ओकिल कार्कीबाट रू 2,000 थप भई कुल रू 3,17,000 पुगेको संघले जनाएको छ। हस्तान्तरण कार्यक्रमका क्रममा प्रमुख जिल्लाधिकारी कमान सिंह थापा मगरले विपत्तिको यस घड़ीमा निजी क्षेत्रले देखाएको सामाजिक दायित्वको प्रशंसा गर्नुभएको छ। उहाँले बाढ़ी प्रभावित क्षेत्रमा खोजी उद्धार तथा राहत वितरण कार्यलाई थप प्रभावकारी बनाउन यस्ता सहयोगले महत्वपूर्ण योगदान पुर्याउने बताउनु भएको छ। यसैबीच सोलुखुम्बु उद्योग वाणिज्य संघले मानवीय विपत्तिमा एकजुट सबैका हात बढ़ाउने सम्पूर्ण सहयोगी व्यवसायी साथीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। यसैबीच माउन्ट एभरेस्ट इंग्लिश सेकेण्डरी स्कूलका विद्यार्थीहरूले रसुवाका बाढ़ी पीड़ितका लागि संकलन गरेको 53,188 रूपियाँ सहयोगका रकम जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा हस्तान्तरण गरेका छन्। विद्यालय परिवारले सोमबार उक्त रकम प्रमुख जिल्लाधिकारी कमान सिंह थापा मगरलाई हस्तान्तरण गरेको हो। गत फरौ 20 गते राहत उद्धार तथा कार्यमा सहयोग पुर्याउने उद्देश्यले संचालन गरेको अभियानमा विद्यार्थी अभिभावक शिक्षक तथा अन्य सहयोगी रकम संकलन गरेको विद्यालयले जनाएको छ। विद्यालयले यस्ता परोपकारी गतिविधिले विद्यार्थीहरूमा सहयोग सहकार्य र मानवीय संवेदनाको भावना थप बलियो र विकसित हुने विश्वास व्यक्त गरेको छ। साथै विपदको घड़ीमा ऐक्यबद्धता जनाउँदै अभियानमा सहभागी भई सहयोग गर्ने सम्पूर्णप्रति विद्यालय परिवारले हार्दिक आभार व्यक्त गरेको छ।
0: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितका लागि राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुका उपसभापति पासुङ शेर्पाले आर्थिक सहयोग प्रदान गर्नुभएको छ। उपसभापति शेर्पाले व्यक्तिगत तथा माउन्टेन शेर्पा फाउण्डेशनको तर्फबाट संयुक्त रूपमा कुल 3,33,333 रूपियाँ राहत उपलब्ध गराउनु भएको हो। उहाँले 1,00,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2,00,000 रूपियाँ शेर्पा पर्यटन व्यवसाय संघ नेपालद्वारा संचालित शेर्पा गाइड तथा पोर्टल कल्याणकारी कोषमा र 33,333 रूपियाँ नेपाल शेर्पा संघको आपतकालीन राहत कोषमा उपलब्ध गराउनु भएको छ। गत अगस्त 26 आएको भीषण बाढ़ीलाई 2072 सालको विनाशकारी भूकम्प पछिको ठूलो प्राकृतिक विपत्ति भन्दै शेर्पाले सामाजिक सञ्जाल मार्फत यो घटनाले धेरै परिवारको जीवनमा कहिल्यै नमेटिने पीड़ा छाड़ेको उल्लेख गर्नुभएको छ। बाढ़ीका कारण धेरैले आफ्ना प्रियजनका साथै घर सम्पत्ति र भविष्यको आशा गुमाउनु परेको भन्दै उहाँले यस्तो कठिन समयमा पीड़ित दाजुभाइ तथा दिदी बहिनीहरूप्रति आफ्नो सानो जिम्मेवारी र ऐक्यबद्धता प्रकट गर्न उक्त सहयोग रकम प्रदान गरिएको बताउनुभयो। विपत्तिका बेलामा दिने यो रकम ठूलो नभए पनि दुःखमा परेका आफ्नै मान्छेलाई दिने साथ कहिले सानो नहुने उहाँको भनाइ छ। विगत 10-11 वर्षमा नेपालीहरूले भूकम्प बाढ़ी र पहिरो जस्ता धेरै विपत्तिको सामना गरे पनि हरेक पटक नेपालीहरू कठिन समयमा एकअर्काको साथमा उभिने गरेको र विपत्तिले नेपालीलाई झन नजिक ल्याउने गरेको उहाँले उल्लेख गर्नुभयो। सामाजिक सञ्जाल मार्फत धारणा व्यक्त गर्दै शेर्पाले बाढ़ीमा परिजन गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धांजली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना प्रकट गर्नुभएको छ। यसै बीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सोलुखुम्बुले रोसुवा बाढ़ी पीड़ितका लागि 14,500 रूपियाँ सहयोग गरेको छ। राप्रपा सोलुखुम्बुका अध्यक्ष राजेन्द्र बस्नेतको नेतृत्वमा पार्टीले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगर मार्फत प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरेको हो। सहयोग रकम हस्तान्तरणसँगै अध्यक्ष बस्नेतले रसुवा बाढ़ीका क्रममा सोलुखुम्बु जिल्लाबाट बेपत्ता भएका नागरिकको अवस्थाबारे चासो राख्दै उद्धारका लागि भइरहेको प्रयास तथा जिल्ला प्रशासन कार्यालयले गरिरहेको समन्वयबारे जानकारी लिनुभएको थियो। सो अवसरमा प्रमुख जिल्ला अधिकारी थापा मगरले नुवाकोट र रोसुवा जिल्ला प्रशासन कार्यालय तथा गृह मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको जानकारी दिनुभयो। यद्यपि बेपत्ता भनिएका व्यक्तिहरूको एकिन तथ्याङ्क भने अझै सार्वजनिक गर्न नसकिएको उहाँको भनाइ छ। प्रमुख जिल्ला अधिकारी थापा मगरका अनुसार कार्यालयमा प्राप्त नामावलीमा बेपत्ता भनेर समावेश भएका दुईजनाको भने उद्धार भइसकेको जनाइएको छ।
5: तीन महिनापछि बल्ल सर्वसाधारणका लागि प्राथमिक शेयर आईपीओ खुलेको छ। पहिले नै धितोपत्र बोर्डबाट स्वीकृति पाएको बेनी हाइड्रो पावर प्रोजेक्टको सोमबारदेखि आईपीओ खुलेको हो। यसअघि जेठ 28 गते सर्वोत्तम पेन्टर्सको आईपीओ खुलेको थियो। कम्पनीले जारी पुँजी 1.4 करोड़ रूपियाँको 20% अर्थात 20,80,000 कित शेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो। जसमध्ये आयोजना प्रभावित स्थानीय वैदेशिक रोजगारीमा रहेका तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको 8,63,200 कित शेयर आजदेखि आम सर्वसाधारणका लागि खुलेको हो। अंकित मूल्य 100 का दरले कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ। न्यूनतम 10 तथा अधिकतममा 10,000 कितासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ। अनलाइन प्रणाली मेरो सेवा सियासमा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट छिटोमा भदौ 26 गतेसम्म आवेदन दिन सकिनेछ। बेनी हाइड्रो पावरले सोलुखुम्बु जिल्लाको सोलुखोलाबाट 19.8 मेगावट क्षमताको माथिल्लो सोलुखोला जल विद्युत आयोजना सञ्चालन गरिरहेको छ। उत्पादन अनुमति पत्रको अवधि 24 वर्ष बाँकी रहेको छ। जुन आयोजनाको प्रति मेगावट लागत 19,47,00,000 रूपियाँ रहेको छ। साधारण लगानी फिर्ता अवधि 5.78 वर्ष र डिस्काउन्टमा लगानी फिर्ता अवधि 8.15 वर्ष रहेको छ। कम्पनीले आईपीओबाट उठेको रकमबाट बैंकको ऋण भुक्तानी गर्नेछ। गत पुष मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर नेटवर्थ 112 रूपियाँ प्रतिशेयर आमदानी 21.17 रूपियाँ तथा संचित नाफा 10,34,00,000 रूपियाँ रहेको छ।
0: नेपाली सेनाले रसुवा बाढ़ीका कारण भटेको छ तथा त्रिशुली नदी क्षेत्रमा रहेका जलविद्युत आयोजनाका सुरुङमा 121 जना मात्र फसेका बताएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित कार्यक्रममा सेनाका सहायक रथी सुभाष सोचन थापाले उक्त जानकारी दिनुभयो। उहाँका अनुसार रसुवा गढ़ीमा 5 लाङटाङमा 7 चिलेमेमा 7 माथिल्लो त्रिशुली 1 झण्डै 50 त्रिशुली 3 एमा 42 गरी 121 सुरुङभित्र रहेका छन्। त्रिशुली 3 बीमा हराएका सबै व्यक्ति सुरुङभित्र प्रवेश गरेका व्यक्ति नभएका सहायक रथी थापाले बताउनुभयो। विभिन्न परियोजनामा काम गर्ने 900 जना भन्दा धेरै सम्पर्क विहीन भएका भए पनि ती सबै सुरुङभित्र नरहेको उहाँको भनाइ छ। सुरुङ पूर्ण रूपमा नछिछोलिएसम्म सुरुङभित्र फसेका व्यक्तिको खोजी चलिरहने सेनाले जनाएको छ। सहायक रथी थापाले अहिले सूचनामा आधारित उद्धारलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो। कुनै ठाउँमा व्यक्ति फसेको वा सम्भावित अवस्था बारे सूचना प्राप्त हुने बित्तिकै टोली परिचालन गरी खोजी गर्ने रणनीति अपनाइएको उहाँले बताउनुभयो। खोजी तथा उद्धार सेनाले पुननिर्माण र पुनर्स्थापनाका काम पनि अघि बढ़ाएको जनाएको छ। यसैबीच भुटेकोशीमा आएको बाढ़ीले पुर्याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोले बाढ़ी पीड़ितको अपमान गरेर भिडियो बनाउने बैतडी सुनैया गाउँपालिका सात घर भई हाल काठमाण्डुको बलम्बु बस्ने 24 वर्षीय वीरेन्द्र मैदललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले भोटेकोशीमा आएको बाढ़ीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जात जातिलाई होच्याउने अपमान गर्ने र उक्त विपत्तिमा खुशी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो। पक्राउ परेका मैदैमाथि जिल्ला अदालत काठमाण्डुबाट विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा न्याय थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताउनुभयो।
6: कोशी प्रदेश सरकार सञ्चालनका लागि नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले न्यूनतम साझा कार्यक्रम तयारी गरेको छ। प्रदेश सरकार सञ्चालनका लागि दुई दलले 28 बुटे न्यूनतम साझा कार्यक्रम तयारी गरेका हुन। चालू आर्थिक वर्ष 2083-84 को बजेट पुनः अवलोकनदेखि सुशासन पूर्वाधार स्वास्थ्य कृषि पर्यटन रोजगारी र विद्युतीय शासनसम्मका विषयलाई साझा कार्यक्रममा समावेश गरिएको छ। गत साउन 9 गते दुई दलका नेतृत्व बीच भएको तीनबुदी सहमतिपछि कोशी प्रदेशमा नेकपा एमाले र नेकपा बीचको सरकार गठन भएको थियो। सरकार सञ्चालनका लागि साझा कार्यक्रम बनाउन दुई दलले कार्यदल गठन गरेका थिए। सो कार्यदलले सोमबार प्रतिवेदन बुझाएको नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङबाले बताउनु भएको छ। कार्यदलले प्रत्येक जिल्ला अस्पताललाई न्यूनतम 50 सयमा स्तर उन्नति गर्ने उल्लेख गरेको छ। धनकुटा प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल मेसी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्नुपर्ने उल्लेख गरिएको छ। प्रदेशमा विशिष्टीकृत जन उपचार युनिट स्थापना गर्ने कार्यदलको प्रतिवेदनमा उल्लेख गरिएको छ।
0: कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुली समक्ष जिल्ला अस्पताल खोटाङ अस्पताल विकास तथा व्यवस्थापन समितिले 50 सयको स्वास्थ्य सेवा उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ। जिल्लामा पर्याप्त विशेषज्ञ तथा स्वास्थ्य सेवा उपलब्ध नहुँदा सामान्यदेखि जटिल प्रकृतिका बिरामीलाई उपचारका लागि हेलिकप्टर चार्टर गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको जानकारी गराउँदै तत्काल 50 सयको स्वास्थ्य सेवा उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो। सुविधा सम्पन्न अस्पताल नहुँदा आकस्मिक उपचारका लागि 3.5 लाखसम्ममा निजी कम्पनीको हेलिकप्टर चार्टर गर्नुपर्ने तथा उपचारमा ठूलो धनराशि खर्च गर्नुपर्ने अवस्था विद्यमान रहेको समितिले स्वास्थ्य मन्त्री पराजुलीलाई जनाएको छ। जिल्ला अस्पतालको अनुगमन तथा स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन सोमबार खोटाङ आउनु भएकी मन्त्री पराजुलीलाई अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सुन बहादुर राईले जिल्लावासी सम्पूर्णको तर्फबाट ज्ञापन पत्र बुझाउनु भएको हो। जिल्लावासीको स्वास्थ्य अधिकार र सहस्वास्थ्य सेवाको आवश्यकतालाई मध्यनजर गर्दै तत्काल 50 सयको अस्पताल प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार चिकित्सा उपकरण प्राविधिक जनशक्ति तथा नेपाल सरकारको प्रचलित मापदण्ड अनुसार आवश्यक दरबन्दी स्वीकृत गरिदिन समितिले माग गरेको छ। विपुलमा निर्माणाधीन 50 सयको अस्पताल सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तत्काल व्यवस्थापन गर्नुपर्ने विशेषज्ञ चिकित्सक मेडिकल अधिकृत नर्सिङ तथा अन्य स्वास्थ्य कर्मीको दरबन्दी मापदण्ड अनुसार स्वीकृत गरी पदपूर्ति गर्नुपर्ने समितिले बुझाएको माग गरिएको अध्यक्ष राईले बताउनु भएको छ।
7: आर्थिक समाचार
6: विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्रम बनेको छ। बाढ़ी प्रभावितको उदार राहतपूर्ण स्थापना तथा पूर्ण निर्माणका लागि सरकारी निकायदेखि निजी क्षेत्र र विभिन्न संघ संस्था तथा सर्वसाधारण नागरिकले सहयोग गरिरहेका छन्। पछिल्लो विवरण अनुसार बाढ़ीपछि प्रधानमन्त्री जैविक प्रकोप उदार कोषमा झण्डै 6 अर्ब रूपियाँ संकलन भएको छ। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि सरकारको राहत र पूर्ण स्थापनाका लागि सहयोग गर्न आह्वान गरेसँगै कोषमा देशभित्र र विदेशबाट सहयोग आउने क्रम बढ़ेको छ। बाढ़ी प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनेदेखि क्षतिग्रस्त पूर्वाधारले पूर्ण स्थापना र दीर्घकालीन पुननिर्माणसम्मका लागि यो रकम परिचालन गरिने सरकारले जनाएको छ। बाढ़ीपछि मात्रै संकलन भएको झण्डै 6 अर्ब रूपियाँ बाहेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यसअघि नै 2 अर्ब 8 करोड़ रूपियाँ मौसदात रहेको थियो। पछिल्लो सहयोग रकम र यसअघि मौसदात जोड्दा कोषमा 8 अर्ब रूपियाँ भन्दा बढ़ी रकम पुगेको छ। सरकारले कोषमा जम्मा भएको रकम पारदर्शी र प्रभावकारी रूपमा परिचालन गर्ने जनाएको छ। बाढ़ीबाट प्रभावित नागरिकका लागि निजी क्षेत्र बैंक तथा वित्तीय संस्था विभिन्न संघ संस्था राजनैतिक दल स्थानीय तह कर्मचारी तथा सर्वसाधारणले समेत आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन्।
0: राष्ट्रपति रामचन्द्र पौडेलले भटेकोशी बाढ़ीबाट संसद कठिन घड़ीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्ने भएको छ। भदौ 10 गते भटेकोशी बाढ़ीले पुर्याएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले आज राष्ट्रको नाममा विशेष सम्बोधन गर्नुभयो। सम्बोधनमा राष्ट्रपति पौडेलले यस प्राकृतिक प्रकोपलाई कहाली लाग्दो र अकल्पनीय सुकिया दिनुभएको छ। बाढ़ी र पहिरोका कारण जनधनको ठूलो क्षति हुनका साथै सड़क पुल र जलविद्युत आयोजना जस्ता राष्ट्रका महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त भएकोमा उहाँले गम्भीर चिन्ता प्रकट गर्नुभयो। राष्ट्रपति पौडेलले विपत्तिमा परेर ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो। उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारलाई निर्देशन दिनुभयो। नेपालले आफ्नो भूमिमा रहेका हरेक विदेशी नागरिकहरूलाई परिवारको सदस्य सरह मान्ने उल्लेख गर्दै उहाँले प्रभावित देशका सरकार तथा कूटनीतिक नियोगहरूसँग प्रभावकारी समन्वय भइरहेको जानकारी दिनुभयो। जोखिमपूर्ण अवस्थामा ज्यानको प्रभाव नगरिकन उद्धारमा खटिएका नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल स्वास्थ्य कर्मी स्थानीय प्रतिनिधि र स्वयंसेवकहरूको उच्च प्रशंसा गर्दै राष्ट्रपतिले उनीहरूको कार्यलाई नेपाली राष्ट्रिय चरित्रको उत्कृष्ट नमूनाका रूपमा चित्रण गर्नुभयो। उद्धार गरिएका नागरिकका लागि स्वच्छ खाने पानी खाद्यान्न औषधि र सुरक्षित आश्रय स्थलको सुनिश्चित गर्न राष्ट्रपति पौडेलले जोड़ दिनुभयो। विपदको समयमा प्राविधिक विशेषज्ञ चिकित्सकीय टोली र उपकरणसहित सहयोग गर्ने छिमेकी मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति राष्ट्रपतिले कृतज्ञता ज्ञापन गर्नुभयो। यसै सन्दर्भमा उहाँले हिमालय क्षेत्रको नाजुक परिस्थितिलाई विश्वव्यापी तापक्रम वृद्धिसँग जोड्दै अन्तर्राष्ट्रिय मंचमा जलवायु न्यायका लागि ठोस कदम चाल्न पनि विश्व समुदायलाई आह्वान गर्नुभयो।
6: नेपाली कांग्रेसले रसुवाको भुटेकोशी बाढ़ी प्रभावित नागरिकको उद्धार राहत तथा पूर्ण स्थापनाका लागि सरकारलाई 1 करोड़ रूपियाँ आर्थिक सहयोग गरेको छ। पार्टी महामन्त्री प्रदीप पौडेल सहितको टोलीले आज सिंहदरबारमा अर्थमन्त्री डाक्टर स्वर्णिम बाख्लीलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेको हो। भेटका क्रममा अर्थमन्त्री डाक्टर बाख्लीले बाढ़ी प्रभावित नागरिकको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेको महामन्त्री पौडेलले बताउनु भएको छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दावी गर्नुभएको छ। प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा उहाँले हेलिकप्टरले लैजानु परे ठाउँ बाहेक अन्य स्थानमा राहत पुगिसकेको बताउनुभयो। हाल हेलिकप्टर उद्धार र खोजी कार्यमा प्राथमिकता दिएकाले हेलिकप्टर मार्फत राहत लैजानु पर्ने ठाउँमा भने पठाउन नसकिएको उहाँले स्पष्ट पार्नुभयो। क्षेत्र मात्रै सुली वा रसुवा लगायत हेलिकप्टर पुग्ने नजिकका स्थानबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको वहाँले जानकारी दिनुभएको छ। स्थानीय सरकारसँग निरन्तर समन्वय गरेर राहत वितरणको काम अगाडि बढ़ाइएको छ। विपद प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम निरन्तर भइरहेको र तीनवटै सुरक्षा निकायले पहिलो दिनदेखि नै सक्रियतापूर्वक काम गरिरहेको पनि उहाँले बताउनुभयो। उप्रेतले सामाजिक सञ्जालमा राहत तथा उद्धारको सन्दर्भमा धेरै भ्रामक भिडियो फैलिएको पाएकाले कुनै पनि फेक भिडियो नफैलाउन पनि आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा फैलिएका यस्ता भिडियोले जनमानसमा नकारात्मक प्रभाव पार्ने भएकाले सतर्क हुन उहाँले अनुरोध गर्नुभएको छ।
6: जर्मनीको पूर्व राज्य सैक्सनी अनहाल्टमा भएको राज्य निर्वाचनमा दशमी पन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी एफएफडीले ऐतिहासिक सफलता हासिल गरेको छ। हिजो सम्पन्न निर्वाचनमा एफएफडीले झण्डै 44% मत प्राप्त गर्दै राज्यको सबैभन्दा ठूलो राजनैतिक दल बनेको छ। यो परिणाम दोस्रो विश्वयुद्धको जर्मनीको कुनै पनि राज्य निर्वाचनमा एफडीले हासिल गरेको सबैभन्दा ठूलो सफलता भएको द गार्जियनले जनाएको छ। एफएफडी 35 वर्षीय प्रमुख उम्मेद्वार उल्रिच जिक मुण्डाले निर्वाचन परिणामलाई जर्मनीको राजनीतिमा नयाँ परिवर्तनको शुरूआत भएको बताउनु भएको छ।
0: अस्ट्रियामा नयाँ शैक्षिक सत्र शुरू भएसँगै 14 वर्ष मुनिका छात्राका लागि विद्यालयमा हेडे स्कार्फ अर्थात टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध लगाउने कानून लागू भएको छ। कानूनले देशभरका सार्वजनिक तथा निजी विद्यालयहरूमा हिजाब वा बुर्का जस्ता टाउको छोप्ने परम्परागत मुस्लिम कपड़ा माथि रोक लगाएको बीबीसीले जनाएको छ। रूढ़ीवादी पीपुल्स पार्टी ओपीपीको एकीकरण मन्त्री क्लाउडिया बाउडले टाउकोमा बाँधिने हेड स्कार्फ दमनको प्रतीक तथा एकदमै सानो उमेरदेखि नै किशोरीहरूलाई नियन्त्रणमा राख्ने माध्यम भएको बताउनु भएको छ।
6: नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले मधेस वारियर्सलाई 3-1 सेटमा हराएको हो। अन्नपूर्णले पहिलो सेट 25-16, तेस्रो सेटमा 25-22 र चौथो सेट 25-21 जितेको हो। मधेसले दोस्रो सेट 31-29 जितेको हो। त्यसअघि अन्नपूर्ण पहिलो गेममा खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौँ रेड्सलाई हराएको थियो। मधेसको यो लगातार दोस्रो हार रहेको छ। मधेस पहिलो खेलमा सुगमाथा सेमर्स र दोस्रो खेलमा काठमाडौँसँग पराजित भएको थियो। 6 टोली सहभागी पहिलो संस्करणको एनडीएलमा एनडीएलको विजेताले 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
0: खेल खबर सँगै सोलु समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
6: बाडीमा बेपत्ता 51 परिवारलाई सोलु दुधकुन्या नगरपालिकाले जनही 50,000 दिने। प्रधानमन्त्री राहत कोषमा सोलु खुम्बुदेव वाणिज्य संघको 3,00,000 बढ़ी सहयोग। माउन्ट एभरेस्ट सोलु स्कूलद्वारा 53,000 सहयोग।
0: रसुवा बाढ़ी पीड़ितका लागि रासोका सोलु खुम्बुका उपसभापति शेर्पाद्वारा 3,33,000 सहयोग। राप्रपा सोलुको 14,500 सहयोग। 3 महिनापछि सर्व सावरणका लागि बेनी हाइड्रो पावरको आईपीओ खुल्यो।
6: जल विद्युत आयोजनाको सुरुङभित्र 121 जना मात्रै फँसेको सेनाको भनाई। बाढ़ी पीड़ितलाई होच्याएर भिडियो बनाउने युवक पक्राउ। कोशी सरकारको न्यूनतम साझा कार्यक्रम। मदिरा ब्रान्डिङदेखि बाँदर नियन्त्रणसम्म।
0: राष्ट्रपतिद्वारा राष्ट्रका नाममा सम्बोधन। राष्ट्रिय एकता र जलवायु न्यायका लागि आह्वान। प्रधानमन्त्री राहत कोषमा कंग्रेसको 1 करोड़ रूपियाँ सहयोग। अधिकांश बाढ़ी प्रभावित क्षेत्रमा राहत पुगिसकेको विपद प्राधिकरणको दावी।
6: जर्मनीको राज्य निर्वाचनमा दोस्रो

0: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
2: म अलिकति पनि हिँड्न सक्दिन, श्वास श्वासमै समस्या देखियो।
3: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: बीत अधिकांश क्षेत्रमा राहत पुगेको प्राधिकरणको दावी।
1: तीनटै सुरक्षा निकायलाई त्यसलाई पठाएर त्यसलाई चेक गरेर अझ चाहिँ हाम्रो फिल्डमा खटिएको टिमलाई चाहिँ हामीले पठाइराखेको अवस्था पनि छ।
0: सप्तकोशीमा पानीको वहाव बढ़ेपछि कोशी बारेजमा रातो बत्ती, कृष्णवीर पहिरोले ग्यासदेखि खाद्यान्नसम्मको आपूर्तिमा संकट, नागढुङ्गा मुङलिङ सड़क खण्ड खुलाउन 9 ठूला मेसिनबाट काम तीव्र।
2: त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनलभित्र फसेका व्यक्ति होइन, परिवारसँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्।
0: आजदेखि सबै प्रजातिको मुस्ताङ्गे स्याउ टिप्न खुला, डल्ले खोर्सानीमा मापदण्ड भन्दा बढ़ी विषादी भेटियो, बाढ़ी र पहिरोको विपत्तिमा राष्ट्रिय एकताका लागि राष्ट्रपति पौडेलको आह्वान।
3: यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो।
0: र जापानमा भारी वर्षापछि पहिरोको जोखिम उच्च, आपतकालीन चेतावनी जारी।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: एकद्वार प्रणालीका नाममा राहतको गति रोक्ने होइन, सहयोगका हातहरूलाई अझ छिटो पीड़ितसम्म पुग्ने वातावरण बनाउनुपर्छ। कतै सहायता सामग्री थुप्रिएर खेर जाने र कतै समयमै नपुग्दा जीवन गुम्ने विडम्बना अब दोहोरिनु हुँदैन। सरकारले आवश्यकता अनुसार राहतको समुचित समन्वय र वितरण सुनिश्चित गर्दै सहयोग गर्न चाहने सबैलाई सहज बाटो खोल्नुपर्छ। निजी क्षेत्र, संस्था र व्यक्तिगत दाताले पनि भावनासँगै विवेक पुर्याई आवश्यक सामग्री मात्र संकलन र वितरण गर्ने संस्कार बसाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दावी गरेको छ। प्राधिकरणमा आज आयोजित कार्यक्रममा कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले हेलिकप्टरले लैजानुपर्ने ठाउँ बाहेक अन्य स्थानमा राहत पुगिसकेको बताउनु भएको हो। हाल हेलिकप्टर उद्धार र खोजी कार्यमा प्राथमिकता दिइरहेकाले हेलिकप्टर मार्फत राहत लैजानुपर्ने ठाउँबाट भने पठाउन नसकिएको उहाँको भनाइ छ। स्थानीय सरकारसँग निरन्तर सम्बन्ध गरेर राहत वितरणको काम अगाडि बढ़ाइएको छ। विपद प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम निरन्तर बढ़िरहेको र तीनवटै सुरक्षा निकायले पहिलो दिनदेखि नै सक्रियतापूर्वक काम गरिरहेको उहाँको भनाइ छ। उद्धार र राहतमा कुनै पनि कसुर बाँकी नराख्न राज्य संवेदनशील रहेको उल्लेख गर्दै उहाँले पहिलो दिनदेखि निरन्तर काम गरिरहेको बताउनुभयो।
1: खोजमा, उद्धारमा, राहतमा कुनै पनि कसर बाँकी नरहोस्, राज्यको तर्फबाट राज्यले गर्ने कुरामा हामी एकदमै सेन्सिटिभ छौं र हामीले डे वान मर्निङ इभिनिङ नाइट कतै के पनि भनेका छैनौं। हामी त्यसरी काम गरिरहेको अवस्था छ। यसलाई पनि हजुरहरूले चाहिँ अलिकता हाम्रो कामको हामीले चाहिँ गरेको जुन प्रयास छ यसलाई पनि हेरिदिनुहोला भन्ने अनुरोध गर्दै केही चाहिँ त्यहाँ गुनासाहरू छन् त्यो गुनासोलाई हामी सम्बोधन गर्दैछौँ। केही बेपत्ता भएका नामहरू आइरहेका छन् त्यसलाई पनि हामी चाहिँ हेर्दैछौँ। आउने बित्तिकै हामी चाहिँ तीनटै सुरक्षा निकायलाई त्यसलाई पठाएर त्यसलाई चेक गरेर अझ चाहिँ हाम्रो फिल्डमा खटिएको टिमलाई चाहिँ हामीले पठाइराखेको अवस्था पनि छ।
5: उहाँले केही गुनासाहरू सम्बोधन भइरहेको र बेपत्ता व्यक्तिहरूको

0: नाम आउने बित्तिकै तीनवटै सुरक्षा निकाय मार्फत जाँच गराई टोली परिचालन गरिएको बताउनुभयो। यसैबीच भदौ 10 गते रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण चीनमा फँसेका नेपालीहरू क्रमशः नेपाल फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हिजोसम्म तातोपानी नाकाबाट 536 नेपाली नेपाल फर्किएका छन्। आज 106 जना नेपाली फर्किने क्रममा रहेको मन्त्रालयले जानकारी दिएको छ। यसैबीच रसुवा बाढ़ीपछि उद्धारमा खटिएको नेपाली सेनाले विद्युत गृहका सुनभित्र करिब 121 जना मात्रै फँसेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज गरिएको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवास जंग थापाले त्रिशुली 390 जनाको उद्धार टोली परिचालन गरिएको जानकारी दिनुभयो। बाढ़ीले ल्याएको लेदोको दलदल र हिलोका कारण खोजी तथा उद्धारमा कठिनाई भइरहेको उहाँको भनाइ छ।
1: त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनलभित्र फसेका व्यक्ति होइन, परियोजनासँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5, लामताङ 7, चिलिमे 7, अप्पर त्रिशुली 1, 50, 3A 40 भए तापनि 3-4 जना भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120 यो त बाहिर गर्दा हाराहारी 121 जना मात्रै टनलभित्र पसेको चाहिँ तथ्य के हुन्छ देखिन्छ।
0: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले बाढ़ीमा परि 983 जना सम्पर्कविहीन भएको जनाउँदै आएको छ। काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव देखिएको छ। कृष्णा भीरमा पहिरो जाँदा आयात नहुँदा उपत्यकामा चरम अभाव देखिन थालेको हो। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघका अनुसार माग र आपूर्ति बीचको सन्तुलन नमिल्दा बजारमा हाहाकार भएको छ। उपत्यकामा दैनिक करिब 40,000 सिलिण्डर ग्यासको माग रहे पनि आपूर्ति भने करिब 25,000 मात्रै रहेको व्यवसायले बताउँदै आएका छन्। रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढ़ीले पृथ्वी राजमार्गको धादिङ स्थित कृष्णवीरमा सड़कको ठूलो हिस्सा कटान गरेपछि काठमाडौँ भित्रिने प्रमुख मार्ग नागडुंगा मुगलिङ सड़क 8 दिनदेखि अवरूद्ध छ। सड़क अवरूद्ध भएसँगै ग्यास मात्र होइन पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्ति समेत नराम्ररी प्रभावित भएको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार काठमाडौँमा दैनिक माग 40,000 सिलिण्डर भए पनि हाल करिब दैनिक 15,000 सिलिण्डर अभाव रहेको सीआईएनसँग बताउनुभयो। यस्तै ग्यास विक्रेता र होटल व्यवसायीहरूले आफै तराईका डिपोबाट ग्यास ढुवानी गरिरहेका छन्। ग्यासको सहज आपूर्तिका लागि काठमाडौँ उपत्यका बाहिरबाट पनि आयात भइरहेको ग्यास विक्रेता संघका उपाध्यक्ष कृष्ण दुलालले सीआईएनलाई बताउनुभयो।
2: कृष्णवीरको बाटो अहिले पहिरो गएको भएर यताबाट गाडी ट्याङ्करहरू आएको छैन। काठमाडौँमा कुनै पनि ट्याङ्करहरू आएकै छैन। काठमाडौँको छेउछाउ र काठमाडौँमा भएका आसपासका कम्पनीलाई यसै पनि अप्ठ्यारो परेको होइन। अब अलिअलि ल्याएका छन्, अलिअलि ल्याएको भने ऊ त बढे बेचिरहेछन्। विक्रेतामा ग्यास जान सकेन अनि विक्रेतामा ग्यासै नभएपछि तपाईँको चाहिँ विक्रेताले त उपभोक्तालाई कसरी दिने? त्यो खालको समस्या छ। अब उद्योगले डिलरलाई ग्यासै दिएको अवस्था छैन अहिले।
0: ग्यासका लागि अहिले उपभोक्ताहरू राति पनि लाइन बस्न बाध्य भएका छन्। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा खसिएको पहिरो पन्छ्याउने र सड़क मरमत गर्ने कार्यलाई तीव्रता दिएको छ। नागडुंगा मुगलिङ सड़क योजना पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार अहिले सो क्षेत्रमा 9 ठूला मेसिनहरू प्रयोग गरेर काम गरिरहेको छ। सड़क मरमतका लागि 6 एक्सकाभेटर, 1 बुलडोजर, 1 डोजर र 1 जेसीबी परिचालन गरिएको छ। राजमार्ग पूर्ण रूपमा सञ्चालनमा कहिले आउँछ भने हामीले धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेलाई सोधेका छौं।
3: यो भोटेकोशी बाढ़ीको कारणले गर्दाखेरि हाम्रो धादिङ जिल्लाभित्र पर्ने कृष्णवीरको पहिरो नदीको कटानले गर्दाखेरि त्यो पहिरो गएको अवस्था छ र पहिरोलाई चाहिँ अब पन्छाउनको लागि र अब त्यो पहिरो चाहिँ ठूलो जोखिमयुक्त पहिरो भएको हुँदाखेरि हाम्रो त्यहाँ प्राविधिक जनशक्ति त्यही अनुसारको इक्विपमेन्टहरू सबै संयन्त्र परिचालन गरेर कृष्णपुरको पहिरो हटाएर दुईतर्फी सवारी साधन खुलाउने प्रयासमा काम भइरहेको छ र विशेष गरेर अब यो काम चाहिँ प्राविधिक काम अब काम गर्दै जाँदाखेरि केही टेक्निकल इरहरू पनि आइराख्ने त्यसलाई पनि समाधान गर्दै जानुपर्ने भएको हुँदाखेरि अब समय चाहिँ यति नै लाग्छ भनेर भन्न सक्ने अवस्था छैन।
0: राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ 10 गतेको विनाशकारी बाढ़ी र पहिरोपछि उत्पन्न कठिन परिस्थितिमा सम्पूर्ण राजनैतिक दल र नागरिकहरूलाई एकबद्धता हुन आह्वान गर्नुभएको छ। आज राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यो समय दोषारोपण वा राजनैतिक विवादमा अल्झिने नभई राष्ट्रिय एकता र एकबद्धता प्रदर्शन गर्ने समय भएको बताउनुभयो। राष्ट्रपति पौडेलले हिम नदीको बरफ र चट्टान सहितको हिम पहिरोका कारण आएको बाढ़ीलाई कहानी लाग्दो प्राकृतिक प्रकोपको संख्या दिनुभयो। यस विपत्तिले असंख्य मानव जीवन, घर परिवार, सड़क पुल र जलविद्युत आयोजना लगायत राष्ट्रका महत्वपूर्ण पूर्वाधारमा अकल्पनीय क्षति पुर्याइएकोमा वहाँले गहिरो शोक व्यक्त गर्नुभयो। मृतक प्रति श्रद्धांजली अर्पण गर्दै वहाँले शोक संतप्त परिवारमा समवेदना प्रकट गर्नुभयो।
4: यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनस्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
0: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, मगरले, रसुवा लगायत बाढ़ी तथा पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले उद्धार, राहत, स्वास्थ्य सेवा तथा अस्थायी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। रसुवामा गएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रको अवस्था, प्रदेश सरकारले गरेको काम, चुनौती तथा आगामी योजनाबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री थापाले बागमती प्रदेशका रसुवा, नुवाकोट, दादिङ र चितवनका 15 स्थानीय तह बाढ़ी तथा पहिरोबाट प्रभावित भएको बताउनुभयो।
5: जति पनि सेल्टरमा आएर खाना खुवाउने काम प्रदेश सरकारले गरेको छ, हामीले स्थानीय तहले गर्दाखेरि पनि त्यसको चाहिँ नि स्रोत भरमा प्रदेश सरकारबाट गर्ने भनेर हामीले त्यो निर्देशन दिएका छौँ। पालिकाहरू प्रमुखजीहरूलाई त्यो गर्नुहोस्, तपाईँको खर्च हामी चाहिँ प्रदेश सरकारबाट बियर गर्छौँ भनेर हामीले उहाँलाई भनिसकेपछि तदअनुसारै त्यहाँ भएको छ। सब व्यवस्थापन गर्नेदेखि लिएर त्यसको चाहिँ डिएनए टेस्ट गर्नेदेखि लिएर सबै कामहरू हामीले सुरु गर्यौँ।
0: साझा खबरमा अब खेल खबर। जापानको राजधानी टोकियोको दक्षिणमा रहेको द्वीपमा लगातारको भारी वर्षापछि पहिरोको उच्चतम तहको आपतकालीन चेतावनी जारी गरेको छ। भारी वर्षाका कारण पहिरो तथा अन्य प्राकृतिक विपत्तिको जोखिम बढ़ेसँगै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्ण स्पाइकर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवड हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले मधेश वारियर्सलाई 3-1 सेटमा हरायो। मधेशको यो लगातार तेस्रो हार हो। मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्स र दोस्रो खेलमा काठमाण्डसँग पराजित भएको थियो। प्रतियोगितामा अहिले बेलुकी 7 बजे सगरमाथा र कर्णाली खेल्दैछन्। 6 वटा टोली सहभागी। पहिलो संस्करणको एनपीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ। हुम्लाका किसानहरू सस्तैमा स्याउ बेच्न बाध्य।
6: बेकारी आया छन् र बेकारी हामी मिलेको छैन। घाटाको 35 रुपियाँ व्यापारीले भनेका छन्, 40 रुपियाँ हामीले भनेका छौँ। तिथिआन त्यत्तिकै छन्। गोल्डिङको 30 रुपियाँ भन्दा हामी 35 रुपियाँ भन्दैछौँ।
0: सरकारले तोकियो प्रति किलो 60 रूपियाँ, तर किसानलाई 40 रूपियाँ पाउन पनि मुस्किल। रिपोर्ट सँगै बाढ़ी प्रभावित क्षेत्रमा सर्पको जोखिम, राहत आवश्यकताको आधारमा प्राथमिकता दिइने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा

0: भने बाल बालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
1: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्नु, पर्याप्त खाना र सुरक्षित पानी पिउने बनाऊ।
0: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
1: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
2: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
3: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरी मात्रै दोष दिन्छौ।
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हो स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोरा छोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उएनसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पूर्वी पहाड़ी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव 2,00,000 क्युसेक प्रति सेकेण्ड नाघेको छ। पानीको बहाव बढ़ेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ। सुनसरी प्रहरीले आज मध्याह सवा 12 बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर 2,07,435 क्युसेक प्रति सेकेण्ड पानी बगिरहेको जनाएको छ। काठमाडौँको कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा मापदण्ड भन्दा बढ़ी विषादी भेटिएको छ। कृषि केन्द्रीय प्रयोगशालाले गरेको परीक्षणमा मकवानपुरको इन्द्र सरोवरबाट ल्याइएको डल्ले खुर्सानीमा कार्बोमेट 2.34 र अर्गानोफस्फेट समूहको विषादी 40.58% भेटिएको हो। 35-45% विषादी भेटिएमा तत्काल खान नमिल्ने र केही दिन मात्र राखेर उपभोग गर्न मिल्ने मापदण्ड रहेको छ। मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुला गरिएको छ। जिल्ला स्तरीय निर्णय अनुसार ढिलो पाक्ने स्याउको समेत आजदेखि टिपाई शुरू भएको हो। यसअघि छिटो पाक्ने गाला, फुजी र साउने प्रजातिका स्याउ भदौ 15 गते टिप्न खुला गरिएको थियो। स्याउको गुणस्तर, स्वाद र मुस्ताङी स्याउको ब्राण्ड कायम राख्न जिल्ला स्तरमै टिपाईको कार्यतालिका बनाइएको हो। गत वर्ष मुस्ताङमा एक वर्षमा 1,10,00,000,000 रूपियाँ भन्दा बढ़ीको स्याउ उत्पादन भएको थियो। उत्पादित स्याउमध्ये करिब 90% जिल्ला बाहिर बिक्री भएको थियो। मुस्ताङका 5 स्थानीय तहमा करिब 869 हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको कृषि तथा पशुपक्षी विकास कार्यालयले जनाएको छ। गएको असार 29 गते बसेको जिल्ला दर निर्धारण समितिको बैठकले जिल्लाका उत्पादित वस्तुहरूको मूल्य निर्धारण गरे पनि किसानले स्याउ न्यूनतम मूल्यमा बिक्री गर्न बाध्य भएका छन्। प्रमुख जिल्लाधिकारी भोलानाथ गोरागाईको अध्यक्षतामा बसेको बैठकले जिल्लामा उत्पादित स्याउ ग्रेड अनुसार क्रमशः ए ग्रेडको प्रति किलो 60 रूपियाँ, बी ग्रेडको प्रति किलो 50 रूपियाँ र सी ग्रेडको प्रति किलो 40 रूपियाँ निर्धारण गरे पनि हुम्लाको तल्लो क्षेत्र, दाञ्चुली र ताजा कोटका किसानहरूले सस्तैमा स्याउ बेच्न बाध्य छन्।
6: विगतका वर्षहरूमा स्याउबिक्री नभई बाँदर र किराहरूले खाई सकाउने भएपछि यस वर्ष नपाकेकै स्याउ किसानले बिक्री गर्न थालेका छन्। दैनिक गोठालो लागे पनि बाँदरले सकाउने गरेको र मौरी अरिङ्गाल जस्ता किराहरूले खाएर सकाउन थालेपछि भाव नपाए पनि बिक्री गर्न बाध्य भएको अधाञ्चुली गाउँपालिका वडा नम्बर ५ का बीरबल सिंहले बताउनुभयो।
7: बेकारी हामी मिलेका छैन। त्यो घाटाको 35 रुपियाँ बेकारीले भनेका छन्, 40 रुपियाँ हामीले भनेका छौँ,
6: किसान दीप सिंहले पनि गत वर्षमा बिक्री वितरण नभई स्याउ कुहिएर जाने भएकाले यसपालि नपाक्दै बेच्न लागेको बताउँदै गत वर्ष भन्दा यस वर्ष स्याउ खलेको बताउनुभयो।
8: 25 पेटी भयो, मेरा चाहिँ 15 पेटी जति छन्। अहिले धेरै फलन जुद्धा साइजिङका 6 कार्टुन भयो, ट्रेन साइजका 7 कार्टुन, ढुलो साइजका 7 कार्टुन, अन्त नर्मल साइजका 10 कार्टुन, अर्कै डाँडा फेरि मेरो नामघर विद्या सहिता 10 कार्टुन, कहिले पनि कहिले गरेर 5 कार्टुन हाम्रो गाउँमा मिल्नु।
6: यहाँको स्याउ खरिदका लागि मुगु जिल्लाबाट समेत व्यापारी आउने गरेका छन्। स्याउको व्यापारमा लाग्नुभएका धनमल साई जिल्लाको दर रेट अनुसार किसानलाई मूल्य दिन नसकिने बताउनुहुन्छ।
9: जिल्लाको अनुसार दर रेट यता हालौँ भने यताबाट डाइरेक्ट जिल्लामा गाडी पुगिदियो, ठाउँमा गाडी छ,
6: किसानको बारीबाटै उठाउनु पर्ने र काठमाडौँ सुर्खेतसम्म लैजान समस्या हुने भएकाले जिल्लामा निर्धारण गरिएको मूल्यको पालना नभएको व्यवसायीको भनाइ छ। छिमेकी गाउँपालिका ताजाकोटबाट स्थानीय किसान समेत रहेका व्यापारी देवी बैजीले करिब 50 क्विन्टल स्याउ सुर्खेत लगेर बिक्री गर्नुभयो।
9: किसानले पनि अलिअलि पाउने, व्यापारीले पनि अलिकति
6: निर्धारण गरिएको दरको कारणका लागि जिल्ला कृषि विकास कार्यालयको योजनाका बारेमा बताउँदै जिल्ला कृषि विकास अधिकृत चुडामणि पन्त,
10: हाम्रो यहाँ मिटिङ गर्दाखेरि सी ग्रेडको चाहिँ 40 रुपिज होइन, डी ग्रेडको 50 र ए ग्रेडको चाहिँ 60 रुपियाँ भनेर चाहिँ हामीले त्यसरी निर्धारण गरेको हो। कृषकहरूले हटारिएपछि यसमा हामीले रेट त हामीले कायम गऱ्यौँ, त्यो रेट भनेको पनि मूल्य रेट कायम गरेको, त्यही रेटमा पनि

0: जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर समितिले प्रति किलो 60 रुपैयाँसम्म निर्धारण गरे पनि किसानहरूको समस्या, बजारको अभाव तथा भण्डारणको समस्याकै कारण कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। काली बहादुर थापा, सीआईएन रेडियो श्रीनगर।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीको लेदो पछ्याउँदा ख्याल गर्नुपर्ने,
2: साधारण जनताहरू जाँदाखेरि चप्पल गाडी नै भएर खाली खुट्टै गएको देखिन्छ। उहाँहरू जान त्यहाँ जाने सिसा ढुङ्गा माटो किला जेले पनि खुट्टाहरू काटेर चाहिँ धेरै आइरहनु भएको छ। त्यस्तो केस पनि हामीले एकदम धेरै हेरिरहेको छौँ। अब त्यसको लागि बस्नलाई चाहिँ बुट लाएर जानु पर्यो।
1: बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता, राहतमा आवश्यक सामग्रीको माग, विशेष जानकारी सहितको मिलीजुली नेपाली बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: जहिले पनि जहाँ पनि ब्याग खरिद गर्नुहोस् अनि 20% ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली।
5: मिलीजुली नेपालीमा महत्वपूर्ण जानकारी र खबरहरू। यदि तपाईँ आफ्नो घर र छरछिमेकको लेदो पछ्याउने, घरभित्रका सरसामानहरू निकाल्ने काम गर्दै हुनुहुन्छ भने आफू र आफ्नो परिवारको सुरक्षामा विशेष ध्यान दिनुहोला। यसरी काम गर्दा शरीरमा चोटपटक लाग्ने मात्र होइन, सर्प तथा विषालु किराले टोक्ने सम्भावना हुने चिकित्सकहरूले बताएका छन्। अहिले बाढ़ी प्रभावित क्षेत्र नुवाकोटमा स्वास्थ्य उपचारमा खटिनुभएका सशस्त्र प्रहरी अस्पताल काठमाडौँका डाक्टर अरूणा ठकुरीको कुरा एकैछिन सुनौ।
2: विशेष गरी चाहिँ रातको समयमा लाइट बोकेर हिँड्नु पर्यो, अनि चप्पल नलाएर जुत्ता लाएर हिँड्नु पर्यो। अब दराजमा अथवा कुनै पनि त्यो खाल्डा खुल्डीमा हात हाल्दा अथवा हिँड्दाखेरि चाहिँ टर्च बालेर हेरेर मात्र हिँड्नु पर्यो। लुगाहरू पनि निकाल्दाखेरि राम्रोसँग फिजाएर अनि मात्र प्रयोग गर्नु पर्यो। अब यदि कसैलाई टोकिहाल्यो भने चाहिँ तुरुन्तै नजिकैको स्वास्थ्य चौकी अथवा अस्पताल चाहिँ पुग्नु पर्यो। अब विषालु नै हुनसक्छ, नर्मल टाइपको सर्प पनि हुनसक्छ, नन पोइजनस। अब विषालु भयो भने चाहिँ विदिन अब एक घन्टाभित्र नै एन्टिस्नेक भेनम लगाइहाल्नुपर्छ, नत्र भन्दा अब डे चाहिँ हुन्छ। फेरि पोइजनस हो भने त एपिएफ टिम अथवा आर्मी पुलिस जाँदाखेरि चाहिँ हाम्रो पिपिई नै लाएर गइरहेको छौँ। त्यो पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, त्यसमा चाहिँ बुटदेखि लिएर हेड कभर सबै हुन्छ, फेस सिल्डहरू। तर अब यहाँ साधारण जनताहरू जाँदाखेरि चाहिँ चप्पल गाडी नै भएर खाली खुट्टै गएको देखिन्छ। उहाँहरू जाने त्यहाँ जाने सिसा ढुङ्गा माटो किला जेले पनि खुट्टाहरू काटेर चाहिँ धेरै आइरहनु भएको छ। त्यस्तो केस पनि हामीले एकदम धेरै हेरिरहेको छौँ। अब त्यसको लागि बस्नलाई चाहिँ बुट लाएर जानु पर्यो। अनि अब ग्लोभ्स पनि त्यो पातलो ग्लोभ्स होइन कि रबर ग्लोभ्स लायो भने चाहिँ अब दह्रो किला किला समाउँदाखेरि पनि नकाटिने, त्यस्तोहरू चाहिँ अलिक विशेष ध्यान दिनु पर्यो। अर्को भनेको चाहिँ अब त लासहरू नि गल्न सर्न थालिसक्यो, त्यसबाट चाहिँ दुर्गन्ध फैलिएर अरू अरू यर्बन डिजिज भन्छौँ त्यो फैलिन सक्छ। त्यसको लागि चाहिँ मास्क लगाएर हिँड्नु पर्यो।
5: घरभित्रका सामान निकाल्दा बाक्लो पन्जा, बुट, हेड कभर र मास्क लगाएर मात्र जानुहोस्। सर्प वा विषालु किराले टोकिहालेमा नजिकै रहेका स्वास्थ्य संस्थामा गइहाल्नुहोस्। नुवाकोटमा बाढ़ी प्रभावितका लागि चप्पल, जुत्ता, लत्ता कपड़ा जस्ता सामानहरू खाँचो परेको छ। अहिले खाद्यान्नको भने धेरै समस्या नरहेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताउनुभयो।
6: अहिले नुवाकोटमा राहत चाहिँ पर्याप्त मात्रामा आएको छ र त्यसमा अधिकांश चाहिँ खाद्य आइटमहरू छ। दाल चामल, अब नुन भयो, दालमोट भयो, चिउरा भयो, त्यस्तै गरेर अब बिस्कुटहरू धेरै छ। त्यस्तै नन फुड आइटममा पनि अब कपडाहरू पनि आएको छ। त्यस्तै गरेर अब महिलाहरूको लागि चाहिने जुन सेन्टिक प्याडदेखि लिएर त्यो अन्य कुराहरू पनि आएको छ, भित्र लगाउने वस्त्रहरू। त्यस्तै गरेर औषधिहरू पनि आएको छ। बेसिक निडका कुराहरू लगभग सबै आएको छ, तर अलिकति बढी खाद्य आइटम बढी छ। जुत्ता चप्पल अलि कम आएको अवस्था छ। त्यसपछि यो बच्चाहरूको लागि चाहिने जुन अब खेल व्यवस्था कोही हुन्छ नि, कोही प्ले त्यस्तो भइदियो भने अलिक राम्रो हुने अवस्था छ। अनि त्यो त्यस्तै गरेर त्यो प्याडका कुराहरू भए होइन, त्यो आउँदा राम्रो। अर्को चाहिँ कस्तो छ भने यो कतिपय अलि बत्तीको सुविधा नभएको ठाउँमा सोलरहरू त्यो भइदियो भने मान्छेहरूले एउटा उज्यालो पनि हुने र मोबाइलहरू चार्ज गर्नको लागि आवश्यक पर्ने ती सोलर आइटम र अब रसुवा जिल्लाको समेत त्यहाँबाट रात बितन गर्नुपर्ने भएको हुनाले त्यहाँको हकमा चाहिँ तपाईँको जेनेरेटर भयो, सोलर भयो, अलि बढी आवश्यक पर्ने र सम्भव छ भने कतिपय ठाउँमा चाहिँ यो ड्रोन को प्रयोग गरेर ड्रोन मार्फत चाहिँ हामीले चाहिँ खाद्यान्नहरू ओसार उत्पन्न हुन्छ र त्यसको लागि ड्रोन आइटमहरू पनि आवश्यक पर्ने एउटा त्यतिको छ सबैलाई तालमुट चिउरा त्यो मात्रै दिँदा उनीहरूलाई त फेरि बच्चाहरूलाई न्युट्रिसन नपुग्नुहुन्छ बुढाबुढा अब सबैको दाँतहरू नहुने त्यो हुन्छ त्यस्तो नहरूमा कतिपय चाहिँ त्यो सातुको आइटमहरू त्यस्तो कतिपय अब खाना नपाउने पनि हुन्छ कतिपय मान्छेहरू होइन त्यसबाट चाहिँ यो यो नट्स आइटमहरू काजु सब्जी के के किसमिसहरू त्यस्तोहरू भइदियो भने न्युट्रिसन पुग्छ बच्चाहरूलाई यो उमेरमा न्युट्रिसन पुगेन भने पछिसम्म त्यसको दुर्गामी असर पर्छ भन्नुहुन्छ डाक्टर साहबहरू
4: Time check. Suru FM. Studio time.
7: It's 8 p.m. रातको 8 बजे.
8: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामाई अफसेट प्रेस सोलु दुतकुन्डा नगरपालिका 5 सोलु खुम्बु

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
0: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: को छ भने 32 विद्यालयको पठन पाठन रोकिएको छ. यी तीन जिल्लामा 9,000 भन्दा बढ़ी विद्यार्थीको पढ़ाई प्रभावित भएको छ. अहिले बाढ़ी प्रभावित क्षेत्रमा बाल बालिकाको समस्या घर र विद्यालय क्षतिग्रस्त हुनुमा मात्र सीमित छैन. बाढ़ीले उनीहरूको मानसिक स्वास्थ्य, पढ़ाई, सामाजिक सम्बन्ध र दैनिक दिनचर्यामा समेत गहिरो असर पर्ने सम्भावना अत्यधिक छ. बाढ़ीमा ज्यान जोगाउन भोग्नु परेको, परिवारका सदस्य वा साथी गुमाएको, घर सम्पत्ति नष्ट भएको देखेका वा परिवारबाट छुट्टिएका बाल बालिकामा डर, चिन्ता, तनाव, निन्द्रामा समस्या, एक्लोपन, चिड़चिड़ापन र असुरक्षित महसुस गर्ने अवस्था देखिन सक्छ. विश्व स्वास्थ्य संगठनका अनुसार आपतकालीन घटनाबाट प्रभावित धेरै मानिसमा कुनै न कुनै स्तरको मनोवैज्ञानिक तनाव देखिन सक्छ. आकस्मिक बाढ़ीलाई आँखै अगाडि देखेका वा परिवार गुमाएका वा संवेदनशील बाल बालिकाको मनोविज्ञान र उनीहरूलाई शिक्षासँग जोड्ने विषयमा आज हामी मनोविद प्राध्यापक डाक्टर गंगा पाठकसँग कुराकानी गर्छौ. नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा.
5: धन्यवाद.
4: विशेष गरेर अहिले यो बाढ़ी प्रभावित क्षेत्रमा जुन खालको त्रास निम्ति हो होइन, विपद पछि चाहिँ बाल बालिकाको मनोवैज्ञानिक अवस्थामा चाहिँ कस्तो खालको असर परिरहेको छ?
5: हजुर, यो समय भनेको एकदमै संवेदनशील, भेरी क्रिटिकल भन्छ होइन, र यो डिजास्टर पनि अकल्पनीय. यो दुईटै यो अकल्पनीय अवस्थाले बाल बालिकालाई चाहिँ अहिले हुन त हामी सबै नै प्रभावित छौं, तर त्यही स्थानको जो पीड़ित हुनुहुन्छ त्यो स्थानको बाल बालिकाहरूको मनोसामाजिक स्थिति चाहिँ नि भयावह नै हुन्छ. किनभने त्यहाँ त अब भर्खरै जन्मेकोदेखि लिएर किशोर अवस्थासम्मको विभिन्न चरणका बाल बालिकाहरू छन्. अब साना बालबालिकाहरूले त उनीहरूको मस्तिष्क विकास भएको हुँदैन, त्यति उनीहरूले एनालाइज गर्ने, विश्लेषण गर्ने, वस्तुस्थितिलाई बुझ्ने, त्यही अनुसार आफूलाई चाहिने समायोजन गर्न सक्ने क्षमता हुँदैन. त्यसले गर्दाखेरि त्यो वर्ग चाहिने सबभन्दा धेरै प्रताडित छ होइन. त्यसमा पनि कतिपय बालबालिकाले आफ्नो आमा बुवा गुमाएको स्थिति छ. आमा बुवा मात्रै होइन, आफ्नो साथीभाइ, छिमेकी होइन, अरू

0: दुईटै बाल बालिकालाई एकै ठाउँमा राखेर सोच्नु हामीले हाम्रो पनि बुझाइ गलत हुन सक्छ होइन भनेपछि 10 वर्ष मुनिका बाल बालिकालाई यो जुन घटनाले चाहिँ उसलाई कस्तो खालको समस्याहरू चाहिँ निम्त्याइरहेको हुन सक्छ
1: अब सबभन्दा धेरै चाहिँ के त भने यो 10 वर्ष मुनिको बाल बालिका भने चाहिँ उनीहरूको विकासको चरणमा चाहिँ त्यति कग्निटिभ भन्छन् बौद्धिक विकास नभएको र उनीहरूले आफूलाई पनि अब के गर्ने भनेर सोच्न सक्दैनन् समस्याको समाधानको खोजी गर्ने क्षमता विकास भइसकेको हुँदैन त्यो भनेको आफ्नो आमा बुवा अथवा शिक्षक नजिकको दाजुभाइ दिदी बहिनी साथीहरूसित उनीहरू चाहिँ नि क्लोज भएर बस्ने समय हो यो समयमा कतिपय बाल बालिकाले अब म त फिल्डमा गएको छैन तर मेरो केही विद्यार्थीहरू छन् त्यहाँ फिल्डमा काम गरिरहेछन् अनि उनीहरूले मसित कम्युनिकेट गर्छन् नानी यस्तो छ यो बेला के गर्ने हुन्छ के छ भनेर मैले सोद्धाखेरि होइन अब त्यहाँ भएको जेन्युन प्रब्लम नै भनौँ न एक थरी बाल बालिका एकदम आत्तिने नरम हुने बोल्न पनि नसक्ने जुन नर्मल क्रियाकलापै गर्न नसक्ने होइन राति झस्किने टोलाएर बस्ने एक थरीका बाल बालिका छन् अर्को थरी बालिका रोइरहने झगडा गरिरहन्छन् है अनि त्यसपछि केही केही गर्दा पनि शान्त नभएको त्यो एकदम भित्रैबाट चाहिँ नि छटपटी भइरहेको त्यस्तो स्थिति देखे अरे यो भनेको के हो त भने उनीहरूलाई त ट्रमा भइरहेछ
0: भनेपछि आघात जन्ने अवस्थामै छ दुवै
1: एकदमै त्यो कस्तो भने मानसिक आघात भन्छ नि ट्रमा है त्यो बच्चालाई थाहै छैन के भएको कि त्यो सानो बच्चाहरूलाई त सडन्ली भयो अचानक विदिन 10-15 सेकेन्ड भित्रै जम्मै यो उनीहरूको आँखा अगाडि त भइसक्यो नि त अनि उनीहरूलाई त के यो सपना विपना रियालिटी के हो थाहै छैन अनि आफूसँग बसेका मान्छे छैनन् है कति देखेको होला बाढीले त्यो पानीले बगाएर लगाएको घर भत्केको थिचेको त्यही देखा होला नि अब त्यो त उनीहरूको आँखा अगाडि यसरी आइराखेको छ कि त्यो नर्मलले सिकाउन सक्छन् त्यो किसिमको त बौद्धिक विकासै भइसकेका छैन नि त अनि त्यो क्वेसन त उनीहरूको अगाडि त भइरहेछ के भएको होला कहाँ गयो होला मेरो प्यारेन्ट्स कहाँ गयो होला होइन यो के भइरहेको छ यो तिनीहरूलाई त यस्तो अन्योल नर्भसनेस एङ्जाइटी होइन चिन्ता एकदम विक्षिप्त अवस्था
0: भनेको थुप्रै प्रश्नहरू पनि उनीहरू भित्रै आइरहेको छ जुन
1: तर अभिव्यक्त गर्न सक्दैन
0: हजुर
1: त्यो किनभने त्यो क्षमतै छैन अभिव्यक्त गर्न सक्नाले त्यो फेरि दबियो हेर्नुहोस् मनभित्रै रहिरह्यो नि त अब मनभित्रै रहिरहेको कुराले त बच्चालाई छम धेरै असर गर्छ
0: जस्तो यही बेला मैले जोडिहाल्नु खोजे अब थुप्रै प्रश्न उनीहरूको मनभित्र छ जुन चाहिँ दबिएर बसेको छ र यो आघात जन्य अवस्था भनेर यहाँले भनिसक्नु भयो भनेपछि त्यस्ता प्रश्नको उत्तर उनीहरूले खोजेसी दिने कि उनीहरूले खोज्नु अगाडि नै त्यो यस्तो प्रश्नको उत्तर चाहिँ दिन जरुरी छ यो बेला
1: त्यो सानो 10 वर्षभन्दा मुनिको बाल बालिकाले बुझ्दैन तपाईँले त्यो क्वेसनको यो प्रश्नको उत्तर म आफै दिन्छु यो सिचुएसनलाई म विस्तारित रूपमा भनिदिन्छु भन्यो भने त्यो बच्चाको बुझ्ने स्थिति हुँदैन अब के गर्ने त भन्दाखेरि हामी अभिभावकले अथवा गभर्मेन्टले लोकल स्थानीय सरकारले विज्ञहरूले जोसुकैले पनि एउटा के त संयुक्त रूपमा उनीहरूले चाहिँ योजना बनाउनुपर्छ है सबै मिलेर किनभने सबैको उद्देश्य त्यो बाल बालिका जुन विक्षिप्त अवस्थामा छ जुन ट्रमामा छ आघात अवस्थामा छ त्यो बच्चालाई एउटा नर्मल एकदम सामान्य जीवनयापन गर्न सक्ने बनाउने हो अहिले त्यसको निम्ति सबै बसेर छलफल गरेर एउटा प्रोटोकल तयार गर्नु पर्यो र के गर्ने के नगर्ने गर्नै नहुने कुराहरू के हो र अहिले एकदम अत्यावश्यक गर्नुपर्ने कुरा चाहिँ के हो त अब पहिला म गर्नुपर्ने कुरैबाट भन्छु एक नम्बरमा भनेको त्यो बाल बालिकालाई एकदमै सुरक्षित सेफ जोन भन्छ नि चाइल्ड फ्रेन्डली इन्भाइरोमेन्ट भन्छ
0: बाल मैत्री
1: वातावरण होइन त्यो वातावरण चाहिँ एक नम्बरमा क्रिएट गर्नुपर्छ त्यहाँ अरूले जिस्क्याउने केही भनिदिने त्यस्ता कुराहरू आफूले टक गर्ने हुन्छ नि यी यस्तो भएछ अरे उस्तो भएछ बच्चाको अगाडि नभन्ने है त्यो वातावरण चाहिँ यस्तो स्वस्थ सौहार्द र सपोर्टिभ है सहयोगीपूर्ण भावनाले एउटा वातावरण क्रिएट गर्नु पर्यो त्यो बाल बालिकालाई त्यो एउटा टेन्टमा अथवा एउटा स्थानमा कोठामा राखेर उनीहरूलाई के त भने त्यो सुस्फूर्त रूपले उनीहरूको भित्रको दबिएको चिन्ता है त्यो जुन डर जुन किसिमको एउटा अघि मैले भने नि प्रश्न उब्जिराखेको छ त्यो कुराहरूलाई सहज तरिकाले एकदमै सुस्फूर्त रूपले अभिव्यक्त गर्न सक्ने वातावरण सिर्जना गरिदिने
0: हजुर
1: त्यो कसरी हुन्छ भन्दाखेरि त्यस्ता कुरा बुक्सहरू हुन्छ किताबहरू हुन्छ स्टोरी बुक दिने पढ्छन् कलर गर्न दिने बेसी गरी कलरिङ होइन चित्र कोर्ने कलर गर्ने अनि खेल्ने ट्वाइजहरू हुन्छ होइन इमोसनलाई पोख्न खेल हुन्छ है हामी त्यसलाई प्रिटेन्ड प्ले भन्छौँ अथवा यो स्यान्ड प्लेहरू हुन्छ हो त्यसको व्यवस्था त्यो विज्ञहरूले गराउनु पर्यो र त्यहाँ लगेर त्यो राख्नु पर्यो विभिन्न सफ्ट ट्वाइज हुनसक्छ फ्यामिली ट्वाइज हुनसक्छ है त्यो गर्दा गर्दै त्यो काम गर्दा गर्दै र त्यो विज्ञहरूले पनि त्यसलाई कनेक्ट गरेर संयोजन गरेर उनीहरूले नै त्यो ड्रामा गरिदिन्छन् कथा भनिदिन्छन् उनीहरूलाई थेरापिउटिक गेम भन्छ होइन उपचार गराउने खेलहरू हुन्छ त्यो विज्ञले जानेको हुन्छ
0: र
1: त्यो खेलहरू खेलाइ खेलाइ बच्चाले थाहै नपाउने अवस्थाबाट त्यसलाई हामीले रिलिज गर्न सक्छौँ निकालेर शरीर मनबाट निकालेर फ्याँक्न सक्छौँ
0: अब शरीर मनमा आएका जुन पीड़ा दुःखहरू जुन आघातजन्य अवस्थाको यहाँले कुरा गरिरहँदाखेरि चाहिँ अलिकति अघि यहाँले भन्नुभयो नि दस वर्ष मुनिकोलाई आउने समस्यालाई चाहिँ उनीहरूले आफैले स्वतस्फूर्त बाहिर निकाल्ने चाहिँ वातावरण सृजना गर्नु पर्यो होइन अर्को भनेको अब दसदेखि अठार वर्षकाहरू उनीहरूले त प्राय भनिरहेका हुन्छन् पीड़ाहरू पोख्न पनि सक्छन् होइन अब उनीहरूमा चाहिँ कस्तो खालको समस्याहरू जस्तो मानसिक शारीरिक सँगसँगै चाहिँ कस्ता खालका समस्याहरू चाहिँ अझ भनौँ यो आघातजन्य अवस्था चाहिँ निम्तिन सक्छ यो बेला
1: यो चाहिँ कस्तो भने अझकल्टो उमेर हो अझकल्टो किन त भने पूर्ण रूपले उनीहरूको बौद्धिक विकास पनि भइसकेको हुँदैन आफैले केही गर्न पनि सक्दैन र अर्को चाहिँ के त भने बच्चै छ नि त हामी त बच्चै भनेर डिल गरिराखेका हुन्छौँ नि त त्यसले गर्दाखेरि उनीहरूमा चाहिँ के हुन्छ यस्तो कन्फ्युजन के भएको होला यो के गर्ने एकदम अत्यास लाग्ने डराउने नाइट मेयर हुन्छ राति सुतेको बेला झस्किने नाइट टेरर भन्छ हामी अतल लिएर उठ्ने चिचिचिचि पसिना आउने छटपट छटपट हुने एक ठाउँमा चुप लगाएर बस्न नसक्ने मनमा यति कौतूहल यति धेरै कुराहरू आउँछ नेगेटिभ आउँछ पोजिटिभ कमै आउँछ अनि त्यो नेगेटिभ कुराले के हुन्छ एकदम ओभर रियाक्ट गर्न थाल्छन् है नचाहिने कुरा बोल्ने नचाहिने क्वेसन सोध्ने एउटै क्वेसन बारम्बार सोध्ने होइन एस्योर गर्न खोज्ने के भएको भनेर फेरि आउँछ अरे हो बाढी फेरि यस्तो हुन्छ अरे हो है मेरो बुवा आमालाई भेट्यो अथवा मेरो यस्तो भयो यो ऊ कहाँ गएछ सहस क्वेसन गर्न थाल्छन् यो ग्रुपले चाहिँ नि र उनीहरू आफैले आफ्नो भावनालाई नियन्त्रण त गर्न सक्दैन अनि त्यो भावनाको अभिव्यक्ति रोएर कराएर रिसाएर गर्छन् यिनीहरू रिसाउँछन् पनि एकदम रिसाउने ड्याङडुङ हान्ने होइन एकदम आफूलाई चाहिँ नियन्त्रण गर्न नसक्ने स्थितिमा चाहिँ यिनीहरूको हुन्छ है एकदम अस्थिर चञ्चल मनस्थिति हुन्छ
0: हजुर अब यसरी अस्थिर अनि चञ्चल अनि एकदमै भनौँ न आक्रोशित अवस्था चाहिँ हुन्छ उनीहरू होइन अब उनीहरूलाई चाहिँ सम्हाल्ने कसरी त
1: अब त्यसको साइकोलोजी बुझेर होइन त्यो उमेर 11 वर्षदेखि 18 वर्षसम्मको बालबालिकाको साइकोलोजी बुझेर साइकोलोजी पनि नर्मल साइकोलोजी मात्रै बुझेर भएन उनीहरूको यो भन्छन् यसलाई चाहिँ होइन डिजास्टर साइकोलोजी भन्छ नेचुरल डिजास्टर भनेको प्राकृतिक रूपले जे आयो त्यो होइन हो त्यो अकल्पनीय घटनासित जुझ्नको निम्ति तयारी गर्ने अथवा त्यसको रियल इन्फर्मेसन पनि दिनुपर्छ यो ग्रुपले बुझ्छ रियल इन्फर्मेसन सही तथ्य जानकारी यिनीहरूलाई दिने र त्यसपछि उनीहरूलाई कसरी यो वातावरणसित कोप अप गर्ने होइन आफूलाई
0: सामना गर्ने
1: र सहजीकरण गरिदिने काम चाहिँ फेरि विज्ञकै हो यो चाहिँ एडोलेसेन्ट साइकोलोजी पढेकाहरूले गर्नुपर्छ यो किशोर अवस्थाको साइकोलोजी पढेका हुन्छन् विज्ञहरू हुन्छन् अनि उहाँहरूले गर्नुपर्छ यसमा भन्ने चाहिँ नि सबभन्दा पहिला सोसियो इमोसनल भन्छन् भावना र सामाजिक रूपले चाहिँ आफूमा दृढता विकास गर्ने सिप हुन्छ सोशल इमोशनल स्किल भन्छ होइन, दोस्रो भनेको चाहिँ इमोसन रेगुलेसन भन्छ, आफ्नो भावनालाई कसरी स्वस्थकर ढंगबाट अभिव्यक्त गर्ने व्यवस्थापन गर्ने, ट्रेनिङ जस्तै हुन्छ, त्यो चाहिँ कोच हुन्छ, त्यहाँ एक्टिभिटिजहरू हुन्छ होइन। अर्को भनेको चाहिँ नि उनीहरूको भित्र दबिएको लुकेको पीड़ालाई अनुभूतिलाई र त्यो डर त्रास जे छ त्यसलाई अभिव्यक्त गर्नको निम्ति जर्नल राइटिङ भन्छ होइन, त्यो लेख्न लगाउने अथवा कोर्न लगाउने, कुनै चित्रको माध्यमबाट पनि हुन सक्छ होइन, अथवा कथा भनेर पनि हुन सक्छ, उनीहरूले अन द स्पोट त्यही नै कथा पनि बनाएर भन्न सक्छन्। यसरी भित्रको कुरालाई जति सकेको निकालेर मिल्काउने, काथारसिस भन्छ साइकोलोजीमा है, भेन्टिलेट गर्ने, पोख्ने हो, त्यो पोख्ने वातावरण चाहिँ बनाइदिनु पर्छ। त्यो भनेको किशोर अवस्थाका विज्ञहरूले त्यो जानेका हुन्छन् र त्यो गराउनु पर्छ।
0: हजुर, अब यहाँ अघि यहाँले भन्नुभयो एक चरण दस वर्ष मुनिकोले जसले आफ्नो मनभित्रको पीड़ा पोख्न सक्दैन बाहिर निकाल्न सक्दैन, अर्को भनेको दस वर्ष माथिको जसले आफ्नो पीड़ाहरू चाहिँ अभिव्यक्त गर्न सक्छ विभिन्न माध्यमबाट। अब हामी चर्चा गरौं जसले यी डर चिन्ता पीड़ाहरू जुन भित्र व्यक्त गर्न सकेका हुँदैन नि, त्यसको चाहिँ हामीले पहिचान कसरी गर्ने, कतिको सहज छ त यो पहिचान गर्न?
1: यो खेलको माध्यमबाट सकिन्छ, प्ले थेरापी भन्छ होइन, त्यसमा चाहिँ विभिन्न चित्रहरू कोरेर चित्रको बारेमा सोध्ने, कस्तो कलर गरिरहेछ,
0: कलर माध्यमबाट
1: कलरिङ गरेको होइन, आर्ट थेरापी छ नि त, हो त्यो माध्यमबाट हामीले थाहा पाउनु, त्यो विज्ञले थाहा पाउन सक्छ, उनीहरूको बिहेभियर अब्जर्भेसन हुन्छ, बच्चाले कस्तो व्यवहार देखाइरहेछ, त उसको उमेर चाहिने भनौँ 8 वर्ष भइसक्यो तर उसले 4 वर्ष 5 वर्ष जस्तोको व्यवहार देखाउने, रिग्रेसन हुन्छ नि त यो बेलामा, त त्यस्तो व्यवहार देखाउनुहुन्छ कि उसको सानो बच्चाहरूले ओछ्यानमा पिसाब फेर्दैनथ्यो तर अहिले चाहिँ अचानक पिसाब फेर्न थाल्यो, नुन टोक्न थाल्यो, अन्न चुस्न थाल्यो, सोसल विथड्रल, ग्रुपमा नबस्ने, एक्लै बस्न थाल्यो, अर्को कुरा नसुन्ने, टोलाएर बस्ने, यो त बिहेभियर अब्जर्भेसन हो है। त्यो ती विभिन्न उसको व्यवहारको हाउभाव बोली, कोही चाहिँ अति रोइरहन्छ फेरि, कोही चाहिँ फेरि यस्तो हुन्छ कि एउटा कोही मान्छेले अलिकति माया देखायो भने त्यसलाई च्याप्प समातिरहन्छ, छोड्नै चाहँदैन, किन उसलाई त सेपरेसन एङ्जाइटी छ नि त, घर छोड्यो है, घर गुम्यो, घर आफ्नो कोठा सामान खेलौना किताब ब्याग
0: सबैले
1: परिवार गुमेको छ भने अब उसलाई के हो त सेपरेसन एङ्जाइटी भएको छ, उसित त केही पनि छैन है। अब त्यो एङ्जाइटी भएको बेलामा त्यो बच्चाले चाहिँ कि त कसैलाई च्याप्प समाउँछ, छोड्दै छोड्दैन है, कि त भने ऊ कसैलाई पनि मन पराउँदैन, एक्लै कुनामा बसिरहन्छ, टोलाएर खान मन लाग्दैन, उसलाई निन्द्रा लाग्दैन, झस्किरहन्छ, मान्छेले कुरा गर्यो भने तर्सिन्छ, त्यसै पनि तर्सिन्छ, त्यो व्यवहार त्यो हाउभाव हेरेर मनोविदले चाहिँ बुझ्न सक्छ।
0: भनेको यस्तो आघातजन्य अवस्थामा केही शारीरिक लक्षणहरू देखा पर्छ, केही मानसिक लक्षणहरू देखा पर्छ अनि केही व्यवहारगत लक्षणहरू देखा पर्छ, जुन चाहिँ हामीले छुट्याएर बुझेर त्यसको चाहिँ समाधानतिर लाग्नुपर्छ। समाधानको बारे हामी पछि कुरा गरौंला, अझै पनि हामी यो समस्याकै बारे चर्चा गरौं। जस्तै विभिन्न लक्षणहरू देखा परेको बेला चाहिँ यो आघातजन्य अवस्थामा जस्तो कति समयसम्म यो तत्काल विपद आइसकेपछि देखिने आघातजन्य अवस्था चाहिँ यो त सामान्य सबैलाई हुन्छ भन्ने नै छ, बाल बालिकादेखि ज्येष्ठ नागरिक सबैलाई नै हुन्छ, तर कति समयपछि चाहिँ सामान्य अवस्थामा गएन भने साँच्चीकै उसलाई चाहिँ ट्रमामै छ, आघातजन्य अवस्थामै छ भनेर बुझ्ने हामीले।
1: अब यो चाहिँ नि परिस्थिति हेरेर हुन्छ हेर्नुहोस् होइन, जस्तै भुइँचालोको अवस्थामा हामीले झन्डै 2-3 महिना लागेको थियो नर्मल कन्डिसनमा ल्याउनलाई, त्यो बेला त म एकदमै एक्टिभली लागेको थिएँ होइन, मेरो त जम्मै सेल्टरहरूमा हाम्रो टिभी भएर मोबाइल काउन्सिलिङ गुम्ती काउन्सिलिङ भनेरै राखेको थियो भएको थियो। अब अहिलेको स्थिति चाहिँ के छ भन्दाखेरि त्यो भन्दा पनि अति भयावह छ, मान्छे हामी जस्तोले पनि त्यो हेरेर टर्लेटै गर्न सक्ने, सहनै नसक्ने,
0: पहिलो पटक देखिएको दृश्य भनौँ तपाईँको लागि
1: अकल्पनीय के, त्यो पनि कसैले सोचेकै थिएन, त्यो अब त्यस्तो स्थिति छ अनि फेरि के न्युजहरू आउँछ, फेरि फुट्छ अरे, फेरि आउँछ अरे, हेर्नुहोस् है त. अनि त्यसले गर्दा त अनिश्चित जीवनमा बाँचेको छ नि त त्यहाँको बाल बालिका अथवा जो कोही पनि
0: झन् ट्रमा बढाउने पनि सङ्केतहरू देखाउन सक्छ.
1: सुरक्षितको अनुभूति नै भएन. अब विचार गएपछि त टेन्ट बनाएको तिनीहरूलाई सबै एउटा होइन व्यवस्थापन थियो. हामी नै गएर कति ठाउँमा प्रोग्रामहरू गरिरहेको थियौँ. त्यो गर्दाखेरि एउटा के थियो भने सुनिश्चितता थियो कि अब त्यो भुजाल फर्केर आउँदैन. अब सिद्धियो जति आउनु सेकिङ हुनु पनि सानसानो आउने नि आइसक्यो गइसक्यो होइन अब हुँदैन नै भन्ने भएपछि त्यसपछि उनीहरूको बिस्तारो त्यो नर्मल कन्डिसन हामीले पढाउन थाल्यौँ. हामी किताब कपीहरू लिएर पढाउन त्यही सेल्टरमै पढाउन थाल्यौँ. अनि उनीहरू साथीहरू अब रमाइलो भयो नि त उनीहरूलाई साथीहरू भेट्ने, त्यसपछि खाजा खाने, उनीहरूको कलरिङ गर्ने, खेल्ने, बाहिरी गेम भित्री गेम होइन सबै गर्दै गएपछि बिस्तारै उनीहरूको सहजतातिर चाहिँ आयो. तिन महिना लागेको थियो. अब यो अहिलेको कन्डिसन झन्डै अहिले 12 दिन भयो जस्तो लाग्छ मलाई छैन. अहिले त तातै छैन. यस्तो छ कि अझ पनि यस्तो यो आँखा अगाडि त्यो दृश्यहरू फ्ल्यास ब्याक आउँछ नि त, दृश्यहरू आउँछ, आउँदै होला, आउँछ नि त्यो त. अनि बस्ने ठाउँ पनि सायद यो हाम्रो जियो स्ट्रक्चरले गर्दा त्यो ठाउँ अलि गाह्रै छ होला. काठमाडौँ जति सहज त छैन नि त होइन, गाह्रै छ. अब उनीहरूको दैनिकी बिग्रिएको छ.
2: एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता क्लिकको संस्करण सञ्चालन हुने सम्बन्धी यसमाथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ.